0: बाटो खोल्ने बताउनु भएको छ।
1: हामीले धादिङको त्यो गजुरीको बाटोमा रहेको चाहिँ अवरोध हटाउनका लागि चितवन जिल्लामा रहेका सबै चाहिँ हाम्रो सडक डिभिजन सडक कार्यालयले परिचालन गरेका इक्विपमेन्टहरू पनि हामी त्यहाँ पठाउँदैछौँ। एकीकृत र चाहिँ समन्वयात्मक ढङ्गले चाहिँ त्यो बाटो हटाउने काम सुरु गर्दा कति सकिन्छ छिटो बाटो हटाउनका लागि चितवनको तर्फबाट पनि धादिङ जिल्लामा यहाँ भएका इक्विपमेन्टहरू हामी पठाएर चाहिँ हामी लाग्छौँ। धादिङको त्यो सडकको अवरोध खुलेपछि मात्रै हामी चाहिँ सवारी आवागमन खोल्छौँ। त्यति जेलसम्मका लागि सबै प्रकृतिका सवारी साधनहरू खास गरी चितवनबाट काठमाडौँ जाने सबै प्रकृतिका सवारी साधनहरूको आवागमन रोक लगाउँदै
0: त्रिशुली नदी किनार भएर सञ्चालनमा रहेको सडकमा कुट्ने गाडीलाई चितवन र काठमाडौँमा रोकिएको छ। सत्तारूढ राजसपाका सभापति रवि लामिछानेले आज बिहिबार सर्वदलीय बैठक डाक्नुभएको छ। राजसपा प्रवक्ता जगदीश खरेलका अनुसार राजसपा संसदीय दलको कार्यालयमा बिहान बैठक बस्नेछ। बैठकमा भोटेकोसी बाढीबाट आएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनर्स्थापनाका विषयमा छलफल हुनेछ। रसुवा र नुवाकोटमा झन्ठुलो बाढी आउने भन्ने गलत सूचनाले स्थानीय त्रसित भएको पाइएको छ। बाढी पूर्वानुमान महाशाखाले थप बाढीको जानकारी नरहेको बताइरहँदा प्रतिनिधि सभा सांसद आर्यन राई नुवाकोटको बट्टार पुग्नु भएको छ।
2: यो बजारमा चाहिँ एकदम फेरि माथिबाट चाहिँ नदी आयो अथवा के भन्छ बाढी आयो भने चाहिँ हल्ला फिन्जाएर चाहिँ यहाँ हामी चाहिँ के रहेछ भनेर आर्मी क्याम्पमा बुझ्नु आएको थियौँ। तर आर्मी क्याम्पमा बुझ्दाखेरि वास्तवमा त्यस्तो केही पनि छैन अहिलेसम्म भनेछ। यहाँ एउटा हल बजारमा चाहिँ त्यो हल्ला फिन्जाएर बिचमा चाहिँ बिचौलीहरू छिर्नु खोजेको के हो।
0: रसुवा र नुवाकोटमा उद्धार र राहत वर्षाका कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विभूति पोखरेलले आगामी तीन दिनसम्म वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गर्नुभएको छ।
3: यो रसुवा सिन्धुपाल्चोक धादिङ नुवाकोट गोर्खा आसपासका क्षेत्रमा रातिको लागि चाहिँ तिब्बतको एरियाबाट पनि जुन यो बादलहरू चाहिँ नर्थबाट जुन यो आइरहेको छ होइन, यसले चाहिँ अब राति पनि वर्षा गराउन सक्ने सम्भावना हुन्छ र यो यी क्षेत्रहरूका चाहिँ धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा गराउन सक्ने सम्भावना देखिएको छ भने एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। बेलुका र भोलिको कुरा गर्दाखेरि पनि दिउँसो अपराह्न चाहिँ केही कम वर्षा भए तापनि रातिदेखि फेरि भोलिलाई पनि वर्षा हुन सक्ने सम्भावना देखिएको छ र यस्तै गरी दुई तिन दिनकै हामीले कुरा गर्नुपर्दाखेरि पनि यी क्षेत्रहरूमा चाहिँ वर्षाको सम्भावना छ।
0: बाढी प्रभावित क्षेत्रमा कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न खोटाङ जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रशासनले सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङका नागरिक सुरक्षित भए नभएको तथा आफन्तसँग सम्पर्कमा रहे नरहेको जानकारी गराउन अनुरोध गरेको हो। बाढी प्रभावित क्षेत्रमा गएका नागरिकले तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ। पोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, तादिङ लगायतका क्षेत्रमा ठूलो क्षति भएपछि खोटाङका नागरिकको अवस्था पहिचान र उद्धारमा सहयोग पुर्याउन सूचना जारी गरिएको प्रशासनले जनाएको छ। रसुवा बाढीमा परेका सुदूरपश्चिमका नागरिकको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल बैद्यनाथ वाहिनी मुख्यालयले प्रभावित क्षेत्रका युनिटसँग समन्वय गरिरहेको जनाएको छ। डिआइजी दिग्विजय सुविधिका अनुसार बाढीबाट आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा नआएको भन्दै प्रदेशका विभिन्न जिल्लाबाट सूचना प्राप्त भइरहेका छन्। रसुवाको लाङताङ हाइड्रो पावरमा कार्यरत गणेश बहादुर खडायतसहित छजना ड्याम साइटभन्दा माथिल्लो जङ्गलमा रहेको र उद्धार आवश्यक रहेको भन्दै दार्चुलाबाट जानकारी आएको छ। सप्तरीका शिव शाहले सोही हाइड्रो पावरमा कार्यरत पङ्कज कुमार शाहसहित 25 सम्पर्कमा नआएको जानकारी गराउनु भएको छ। डडेलधुराको अमरगढी नगरपालिका छकी मिना तामरकारले आफ्ना भाइ बुहारीसहित डडेलधुराका अन्य व्यक्ति पनि रसुवामा सम्पर्कविहीन भएको जानकारी दिनुभएको छ। प्रभावित क्षेत्रमा घरको छतमा बसेर ज्यान जोगाएकी कल्पना मल्ल
4: My family members were swept away by the flood in front of my eyes. My father, my mother, sister and her kids are all swept away. They could not escape the flood. There was no chance at all.
0: लेन्दे खोलाको बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको 10% प्रभावित भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

Radio. Gurkha Radio. भर्खरै सुन्नुभयो निकै नै सुमधुर गीत नौडाँडा मन्त्र ब्यान्डको आवाजमा. लागौ आजको राशिफल तर्फ. सुरुवात गरौँ मेष राशिबाट. विवाद दस्पद कामबाट हात हाल्नु परे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ. अवसरले पछ्याउने छन्. दिगो फाइदा हुने काममा जग बनाउने मौका छ.

वृष राशि टाढिएका मित्रगण नजिकनले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगी साथीहरूको फाइदा साथ पाइनेछ। मिथुन राशि परिस्थितिवश अरूका लागि समय खर्चिनु पर्ला। व्यवहार अलि बिग्रन सक्छ। सानो तिनो समस्याले अल्झाउने छ भने स्वास्थ्यमा पनि प्रतिकूल रहनेछ। कर्कट राशि प्रियजनको साथले दिन रमाइलो रहनेछ। विशेष काम गर्न बिहानको समय बढी लाभदायक हुनेछ। व्यवसायमा आमदानी बढ्नेछ। साथीभाइ जुट्नाले परिस्थिति पनि अनुकूल हुनेछ। सिंह राशि प्रतिस्पर्धी गर्नु परे पनि स्रोत साधन जुट्नाले दिगो काम बन्नेछ। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। सजग रहनुहोला। कन्या राशि तारिफ योग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्नेछ। विशेष काममा जग बसाउने मौका जुट्नेछ। तुला राशि हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पर्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। वृश्चिक राशि व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। नतिजा कमजोर देख्नाले कुनै काम दोहोर्याउनु पर्ला। धनु राशि मान सम्मान पाइने समय छ। भोलिको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। मकर राशि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बिछोडिएका आफन्त नजिकिनेछन्। मेहनतले उपलब्धि दिलाउनेछ। कुम्भ राशि खर्चिलो कामले अर्थ अभाव निम्त्याउन सक्छ। तापनि पछिका लागि काम गर्ने समय छ। समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ। शुभचिन्तकहरू जुट्नाले आश मारेको फल पूर्ण प्राप्त हुन सक्छ। अन्तिम राशि मीन राशि मेहनत गर्दा आमदानीको स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलो जुट्नेछ। आमदानी बढ्नाले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। राशिफलले जे जस्तो भने पनि तपाईँहरूले पक्कै पनि एउटा पोजिटिभ सोच लिएर हिँड्नुभयो भने तपाईँको दिन अवश्य पनि राम्रो हुनेछ भन्दै लागौ अर्को गीत सुन्नतर्फ अन्जु पन्त र निमेष प्रधानको आवाजमा परेलीमा।

0: रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

सानी राई राई सुन्नुभयो भर्खरै मनोज थापा मगर र सुनिता थेगिमको आवाजमा। हामी छौ अहिले प्रभातकालीन आवाजको दोस्रो घण्टामा र अहिले ब्रुनाईको समय भइसकेको छ, 8:24 गइसकेको छ र आजको हाम्रो डेली सप्लिमेन्टमा रहेको छ न्यू टेक्नोलोजी ट्रेन्ड सम्बन्धी। यस अहिलेको सिनारियोमा हेर्ने भयो भने पक्कापक्की हाम्रो यो टेक्नोलोजीले चाहिँ एकदम भन्दा बढी तीव्र गतिमा यसले चाहिँ यसको स्थान लिइसकेको छ होइन, र सबैजना हामी पनि अहिले हेर्नु पर्दाखेरि चाहिँ पक्कापक्की चाहिँ यो टेक्नोलोजीमा एकदमै निर्भर हुने भएका छौँ। यो नयाँ टेक्नोलोजी नयाँ प्रविधि ट्रेन्ड बारेमा चाहिँ कुरा गर्दाखेरि चाहिँ यो एआई एजेन्टिक एआई भन्ने पनि एउटा टेक्नोलोजी रहेछ र यो चाहिँ केवल प्रश्नको उत्तर दिने उपकरण मात्र नभइकन चाहिँ यो चाहिँ आफै योजना बनाएर चाहिँ यसले चाहिँ विभिन्न काम पुरा गर्न सक्ने डिजिटल सहायकको रूपमा पनि चाहिँ यो चाहिँ विकसित भए हुँदै आएको रहेछ एजेन्टिक एआई। यसै गरी अर्को टेक्नोलोजी ट्रेन्डमा चलिरहेको चाहिँ रहेछ क्वान्टम कम्प्युटिङ भन्ने। यो क्वान्टम कम्प्युटरले चाहिँ परम्परागत कम्प्युटरले कठिन मानिने समस्यालाई चाहिँ अत्यन्त छिटो समाधान गर्ने सक्ने सम्भावना बोकेको रहेछ यस क्वान्टम कम्प्युटिङले चाहिँ। यसै गरी अर्को टेक्नोलोजी नयाँ ट्रेन्डमा आएको रहेछ ह्युमेनोइड रोबोट्स भन्ने। यो चाहिँ देख्दा चाहिँ मानिस जस्तै देखिने र काम गर्न सक्ने रोबोटहरू जस्तै नै हुँदो रहेछ, चाहिँ मानिस जस्तो देख्ने तर काम गर्ने रोबोट र उद्योग स्वास्थ्य सेवा र घरेलु कार्यमा प्रयोग हुने क्रम चाहिँ यो रोबोटको चाहिँ बढिरहेको देखिन्छ। र यस्तै अर्को न्यू टेक्नोलोजी ट्रेन्डमा रहेको छ एज एआई भन्ने। इन्टरनेटमा निर्भर नभई उपकरणमै डाटा प्रशोधन गर्ने प्रविधिले स्मार्टफोन क्यामेरा र अन्य उपकरणलाई अझ छिटो र सुरक्षित बनाउने यो चाहिँ एउटा एआई रहेको रहेछ एज एआई। यसै गरी कुरा आउँछ साइबर सेक्युरिटीको पनि। पक्कै पनि हामीले अब यत्रो टेक्नोलोजीहरू चलाएपछि होइन हामीले अलिकति आफ्नो सेक्युरिटीको पनि हामीले ध्यान दिनुपर्ने हुन्छ र यसै क्रममा साइबर सेक्युरिटी पनि एउटा न्यू टेक्नोलोजी ट्रेन्डमा परेको छ। जस्तै यो डिजिटल जोखिम बढ्दै जाँदा एआईमा आधारित सुरक्षा प्रणाली र जिरो ट्रस्ट सुरक्षा मोडलको प्रयोग तीव्र रूपमा बढिरहेको छ र त्यसले गर्दाखेरि चाहिँ हामीले पक्कै पनि मलाई पनि लाग्छ कि हामीले यो साइबर सेक्युरिटी जस्तो कुरामा ध्यान दिनुपर्छ र यो एआईले चाहिँ हामीलाई चाहिँ त्यो सबै कुराहरूबाट चाहिँ हामीलाई वञ्चित गराउँछ भन्ने मलाई लागेको छ। र यो एआईदेखि यो क्वान्टम कम्प्युटिङ र रोबोटिक्ससम्म यी नयाँ प्रविधिहरू हाम्रो काम गर्ने सिक्न र बाँच्ने तरिकालाई तीव्र गतिमा यसले चाहिँ परिवर्तन गराइरहेका छन् र यस सबै प्रविधिहरूमध्ये चाहिँ एआईले दैनिक जीवनमा चाहिँ सबैभन्दा ठुलो प्रभाव पार्ने देखिन्छ र एआई अहिले स्मार्टफोन अनलाइन खोज ट्रान्सलेसनहरू जस्तो होइन ग्राहक सेवा स्वास्थ्य सेवा र शिक्षा जस्ता क्षेत्रमा प्रत्यक्ष रूपमा चाहिँ प्रयोग भइरहेको पनि हामीले पाउन सक्छौँ र निकट भविष्यमा चाहिँ यसको प्रयोग चाहिँ अझ व्यापक हुन अपेक्षा पनि गरिएको छ। र यो थियो आजको हाम्रो डेली सप्लिमेन्टमा न्यू टेक्नोलोजी ट्रेन्ड। लागौ अर्को गीत सुन्नतर्फ। अहिलेको लागि भने प्रेम प्रस्ताव दीपक बज्राचार्यको आवाजमा।

प्रस्ताव दीपक बज्राचार्यको आवाजमा सुन्नुभयो भर्खरै, निकै नै रमाइलो गीत। ब्रिटिस फोर्सेस ब्रुनाई वासीहरूको लागि योगा एन्ड मेडिटेसन विथ पण्डितजी हुन गइरहेको छ। आउँदो 3 सेप्टेम्बर बिहिबारको दिन बिहान 9:15 दस पैँतालिससम्म मेनहल चिटच्याट कम्युनिटी सेन्टरमा। यदि तपाईँहरू भाग लिन चाहनुहुन्छ भने तपाईँहरूले क्युआर कोडबाट चाहिँ तपाईँहरूले आफ्नो एटेन्डेन्स क्युआर कोड गरेर लिन सक्नुहुन्छ, र पक्कै पनि तपाईँहरूले आफ्नो योगा म्याट चाहिँ लानु नबिर्सिनुहोला। पानागा क्लब समर फेस्ट 2026 पनि हुन गइरहेको छ। यही आउँदो 4-6 सेप्टेम्बरसम्म यो कार्यक्रम चाहिँ, यो फेस्ट चाहिँ 3 दिने फेस्ट रहेको छ पानागा क्लब फिल्डमा। फ्राइडे र स्याटरडेको दिन चाहिँ दिउँसोको 2 बजीदेखि राति 11 बजीसम्म हुनेछ भने आइतबारको दिन बिहान 10 बजीदेखि बेलुकी 8 बजीसम्म हुनेछ। र यस फेस्टमा चाहिँ विभिन्न प्रकारको एट्र्याक्टिभ इभेन्टहरू हुनेछ, एक्टिभिटिजहरू हुनेछ, र तपाईँहरू आफ्नो फ्यामिलीसँग विकेन्ड मनाउने एउटा राम्रो अपर्च्युनिटी पनि रहेको छ।

बाबरी रंगमा अनमोल गुरुङ र अस्मिता अधिकारीको आवाजमा British Forces Brunei बासीहरुको लागि AWS Army Welfare Community Support Session र क्लब्सहरु रिज्युम हुन गइरहेको छ फेरि सञ्चालनमा आउन गइरहेको छ यही आउँदो 7 सेप्टेम्बर 2026बाट चिटच्याट कम्युनिटी सेन्टरमा प्यारेन्ट एन्ड टडलर हुन हुँदैछ तपाईँहरूको जुन चाहिँ अब डेली रुटिनहरू थियो छुट्टीभन्दा अगाडि क्लबहरू हुने गर्थ्यो त्यो फेरि पनि हुन गइरहेको छ प्यारेन्ट एन्ड टडलर चिटच्याटमा हुने गर्दछ मन्डे एन्ड वेडनेसडे सोमबार र बुधबारको दिन बिहान 9:30 to 11 र मुङमुङ कम्युनिटी सेन्टरमा हुनेछ हरेक बिहिबार बिहान 9:00 to 10:30 र प्रत्येक बच्चा चाहिँ $2 लाग्नेछ यसै गरी युथ क्लब पनि हुनेछ र युथ क्लब इयर 1-3 चाहिँ सोमबारको दिन 4:30 to 5:30 हुनेछ भने इयर 4-8 चाहिँ मङ्गलबारको दिन 4:30 to 5:30 हुनेछ र प्रत्येक युथ क्लबमा आउनुहुने बच्चाहरूले चाहिँ $4 लिएर आउनुपर्ने हुन्छ तपाईँहरू यतिखेर हुनुहुन्छ प्रभातकालीन आवाजको दोस्रो घण्टामा र तपाईँहरू यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुन्न या सुनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई विभिन्न माध्यमबाट हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ फोन गर्न सक्नुहुन्छ इमेल गर्न सक्नुहुन्छ या हामीलाई फेसबुकमा गएर मेसेज पनि पठाउन सक्नुहुन्छ भन्दै लागौ अर्को गीत सुन्नतर्फ अहिलेको लागि भने मनभरि सबिन कार्कीको आवाजमा

0: FVS गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

जाली रुमाल माई तृष्णा गुरुङ र श्री हिरै रावल छेत्री. हामीले अघि पनि कुरा गर्यो आजको सप्लिमेन्टमा न्यू टेक्नोलोजी ट्रेन्ड सम्बन्धीमा एआईको बारेमा कुराहरू गरिरहेका थियौँ. हामीले एआईको धेरै फाइदा बेफाइदाहरू पनि हुन्छ होइन, त्यसै बारेमा पनि कुरा गर्न मन लागिरहेछ मलाई आज तपाईँहरू माझ होइन. काममा यो एआईका फाइदाहरूले चाहिँ कामको गतिमा दक्षता होइन हामीलाई एकदमै यो कुरामा चाहिँ हामीलाई मद्दत पुर्याइरहेको छ होइन. शिक्षक र सिकाइको सहयोगमा जस्तै विद्यार्थी हरूलाई अध्ययनमा अध्ययन सामग्री खोजीहरूमा पनि यसमा पनि एकदम एआईले हामीलाई मद्दत पुर्याइरहेछ. जस्तै ट्रान्सलेसन गर्नुहरूमा पनि कुनै देश नयाँ विदेश घुम्न गयौँ भने त्यो कुरालाई हामीले एआई युज गर्यौँ भने चाहिँ हामीलाई एकदम सहज बनाइदिइरहेको छ होइन. जस्तै गरी यो 24 घन्टा सेवामा च्याटबारे भर्चुअल सहायकहरूले दिनरात सेवा प्रदान गरिरहेको हुन्छ. जस्तै हामीले ब्याङ्कहरूमा सम्पर्क गर्नु पर्यो भने पनि च्याटको सुविधा छ आजभोलि. र यस्तै गरी व्यक्तिगत अनुभव अनलाइन किनमेलमा पनि होइन हामीलाई सहयोग पुर्याइरहेछ एआईले. मनोरञ्जनप्रति यो डिजिटल सेवाहरूप्रति एआईको प्रयोगकर्ताको रुचि अनुसार कि यसको चाहिँ सिफारिसहरू दिन सक्छ हामीलाई होइन धेरै कुरामा एआईले. यो त थियो फाइदा कुराहरू एआईको होइन. बेफाइदाको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ यो यसले चाहिँ जहाँसम्म लाग्छ एआईले चाहिँ बिस्तारै यो रोजगारीको अवसर घटाउने हो कि भन्ने कुरा पनि आइरहेको छ होइन. र यो एआईले चाहिँ यो गोपनीयताको चुनौती पनि बनेको छ यो एआई चाहिँ. र यसै गरी एआईले चाहिँ कतिपय कुराहरूमा गलत जानकारीको जोखिम पनि कहिलेकाहीँ हुनसक्छ भन्ने पनि कुराहरू आइरहेको छ. र प्रविधिमाथि अत्यधिक निर्भरता मानिसहरूले चाहिँ अत्यधिक रूपमा एआईमा निर्भर हुँदै आफ्नो सिप र निर्णय क्षमतालाई पनि असर पारिरहेको कुराहरू पनि आइरहेको छ. र यसै गरी नैतिक र सुरक्षा चुनौतीले एआईको दुरुपयोग भएमा चाहिँ सुरक्षा विश्वास र सामाजिक प्रभाव सम्बन्धी समस्या उत्पन्न हुन सक्छ भन्ने कुराहरू पनि आइरहेको छ. हुन त जहिले पनि हरेक कुराको जिन्दगीमा प्रोज एन्ड कन्सहरू भन्ने कुराहरू त भइ नै रहन्छ. र यसै गरी एआईले हामीलाई कति हदसम्म त सुविधा मिलाएको पनि छ, तर केही हदसम्म चाहिँ भने यसको बेफाइदाहरू पनि छ. यो त थियो एआईको बारेमा केही कुराकानीहरू. लागौ अर्को गीत सुन्नतर्फ. अहिलेको लागि तिमी छौ र त छ आत्मा बल, सुगम पोखरेल र अस्मिता अधिकारीको आवाजमा स्वीकार्नुहोस्.

तिमी छौ र त छ आत्मबल सुगम पोखरेल र अस्मिता अधिकारीको आवाजमा ब्रुनाईको समय अहिले 9 बज्नलाई मात्र 5 मिनट रहेको छ र हामी तेस्रो घण्टामा पनि लाग्ने समय भइसकेको छ तर अहिलेको लागि भने छौँ हामी दोस्रो घण्टामा र अहिलेको लागि भने हामी सुन्छौँ समाचार र समाचारपछि हामी भेट हुन्छौँ नै तेस्रो घण्टामा तर समाचारमा जान्नुभन्दा अगाडि तपाईँहरूमाज एउटा निकै नै सुमधुर गीत सुबानी मोक्तानले गाउनुभएको आदि तुफान राख्दै म अहिलेका लागि बिदा हुन चाहन्छु नमस्ते

0: र सर्टिफिकेटको सिनहरूमा आएको बाढीका कारण हालसम्म 157 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म 34 महिला, 63 पुरुष, 6 बालिका, 7 बालक र 47 जनाको पहिचान खोल्न सकेको छैन। प्रहरीका अनुसार रसुवामा 3 पुरुषको शव भेटिएको छ, साथै नुवाकोटमा 6 र 7 पुरुष, धादिङमा 10 10 पुरुष, 1 बालिका तथा 6 पहिचान नखुलेको शव भेटिएको छ। गोर्खामा 2 महिला, 8 पुरुष, 1 बालक र पहिचान नखुलेका 8 शव भेटिएको छ। प्रहरीका अनुसार चितवनमा 13 महिला, 18 पुरुष, 1 बालिका, 4 बालक र पहिचान नखुलेका 18 जनाको शव भेटिएको छ। यसै गरी तनहुँमा 1 महिला, 5 पुरुष, 1 बालिका, 1 बालक र पहिचान नखुलेका 1 शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 2 महिला, 12 पुरुष, 3 बालिका, 1 बालक र पहिचान नखुलेका 4 शव भेटिएको छ। नेपाली सेनाले रातभर पनि बाढीबाट प्रभावित पीड़ितको उद्धार र खोज जारी राखेको छ। रातभर 11X टिमबाट जमिनबाट गरिने उद्धार जारी राखिएको छ। साथै आज बिहिबार बिहान टिमुरेमाथि रहेको ठूलो संख्यालाई हवाई उद्धार गरिनेछ भने विभिन्न सुरुङमा अड्किएका व्यक्तिको उद्धारको प्रयास जारी रहनेछ। सेनाले उद्धारका लागि थप समन्वयका साथ हवाई साधनको असरदार परिचालन, राहत सामग्री वितरण मित्र राष्ट्रबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग गर्नेछ। सेनाका अनुसार हिजो दिनभर 1697 जना परिचालन गरिएको थियो भने थप तयारीका लागि 656 जना फौज तयारी राखी अवस्थामा राखिएको छ। दिनभर 6 सैनिक हेलिकप्टरबाट 94 जनाको उद्धार तथा 5 गैर सैनिक हेलिकप्टरबाट 12 जनाको उद्धार गरिएको छ। 800 किलो टेन्ट, 200 किलो मेडिकल सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने उद्धारका लागि खटिएका हेलिकप्टरबाट खाना तथा पानी उपलब्ध गराइएको थियो। सिनामंगल गोदाम घरबाट 8 ट्रक थप राहत सामग्री ट्रस्टमा पठाइएको छ। गृहमन्त्री सुदन गुरुङ र प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती उपस्थित भएर सेनाका ट्रकमा राहत सामग्री ढुवानी गरिएको छ। नुवाकोट त्रिशुलीको बाढीको प्रभाव बुधबार हिजो साँझ 6:30 रहेको पाइएको छ।
1: बाढी पूर्वानुमान महाशाखाको प्राविधिक अध्ययनले चितवनमा 6:30 मात्रै पानीको सतह सामान्य अवस्थामा फर्किएको जनाएको छ। बिहान 9 लेन्दे खोलामा आएको बाढी मुगलिन पुग्दा दिउँसो 1 महाशाखाले उल्लेख गरेको छ। यो बाढीले नेपालको भूभागमा 168 किलोमिटर दूरी तय गरेको छ। यो अवधिमा सर्वसाधारणलाई 6,79,000 एसएमएस पठाइएको छ। सर्वसाधारणबाट 147 टेलिफोन कल आएका थिए। महाशाखाले वर्षाका कारण बाढीको सम्भावना नटरेको भन्दै अझै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको उल्लेख गरेको छ। पहिरोले थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नफुटेका कारण अरू बाढी आउन सक्ने सूचना चीनबाट प्राप्त भएको पनि महाशाखाले उल्लेख गरेको छ।
0: नुवाकोटको त्रिशुली बजारको अधिकांश भाग प्रभावित भएको स्थानीयले बताएका छन्। स्थानीय महेन्द्र श्रेष्ठले पुनर्निर्माणका लागि वर्षौं लाग्न सक्ने गरी निजी सार्वजनिक संरचना सखाप भएको बताउनु भएको छ।
2: र यतापट्टि सेक्सनको पुरै हल पनि गएको छ भने अनि तपाईँको यतापट्टि रहेको जुन बस्तीहरू छ, यतापट्टि जुन सेन्टरको बिच बजारको जुन भागहरू ढलान गरेको घर बाहेक अरू जति पनि कच्चा घरहरू छ सबै यो तलपट्टिको सेक्सन सबै गएको छ। यस्तो अवस्था स्कुल त हेर्न सक्नुहुन्छ, स्कुल छैन है साथी, यो सेक्सन स्कुल थियो अहिले छैन है, हेर्नुहोस् त।
0: बाढी प्रभावित क्षेत्रमा कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न खोटाङ जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
1: प्रशासनले सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङका नागरिक सुरक्षित भए नभएको तथा आफन्तसँग सम्पर्कमा रहे नरहेको जानकारी गराउन अनुरोध गरेको हो। बाढी प्रभावित क्षेत्रमा गएका नागरिकले तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ। पोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, तादिङ लगायतका क्षेत्रमा ठूलो क्षति भएपछि खोटाङका नागरिकको अवस्था पहिचान र उद्धारमा सहयोग पुर्याउन सूचना जारी गरिएको प्रशासनले जनाएको छ।
0: नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी र प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणको हवाई यातायात विभागले नेपाल वायुसेवा निगम सहित बुद्ध एयर, इति एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई पत्र पठाउँदै विपत्तिको समयमा यात्रुको आवागमन सहज बनाउन हाल कायम हवाई भाड़ा नबढ़ाउन निर्देशन दिएको हो। प्राधिकरणले सरकारले स्वीकृत गरेको हवाई भाड़ा दरको अधिकतम सीमाभन्दा कम दरमा तथा हाल कायम भाड़ा दरमा वृद्धि नगरी टिकट उपलब्ध गराउन वायु सेवा कम्पनीहरूलाई आग्रह गरेको छ। प्राधिकरणले देशका विभिन्न क्षेत्रमा बाढ़ी तथा प्राकृतिक विपत्तिका कारण सड़क तथा अन्य यातायात सेवा प्रभावित भइरहेका बेला यात्रुलाई हवाई यातायात सहज हुने भएकाले भाड़ा नबनाउन भनेको हो। खबर यति नै, नमस्कार।
3: BS, BS, Gorkha.

0: FBS Gorkha Radio.
1: भर्खरै सुन्नुभयो तपाईँहरूले निकै नै मिठो गीत गाउँदै हुनुहुन्थ्यो टङ्क तमिल तिमिल सिना र अहिलेको लागि भने फेरि पनि रहेको छ बिएफबी लेडिज बिएफबी ब्रिज फोर्सेस ब्रुनाई वासीहरूको लागि बिएफबी लेडिज तिज नाइट हुन गइरहेको छ यही आउँदो 12 सेप्टेम्बरको दिन साँझ 5 बजीदेखि राति मध्यरातसम्म हुनेछ यस यो पार्टी फङ्सन. पक्कै पनि लेडिज तिज नाइट भनेर हामी एकदमै दिदीबहिनीहरू यो पार्टीको लागि चाहिँ एकदम उत्साहको साथ पर्खिराखेको हुन्छौँ हामीले होइन. र यस यही पार्टी चाहिँ हामीले बिएफबीमा एकदम भव्य सभ्य रूपमा हामीले मनाउँदै आइरहेका छौँ. र जहाँसम्म मलाई लाग्छ यो पार्टीको लागि तपाईँहरूले लगायत दिदीबहिनी सबैले एकदम पर्खिराख्नु भएको छ होला भनेर होइन. र त्यस्तै गरी मैले पनि पर्खिरहेको छु. र यदि तपाईँहरूले टिकट लिनु भएको छैन भने चाहिँ टिकटको लागि चाहिँ तपाईँहरूले आफ्नो कम्पनीबाट लिन सक्नुहुन्छ या तपाईँहरूको चिनजानको दिदीबहिनी साथीहरूबाट पनि लिन सक्नुहुन्छ.

आफरी आफरी राहत फतेह अली खान र मुमिना मुमिनाको आवाजमा निकै सुमधुर गीत सुन्नुभयो भर्खरै। ब्रुनाई आउनुहुँदा तपाईँहरूले यदि बिएफ बिएसटिभी बक्स लिनुभएको थियो भने चाहिँ र तपाईँले यदि अब अहिले ब्रुनाई छोड्नु हुँदैछ भने चाहिँ तपाईँहरूले बिएफ बिएसटिभी बक्स फिर्ता गर्नुपर्ने हुन्छ। यदि तपाईँहरूले बिएफ बिएसटिभी बक्स रिटर्न गर्न बिर्सिनु भयो भने या कारणवश हराउनु भयो भने मिसप्लेस गर्नुभयो भने चाहिँ तपाईँहरूलाई $500 ब्रुनाई डलरको जरिवाना लाग्नेछ। र तपाईँहरूले बक्स रिटर्न गर्दाखेरि चाहिँ रिमोट अनि केबलहरू एचडिएमआई केबलहरू र स्मार्ट कार्ड सहित तपाईँहरूले हामीलाई फिर्ता गर्नुपर्ने हुन्छ। र यदि यो कुनै पनि यो आइटम्सहरू हराएमा चाहिँ तपाईँलाई चाहिँ आइटमाइज बिलहरू इस्यु गरिनेछ। AWS आर्मी वेलफेयर सपोर्टले एडल्ट आर्ट एन्ड क्राफ्ट प्लेट डेकोरेटिङ आयोजना गर्दैछ। यही आउँदो 15 सेप्टेम्बर मङ्गलबारको दिन बिहान 9:30-11 बजेसम्म मुङमुङ कम्युनिटी सेन्टरमा। र तपाईँले रेजिस्टर गर्नुको लागि चाहिँ क्युआर कोड मार्फत गर्नुपर्ने हुन्छ, जुन चाहिँ तपाईँले हाइभ या सिग्नल्समा पनि पाउन सक्नुहुन्छ। र प्रत्येक व्यक्ति $6 लाग्नेछ। र रेजिस्ट्रेसन क्लोजिङ डेट रहेको छ 11 सेप्टेम्बर 2026। र यदि घरमा यत्तिकै बसिरहनु भएको छ भने चाहिँ पक्कै पनि तपाईँहरू चाहिँ यो प्लेट डेकोरेटिङमा चाहिँ तपाईँहरूको सहभागिता जनाउनुहोस्। लागौ अर्को गीत सुन्नतर्फ। अहिलेको लागि भने राजेश पाल राईको आवाजमा न्याउली रोयो त्यो पारी वनमा।

0: यो BFBS गोर्खा रेडियो हो। तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: chicken.
1: ओइ कान्छी बाबु भोगटे भन्नु बित्तिकै मलाई सन्नानी भन्ने गीत एकदम मलाई याद आउँछ है। र त्यो गीत जस्तै यो गीत पनि एकदमै मलाई रमाइलो लाग्यो र आशा छ तपाईँहरूले पनि यो गीत मन पराइदिनु भयो भनेर। नेपालमा हामी सबैलाई थाहा छँदैछ कि यत्रो ठुलो बाढी गइरहेको छ भनेर होइन, र त्यस बाढीले धेरै जग्गाहरूमा ग्रस्त पारेको छ है। र अहिलेको लेटेस्ट अपडेट अनुसार चाहिँ होइन, नेपालमा जुन यो नेपालमा पछिल्लो समयमा आएको बाढी पहिरोकोले चाहिँ जुन चाहिँ एकदम झन्झन क्षति भएको छ होइन, र पछिल्लो विवरण अनुसार चाहिँ बाढीले चाहिँ पहिरोमा परि कम्तीमा पनि नेपालीको 157 जनाको मृत्यु भएको छ भन्ने कुरा यहाँ जानकारीमा आएको छ, र सयौँ मानिस त अझ बेपत्ता छन् भन्ने कुराहरू आइरहेको छ। र सबैभन्दा बढी प्रभावित क्षेत्र रसुवा जिल्ला रहेको छ। नेपाल तिब्बत सीमा नजिकै आएको यस ठुलो पहिरोले र त्यसपछि आएको आकस्मिक बाढीले गाउँ, सडक, पुल तथा अन्य पूर्वाधारहरूमा ठुलो क्षति पुर्याएको कुरा हामीले अहिले सोसियल मिडियामा देखिरहेका पनि छौँ होइन। यसैबीच 400 भन्दा बढी विदेशीहरू पनि बेपत्ता भएको रिपोर्ट आएको छ, र दक्षिण कोरियाको त झन् के भनौँ है, 9 नागरिकहरू चाहिँ उहाँहरू चाहिँ अझ सम्पर्कविहीन हुनुभएको भन्ने कुरा पनि आइरहेको छ, र उनीहरूको खोजीको लागि चाहिँ उद्धारको लागि चाहिँ कोरियाले चाहिँ विशेष टोली पठाउने पनि तयार गरिरहेको छ भन्ने कुराहरू आइरहेको छ। र यो उद्धार कार्यमा नेपाली सेना र नेपाली प्रहरीहरूले चाहिँ सक्रियताको साथमा बढिरहेका छन्। तर के गर्ने है, यो बाढी र पहिरोको कारण सडक तथा पुलहरू चाहिँ एकदम क्षतिग्रस्त भएको कारणले चाहिँ उद्धार कमिटीलाई पनि कठिन भइरहेको छ त्यो स्थानमा पुग्नका लागि। यसै गरी चाहिँ हाम्रो छिमेकी तिब्बतले पनि यस क्षेत्रमा पनि तिब्बती क्षेत्रलाई पनि एकदम क्षति पुगिरहेको कुरा हामी सबैलाई जानकारी छँदै नै छ होइन। र त्यहाँ भने चाहिँ तिब्बतमा भने चाहिँ 3 जनाको मृत्यु भएको र 265 जना चाहिँ बेपत्ता रहेका पनि यो हाम्रा चिनिया अधिकारीहरूले चाहिँ बताइरहेको छन्। अहिलेको लागि भने सुनौ तृष्णा गुरुङको आवाजमा ए ह्यान्डसम।

ए ह्यान्डसम कृष्णा गुरुङको आवाजमा कृष्णा गुरुङको गीतहरू प्राय एकदम सुमधुर खालको सुदिङ खालको पाइन्छ पाउँछौँ हामीले, तर यो चाहिँ अलिकति फरक शैलीको रहेछ। आशा छ तपाईँहरूले पक्कै पनि मन पराइदिनु भयो होला कृष्णा गुरुङको ए ह्यान्डसम। ब्रिटिस फोर्सेस ब्रुनाईवासीको लागि लोकल ह्यान्डमेड एन्ड फुड स्टल बजार यही आउँदो 25 सेप्टेम्बर शुक्रबारको दिन दिउँसोको 2 बजीदेखि 5 बजीसम्म हुन गइरहेको छ चिटच्याट कम्युनिटी सेन्टरमा। तपाईँहरूलाई यदि ह्यान्डमेड सामग्रीहरूप्रति तपाईँहरूको इच्छा छ भने चाहिँ तपाईँले आएर खरिद गर्न सक्नुहुन्छ र मिठा मिठा खानपिन त त्यहाँ अवश्य पनि छँदैछ। लागौ अर्को गीत सुन्नतर्फ, उदय सोताङको आवाजमा दुखी रहने मन।

SBS गोर्खा रेडियो। आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी

असन बजारमा उजन साक्यको आवाजमा सुन्नुभयो भर्खरै. म पनि एकछिनको लागि चाहिँ असन बजारमा पुगे सोचले है, त्यो असन बजारको भिडभाड सम्झे, रमाइलो सम्झे. नेपालमा काठमाडौँको सबैभन्दा मुटुमा रहेको यो असन बजार चाहिँ एकदमै न भिडभाड हुने बजार हो र यहाँ चाहिँ तपाईँले जे खोज्नुहुन्छ होइन, तपाईँलाई चाहिएको सामग्री तपाईँले सबै भने चाहिँ असन बजारमा चाहिँ एकदम सजिलैसँग पाउन सक्नुहुन्छ. लागौ अर्को तामाङ सेलो सुन्नतर्फ. अहिलेको लागि विकास थापाको आवाजमा डम्फुको तालमा.

0: तिमी मेरो मनमा नेप्साइडस फिचरिङ डेनियल चित्रकार, यो चाहिँ यो हिपहप सुन्दाखेरि चाहिँ मलाई मेरो 90s दिनहरूको याद आउँछ, जब कि हामी भर्खर यङ्स्टर्सहरू हुँदाखेरि चाहिँ यो गीत खुब सुन्ने गर्थ्यो। आशा छ तपाईँहरूलाई पनि केही कुराहरू फ्ल्यासब्याक भयो भनेर। ब्रुनाईको समय अहिले 10 बज्नलाई मात्र 4 मिनट बाँकी छ दाजु, अब हामी कार्यक्रमबाट बिदा लिने 6 मिनट बाँकी छ, माफ गर्नुहोला, र हामीले कार्यक्रमबाट बिदा लिने पनि समय भइसकेको छ, होइन?
1: हजुर, बिदा लिने बेला भयो, समय गएको पत्तै भएन, 3 घन्टा 1 भन्दा गयो, र तपाईँ अब तालिमरत हुनुहुन्छ, जो कोसिस गरिराख्नु भएको छ, अब अर्को हप्तादेखि कार्यक्रम सञ्चालन गर्नुहुनेछ आफै, त्यसको लागि शुभकामना छ।
0: धन्यवाद दाजु। र अहिलेको लागि भने चाहिँ हामीले तपाईँहरू माझ बिदा लिनुपर्ने समय आइसकेको छ। अहिलेको लागि चाहिँ म वृन्दा
1: अनि म लाल शाही
0: तपाईँहरू माझबाट बिदा हुन चाहन्छौँ। पूर्ण राई र दाजुभाइको आवाजमा हावा चलेछ।
1: हस्त, नमस्ते, बाई बाई।

This Gorkha Radio Ho. Gorkha Radio Ho. प्रतिवेदन अनुसार तिब्बतर्फ नदी थुनेर बनेको तालफुर्ता र सुवाको भुटेखुसी हुँदै त्रिशुली र नारायणी नदी तटीय क्षेत्रमा ठूलो विनाश भएको छ। बाढीका कारण नदी तटीय क्षेत्रका चारवटा स्वचालित जलमापन केन्द्रहरू बगेका छन् भने देवघाटबाट मात्रै करिब 2 करोड घनमिटर अतिरिक्त पानी बगेको प्रारम्भिक प्राविधिक आकलन गरिएको छ। हिजो बिहान 8:37 खानी तथा भूगर्भ विभागबाट 4.4 रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि तिब्बततर्फबाट भुटेखुसीमा भीषण बाढी प्रवेश गरेको थियो। बाढीको सूचना पाउना साथ महाशाखाले बिहान 9:15 नै नदी तटीय क्षेत्र र जोखिममुक्त बस्तीका नागरिकलाई निरन्तर सतर्कता सन्देश र एसएमएस प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ। महाशाखाले नेपाल टेलिकम र एनसेल संघको सहकारीमा रसुवा, नुवाकोट, धादिङ र चितवनका जोखिममुक्त क्षेत्रका बासिन्दालाई जम्मा 6,79,295 पूर्व सूचनाका एसएमएस पठाएको जिकिर गरेको छ। रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचना कुनै आधिकारिकता नभएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र माताहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। सो क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिए सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ। बाढीसँगै भुटेखुसी नदीमा आएको बाढीमा त्रिशुली र नारायणी नदीमा 64 जनाको शव भेटिएको छ। भेटिएका शव केही सग्लो र शरीरका अङ्गहरू मात्रै पनि छन्। भेटिएका शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रहरी प्रमुख उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार तनहुँमा भेटिएका 9 शव चितवन पठाइएको भए पनि त्यहाँ राख्ने ठाउँ नभएर पुनः तनहुँ नै पठाइएको छ। जिल्लाका 3 सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम शुरू गरेका छन्। भरतपुर अस्पतालको शव गृहमा शव नअटाएपछि अब भेटिएका शवहरूलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्ने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ। सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक सहयोग अपील गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत आर्थिक सहयोग गर्न अपील गरिएको हो। सहयोग रकम जम्मा गर्न विभिन्न 8 बैंक खाता नम्बर उपलब्ध गराइएको छ। रसुवाको भुटेखुसी नदीमा आएको बाढीका कारण हालसम्म 157 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म 34 महिला, 63 पुरुष, 6 बालिका तथा 7 बालक र 47 जनाको पहिचान खोल्न सकेको छैन। प्रहरीका अनुसार रसुवामा 3 पुरुषको शव भेटिएको छ। साथै नुवाकोटमा 6 महिला र 7 पुरुष, धादिङमा 10 महिला, 10 पुरुष, 1 बालिका तथा 6 जनाको पहिचान नखुलेको शव भेटिएको छ। गोर्खामा 2 महिला, 8 पुरुष, 1 बालक र पहिचान नखुलेका 8 जनाको शव भेटिएको छ। प्रहरीका अनुसार चितवनमा 13 महिला, 18 पुरुष, 1 बालिका, 4 बालक र पहिचान नखुलेका 28 जनाको शव भेटिएको छ। यसै गरी तनहुँमा 1 महिला, 5 पुरुष, 1 बालिका, 1 बालक र पहिचान नखुलेका 1 जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 2 महिला, 12 पुरुष, 3 बालिका, 1 बालक र पहिचान नखुलेका 4 जनाको शव भेटिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटेखुसी बाढीबाट भएको क्षति खोजी तथा उद्धार राहत र पुनर्स्थापनाका विषयमा आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। रासोपा प्रवक्ता जगदीश खरेलका अनुसार बिहान 9 बजे सिंहदरबारको रासोपा संसदीय दलको कार्यालयमा बैठक बस्नेछ। बैठकमा भुटेखुसी बाढीबाट भएको मानवीय क्षति तथा भौतिक क्षतिको समीक्षा गर्दै विपत्ताहरूको खोजी तथा उद्धारलाई प्रभावितहरूलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ। बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि राजनैतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रासोपाले जनाएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

BFBS Gorkha Radio Ho. नमस्ते बीएफपीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी सुरु भयो. श्रोता, म धनराज राईले यो कार्यक्रमलाई आज सञ्चालन गरिरहेको छु र आजको कार्यक्रम हो बिहिबार 27 अगस्त 2026 सालको. तदनुसार भदौ 11 गते विक्रम सम्वत 2083 सालको. हजुर, मिठो गीत लक्ष्मी आचार्य र सुरज पण्डितले गाउनु भएको चाँदीका जन्तर भन्ने यो पश्चिमेली देउडा भाकाको लोकगीतबाट हामीले कार्यक्रमको उद्घाटन गरिसकेका छौँ र आजको 3 घन्टे बसाइमा पनि यी अनि यस्तै किसिमका गीतहरू सङ्गीतहरू सुन्दै सुनाउँदै पुरा गर्ने अपेक्षा लिएर हाजिर भइसकेको छु. आशा गर्दछु तपाईँहरूले साथ दिने राख्नुहुन्छ सदा जस्तै. हजुर, आज पनि हाम्रो कार्यक्रममा खासै नयाँ नौलो केही पनि छैन. श्रोता, हामी सधैँ जस्तै नै नयाँ गीतहरू सुन्दै सुनाउँदै जानकारीहरू नै दिँदै केही चियो चर्चो गर्दै सुन्दै नै सुनाउँदै अनि ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोतालाई महत्त्वपूर्ण अपडेटेड जानकारीहरू दिने गर्दै नै आज पनि हामी कार्यक्रमको अन्त्य गर्ने सोच सहित उपस्थित भइसकेका छौँ. अब ढिला नगरी एउटा गीत सुनौ, त्यस पछाडि कार्यक्रमलाई अगाडि बढाउनेछौँ. मिस्टर डी र रचना रिमालले गाउनुभएको गीत सुनौ, जादु.

बाउ बाजेको सम्पत्तिको बातै नगर रचना रिमालले मिस्टर डीलाई मजाले भन्दै हुनुहुन्थ्यो श्रोता जादुमा। तपाईँहरू पनि यी अनि यस्तै किसिमका गीत अनि सङ्गीतहरू सुन्न चाहनुहुन्छ अथवा अन्य कुनै पनि किसिमका किन कुनै पनि जनरका गीतहरू सुन्ने इच्छा व्यक्त गर्नुहुन्छ अथवा सुनाउने इच्छा व्यक्त गर्नुहुन्छ भने अवश्य पनि हामीसँग सम्पर्कमा आउन सक्नुहुनेछ। विभिन्न माध्यमहरू छन् श्रोता, स्टुडियोमा फोन गर्न सक्नुहुन्छ। तिनवटा नम्बर रहेको छन्, दुईवटा सिभिलियन नम्बर, एउटा मिलिट्री एक्सटेन्सन हो 3224167 अनि 3220098। यी दुईवटा सिभिलियन नम्बरहरू हुन्। ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने चाहिँ 00673 डायल गर्न नभुल्नुहोला। मिलिट्री एक्सटेन्सनमा पहुँच हुने श्रोता तपाईँले 9419332840 डायल गर्नुहोला। र इमेल मार्फत लेख्न चाहनुहुन्छ भने bfbsgorkha@bfbs.com छँदैछ। अनि फेसबुक प्रयोगकर्ता श्रोताहरूले फेसबुक मेसेन्जर मार्फत पनि हामीलाई सम्पर्क गर्नु सक्नुहुनेछ। र त्यसका लागि तपाईँले फेसबुकमा बिएफबिएस गोर्खा खोज गर्नुपर्ने हुन्छ। निलो घोलो गोलो घेराभित्र तपाईँले खुकुरी क्रस भएको चित्र भेटाउनु भएपछि त्यस पेजलाई लाइक गर्नुहोस् र त्यस पछाडि त तपाईँ हामीसँग मेसेन्जरमा जोडिहाल्नुहुनेछ। अब लेख्दै गर्नुहोला। ब्रुनाईमा 10:16

क्षतिको हावा चल्ने अनुमान गरिएको छ। आज अहिले पनि पानी पर्दै गरेको अवस्था भनिएको छ। काठमाडौँवासी श्रोता तपाईँहरू अलि जोगिनुहोला, हिजो निकै नराम्रो घटना घट्यो, धेरै नेपालीहरूले ज्यान गुमाउनु परेको समाचारहरू तपाईँ हामीले सुनिराखेका छौँ, पछ्याइराखेका छौँ समाचारहरूलाई। फोन गर्नुहोस् अब आफ्नो आफन्तहरू, साथीभाइ, इष्टमित्र को को हुनुहुन्छ त्यो क्षेत्रमा, हुन त थाहा पाइसक्नु भयो होला, सेफ हुनुहुन्छ भनेर, सुरक्षित स्थानतिर हुनुहुन्छ भनेर पत्ता लगाइसक्नु भएको छ होला। होइन भने पनि आशा गरौँ उहाँहरू जो जो त्यो क्षेत्रमा हुनुहुन्थ्यो सबै सुरक्षित हुनुहुन्छ। बेलायतमा बिहानको 3:17 गयो, 19°C लन्डनको अहिलेको तापक्रम रहेको छ र अहिले लन्डनमा पानी परिरहेको छ, मेघगर्जन सहित त्यो पनि, र मन्द गतिमा हावा चलिरहेको छ भने आज दिनभरिमा 15°C न्यूनतम तापक्रम र 24°C अधिकतम तापक्रम रहनेछ भने दिनभरि जसो नै पानी पर्ने, मेघगर्जन सहित पानी पर्ने नै देखाइएको छ मौसमी पूर्वानुमानमा, र मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। मेट अफिसले येल्लो वेदर वार्निङ पनि जारी गरेको छ र येल्लो वार्निङमा चाहिँ अब थन्डरस्टोर्म्स, के अरे, निकै ठु लाउड थन्डरस्टोर्महरू सुनिन सक्छ भन्ने चाहिँ प्रक्षेपण गरिएको छ आज लन्डनको लागि। अन्य स्थानका श्रोता तपाईँहरू आफ्नो आफ्नो स्थानमा समयमा सुनिराख्नु भएको छ, तपाईँहरूकोतिरको मौसम के कस्तो छ यसो बताउने गर्नुहोस् है। अब हामी कर्कस ब्यान्डलाई सुनौ, माया भन्दै हुनुहुन्छ उहाँहरू।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफबीएफ गोर्खा रेडियो हो।

पागल पागल वाङदेन शेर्पा मेलिना राई अनि सुशान्त घिमिरेले गाउनु भयो श्रोता यो गीतलाई र निकै मिठो लाग्यो मलाई तपाईँलाई पनि कस्तो लाग्यो यसो जानकारी गराउँदै गर्नुहोस् है आज विश्व ताल दिवस हरेक वर्ष आजको दिन यो दिवस मनाइने गरिन्छ यो दिवस चाहिँ संयुक्त राष्ट्र सङ्घको वार्षिक क्यालेन्डरमा तय गरिएको दिवस रहेछ श्रोता अब ताल भनेपछि अब सबै पर्यो लेक होइन पृथ्वीका महत्त्वपूर्ण प्राकृतिक स्रोतहरू हुन् यी तालहरूले चाहिँ मानिस जनावर अनि इन्भाइरोमेन्ट वातावरणलाई पानी उपलब्ध गराउनका साथै जैविक विविधता संरक्षणमा पनि ठूलो भूमिका खेल्ने गर्दछन् तालहरूले बाढी नियन्त्रण जलवायु सन्तुलन र स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्याउँछन् तालहरू हेर्न जाने घुम्न जाने होइन त्यसले गर्दाखेरि लोकल इकोनोमीमा यसले चाहिँ प्रश्रय दिन्छ तर प्रदूषण फोहोर जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण धेरै तालहरू चाहिँ जोखिममा परेका छन् यो चाहिँ अब फेरि अलिकति विकसित देशहरूभन्दा अलिकति न्यून भन्दा पनि न्यून विकसित देशहरूमा यस्तो समस्याहरू चाहिँ हामी देख्ने गर्दछौँ नेपालमा पनि हामीले धेरै तालहरू छन् भन्ने सुन्छौँ तर त्यो चाहिँ अब यो घर बनाउने के अरे अनरेगुलेटेड हाउसिङहरू त्यस्तोहरू फोहोर मैला अनि त्यहाँबाट उम्रिने झारपातहरूले नै बिस्तारै ताललाई सक्दै लगेको समाचारहरू हामीले चाहिँ देखिरहेका हुन्छौँ सोसियल मिडियामा त्यसैले तालको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो श्रोता तालमा फोहोर नफाल्ने पानीको स्रोत सफा राख्ने र प्राकृतिक वातावरण जोगाउने बानी चाहिँ हामी सबैले बसाल्नुपर्छ तपाईँ हामी सम्पूर्णलाई आजको विश्व ताल दिवसको शुभकामना यो तालको कुरा गर्दै गर्दाखेरि मलाई फेरि हिजो नेपालमा भएको यो भोटेकोसीको बाढीको सम्झना आयो श्रोता अब चिनले त अहिलेसम्म अफिसियल केही भनेको छ जस्तो मलाई लागेन मैले नसुनेको हुनसक्छ तपाईँहरूले सुन्नुभएको होला हेर्नुभएको होला अझै डिप स्टडी गर्नुभएको होला यो अपुष्ट समाचारहरूमा चाहिँ के भनिएको छ भने हिजोदेखि नै चिनमा त्यो ताल फुटेर चाहिँ आएको हो यो बाढी बर्सात त भएकै थिएन यस्तो बाढी आउने खालको भन्ने कुराहरू पनि हामीले सुनेका छौँ अब तालसँगै कुरा निस्किँदाखेरि मैले यो कुरा जोडिहालेँ मलाई पनि यसो मेरो व्यक्तिगत हिसाबमा भन्दाखेरि काहीँ न काहीँ पानी जमेर त्यो पानी चाहिँ एकैचोटि खोलियो फुट्यो विस्फोटन भयो अथवा के भयो त्यो ताल फुटेर चाहिँ त्यो अब उता चाइनातिर पनि तिब्बत साइडमा पनि निकै असर गरेछ त्यसले नेपालतर्फ आएकोले आएको त्यो तालको पानीको भागले पनि निकै चाहिँ चकचक गरेर गयो अब हिजो भएको घटनाको बेली विस्तार लगाउन त अब हामीले यहाँ सक्दैनौँ तर तालहरूले बाढी नियन्त्रण त गर्छन् तर ती तालहरू नै फेरि विस्फोट भएको खण्डमा कति भयावह हुन्छ परिस्थिति भन्ने कुरा हामीले बुझेका छौँ हजुर यसै सन्दर्भमा अब नेपालबाट समाचारहरू आइरहेका छन् नेपाल सरकारले काठमाडौँमा 17 हेलिकप्टर अझै स्ट्यान्ड बाईमै राखेको कुराहरू नेपाल आर्मीले सर्च एन्ड रेस्क्यु अपरेसनहरू गरेको नेपाल प्रहरी सशस्त्र प्रहरी अनि अन्य परोपकारी सङ्घ संस्थाहरू अब बिस्तारै परिचालित हुँदैछन् प्रधानमन्त्री राहत कोषमा चाहिँ तपाईँले डोनेसन दिन सक्नुहुन्छ भनेर खुला गरिएको जस्तो लाग्यो यो समाचार अनुसार तपाईँले यदि चाहनुहुन्छ भने प्रधानमन्त्री राहत कोषमा आफूले सकेको चाहिँ डोनेसन दिन सक्नुहुन्छ राहतका लागि अन्य अब आइएनजिओ एनजिओ अनि विभिन्न समूह परोपकारी समूहहरू नेपालका पोलिटिकल पार्टीहरूले पनि आफ्नो आफ्नो समूह बनाएर यो राहत वितरण गर्ने सर्च एन्ड रेस्क्यु अपरेसनमा साथ दिने कामहरू गरि नै रहेका छन् सबैलाई हामी शुभकामना दिउँ उहाँहरूले गर्न चाहनुभएको रेस्क्यु अनि राहतको काममा सफलता प्राप्त गर्नुहोस् उहाँहरूले सबै हामी नेपाली हौँ र एक भएर लाग्नुपर्छ

हजुर, रङ्गाली राख यसरी नै सास रहिन्जेल। अपूर्व तामाङले भन्दै हुनुहुन्थ्यो, श्रोता मझेरी कार्यक्रममा हुनुहुन्छ तपाईँ, म धनराज राईको साथमा। यो समयमा पनि म तपाईँहरूसँग हिजो भएको यो भोटेकोसी मा आएको बाढीले के कति ड्यामेज गर्यो भन्ने कुराहरू यसो खोतल्दै थिएँ, र अहिलेसम्म अहिलेको लेटेस्ट रिपोर्ट अनुसार 157 जना चाहिँ नेपालमा मृत्यु भएको भन्ने खबरहरू आएको छ, र 3 चाहिँ चाइनातिर टिबेट साइडमा पनि भएको रहेछ। 1400 बढी स्थानीय बासिन्दाहरू, टुरिस्टहरू र 28 चाहिँ सुरक्षा निकायका मानिसहरू चाहिँ हराइरहेका छन् बाढीमा। र उहाँहरू चाहिँ यदि कतै केही, हिजो नेपाल सरकारको आग्रह पनि सुन्नुभयो होला, अब धुवा बालेर, अब धुवा बाल्ने परिस्थिति छ कि छैन, आगो बाल्ने तरिकाहरू उहाँहरूले के कतिको जान्नुभएको छ त्यो अनुसार होला। अब फोनको भरमा, फोन त अब ब्याट्री सकिसक्यो होला अहिलेसम्ममा त, तर कतिले चाहिँ अब मेरो 5% 6% मात्रै बाँकी छ, अपरिहार्य बाहेक अरू बेला चाहिँ फोन स्विच हुन्छ, म कन्ट्याक्टमा आएको बेला चाहिँ म फोन गर्छु है भन्ने मेसेज भएका भिडियो क्लिपहरू पनि हामीले देख्न पाएका थियौँ सोसियल मिडियामा। 430 MW भन्दा बढीको बिजुली उत्पादन केन्द्रहरू पनि ध्वस्त भएका छन् यो हिजोको बाढी पहिरोले। त्यसको साथमा सोलर पावर भएका प्रोजेक्टहरू पनि ध्वस्त भएका छन्, बगाएर लगेको छ त्यसले चाहिँ नेपालको यो बिजुली उत्पादन गर्ने क्षमतामा, नेसनल ग्रिडमा असर परेको छ। र अब कति ठाउँमा त हिजोदेखि नै तपाईँहरूले चाहिँ ब्ल्याकआउट भएको महसुस गरिसक्नु भएको छ। अब नेपाल विद्युत प्राधिकरणले कसरी त्यसलाई चाहिँ इभनली डिस्ट्रिब्युट गर्छ हेर्न पर्नेछ, हेर्दै हामी थाहा पाउँदै जानेछौँ, तपाईँहरूले थाहा पाउँदै गर्नुहुनेछ। यसो आफ्नो आफन्तहरूलाई फोन गर्न मैले हिजोदेखि नै भनिरहेको छु, फोन गर्न चाहिँ नभुल्नु होला यसो समय निकालेर। अब गीत सुनौ, प्रहलाद तिमिल सिन्हा अनि मिलन आमात्यले गाउनुभएको छ, यो मन हमेसा।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

देखाउँदै टिपिदिन्छु राम्रा राम्रा सुन्तला। सुन्तलाको बारेमा सुन्तला नै टिप्ने गर्नुपर्छ श्रोता, र त्यही भन्दै हुनुहुन्थ्यो हरिदेवी कोइराला अनि टिका भण्डारीले। ब्रिटिस फोर्सेस ब्रुनाईमा अब भोलि शुक्रबार 28 अगस्तका दिन बिहान 9 बजेदेखि मध्याहको 12:30 बजेसम्म चाहिँ गोर्खा मेजरको टो आउट हुने भएको छ श्रोता। 2RGR का गोर्खा मेजरको टेन्योर सक्यो, अब उहाँको अपोइन्टमेन्ट सकियो र उहाँ र दिदीले चाहिँ ब्रुनाई छाडेर अब जाने समय आइसकेको छ। उहाँहरूको फ्लाइट 29 अगस्तमा जस्तो लाग्यो। भोलि चाहिँ उहाँहरूको फर्मल विदाई हुन्छ रेजिमेन्टल कायदाका अनुसार। उहाँलाई चाहिँ के अरे यो गाडीमा राखेर सबै साहेब गुरुजीहरूले तानेर गार्डरुमसम्म पुर्याउने गर्नुहुन्छ। बिएबिएस गोर्खा रेडियोको पनि उपस्थित हुनेछ त्यहाँ। हामी रिपोर्टिङ गर्नेछौँ, केही भिडियो क्लिपहरू तपाईँहरूलाई हामी चाहिँ उपलब्ध गराउनेछौँ। यो भोलिको कुरा रह्यो श्रोता। अब यो जानकारी पछाडि जन राईलाई सुनौ। मायाले भन्दै हुनुहुन्छ यो गीत चाहिँ मेरी श्रीमतीले पनि साह्रै चाहिँ मन पराउँछिन्, अहिलेको उनको फेभरेट सङ्ग्सहरू मध्येको सायद 1 नम्बरमै पर्छ जस्तो लाग्यो। उनले चाहिँ जतिखेर पनि जहाँ पनि गाडीमा पनि यो एकपल्ट चाहिँ लाएरै मात्रै छाड्छिन्। यो गीत सुन्नतर्फ लागौँ। श्रीमतीज्यूको आजदेखि स्कुल सुरु भएको छ, इन्सेट डे सुरु भएको छ हर्नबिल स्कुलमा। टिचरहरूको मात्रै स्कुल, नानी केटाकेटीहरू भने अब सोमबारदेखि स्कुल जान थाल्छन्। सुन्दै छिन् भने तिम्रो लागि हो विधाता, सुन है त।

हजुर, यो गीत सुनेर मेरी श्रीमती जीले पनि यसो थम्स अप पठाउनु पठाएकी छन्। अहिले उनको ब्रेक रहेछ स्कुलमा, लन्च ब्रेक हुन आँट्यो होला कि टी ब्रेक के हो उहाँ उनीहरूको अब सेड्युल हामीलाई थाहा हुँदैन, तर गीत सुनेर रमाइलो मान्दै रहेछन्। हजुर, योगा एन्ड मेडिटेसन विथ पण्डित जी, यो कार्यक्रम हरेक महिना हुने गर्दछ र अब परेको छ थर्सडे 3 सेप्टेम्बरका दिन बिहानको 9:15 बजेदेखि पाउने 11 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुन गइरहेको छ। यो तपाईँहरूले हाई पेजमा चाहिँ त क्युआर कोड पाउन सक्नुहुनेछ, उक्त क्युआर कोडलाई स्क्यान गर्नुहोस् र आफ्नो हाजिरी त्यहाँ मार्फत जनाउनुहोस्। र तपाईँहरू जानुहुँदाखेरि पानी अनि योगा म्याट लान भने नभुल्नुहोला श्रोता। यो जानकारी रह्यो ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरूका लागि। अब हामी भूषण खतिवडाले गाउनुभएको हाँसी हाँसी सुन्छौँ र यो गीत नै आजको हाम्रो बसाइको पहिलो घण्टाको अन्तिम गीत स्वरूप रहनेछ श्रोता। यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ अनि त्यस पछाडि हामी फेरि दोस्रो घण्टामा भेट्नेछौँ। दोस्रो घण्टामा पनि यस्तै यस्तै मिठा मिठा गीतहरू सुन्दै सुनाउँदै रमाइलो गर्ने कोसिस रहनेछ। इन्जोय द सङ अनि बिएबिएस गोर्खा रेडियोलाई सुन्दै गर्नुहोला।

0: Pilayan Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
3: रसुवामा दुई, नुवाकोटमा बाह्र, धादिङमा सत्ताइस, चितवनमा सत्सठी, गोरखामा बिस, तनहुँमा नौ, नवलपरासी पूर्वमा छब्बिस, नवलपरासी पश्चिममा दुईजनाको सपेला परेको प्रहरीको तथ्याङ्क छ। यस्तै बारीमा परेर घाइते भएका एकचालिसजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार त्रिवेणी शिक्षण अस्पतालमा बिसजना, त्रिशुली अस्पतालमा नौ, ट्रमा सेन्टरमा चारजना, वीर अस्पतालमा तीनजना, नर्वेक अस्पतालमा तीन, वीरेन्द्र सैनिक अस्पतालमा तीन, ग्रीन सिटी अस्पतालमा एकजनाको उपचार जारी छ। प्रहरीका अनुसार आज बिहान पाँच बजेसम्ममा बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयका 28 प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। यस्तै बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि 3,318 प्रहरी परिचालन गरिएको बताइएको छ। रसुवाको बोटेकुसी नदीमा आएको बाढीपछि फँसेकाहरूको उद्धार र राहतका काम बिहानैदेखि थालिएको छ। नुवाकोटमा पनि बिहानैदेखि उद्धार सुरु भएको छ। नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मी,
4: रात उद्धारको चाहिँ हेलिकप्टरबाट छ, अहिले सडक चाहिँ अब सम्भव हुनेसम्म चाहिँ एक्सेस रोड खोलाउँदैछ होइन, तर तत्काल खोलाउने सम्भावना छैन, सडकलाई अलिकति टाइम लाग्छ। हेलिकप्टरबाट बिहानैबाट उद्धार मान्छेहरू, फँसेका मान्छेहरू ल्याउने काम भइरहेको छ।
3: हजुर, अहिलेसम्म नुवाकोटको कुरा गर्दा जिल्लाभरिमा कतिजनाको उद्धार भयो, कति घाइते, कति के बढी के फेला परेका छ?
4: अब ठ्याक्कै यो ठुलै फरक पनि पर्न सक्छ, मोटामोटी चाहिँ 70-72 जना जति रेस्क्यु गरेका छ। त्यसमध्ये चाहिँ अब केही के अरे 10-11 जना जति डेथ बडी पनि फेला परेका छ होइन, अथवा डेथ भएको। अब घाइते पनि त्यही 15-20-30 जति घाइते छन् होइन, यो सङ्ख्या तलमाथि हुन सक्छ किन सबै इन्फर्मेसन नेटवर्क पनि राम्रो काम गरेको छैन यहाँ, मोटामोटी त्यस्तै छ।
3: अहिले उद्धारमा चाहिँ को को कति संख्यामा कसरी खटिनु भएको छ?
4: उद्धारमा चाहिँ अब यहाँ केन्द्रबाट पनि आएको छ, प्रदेशबाट पनि आएको छ, नेपाली सेना, अब सशस्त्र प्रहरी, नेपाल प्रहरी होइन, ठुलो संख्यामा छ यहाँ काम गरिरहेको छन्।
3: क्षति के कति छ अहिले, प्रारम्भिक विवरण के छ?
4: क्षति अहिले भन्न सकिन्न, क्षति भन्न सकिन्न, किनभने त्यो जहाँ ड्यामेज भएको त्यो ठाउँमा जान सक्ने अवस्था छैन अहिले, त्यसमा यति क्षति भन्न सक्ने अवस्था चाहिँ छैन।
3: अहिले मौसम कस्तो छ त्यहाँको?
4: मौसम अहिले बादल लागेको छ, त्यति क्लियर छैन, तर हेलिकप्टर चाहिँ उडिरहेको छ, हाम्रो सम्बन्धित ठाउँमा गइरहेको छ।
3: हजुर, अहिले पनि फँसेकाहरू अझै पनि कति छन् जति लागेका छ, के छ?
4: करिब करिब 50-60 जना हुन्, तीमध्ये बिहानै हामीले करिब करिब 15-20 जना ल्याइसकेका छौँ, अब अरूले लिने ओर्डर गरिरहेको छ।
3: बाढीपछि बगेर पुगेका शव निकाल्ने काम चितवनमा पनि जारी छ। चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्याल,
5: 67 शव प्राप्त भएको छ, त्यति मात्र भन्ने तपाईँलाई।
3: रेड क्रस तथा रेड क्रस सिन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आइएफआरसीले बाढी प्रभावितको खोज उद्धार पुनस्थापनाका लागि तत्काल 12 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। आइएफआरसीका महासचिव जगन चापागाईले पोटेकुसी बाढीको विपद प्रति कार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पुर्याउनका लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभएको छ। रेडक्रसको स्वयंसेवक आपतकालीन प्रतिकारी टोली मार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज उद्धार र राहत वितरण कार्यमा जुटिसकेको जनाउँदै आइएफआरसीले विपद प्रति कार्यमा निरन्तर जुट्न आग्रह समेत गरेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भुटेकोशी, त्रिशुली र नारायणी नदीमा आएको विनाशकारी बाढी सम्बन्धी विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार तिब्बतर्फ नदी थुनेर बनेको ताल फुट्दा रसुवाको भुटेकुसी हुँदै त्रिशुली र नारायणी नदी तटीय क्षेत्रमा ठूलो विनाश भएको छ। बाढीका कारण नदी तटीय क्षेत्रका 4 स्वचालित जलमापन केन्द्रहरू बगेका छन् भने देवघाटबाट मात्रै करिब 2 करोड घनमिटर अतिरिक्त पानी बगेको प्रारम्भिक प्राविधिक आकलन गरिएको छ। हिजो बिहान 8:37 खानी तथा भूगर्भ विभागबाट 4.4 रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि तिब्बत तर्फबाट भुटेकुसीमा भीषण बाढी प्रवेश गरेको थियो। बाढीको सूचना पाउन साथ महाशाखाले बिहान 9:15 नै नदी तटीय क्षेत्र र जोखिममुक्त बस्तीका नागरिकलाई निरन्तर सतर्कता सन्देश र एसएमएस प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ। महाशाखाले नेपाल टेलिकम र एनसेल संघको सहकारीमा रसुवा, नुवाकोट, धादिङ र चितवनका जोखिममुक्त क्षेत्रका बासिन्दालाई जम्मा 6,79,295 पूर्व सूचनाका एसएमएस पठाएको जिकिर गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी र प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणको हवाई यातायात विभागले नेपाल वायुसेवा निगम सहित बुद्ध एयर, यति एयरलाइन्स, श्रीला एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई पत्र पठाउँदै विपत्तिको समयमा यात्रुको आवागमन सहज बनाउन हाल कायम हवाई भाडा नबढाउन निर्देशन दिएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: Gorkha Radio.

0: 候。
1: नमस्ते अनि फेरि पनि स्वागत छ आदरणीय श्रोता बीएबीएस गोर्खा रेडियोको मझेरी कार्यक्रममा। मझेरी कार्यक्रम दोस्रो घण्टामा प्रवेश गर्यो मिठो गीत सँगसँगै सुगम पोखरेल अनि अन्जु पन्तको स्वरको साथमा, र यो गीत निकै मिठो लाग्यो मलाई, तपाईँलाई पनि मिठो लाग्यो होला पक्कै पनि। ब्रुनाईमा अहिले बिहानको 11:10 गएको छ र आजको कार्यक्रम सञ्चालन हुँदैछ बिहिबार 27 अगस्त 2026 सालको। तदनुसार भदौ 11 विक्रम सम्बत 2083 सालको। 25 डिग्री सेल्सियस सेरियाको तापक्रम रहेको छ, 32 डिग्री सेल्सियस अधिकतम तापक्रम सेरियाको लागि भने घमाइला अन्तरालहरू चाहिँ ले दिन बितिरहेको छ, समय बितिरहेको छ, मन्द गतिमा हावा चलिरहेको छ। 32 डिग्री सेल्सियस जस्तो त अनुभव भएको छैन, 30 डिग्री सेल्सियसको वरिपरि जस्तो चाहिँ मलाई अनुभव भयो एकछिन बाहिर निस्केको थिएँ समाचार आएको बेलामा। तर यो सेरियाको कुनै कुनै ठाउँमा त पक्कै पनि न्यानै होला। ब्रुनाईका अन्य स्थानका श्रोता तपाईँहरूले सुनिराख्नु भएको छ भने तपाईँहरूकोतिर के कस्तो छ यसो लेखेर पठाउनुहोस्, फोन गरेर पठाउनुहोस् अथवा इमेल गरेर पठाउनुहोस् है। तपाईँहरूलाई माध्यम थाहा छँदैछ, 3 छन्, जुनै पनि माध्यम चलाएर तपाईँले फोन गर्न सक्नुहुनेछ। फोनको लाइनहरू खुला नै छन्, तपाईँले गर्नुभयो भने हामी बोली पनि हाल्छौँ र अन एयर पनि बोलाउन के छ र आउनुहोस्। हजुर, अन्य स्थानका श्रोता तपाईँहरू आफ्नो समय अनुसार चलिराख्नु भएको छ, कतै सुत्ने बेला भएको छ, कतै चाहिँ उठ्ने बेला भर्खर हुँदैछ, कतै कतै चाहिँ अब हिजोको रातिको समय हुँदैछ। तपाईँहरूले यसरी विभिन्न ठाउँमा विभिन्न समयमा विभिन्न माध्यम मार्फत हामीलाई सुन्ने गर्नुहुन्छ। एकपल्ट फेरि पनि हार्दिक नमस्कार अनि स्वागत गरेँ मैले। अब स्वागत सँगसँगै एउटा डोटेली गीत सुन्न जाउँ। थानेले गाउनु भएको छ, बोल्न खोजेँ भन्दै।

हजुर, मिठो गीत सुन्दै थियौँ श्रोता। बिएबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा छौँ दोस्रो घण्टामा। ब्रुनाईमा अहिले 11:15 गयो। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोतामा लागि, श्रोताभन्दा पनि लेडिजका लागि चाहिँ अब तिज नजिक आउँदैछ, त्यसैको सन्दर्भ पारेर बिएफबी लेडिज तिज नाइट हुँदैछ श्रोता। 2026 सालको तिजको लागि यो भव्य कार्यक्रमको आयोजना चाहिँ 12 सेप्टेम्बरको दिन गरिएको छ, साँझको 5 बजेदेखि मध्यरातको 12 बजेसम्म हुनेछ चिटच्याट कम्युनिटी सेन्टरमा। तपाईँहरूले चाहिँ अब साडी लाउनु पर्ने हुँदो रहेछ, रेड ग्रिन और येल्लो, रातो हरियो अथवा पहेँलो रङको साडी चाहिँ तपाईँले लाएर जानुपर्ने भनेर तोकिएको छ। टिकटको मूल्य $25 प्रति व्यक्ति परेको छ। त्यसले चाहिँ तपाईँको रिसेप्सन ड्रिङ्क र फुड पनि इन्क्लुड गरेको छ त्यही टिकट प्राइसमा नै। र तपाईँहरूले चाहिँ यो क्युआर कोड उपलब्ध गराइएको छ हाइभको पेजमा, त्यो क्युआर कोडलाई चाहिँ स्क्यान गरेर आफ्नो हाजिरी जनाउन सक्नुहुनेछ, म पक्कै आउँदैछु भनेर। टिकटहरू चाहिँ तपाईँहरूले आफ्नो रिस्पेक्टिभ डिपार्टमेन्ट मा सोधखोज गर्नुहोला, कम्पनीका दाजुभाइ दिदीबहिनीहरूसँग हुनसक्छ अथवा हाइभतिर पनि हुनसक्छ, होइन भने यता के अरे AWSमा पनि टिकट पाउन सकिनेछ। साह्रै अवेर नगर्नुहोला, टिकट किनिसक्नु भएको छ तपाईँहरूले पक्कै पनि, फेरि लास्ट मिनटमा पाइहाल्छ भनेर टिकट नपाउनुहोला। निकै के अरे यो सर्ट फर इभेन्ट हो यो दिदीबहिनीहरू।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा।

बाजे लामाले गाउनुभयो मिठो कर्णप्रिय गीतलाई श्रोता र तपाईँले मझेरी कार्यक्रममा यस्ता मिठा मिठा गीतहरू सुन्ने गर्नुहुन्छ। फ्यासनको दुनियाँमा फल 2026का लागि ड्रप वेस्टको चर्चा फेरि पनि सुरु भएको छ। यसको खास विशेषता भनेको कपडाको कम्मर सामान्य भन्दा तल अर्थात् हिप्सतिर सारिनु रहेछ श्रोता। सन् 1920 दशकमा फ्ल्यापर महिलाहरू बीच लोकप्रिय भएको यो डिजाइन अहिले नयाँ र अझ ड्रामेटिक शैलीमा फर्किएको रहेछ। शनेल, मानी, टोरी बर्च, म्यु म्यु, एर्डेम र ड्राइज भ्यान नोटेन जस्ता ठुला र रेप्युटेड ब्रान्डका फल 26 कलेक्सनमा ड्रप वेस्ट ड्रेसेस, स्कर्ट्स, ट्राउजर्स, जम्पसुटहरू चाहिँ निकै राम्ररी प्रदर्शन गरिएको देखिएको थियो श्रोता। यो ट्रेन्डले शरीरको ट्रेडिसनल आवर ग्लास सेपभन्दा रिल्याक्स र इलोङ्गेटेड सिलआउटलाई प्राथमिकतामा राखेको पाइन्छ। अनि यो के भन्ने ड्रप वेस्टलाई लगाउनका लागि धेरै गाह्रो पनि रहेन रहेछ। ड्रेस वा स्कर्टको हिप वरिपरि लो पोजिसन बेल्ट लगाउने, लामो टपलाई स्कर्टमाथि लेयरिङ गर्ने, वा ओभरसाइज ब्लेजर वा स्टेटमेन्ट एक्सेसरिज जोड्ने हो भने घरमै पनि यो लुक मजाले बनाउन सकिँदो रहेछ। 1920 दशकमा ड्रप वेस्ट महिलाहरूलाई कडा कोर्सेट वा परम्परागत बडी सेप बाट मुक्त गर्ने सोसियल लिबरेसनको प्रतीक समेत बनेको थियो रहेछ। त्यसैले फल 26 यो केवल फ्यासन ट्रेन्ड मात्र होइन, यो पुरानो फ्यासन हिस्ट्रीको मोडर्न पुनरागमन पनि हो भन्न थालिएको रहेछ। फ्यासनको कुरा गऱ्यौँ, म अब यो गीत सुनाउँछु झन्डुबाम शब्दजालको आवाजमा। त्यस पछाडि हामी इनोभेटिभ एजुकेसन सिस्टमको बारेमा अलिकति चर्चा गर्नेछौँ।

आजको जमानामा इनोभेटिभ एजुकेसन यो नवप्रवर्तन सहितको शिक्षामा चर्चामा रहेको एउटा प्रभावकारी कन्सेप्ट रहेछ श्रोता, गेमिफिकेसन एन्ड लर्निङ विथ पर्पस। यसको अर्थ चाहिँ के हुँदोरहेछ भने पढाइलाई केन्द्रित केवल गेम जस्तो रमाइलो बनाउनु होइन, गेमका एलिमेन्ट्सलाई प्रयोग गरेर स्पष्ट लर्निङ गोल हासिल गर्नु रहेछ। जस्तै विद्यार्थीले कुनै च्याप्टर पढिसकेपछि पोइन्ट्स कमाउने, क्विज जित्ने, लेभल अनलक गर्ने, ब्याज पाउने वा ग्रुप च्यालेन्जहरू पुरा गर्ने। यसले पढाइमा प्रेरणा, सक्रिय सहभागिता र तत्काल प्रतिक्रिया बढाउन सक्छ। यो कुरा चाहिँ अनुसन्धान मार्फत आएको कुरा रहेछ श्रोता। उक्त अनुसन्धानले चाहिँ गेमिफिकेसनले विद्यार्थीको मोटिभेसन र इन्गेजमेन्ट बढाउनका साथै लर्निङ पर्फर्मेन्समा पनि सकारात्मक प्रभाव पार्न सक्ने देखिएको रहेछ। तर यसको असली शक्ति चाहिँ यसको पर्पसमा रहेछ श्रोता। यो खेल्ने अनि पढ्ने भन्दा पनि पर्पस चाहिँ के हो, उद्देश्य चाहिँ के हो भन्दाखेरि, केवल पोइन्ट्स र लिडर बोर्डमा राखेर विद्यार्थीलाई प्रतिस्पर्धा गराउन मात्रै पर्याप्त हुँदैन। प्रत्येक च्यालेन्जले के सिकाउँछ, वाट आउटकम भन्ने कुरा चाहिँ सिकाउँदो रहेछ। सही ढङ्गले डिजाइन गरिएको गेमिफिकेसनले विद्यार्थीलाई लक्ष्य निर्धारण गर्न, समस्या समाधान गर्न, टिमवर्कमा काम गर्न र आफ्नो प्रगति आफै बुझ्न सहयोग गर्ने रहेछ। अब हामीले भविष्यको क्लासरुमहरूमा चाहिँ लेट्स प्ले भन्दा पनि लेट्स प्ले टु लर्न भन्ने सोचतिर चाहिँ ढल्किँदै गएको पाउन सक्नेछौँ। भविष्य भनेको हामीले देखेका छैनौँ, भोलि नै हुनसक्छ, पर्सि नै हुनसक्छ। खेलको उत्साहलाई अर्थपूर्ण सिकाइसँग जोड्नु नै गेमिफिकेसन विथ पर्पस हो भनेर भनिँदो रहेछ। अहिलेको नयाँ टर्मिनोलोजी, अहिलेको यो पुस्तामा हुँदै विकसित हुँदै गएको नयाँ टर्मिनोलोजीहरू श्रोता हामीले बुझ्ने प्रयास गरिरहेका छौँ। अब एउटा गीत सुन्छौँ र गीतको बोल रहेको छ पाहुना हजुर, आशिष महर अनि सुनिता थेगिमले गाउनुभएको छ यो गीतलाई। र यो गीतका लागि अनुरोध गर्न आइपुग्नु भएको छ लोकसुब्बा दाजु रेडिङबाट। उहाँ भन्नुहुन्छ, लौ ड्युटीबाटै हाजिर दसजना है सेवारो धनराज भाइ भन्नुभएको छ। लोकदाय तपाईँलाई पनि सेवा। अनि समय मिले चाहिँ पाहुना हजुर भन्ने गीत यति बेला रेडियो सुनेर बसेका सम्पूर्ण मित्र श्रोताहरूमा सुनाइदिन आग्रह गर्दछु पनि भन्नुभएको छ उहाँलाई। अवश्य पनि दाजु, तपाईँले अनुरोध गर्नुभयो र तपाईँको अनुरोधलाई हामीले कसरी नकार्न सक्छौँ। अबको बसाइमा हामी पाहुना हजुर सुनौँ, आशिष महर र सुनिता थेगिमको आवाजमा लोकसुब्बा दाजु रेडिङ बेलायतबाट अनुरोध गरेर पठाउनु भएको गीत।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ डट यूके।

सैलुङ्गे डाँडाले छेकेको होइन, तिम्रो मायाले छेकेको हो, आँसुका धाराले छेकेको हो भनेर नरेन्द्र कुलुङ र कृष्ण अधिकारीले गाउनुभयो श्रोता। यो 2026 सालको डिजाइन र आर्ट्सको संसारमा चाहिँ मिनिमलिज्मले नयाँ रूप लिएर आएको छ श्रोता। यसपटक कम तर अर्थपूर्ण शैलीमा फेरि पनि आएको छ। पहिलेको मिनिमलिज्म जस्तो क्लिन लाइन्स, सिम्पल सेप र खाली स्पेस त छँदै नै छन्, तर अहिले त्यसमा टेक्स्चर, वार्म्थ अनि इमोसन पनि थपिँदैछ। यसलाई कतिपय डिजाइन विश्लेषकहरूले चाहिँ इमोसनल मिनिमलिज्म वा नियो मिनिमलिज्म पनि भनेर व्याख्या गर्ने गरेका रहेछन्। अर्थात् डिजाइन सुन्दर देखिन मात्र होइन, हेर्दा वा प्रयोग गर्दा केही महसुस गराउने पनि हुनुपर्छ। सफ्ट कर्व्स, नेचुरल मटेरियलहरू चलाउने पर्यो, म्युटेड कलर्स, सटल स्याडोज र टेक्सटाइल चाहिँ ट्याक्टाइल हुनु पर्यो। त्यस्ता तत्त्वले साधारण डिजाइनमा पनि डेफ थपिरहेका रहेछन्। मिलान डिजाइन विक 2026 समेत यो कम्फर्ट, मटेरियल रिचनेस र इमोसनल रिजोनेन्सलाई चाहिँ प्राथमिकता दिएको देखिएको छ। अनि अहिले एउटा भनाइ आएको छ, लेस क्लटर मोर फिलिङ। यो झ्यापझुप झ्यापझुते धेरै होइन, धेरै चाहिँ फिलिङ आउनु पर्यो। अर्थात् अनावश्यक सजावट हटाएर एउटा सेप, कलर वा टेक्स्चरले कथा अनि भावना व्यक्त गर्न सक्नु। त्यसैले यो 2026 सालको मिनिमलिस्ट डिजाइन चाहिँ केवल सिम्पल होइन, साधारण तर मानवीय भएको, न्यानोपना भएको र भावनात्मक रूपमा अर्थपूर्ण भएको बन्दै गएको हामीले पाउन सक्छौँ। यो डिजाइन र आर्ट को संसारको कुरा गर्दाखेरि तपाईँ, हामीले घर सजाउने गर्दछौँ, विभिन्न थरीका सरसामानले सज्जा गर्ने रहर हुन्छ। अहिले त्यो ट्रेन्ड हट्दै गएको रहेछ श्रोता, तर अब हामी भने कतिजना चाहिँ पुरानै शैलीमा कर्नर क्याबिनेट राख्नु पर्यो, त्यसमा अब सामान सजाउनु पर्यो, त्यस पछाडि यता टिभीहरू लेआउट गर्नु पर्यो, सोफा त्यसरी नै त्यही अनुरूपले मिलाउनु पर्यो, भित्तामा के झुन्ड्याउनु पर्ने हो, त्यसरी हामी नर्मल घरको डिजाइन, इन्टेरियर डिजाइन गर्छौँ, डेकोरेसन। अब त्यस्तो चाहिँ बिस्तारै हट्दै गएको रहेछ, विशेष त अब नयाँ पिँढीको सोच चाहिँ हो भन्ने मेरो बुझाइ रह्यो। गोरेटो गाउँको सुनौ अब, नेपथ्य ब्यान्डले गाउनु भएको छ यो गीतलाई।

नेपाथेले गाएको मिठो गीत सुन्यो श्रोता गोरेटो गाउँको ब्रेस्ट फोर्सेस ब्रुनाईमा प्री डिपार्चर क्लिनिक हुँदैछ। अब बुधबार 9 सेप्टेम्बरका दिन हुने छ यो कार्यक्रम 10 बजेदेखि 11 बजेसम्म बिहानको समयमा मुमङको हाइभ अफिसमा। अब प्री डिपार्चर क्लिनिक तपाईँहरूले त्यति याद गर्नुभएको छैन भने अब ब्रुनाईको टोर सकेर तपाईँहरू बेलायत लगायत अन्य ठाउँतिर पोस्टिङ हुँदै हुनुहुन्छ। ब्रुनाईको टोर सक्नुभयो भने तपाईँले धेरै कुराहरू जान्नुपर्ने बुझ्नुपर्ने त्यो ठाउँको नयाँ ठाउँको बारेमा गहन अध्ययन गर्नुपर्ने हुन्छ। तपाईँलाई एउटा छोटो सानो सहयोगको रूपमा यो कार्यक्रम चाहिँ आयोजना गरिएको हो। बेलायतर्फ फर्किँदै हुनुहुन्छ भने अब तपाईँले काम खोज्नुपर्ने हुन्छ, त्यसका लागि पुलिसको रिपोर्ट चाहिन्छ, गुड कन्डक्ट सर्टिफिकेटहरू, त्यसको प्रोसेसहरू के कसो छ, कसरी अप्लाई गर्न सक्नुहुन्छ, कहाँ अप्लाई गर्नुपर्ने हो, कति दिन लाग्छ, कति पैसा लाग्छ भन्ने कुराहरू चाहिँ आउँछ त्यो उमा। त्यस्तै अब नेसनल इन्सुरेन्स कन्ट्रिब्युसन क्रेडिट क्लेम गर्नुपर्ने हुन्छ, ब्रेक भएको हुन्छ, त्यो कसरी गर्ने, कहाँ गर्ने, जब सेन्टर प्लसमा गएर गर्ने हो अथवा अन्य कुनै एजेन्सीहरू मार्फत पनि गर्न सकिन्छ, यावत कुराहरू चाहिँ तपाईँहरूले थाहा पाउनुहुनेछ। अनि त्यसका अलावा तपाईँ मुभ भए सँगसँगै तपाईँका छोराछोरीहरू पनि अब मुभ हुन्छन्, मुभ हुँदाखेरि स्कुल मा असर पर्छ, एक ठाउँमा पढ्दै गरेको स्कुल अब चटक्कै छोडेर जानुपर्ने हुन्छ, नयाँ ठाउँको स्कुलको बारेमा तपाईँलाई ज्ञान नहुन सक्छ, ती कुराहरू चाहिँ तपाईँले राम्ररी बुझेर कुन स्कुलमा अप्लाई गर्ने, तपाईँको घरदेखि क्याचमेन्ट एरिया भनिन्छ युकेमा, क्याचमेन्ट एरियामा पर्छ पर्दैन त्यो स्कुलहरू, त्यस्ता कुराहरू चाहिँ तपाईँले थाहा पाउनुहुनेछ, तपाईँहरूलाई जानकारी दिइनेछ उक्त दिन, त्यो स्टाफले त्यो दिनको दिनमा तपाईँलाई त्यो जानकारी दिन सक्नु भएन भने उहाँले खोजेर पाए पनि तपाईँहरूलाई उक्त जानकारी चाहिँ पक्कै प्रदान गर्नुहुनेछ। अब एउटा गीत सुनौ, गम्बु शेर्पाले गाउनुभएको छ यो गीतलाई, र यो गीतको लागि अनुरोध गर्ने श्रोता हुनुहुन्छ परदेशी घिमिरे माइलो, उहाँले अघि केही समय अगाडि यो सन्देश पठाउनु भएको थियो। हेलो नमस्ते राई सर, हजुरको कार्यक्रम त सुरुदेखि नै सुन्दैछु तर मनमा शान्ति छैन, हजुर देश दुखेको बेलामा भन्नुभएको छ। अवश्य नै श्रोता घिमिरे माइलोज्यू मात्रै होइन अन्य धेरै श्रोताहरू पनि र संसारभरि रहेका नेपालीहरू दुखित छौँ हामी, तर आफ्नो आफ्नै किसिमले दुःख मनाइरहेका छौँ। तपाईँ आफ्नो काम गर्नुपर्ने हुन्छ, हामी पनि आफ्नो काम गर्दैछौँ, र यस्तै हो, मनले शान्ति नपाए पनि आफ्नो कर्म त गर्नु नै पर्यो। एवं रीतले परदेशी घिमिरे माइलोज्यूले आफ्नो दुःख पोख्नु भएको छ। एउटा गीत उता गाउँमा झरी पर्दा भन्ने गीत सुनाऊ है सर भन्नुभएको छ, अवश्य पनि गीत ब्याकग्राउन्डमा बज्न थालिसकेको छ, तपाईँले गीत सुनेर आफ्नो मनको घाउलाई एकैछिन छोटो सानो भए पनि थोरै भए पनि मलम लगाउनुहोस्, र अन्य श्रोताले पनि यो गीत सुनेर एकैछिन मनलाई चाहिँ नेपालतिर पुगेको अनुभव गर्नुहोला भन्ने अनुरोध गर्दै कार्यक्रमको दोस्रो घन्टाबाट बिदा हुन्छु। अब हामी तेस्रो घन्टामा भेट्नेछौँ।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS.
3: Prasomai ko party baat ko ek mere ko utar ma khujiye ko. Nepali senali bihana aaj ko jis samma 114 jana ko utar kore ko jana ko sa. Nua ko dekhi chitwan samma prabhavit har ko khoj tata utar ma 2000 banda badi force khatiye ko senali bata ko sa. Uni harle khoj utar tatha rahat bitran gari rai ko gai raat bhar pani. Nepali senali ka 11 vata team le zamini utar kore को बताएको छ. राहत सामग्री नेपाली सेनाका 11 ट्रकद्वारा त्रिशुलीमा ढुवानी गरी हवाई साधनद्वारा आवश्यकता अनुसार प्रभावित स्थानहरूमा पुर्याउने काम भइरहेको र हालसम्म 4 सटल राहत सामग्री टिमुरे पुगिसकेको नेपाली सेनाले जानकारी दिएको छ. साथै सेनाको मेडिकल टिम थप गरी त्रिशुलीमा घाइतेहरूको उपचारमा खटिरहेको बताएको छ. यसैबीच रसुवाको बुटेको सिनदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सेनाका 8 ट्रक मार्फत करिब 8 टन राहत सामग्री पठाइएको छ. सेनाका 30 सवारीमा गैराती नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो. प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा 500 थान मच्छरदानी, 1000 थान बालबालिकाका डिग्निटी किट, 220 थान स्लिपिङ ब्याग, 500 थान कम्बल, 10 थान प्लास्टिक सिट, 100 थान ट्रिपल, 500 थान सोलर बत्ती, 500 थान सोलर बत्तीका प्लेट र 30 केभी क्षमताको एक थान जेनेरेटर लगायत छन्. चितवन प्रशासनका अनुसार आज बिहान 8 बजेसम्म 67 जनाको शव भेटिएको छ. चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,
4: 67 शव प्राप्त भएको छ त्यति मात्रै भन्ने तपाईँलाई.
3: प्रमुख जिल्ला अधिकारी गणेश सर्यालका अनुसार छिनछिनमै शव भेटिन थालेको छ. उहाँका अनुसार शवको पहिचान गर्न कठिन भएको छ. प्रशासनले हेल्प डेस्कको व्यवस्था गरेर आफन्तको पहिचान गर्न आउन आह्वान गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभएको छ. चितवनका अस्पतालहरूमा एकैपटक 50 भन्दा बढी शव व्यवस्थापन गर्न सकिने अवस्था पनि नभएकाले शव व्यवस्थापनमा चुनौती भएको प्रशासनले जनाएको छ. एउटा खाली सरकारी घरलाई व्यवस्थापन गरेर शव राख्ने तयारी गरिएको उहाँले बताउनु भएको छ. यता रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि फँसेकाहरूको उद्धार र राहतको काम पनि बिहानैदेखि थालिएको छ. नुवाकोटमा पनि बिहानैदेखि उद्धार सुरु भएको छ. नुवाकोटका सिडिओ शम्भु प्रसाद अधिकारी,
5: राहत उद्धारको चाहिँ हेलिकप्टरबाट छ अहिले. सडक चाहिँ अब सम्भव हुनेसम्म चाहिँ एक्सेस रोड खोलाउँदैछ होइन, तर तत्काल खोलाउनेसम्म छैन. सडकलाई अलिकति टाइम लाग्छ. हेलिकप्टरबाट बिहानैबाट उद्धार मान्छेहरू, फँसेका मान्छेहरू ल्याउने काम भइरहेको छ.
3: हजुर, अहिलेसम्म नुवाकोटको कुरा गर्दा जिल्लाभरिमा कतिजनाको उद्धार भयो, कति घाइते, कति के बढी के फेला परेका छ?
5: अब ठ्याक्कै यो ठुलै फरक पनि पर्न सक्छ. मोटामोटी चाहिँ 70-72 जना जति रेस्क्यु गरेका छ. त्यसमध्ये चाहिँ अब केही के अरे 10-11 जना जति डेथ बडी पनि फेला परेका छ होइन, अथवा डेथ भएको. अब घाइते पनि त्यही 15-20-30 जति घाइते छन् होइन. यो संख्या तलमाथि हुन सक्छ किन सबै इन्फर्मेसन नेटवर्क पनि राम्रो काम गरेको छैन यहाँ. मोटामोटी त्यस्तै छ.
3: अहिले उद्धारमा चाहिँ को को कति संख्यामा कसरी खटिनु भएको छ?
5: उद्धारमा चाहिँ अब यहाँ केन्द्रबाट पनि आएको छ, प्रदेशबाट पनि आएको छ, नेपाली सेना, अब सशस्त्र प्रहरी, नेपाल प्रहरी होइन, ठुलो संख्यामा छ यहाँ काम गरिरहेको छन्.
3: क्षति के कति छ अहिले? प्रारम्भिक विवरण के छ?
5: क्षति अहिले भन्न सकिन्न, क्षति भन्न सकिन्न, किनभने त्यो जहाँ ड्यामेज भएको त्यो ठाउँमा जान सक्ने अवस्था छैन अहिले. यति क्षति भन्न सक्ने अवस्था चाहिँ छैन.
3: अहिले मौसम कस्तो छ त्यहाँको?
5: मौसम अहिले बादल लागेको छ, त्यति क्लियर छैन, तर हेलिकप्टर चाहिँ उडिरहेको छ हाम्रो सम्बन्धित ठाउँमा गइरहेको छ.
3: हजुर, अहिले पनि फँसेकाहरू अझै पनि कति छन् जति लागेका छ के छ?
5: करिब करिब 50-60 जना हुन्, ती मध्ये बिहानै हामीले करिब करिब 15-20 जना ल्याइसकेका छौँ. अब अरूले लिने ओर्डर गरिरहेको छ.
3: चीनको दक्षिणी पश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा गएको भीषण बाढीमा 3 जनाको मृत्यु भएको छ भने 558 जना बेपत्ता भएका छन्. चिनिया सञ्चार माध्यम पिपल्स डेलीका अनुसार बाढीग्रस्त क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन चिनिया जनमुक्ति सेना परिचालन गरिएको छ. बेपत्ताहरूको खोजी तथा उद्धारका लागि चिनिया सेना र स्थानीय उद्धार टोलीहरू घटनास्थल खटिएका छन्. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ. बाढीका कारण धेरैको ज्यान भएको, बेपत्ता भएको र व्यापक क्षति भएको प्रति महासचिव गुटेरेसले दुःख व्यक्त गरेको उहाँका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख छ. साथै महासचिव गुटेरेसले बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ। नेपालमा संयुक्त राष्ट्रसंघले विपदको प्रभावको स्तर मूल्याङ्कन गर्ने तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउने लगायत सरकारको नेतृत्वमा भइरहेको प्रति कार्यलाई सहयोग गरिरहेको वक्तव्यमा उल्लेख छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

यो BFBS गोरखा रेडियो हो। नमस्ते, BFBS गोरखा रेडियो ब्रुनाईबाट फेरि पनि म धनराज राईको तेस्रो घण्टाको मझेरीमा प्रवेश गरिसकेका छौँ। श्रोता, ब्रुनाईमा अहिले 12:10 10:30 गयो मध्याह्नको। तेस्रो घण्टाको सुरुवात गऱ्यौँ हामीले राम भक्त जोजीजूको आवाजमा रहेको केवर माग्यो भन्ने गीतसँग। र अहिले ब्रुनाईमा 25 डिग्री सेल्सियस छ अधिकतम तापक्रम, भने अलिकति घटेको छ, 1 डिग्री सेल्सियसले घटेको छ। दोस्रो घन्टासम्म आइपुग्दा हामी 32 डिग्रीमा थियौँ भने अब अहिले 31 डिग्री सेल्सियस तापक्रम रहेको छ। घाम बादल भइरहेको अवस्था छ। सन इन्टरवल्सको अवस्था नै रहेको छ, मन्द गतिमा हावा चलिरहेको छ। बेलायतमा बिहानको 5:11 गएको छ। श्रोता, नेपालमा बिहानको 10:00 अब 4 मिनट बाँकी रहेको छ र यसरी नै समय बितिरहेको छ। हामीले कार्यक्रमको तेस्रो घन्टामा पनि त्यसरी नै प्रवेश गरेका छौँ। तेस्रो घन्टामा तपाईँहरू हामीसँग जोडिन चाहनुहुन्छ भने विभिन्न माध्यमहरू छँदैछन्, ती माध्यमहरू चलाएर सम्पर्क गर्नुहोस्, तपाईँहरूको अनुरोध पठाउनुहोस्। केही विशेष दिन छ, कसै विशेष व्यक्तिलाई चाहिँ सन्देश पठाउन चाहनुहुन्छ भने हामीलाई प्रयोग गर्न सक्नुहुनेछ। हामी चाहिँ खुसी हुनेछौँ तपाईँहरूले त्यसरी हामी मार्फत सन्देश प्रवाह गर्नुहुँदाखेरि र पठाइराख्ने गर्नुहुन्छ, आभारी पनि छौँ हामी। अब कुल्ची हिँड हाँसी हाँसी इथोज ब्यान्डले गाउनुभएको यो गीत सुन्दै कार्यक्रमको तेस्रो घन्टालाई अगाडि बढाउँ।

इथोस ब्यान्ड लेखाउनु भयो नक्कली मैया. अघि कुल्ची हिँड हाँसी हाँसी भनेको अलिकति रङ शीर्षक परेछ गीतको, त्यसका लागि म क्षमा चाहे श्रोता. ब्रिज फोर्सेस ब्रुनाईका लागि अर्को एउटा जानकारी. शनिबारको दिन हो यो श्रोता, 5 सेप्टेम्बरको बेलुकी 7 बजे प्याटियो बार, मुमोङमा रहेको यो प्याटियो बार चाहिँ रिओपनिङ हुँदैछ. धेरै समय अगाडिदेखि बन्द रहेको अवस्थामा थियो, नाफीले अब चाहिँ यो ह्यान्डओभर गरिसकेको जानकारी आएको छ. र यो चाहिँ यो खोल्नुको रिओपन यो 7 तारिक गर्नुको उद्देश्य चाहिँ सम्पूर्ण ब्रिटिस फोर्सेस ब्रुनाईका श्रो के अरे महानुभावहरूलाई चाहिँ वेलकम ब्याक भन्नको लागि समर लिभ सकिएको छ. र ऊ त्यो समर लिभ सकिएपछिको एकपल्टको जमघट गरौँ भन्ने हेतुले यही दिन तय गरिएको छ. फुर्सदिलो हुनुहुन्छ भने यसो साथीभाइ परिवारसँग जानुहोस्. नयाँ रिभ्याम्प गरिएको यो लोकेसनमा इन्जोय गर्नुहोस् शनिबारको साँझ. अब वाग वान सुन्छौँ, जम्सी फिचरिङ ऱ्यापस्टर बेबी.

0: गोर्खा रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् बिल्डिङ हिरोज .org.uk।
2: यो BFBS

उदय सोताङ अनि मनिला सोताङले गाउनु भएको तिम्रो मुस्कानले भन्ने गीत सुन्यो श्रोता। मझेरी कार्यक्रममा हुनुहुन्छ। ब्रुनाईमा मध्याहको 12:27 गएको छ। डिभोर्सको कुरा गरौँ श्रोता। एकैछिन, एउटा डेटा निस्किएको रहेछ भर्खरै। यो मानिसको पेसाले कमाई मात्र होइन वैवाहिक सम्बन्धमा पनि प्रभाव पार्न सक्छ भनेर डिभोर्सको एउटा छोटो रिपोर्ट निस्किएको छ। त्यो रिपोर्टमा के लेखेको रहेछ त? मानिसको पहिलो, अब नेपालीहरूको त त्यति धेरै नभनौ, तर यो विदेशतिरको पश्चिमा देशहरूको रिपोर्ट हो। पहिलो विवाहमा बारटेन्डर, गेमिङ म्यानेजर र फ्लाइट एटेन्डेन्ट जस्ता पेसामा सम्बन्ध विच्छेदको दर 50% भन्दा माथि रहेको पाइएको रहेछ एउटा स्टडीमा। त्यो रिपोर्ट चाहिँ यहाँ निस्किएको छ। यसको कारणका रूपमा अनियमित वर्किङ आवर्स, रातिको सिफ्ट, लामो समय घरबाट टाढा बस्नुपर्ने अवस्था, कामको तनाव र इमोसनल एक्जर्सनलाई चाहिँ औँलाइएको रहेछ। अब मिलिट्री पर्सनल, ट्रक ड्राइभर र हेल्थ केयर वर्कर जस्ता पेसामा पनि लामो समय चाहिँ सेपरेसन र अनप्रेडिक्टेबल सेड्युलले मानिसको वैवाहिक जीवनमा थप दबाव पार्न सक्ने बताइएको छ। र अघि भनेका बारटेन्डर, गेमिङ म्यानेजर र फ्लाइट एटेन्डेन्टहरू पछाडि चाहिँ यो सर्भिस, यो सेक्टरमा काम गर्ने मानिसको चाहिँ सम्बन्ध विच्छेद हुने दोस्रो स्थानमा पर्दो रहेछ। अर्कोतर्फ अब यो एक्चुअरी, सफ्टवेयर डेभलपर र क्लर्जी जस्ता पेसामा डिभोर्स रेट चाहिँ फेरि तुलनात्मक रूपमा कम देखिएको पनि दाबी उक्त रिपोर्टले गरिएको छ। यस्ता काममा चाहिँ अब नियमित समय हुने हुँदा बढी स्टेबिलिटी हुने अनि वर्क लाइफ ब्यालेन्स हुने भएकाले चाहिँ यस्ता सर्भिसमा लागेका मान्छेहरू चाहिँ डिभोर्स हुनबाट अलिकति बच्ने हुँदा रहेछन्। तर फेरि यसको अर्थ पेसा नै सम्बन्ध विच्छेदको मुख्य कारण हो भन्ने चाहिँ होइन पनि भनेको छ, हुन पनि हो। अब पेसाले नै मान्छेको सम्बन्ध विच्छेद हुने भए त संसारमा मान्छेहरू त सबै छुटिएका, विच्छेद भएका मान्छेहरू मात्रै भेटिने रहेछ। बरु त्यसको सट्टा कामको तनाव, समयको अभाव अथवा समय म्यानेज गर्नु नसकेको अनि आर्थिक दबाबलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुँदो रहेछ। अब यो सबै चाहिँ हामीले भोग्दै आएको कुरा हो। कामको तनाव सबैलाई हुन्छ, समय कसैलाई पनि पुग्दैन, आर्थिक दबाब सबैलाई हुन्छ। तपाईँ इलोन मस्कलाई लिनुहोस्, उनी अब ट्रिलियनेयर भइसकेका व्यक्ति, उनकोमा पनि पैसा पुग्दै पुग्दैन होला। उनलाई के अब आज के गर्नुपर्नेछ, त्यसको लागि पैसा छैन, यति हाल्नुपर्ने, त्यसको लागि पैसा कहाँबाट जो गरौँ भन्ने उनलाई पनि पक्कै नै हुन्छ। त्यही भएर पेसालाई सम्मान गर्नुपर्छ। त्यसलाई सम्बन्ध विच्छेदको एउटा तुरुपको रूपमा चाहिँ हामी कसैले चलाउनु मिल्दैन भन्ने चाहिँ बुझ्न सकिन्छ यो रिपोर्टको अनुसार। अब प्रजिना गुरुङलाई सुनौ यो सहरमा।

यो सहर प्रजिना शाह गुरुङले गाउनुभयो। ब्रिटिश फोर्सेस ब्रुनाईका श्रोता, तपाईँका लागि फेरि पनि एउटा जानकारी आएको छ। एडब्ल्युएस कम्युनिटी सपोर्ट, आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्टले चाहिँ यो एडल्ट आर्ट्स एन्ड क्राफ्ट सेसन राखेको छ मङ्गलबार 15 सेप्टेम्बरका दिन बिहानको 9:30 बजेदेखि 11 बजेसम्म हुन्छ यो कार्यक्रम। हजुर, यो पल्टको इभेन्टमा चाहिँ यो क्राफ्ट एन्ड आर्ट सेसनमा चाहिँ प्लेट डेकोरेट गर्ने तरिकाहरू सिक्नुहुने रहेछ तपाईँहरू जो जो सहभागी त्यहाँ जनाउने इच्छा राख्नु भएको छ। यो मुबङ कम्युनिटी सेन्टरमा हुन्छ बिहा के अरे बिहा अघि भने समय बिहानको 9:30 बजेदेखि 11 बजेसम्म हुन्छ। $6 प्रति व्यक्ति चाहिँ मूल्य तोकिएको छ यो इभेन्टमा सहभागिता जनाउनलाई। क्युआर कोड प्रोभाइड गरिएको छ, उपलब्ध छ हाइभको पेजमा। उक्त क्युआर कोडलाई चाहिँ स्क्यान गरेर आफ्नो हाजिरी दर्ता गराउनु होला। र यो आर्मी वेलफेयर सर्भिसले यसरी आर्ट्स एन्ड क्राफ्टहरू मार्फत धेरै नयाँ नौला कुराहरू सिकाएको म यसो देख्दछु। विभिन्न किसिमका आइडियाहरू लिएर उहाँहरू आउने गर्नुहुन्छ र तपाईँहरूको सहभागिता निकै हुनेछ पक्कै पनि यस्ता कार्यक्रमहरूमा। विशेष गरी दिदीबहिनीहरू अलि फुर्सदिलो हुनुहुन्छ, दिउँसो पख बिहान पख नानीहरू स्कुल गइसकेपछि समयको सदुपयोग गर्नका लागि मैले पनि हार्दिक चाहिँ अनुरोध गरे। अब क काकी पढ्न जाउँ मेलिना राई र अर्जुन सापकोटाका साथमा।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

सायहाङ राईले गाउनुभयो तिम्रो आँसुमा म तडपिन्छु। फबिङ भन्ने शब्द तपाईँले पक्कै सुन्नुभएको छ। फोन र स्नोबिङ भन्ने शब्द मिलाएर बनाइएको हो। यो चाहिँ साधारण तरिकाले बुझ्दाखेरि मान्छेहरूसँग कुराकानी गर्दाखेरि तपाईँले चाहिँ फोन खेलाउने अनि उनीहरूलाई चाहिँ अर्को दोस्रो व्यक्ति अथवा तेस्रो व्यक्ति जो उपस्थित हुनुहुन्छ उहाँहरूलाई चाहिँ उपेक्षित भएको महसुस गराउने प्रक्रियालाई चाहिँ फबिङ भनिँदो रहेछ। र यो हिजोआज निकै अलिकति चर्चामा पनि छ, विशेष गरी अब हामीले घरमा बालबालिकालाई स्क्रिन टाइम, आइप्याड टाइम होइन यस्ता बाट टाढा राख्ने निकै कोसिस गर्दछौँ र गर्छौँ पनि कतिपय सन्दर्भमा भइरहेको पनि हुन्छ। तर उनीहरूलाई चाहिँ नानीहरूलाई चाहिँ अब हामीले ल नानी हो तिमीहरूले स्क्रिन टाइम धेरै भयो अब बन्द गर अथवा तिमीहरूको आज धेरै भयो सक्यो आजका लागि भन्ने, अनि उनीहरू खेल्न थाल्छन् अथवा हामीसँग गफ गर्न थाल्छन् अथवा एक्टिभिटीमा लाग्छन्। उनीहरूले त्यसो गरेको बखत चाहिँ अब हामीले चाहिँ अब फेरि अब हाम्रो पालो भनेर हामीले चाहिँ उनीहरू खेल्दैछन् हामीसँग गफ गर्दैछन् हाम्रो आँखा र हाम्रो दिमाग चाहिँ फोनमा नै झुन्डिरहेको हुन्छ। त्यस्तो बेलामा पनि के हुँदो रहेछ भने यो फबिङको स्थिति सृजना हुँदो रहेछ। नानीहरूलाई चाहिँ हामीले नगर भन्ने अनि उनीहरूसँग टाइम बिताउनु पर्ने समयमा चाहिँ उनीहरूलाई उपेक्षा गर्ने, उनीहरू बोल्दै गर्छन् खेल्दै गर्छन् हामी चाहिँ फिजिकल्ली शारीरिक रूपमा त्यहाँ छौँ तर हाम्रो आँखा हाम्रो मन हाम्रो दिमाग चाहिँ फोन खेलाउनमा नै व्यस्त हुने घटनाहरू हामीले देखिरहेका हुन्छौँ। यताउता साथीभाइहरूसँग बस्दा खेल्दा हामीले देख्छौँ त्यो कहिलेकाहीँ हाम्रो मेरोबाट पनि त्यस्तो हुने गर्दछ। त्यो मैले अहिले यसो सम्झिँदै गर्दाखेरि हुन्छ र त्यसो नगर्न चाहिँ सुझाव दिइएको छ। आजकल यो मोबाइलले हाम्रो सामाजिक व्यवहार नै परिवर्तन गरिसकेको छ श्रोता। यसको उदाहरण त मैले तपाईँलाई दिइहालेँ, नानी केटाकेटीहरूसँग चाहिँ सँगै बस्ने समय बिताउने भनेर बसिएको छ, समय त बितिरहेको छ तर त्यो समय बितेको चाहिँ केले गर्दाखेरि नानी एकतिर बाबा आमा अथवा अन्य कोही चाहिँ आफ्नो फोनमा झुन्डिरहेको हुन्छौँ। अर्जेन्ट कलहरू मेसेजहरू त्यो हेर्नु आफ्नो ठाउँमा ठिकै होला तर पूर्ण रूपमा नानीहरूलाई छोडेर नानीलाई उपेक्षा गर्यो भने उनीहरूले हामीबाट के सिक्ने। अनि अर्को उदाहरणका रूपमा चाहिँ त्यो त घरको कुरा भयो, पसलतिर क्याफेतिर पबमा होइन साथीभाइ जमघट भएको पार्क नै भनौँ न, तपाईँहरू पिकनिक जानुभएको छ अफिसमा चाहिँ कलिगहरूसँग चाहिँ तपाईँ गफ गर्दै पनि हुनुहुन्छ फोन पनि खेलाउँदै हुनुहुन्छ, त्यस्तोले पनि फबिङको चाहिँ सेन्स आउँदो रहेछ। हजुर, अब यो त्यस्तो गर्यो भने अब मान्छे कति झन्झट मान्छन् होला, कति दिक्क मान्छन् होला, नानी केटाकेटीले त भन्न सकेनन्, तपाईँको कलिगहरूले तपाईँहरूसँग कसरी कुरा गर्छन् होला, कस्तो कुरा गर्छन् होला, त्यो चाहिँ तपाईँ हामीले सम्झिनु पर्ने रहेछ। ब्याक अफ द हेडमा चाहिँ त्यो ए मैले त फोन खेलाउनु हुँदैन, हामी त एउटा कम्युनिटीमा टिममा बसेर गफ गरिरहेका छौँ, मैले चाहिँ उपेक्षा गर्नु हुँदैन भन्ने चाहिँ अब सोचिराख्नुपर्ने समय आएको छ श्रोता। हजुर, अब रोहित थापा मगरले गाउनुभएको प्रियसी भन्ने गीत सुनौ यो फबिङको चर्चापछि।

प्रियसी रोहित थापा मगरले गाउनुभयो यो गीतलाई। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूले निकै पर्खिराख्नु भएको छ यो इभेन्ट हुनका लागि, र यो इभेन्टहरू हुन् अब आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले रन गर्ने सेसनहरू, क्लबहरू अब सेप्टेम्बर 7 तारिकदेखि चाहिँ सुचारु हुनेछन्। यो प्यारेन्ट्स एन्ड टडलर्सहरू अनि इयर ग्रुप अनुसारका क्लबहरू रन हुन थाल्नेछन् 7 सेप्टेम्बरदेखि। टाइमहरू तपाईँहरूले थाहा पाउनु भएकै छ, प्राय दिउँसो 4 बजेदेखि 5:30 बजेसम्म हुन्छ यी क्लबहरू, र प्यारेन्ट्स एन्ड टडलर्स भने बिहानको 9 बजेदेखि 10 बजेसम्म हुने गर्दछ। त्यस्तै अब यो आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमको ड्युटी फोन पनि अब फेरि सुचारु हुने हुन थालेको छ, 8330235 हो, र अब चाहिँ तपाईँले त्यहाँ फोन गर्न सक्नुहुन्छ केही प्रश्नहरू छन् भने। अब हामी कार्यक्रम मझेरीको अन्तमा आइपुग्यौँ श्रोता। 3 घन्टे बसाए एकैछिनमा बिते जस्तो लाग्यो, जहाँ अब जाँदा जाँदै म तपाईँहरूलाई घुमाउने घर पोखरामा शान्ति श्री परियार अनि सुदीप अधिकारीले गाउनुभएको यो गीत सुनाउँदै सुनाउँदै बिदा हुने तर्खर गरे। अब भोलि भने मझेरी कार्यक्रममा तपाईँले पाउनुहुनेछ बिना गुरुङलाई। म भने भोलि 2RGR का गोर्खा मेजर साहेबको टू आउट छ, त्यो कार्यक्रममा सहभागी हुन जाँदैछु। अब यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त गर्नुहुन्छ ताजा समाचार, अनि त्यस पछाडि ब्रुनाईका श्रोताले साङ्गीतिक तरङ्ग कार्यक्रममा बिना गुरुङलाई पाउनुहुनेछ भने अन्य श्रोता तपाईँहरू नमस्ते युकेसँग जोडिनु हुनेछ, बेलायतबाट प्रत्यक्ष प्रसारित कार्यक्रम हुनेछ। अब हामी भने सोमबार भेट्नेछौँ श्रोता, भोलि म अनुपस्थित हुनेछु मझेरी कार्यक्रममा बिना गुरुङ बहिनीलाई पाउनुहुनेछ। सोमबारसम्म तपाईँहरूको समय सुखद रहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस्। अब सोमबार भेट्नेछौँ, हेभ अ गुड विकेन्ड अल, बाई बाई।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio. Radio.
3: प्रधानमंत्री नरेंद्र शाही भी सौपनीय विपत्ति में पड़ेगा बिला सरकार यथाशीघ्र यथा उद्धार तथा राहत कार्यमा जुटेको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले आज बिहान 6:30 बजेदेखि नै उद्धारका लागि उडानहरू शुरू भइसकेको र 15 भन्दा बढी उडान सम्पन्न भएको जानकारी दिनुभएको छ। यस्तै नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यू अपरेशन मार्फत रसुवाको टिमुरेबाट 116 जनालाई सकुशल उद्धार गर्न सफल भएको बताउनु भएको छ। उद्धार गरिएका मध्ये 95 जना नेपाली र 21 जना भारतीय नागरिक छन्। यसै क्रममा टनेलबाट 7 जना नेपाली नागरिकलाई सफलतापूर्वक उद्धार गरिएको प्रधानमन्त्रीले फेसबुक मार्फत जानकारी दिनुभएको छ। यसैबीच प्रधानमन्त्री शाह बिहानै बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि जानुभएको छ। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी हुनुभएको छ। उहाँहरू आज बिहान 9:30 बजे सड़क मार्ग हुँदै बाढ़ी प्रभावित मुख्य क्षेत्रहरू मध्ये एक विदुरतर्फ लाग्नु भएको हो। र सबाढ़ीको कहरपछि राष्ट्रपति सत्तारूढ दलका सभापतिले डाकेको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ। सिंहदरबारको राष्ट्रपति संसदीय दलको कार्यालयमा बिहान 9 बजेदेखि बैठक जारी भएको हो। बैठकमा भोटेको सिपाहीबाट भएको क्षति उद्धार राहत खोजी र पुनस्थापनाका विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन्। हिजो भोटेको सीमा आएको बाढ़ीपछि हाल भोटेको जी र त्रिशुलीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता बनाउनु पर्ने देखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी महाशाखाले आज बिहान 8 बजे सूचना जारी गर्दै सो जानकारी दिएको हो। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको बाढ़ी महाशाखाले जनाएको छ। रसुवा बाढ़ीमा परेर 826 जना सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीले जारी गरेको बिहान 8:15 बजेको बुलेटिन अनुसार बाढ़ीमा परेर 826 जना सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा 44 जना नेपाली र 28 जना प्रहरी 44 जना नेपाली सेना, 28 जना प्रहरी, 13 जना सशस्त्र प्रहरी र 579 जना पर्यटक छन्। यसै गरी रसुवाका 161 जना र नुवाकोटका 1 जना सम्पर्कविहीन छन्। यस्तै हालसम्म 165 जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेको संख्या 73 पुगेको छ। रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। सो क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिए सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ। सरकारले विपदको समयमा फैलाएका विभिन्न भ्रम र अफवाहबाट सचेत रहन सबैमा आग्रह गरेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वरेन्द्र प्रसाद पौडेलले आज बिहान जानकारी दिँदै अबदेखि सरकारले हरेक 1 घण्टामा आधिकारिक सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाएको बताउनु भएको छ। विभिन्न माध्यमबाट गलत सूचना प्रभाव भएर नागरिकमा त्रास फैलिएको गुनासो आएपछि सरकारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत प्रत्येक घण्टा प्रेस विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो। विज्ञप्तिमा राहत वितरणको अवस्था, जनशक्ति परिचालन, सवारी साधन र सामग्रीको उपलब्धता र वितरणको पछिल्लो विवरण समावेश गरिने प्रमुख पौडेलले जानकारी दिनुभएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढ़ी पूर्वानुमानमा महाशाखाले भोटेकोशी, त्रिशुली र नारायणी नदीमा आएको विनाशकारी बाढ़ी सम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार तिब्बततर्फ नदी थुनेर बनेको ताल फुट्दा रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदी तटीय क्षेत्रमा ठूलो विनाश भएको छ। बाढ़ीका कारण नदी तटीय क्षेत्रका 4 स्वचालित जलमापन केन्द्रहरू बगेका छन् भने देवघाटबाट मात्रै करिब 2 करोड़ घनमिटर अतिरिक्त पानी बगेको प्रारम्भिक प्राविधिक आकलन गरिएको छ। हिजो बिहान 8:37 बजेमा खानी तथा भूगर्भ विभागबाट 4.4 रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि तिब्बततर्फबाट भोटेको सीमा भीषण बाढ़ी प्रवेश गरेको थियो। बाढ़ीको सूचना पाउना साथ महाशाखाले बिहान 9:15 नै नदी तटीय क्षेत्र र जोखिमयुक्त बस्तीका नागरिकलाई निरन्तर सतर्कता सन्देश र एसएमएस प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ। महाशाखाले नेपाल टेलिकम र एनसेल संघको सहकारीमा रसुवा नुवाकोट धादिङ र चितवनका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई जम्मा 6,79,000। नमस्कार, म कृष्ण।

बिया बिया स्कोर खारेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिया बिया स्कोर खारेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपी अस्कोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपमा रहनुभएका शक्तिहरूको उपासना गर्ने गर्दछौँ। त्यसमा खास गरेर देवीहरूको उपासना बिहिबारका दिन हुने गर्दछ। त्यसै गरी भगवान विष्णुकै स्वरूपमा रहनुभएका देवताहरूका गुरु बृहस्पतिको पनि यो बिहिबारका दिन स्मरण गर्ने गरिन्छ, ज्ञान रूपमा र गुरु रूपमा र अरू भगवान विष्णुका विविध स्वरूपहरूमा रहेका देवीहरूका अनेक लीलाहरूको यस दिन स्मरण गर्ने गरिन्छ र हामी पनि त्यतातर्फ अग्रसर हुन सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी पीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यसमा विषय बिन्दुको आधार लिएर चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज केही हितोपदेशका चर्चाहरू गर्नेछौँ जसले मूर्खलाई पनि विद्वान बनाउन सक्छ र दुष्टलाई पनि सज्जन बनाउन सक्छ, पतितलाई पनि पावन बनाउन सक्छ र तलको गिरेकोलाई पनि माथि उठाउन सक्छ, नरक जानेलाई पनि स्वर्ग पठाउन सक्छ, स्वर्ग जानेलाई पनि भगवत धाम पठाउन सक्छ। वास्तवमा हितको उपदेश, जसले हिततर्फ सचेत भएर उपदेशहरूतर्फ दृष्टि दिन्छ, वास्तवमा त्यसको त्यही बिन्दुबाट आफ्नो सही मार्गमा, सुध्रिएको मार्गमा, उन्नतिको मार्गमा पदार्पण भइसकेको मानिएको छ। शास्त्रले त्यही भन्छ, सन्तहरूले त्यही भन्नुहुन्छ र शास्त्र र सन्त बाहेक अरू प्रामाणिक कुरा गर्ने, धर्मको कुरा गर्ने, हितको कुरा गर्ने संसारमा को छ र? यदि शास्त्र र सन्तहरू नहुने हो भने यो संसार पनि हुने थिएन, यसै भनिएको छ। त्यसैले हामी पनि ती मूर्ख अवस्थामा रहेका हामी जस्ता मनुष्यहरूलाई कसरी सत्मार्गमा प्रवेश गराउँछ शास्त्रले, के भन्छ, त्यो हामीलाई कसरी उपदेश गरेको छ? हितोपदेश भनेको हाम्रै हितको उपदेश गर्ने शास्त्र हो, ज्ञानको शास्त्र हो र व्यवहारिक सरलताका साथ व्यवहारिक कुराहरूको उपदेश गरेर जसरी मनुष्य अगाडि बढिरहेको छ त्यसैमा नि उसको हित निहित छ भन्ने कुरा देखाउने शास्त्रको नाम नै हितोपदेश हो र यसले मनुष्यलाई अवश्य पनि सुधार गर्छ। त्यसैले कसरी, किन, कस्तो अवस्थामा के गर्दाखेरि मनुष्य सुध्रिन सक्छ, कस्तो हुँदाखेरि मनुष्य बिग्रिएको मानिन्छ, कस्तो मनुष्यलाई मूर्ख मानिन्छ, कस्तो मनुष्यलाई दुष्ट मानिन्छ र कस्तो मनुष्यलाई पतित मानिन्छ र कस्तो मनुष्य सज्जन हो, दुष्ट हो कि सज्जन हो, यसको फरक छुट्याउने आधार के हो, यी सबै कुराहरू शास्त्रले नै निर्धारण गरेका हुन्छन्। त्यसैले हामी पनि शास्त्रलाई अन्यथा मानेर आफ्ना कुराहरू गर्न थाल्यौँ भने मनुष्य वर्गमा हाम्रो पनि त्यो मूर्खताकै वर्ग हुनेछ। त्यसैले त्यतातर्फ अग्रसर नहुने स्थितिको प्राप्तिका लागि मूर्ख र सज्जनको भेद जान्न आवश्यक छ, त्यो शास्त्रले छुट्याएको छ। त्यतैतर्फ हामी पनि अगाडि बढौँ, एउटा पद्यलाई लिएर चर्चा गरौँ। काच काञ्चन संसर्गात् धत्ते मार कतिम द्युतिम तथा सत्सन्निधानेन मूर्खो याति प्रवीणताम। अर्थात् जसरी सुनको संसर्ग हुनाले काँचले पनि मरकत मणिको जस्तो शोभा पाउन सक्छ, त्यस्तै राम्रोसँगले मूर्ख पनि बाठो हुन्छ भनिएको छ। या मूर्ख र बाठो, वास्तवमा मूर्ख र सज्जनको कुरा हो। बाठो पनि मूर्ख हुनसक्छ, बाठोलाई सज्जन भनिँदैन, तर सज्जन बाठो नहुन पनि सक्छ, तर सज्जन त सज्जनै हो। त्यसैले यहाँ बाठोभन्दा पनि सज्जनताको कुरोतर्फ हामी हेरौँ। जसरी सुनको संसर्ग हुनाले काँच भनेको सिसाको एउटा अवस्था हो र त्यसले यदि सुनको

शिष्यको सङ्ग पायो भने उपनिषद् जन्म हुन सक्छ, त्यसमा कुनै पनि सन्देह छैन, हुनसक्छ भनेर यहाँ सम्भावनाको कुरा भन्दा पनि हुन्छ नै, किनभने यसमा सज्जनताको जो सज्जन व्यक्तिहरूमा रहेको सज्जनता छ त्यसबाट मूर्खको चित्त सज्जनतातर्फ अग्रसर हुन्छ, सङ्घको प्रभाव अत्यन्तै प्रगाढ हुन्छ। यसलाई हामीले आफ्नो जीवनमा पनि यदि घटाएर हेऱ्यौँ भने त्यसको उदाहरण हामी आफै हुन सक्छौँ, यसमा कुनै पनि सन्देह छैन। अलिकति दिमाग लगाएर थोरै विचार गर्ने हो भने सङ्घको प्रभाव हाम्रो जीवनमा निरन्तर रूपमा परिरहेको छ, त्यो कुसङ्ग छ कि सत्सङ्ग छ त्यो हामी आफैले जान्न सक्दछौँ, किनभने हाम्रो अवस्था कस्तो छ, सुख शान्ति भित्र आनन्द चाहिन्छ भने त्यो सत्सङ्गको प्रभाव परिरहेको छ, छटपटी छ, धेरै कमाउने इच्छा छ, ठुलो मान्छे बन्ने तीव्र इच्छा छ र त्यसका लागि अधिक परिश्रम गरिरहेको छ र सफलता पनि यदि मिलेको छैन भने वास्तवमा यो एउटा मूर्खताकै अवस्था मानिएको छ। त्यसैले त्यतातर्फ आफूलाई हेरेर कसरी सज्जनहरूको सान्निध्यतामा जाने र हामीले भन्न सज्जन म हुँ सज्जन आइज मेरो सङ्गतमा भन्दै सज्जनले बोलाउँदैन, सज्जनको व्यवहार हेर्दा सज्जनतापूर्ण व्यवहार छ कि मूर्खतापूर्ण व्यवहार छ, मूर्ख मनुष्यले हेऱ्यो भने मूर्खै देख्छ, त्यसले वास्तवमा सत्सङ्गकै प्रभावले मात्रै उसलाई आफ्नो परिचय अर्थात् सङ्ग सज्जनको परिचय दिन सक्छ, त्यसैले प्रयत्न गरेमा भगवान्ले अवश्य पनि यसमा कृपा गर्नुहुन्छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र हामी मूर्ख कसरी सज्जन हुन सक्दछ भनेर त्यसको हितोपदेशका केही पद्यहरूको चर्चा गरेर त्यसैमा हामी अगाडि बढिरहेका छौँ र वास्तवमा सुनको संसर्गले जसरी काँच पनि सुन जस्तै इज्जत प्राप्त गर्न सक्ने हुन्छ, भलै सुन हुँदैन तर सुन जस्तै हुन्छ, र यदि मूर्ख सज्जनको सङ्गतमा गयो भने, मूर्खले सत्सङ्ग गर्यो भने त्यो अवश्य पनि सज्जन हुनसक्छ, त्यसमा कुनै पनि दुई मत छैन। जस्तो भगवानका कथाहरूको श्रवण गर्नु, भगवानका कथाहरूको अध्ययन गर्नु, भगवानका कथाहरूको चर्चा गर्नु, गफ गर्दाखेरि भगवानका विषयहरूको गफ गर्ने एक अर्कासँग, वास्तवमा यो सत्सङ्गको स्वरूप हो। र यदि केही कोही मानिस सँगै भेटिएन भने भगवानका कथाहरू अहिले मोबाइलमा अनावश्यक नचाहिँदा कुराहरू हेरेर समय व्यतीत भइरहेको अवस्था छ। यदि त्यतातर्फ दृष्टि नदी त्यहीँ अर्को हमलाले एउटा बटन थित्ने हो भने भगवानको चर्चाहरू भएका अनेकौँ अवस्थाहरूको दर्शन हामीले प्राप्त गर्ने गर्दछौँ र त्यसलाई सुन्ने अहिले पुस्तकहरूको अनगिन्ती उपलब्धता छँदैछ। त्यसमा सशास्त्रहरू, रामायण, भागवत, भक्तमाल, भक्तचरित्रहरू, गीता, महाभारत, सनातन परम्पराका भए कुरान, उता बाइबल, आफ्नो धर्म सम्प्रदायका ग्रन्थहरू, धार्मिक ग्रन्थहरू, सत्शिक्षाहरूतर्फ यदि चित्तलाई लगाउने हो भने त्यसैलाई नै सत्सङ्ग भनिएको छ। सत्सङ्गी खोज्नलाई, महापुरुष खोज्नलाई हामी हिँडेर, व्यक्ति हिँडेर प्राप्त हुन सक्दैन। त्यो त यदि मौकाले, भगवान्को दयाले प्राप्त भयो भने छुट्टै कुरा हो, त्यसले स्वतः गरिनिहाल्छ। त्यसैले यतातर्फ पनि दृष्टि जान आवश्यक छ। धर्म भनेर मनुष्यले गर्ने इमान्दारितालाई नै धर्म भनिएको छ। यदि सबै कुरामा इमान्दार छौँ हामी भने हामी धार्मिक हौँ, यदि हामी कुनै न कुनै कुरामा बेइमानी पूर्ण एउटा कपटपूर्ण कर्म गर्ने चेष्टा गरिरहेका छौँ, प्रयत्न गरिरहेका छौँ भने हामी कपटी हौँ, धार्मिक होइनौँ भनेर मान्नुपर्छ, बुझ्नुपर्छ भनेर पनि बताइएको छ। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हितोपदेशका केही पद्यहरूको हामी चर्चा गरिरहेका छौँ। त्यसै अन्तर्गत अर्को एउटा पद्यको संक्षिप्तमा चर्चा गरौँ। ही यते हि मतिस्तात हि नै सह समागमात् समैश्च समता मेति विशिष्टैश्च विशिष्टताम्। अर्थात् निजको सङ्ग गर्नाले बुद्धि घट्छ, आफू जस्तैसँग सरहनाले त्यस्तै हुन्छ, तथा अधिक बुद्धिमानको सङ्ग गर्नाले बुद्धिमान भइन्छ। वास्तवमा यो विशिष्ट कुरा हुँदै हो, किनभने दुर्बुद्धिवाला आफूभन्दा तल्लो स्तरको, तल्लो चिन्तन भएको मनुष्यसँग संसर्ग गरियो भने आफू पनि त्यस्तै हुन्छ, आफ्नो बुद्धि पनि घट्दै जान्छ। आफू जत्तिकैसँग, बराबरसँग, त्यत्तिकै बुद्धि भएकोसँग गरियो भने त्यस्तै हुन्छ, बढ्दैन पनि घट्दैन पनि, त्यसले पनि के फाइदा भएर। तर अधिक बुद्धिमानको सँग गर्नाले आफू पनि बुद्धिमान होइन्छ, गर्नुपर्ने तेस्रो पक्ष हो, किनभने आफू पनि अगाडि बढ्नु छ, ठुलो हुनु छ। पैसा कमाउनु अगाडि बढ्नु होइन, ठुलो घर बनाउनु अगाडि बढ्नु होइन, ठुलो जागिर खानु अगाडि बढ्नु होइन, प्रतिष्ठा धेरै कमाउनु अगाडि बढ्नु होइन भन्छ शास्त्र। अब यो शास्त्रले नै जान्ने कुरा हो, हामीलाई त त्यस्तो लाग्दैन, तर हामीलाई लाग्दैन भनेर शास्त्र झुटो हुन सक्दैन, त्यसैले हामी नै झुटो हौँ। तर हामीलाई त्यस्तो लाग्ने चित्त प्राप्त गर्न शास्त्रकै सहारा लिनु आवश्यक छ, महापुरुषकै सहारा लिनु आवश्यक छ।
किनभने महापुरुषहरू हामीभन्दा बढी बुद्धिमान हुनुहुन्छ, शास्त्र हामीभन्दा बढी जानकार छ, त्यसैले त्यसको सहारा लियो भने हामी पनि बिस्तारै बिस्तारै जानकार हुँदै अगाडि बढ्न सक्छौँ र कुनै न कुनै बिन्दुमा गएर हामी पनि सम्पूर्ण कुरा बुझ्ने एउटा तहमा हाम्रो विकसित भएको बुद्धि प्राप्त गर्ने योग्यता प्राप्त गर्छौँ। यतातर्फ अग्रसर हुने प्रेरणा भगवान्बाट प्राप्त होस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् जन। नमस्कार।

0: BFBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

पीएफपी स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम नमस्ते केको आरम्भ भएको छ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ म सूर्यको तर्फबाट. र समयले हामीहरूसँग 7 बजेको लागि 14 मिनट बाँकी रहेको छ. आज 27th of August 2026 थर्सडे, यानि कि बिहिबारको दिन रहेको छ. पाकिजानी सल्लाह यो मिठो गीत थियो सुरेता देगिम र नोकेन हाङसारको आवाजमा. र कार्यक्रम नमस्ते युके हरेक सोमबारदेखि शुक्रबारसम्म सुन्न सक्नुहुन्छ. युके टाइम 6:30 बजेदेखि 9 बजेसम्म मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा आजको दिन रन हुने छ. 105.4 MHz ट्युनिङ गरेर फोक्सटोन बासीहरूले सुन्न सक्नुहुन्छ. तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ. र कार्यक्रममा अगाडि बढाउ अहिलेलाई भने पानी सलल मेलिना राई र मन्दी पोखरेलको आवाजमा.

एफबी स्कुलका रेडियो सुनिरहनुहुन्छ र कार्यक्रममा बोबनि यो नमस्ते केको पहिलो घण्टाबाट बिदा लिने समय आएको छ श्रोता. हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्ने नै छौँ र यो हप्ताको प्रश्न पनि म कार्यक्रमको दोस्रो घण्टामा राख्ने नै छु श्रोता. अहिलेलाई भने यो मिठो गीत सुन्न सक्नुहुनेछ तपाईँले केहर सिंह लिम्बुको आवाजमा रहेको छ झ्यालेमा. इन्जोय गर्नुहोला. स्टे ट्युन्ड. समाचार पश्चात भेटौँ.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: सरकारले रसुवा बाढीका कारण सम्पर्क विहीन 826 जनाकै खोजी भइरहेको जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 165 जनाको शव भेटिएको छ। सम्पर्क विहीन भएका 826 मध्ये 44 जना नेपाली सेना, 28 जना प्रहरी, 13 जना सशस्त्र प्रहरी र 579 जना पर्यटक छन्। रसुवाका 161 जना र नुवाकोटका एकजना सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ। व्यक्तिगत गोसाईगुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाडीका चालक, सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कविहीन छन्। यस्तै 73 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म 239 जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। रसुवाको भोटिकोसी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको 5 शव पश्चिम नवलपरासीमा फेला परेको छ। सुस्ता गाउँपालिका 4 नारायणी नदीमा बाढीले बगाएर ल्याएका 30 शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नाम परीक्षक मदन थापाले बताउनु भएको छ। थापाले बिहान 8 बजेसम्म नारायणी नदीको बाँध ठोकर नम्बर 14 3 ठोकर नम्बर 7 1 र बीचमा 1 गरी कुल जम्मा 5 शव फेला परेको जानकारी दिनुभएको हो। भुटेकोसी नदीको बाढीका कारण विद्युत आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न स्थानमा विद्युत सेवा पुनः सुचारू भएको छ। नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्था मार्फत सेवा पुनः सुचारू गरेको हो। बाढीका कारण प्रभावित खरानी टार, समुद्र टार, चौगाडा, लिखु, पञ्चकन्या, विदुर लगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। त्रिशुली क्षेत्र का केही स्थानमा भने दादिङका सलान्टार सबस्टेशन मार्फत विद्युत आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ। बाढीबाट क्षतिग्रस्त संरचनाका कारण नियमित प्रणालीबाट विद्युत आपूर्ति गर्न कठिनाई भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरी सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। रसुवा र नुवाकोटका बाढी प्रभावित बस्तीहरूमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीले विशेष तालिम प्राप्त सीएसएसआर टोली खटाएको छ। यो टोलीले फत्किएका संरचनाभित्र थुनिएका मानिसहरूलाई पर्खाल र फलाम काटेर उद्धार गर्नेछ। हाइड्रो पावरमा फँसेकाहरू र नदी तटका संरचनामा फँसेकाहरूको उद्धारका लागि सीएसएसआर टिम परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभएको छ। गैराति नै काठमाडौँबाट हिँडेको एउटा टोलीले अहिले नुवाकोटका नदी तटीय क्षेत्रका बस्तीहरूमा खोजी सुरु गरेको छ। सशस्त्रले भत्किएका संरचनामा खोजी तथा उद्धारको तालिम लिएका 4 टोली खटाएको छ। सरकारले सुनसरी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई अनुमति लिएर मात्र उडान भर्न पत्राचार गरेको छ। यसअघि हिजो सरकारले आपतकालीन रूपमा उद्धारमा खटिनका लागि निजी हेलिकप्टरले सरकारको अनुमति लिनु नपर्ने भनेको थियो। तर आफ्नै हिसाबले उडान भर्दा हवाई ट्राफिक भएर दुर्घटनाको जोखिम भएको भन्दै फेरि आज सरकारले अनुमति लिएर मात्र उड्न भनेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगले कार्य अघि बढाउन भनेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बिहानैदेखि उद्धार तथा राहत कार्य जारी गरिएको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले आज बिहान 6:30 नै उद्धारका लागि उडान शुरू भइसकेको र 15 बढी उडान सम्पन्न भएको जानकारी दिनुभएको छ। यस्तै नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यू अपरेशन मार्फत रसुवाको टिमरीबाट 116 जनालाई सकुशल उद्धार गरिएको जानकारी दिनुभएको छ। उद्धार गरिएका मध्ये 95 नेपाली र 21 भारतीय नागरिक छन्। यसै क्रममा टनेलबाट 7 नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको प्रधानमन्त्रीले फेसबुक मार्फत जानकारी दिनुभएको छ। यसैबीच प्रधानमन्त्री शाह बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि जानुभएको छ। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत हुनुहुन्छ। उहाँहरू आज बिहान 9:30 सड़क मार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ लाग्नु भएको हो। हिजो भोटेकोसीमा आएको बाढीपछि हालको भोटेकोसी र त्रिशुलीको भाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउनु पर्ने देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, रेणुका, सहायक नदीहरू तथा कन्काई, कमला, बई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको भाव सतर्कता तहभन्दा तल रहेको बाढी महाशाखाले जानकारी दिएको छ। हवस् त, खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

बीएफबी स्कोरकार रेडिएसन नियर अनुसार कार्यक्रम नमस्ते युकेको हामी दोस्रो घण्टामा प्रवेश गरेका छौँ। तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ फेरि पनि म सुनेको तर्फबाट। र कार्यक्रम नमस्ते युकेमा हामी गोर्खे खुकुरी यो मिठो गीतको साथमा प्रवेश गरेका छौँ। तपाईँले हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम भने 6:30 बजेदेखि 9 बजेसम्म सुन्न सक्नुहुन्छ। र कार्यक्रममा अब यो पनि यो अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि म जानकारी राख्ने नै छु र साथै यो हप्ताको प्रश्न पनि तपाईँको माझमा रहनेछ। 105.4 MHz ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ। तपाईँले हामीलाई फोक्सटोनवासी तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ। र कार्यक्रममा आउनुहोस् अहिलेको लागि पनि हामी अगाडि बढ्ने नै छौँ। फेरि पनि तपाईँको माझमा अर्को एउटा मिठो गीत रहनेछ। अहिलेलाई पनि मखमली रहेको छ सुजन चापा गाएर यसै गरी सुनिता तेगिमको आवाजमा।

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
0: यो BFBS गोर्खा रेडियो हो।

कसायुनी मिठो बोलेर मेचु तिमालको आवाजमा मिठो गीत सुनिसक्नु भएको छ श्रोता र कार्यक्रम नमस्ते केमा हुनुहुन्छ र 7 बजेर अहिले 28 मिनट गइसकेको छ. हामीलाई विभिन्न ठाउँहरूबाट पनि लिसनर्सहरूले सुनेर साथ दिइरहनु भएको छ. नरेन्द्र गुरुङ यहाँ उहाँ जसरी मामाले पनि हामीलाई यहाँ अहिले कार्यक्रम सुनिरहेको छु भनेर अब वन्डरफुल डे टु अल भन्नुभएको छ. यहाँ दिपेन्द्र प्रजापति ताईले पनि नमस्ते सुनिया बहिनी भन्नुभएको छ र अहिलेको यस समयमा चाहिँ कृष्ण गुरुङ वा आन्टीले पनि हामीलाई गुड मर्निङ पान्जे सुनेर साथ दिँदैछु है भनेर भन्नुभएको छ लन्डन वेस्ट रेटनबाट. र यसै गरी यहाँ नारायण सापकोटा उहाँ दाजुले पनि गुड मर्निङ सुनिया सिस्टर सुन्दैछु है फिनल्यान्डबाट कार्यक्रम भन्नुभएको छ नारायण सापकोटा भनेर. यसै गरी अहिलेको लागि हामीलाई नूतन भूषाल आन्टीले पनि गुड मर्निङ नमस्कार भनेर भन्नुभएको छ. सो अवश्य पनि अहिलेको समय विभिन्न ठाउँबाट सुनेर साथ दिइरहनु भएको छ. र यसै क्रममा अब पनि यो हप्ताको प्रश्न म राख्ने नै छु र भोलिको दिनमा चाहिँ अनाउन्स हुनेछ वान अफ द लकी विनर. प्रश्न चाहिँ यस प्रकार रहेको छ, उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउने चाहिँ के हो? फेरि पनि उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउने के हो? यसको सही जवाब तपाईँले अवश्य पनि हामीलाई पठाउँदै गर्नुहोला र यो मिठो गीत पनि इन्जोय गर्दै गर्नुहोस्. अहिलेको लागि भने प्रयास रहेको छ समृद्धि राई र रोहित जोन छेत्रीको आवाजमा.

0: FBS
1: गोर्खा रेडियो हो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
4: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
4: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

पीएफबी गोर्खा रेडियो कार्यक्रममा हामी छौँ श्रोता यो समय कार्यक्रम नमस्ते युकेको सेकेन्ड आवर र यसै गरी आउनु सबकमिङ इभेन्ट्सहरूको बारेमा पनि तपाईँको माझमा केही जानकारीहरू राखिहालौँ हुन गएको छ. यो 29th August पनि खुकुरी च्याम्पियनसिप 2026 द बिगेस्ट गल्फ इभेन्ट अफ द इयर रहेको छ. चौतारी रियल स्टेट टाइटल स्पोन्सर पनि रहेको छ यो समयमा र भेन्यू चाहिँ रहेको छ वाटरलू कोर्स शेफिल ओक्स गोल्फ क्लबमा. कुनै क्वेरी छन् भने तपाईँले कल गर्नुहोला 07983879849 मा चाहिँ कल गरेर क्वेरीहरू बुझ्न सक्नुहुन्छ. र कार्यक्रममा रद्द गर्नुहोस् अब भने हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. तपाईँको माझमा अर्को एउटा मिठो गीत यो समय राख्ने नै छु. माया के हो रहेको छ ज्वाला राई र इन्द्रकला राईको आवाजमा.

0: Pe Live Buddy.
1: On Air.
0: Acma.
1: Ani Smart Speaker ma band hos.
2: Play BFPS.
3: You. Mujhe to si bari pati ko rahi udar kar aage nikale sina to khos hai jo khana de ke liye uttar khatiye ko sa. Senale udar sahit rahat samagri dhuani samet garde aako sa sainik pravakta Brigadier General Rajaram Basnet.
4: विशेष गरी हामीले जमिनी उद्धार र हवाई उद्धार यो दुईवटा क्षेत्रमा हामीले कार्य गरिरहेका छौँ. अहिले जमिनी उद्धारको हकमा हामीले 64 जनालाई जमिनबाट उद्धार गरेका छौँ भने हवाई उद्धार हिजो हामीले 97 जनाको उद्धार गरेको थियौँ भने आज हामीले हालसम्म 135 जनाको हवाईबाट उद्धार गरिसकेको अवस्था छ. जसमा चाहिँ 20 जना चाहिँ विदेशी नागरिक पनि हुनुहुन्छ. यो 20 जनामा चाहिँ 11 जना भारतीय नागरिक हुनुहुन्छ, 6 जना चाइनिज, 2 जना इटालियन र 2 जना अमेरिकन भन्ने मलाई जानकारी प्राप्त भएको छ. अहिले 14 हेलिकप्टर सबभन्दा प्रभावित जिल्लाहरूमा खोज उद्धार र राहत कार्यहरूमा खटिएको छ. त्यो सँगसँगै आज राति हामीले 11 ट्रक चाहिँ यो राहतका सामग्रीहरू पनि त्रिशुली पुर्याइसकेको अवस्था छ र त्यसबाट पनि विभिन्न आवश्यक भएका स्थानहरूमा हेलिकप्टर मार्फत ढुवानी कार्य पनि भइरहेको छ.
5: आफ्नै 44 सैनिक पनि हराइरहेको भन्ने कुराहरू आइराखेका थियो, खोजी उहाँहरूको फेला पर्ने के भइराखेको छ?
4: विशेष गरी नेपाली सेनाको प्रभावित क्षेत्रमा राष्ट्रिय निकुञ्ज र हाइड्रो पावर सुरक्षाको लागि नेपाली सेनाको फौज खटिएको थियो, जसमा चाहिँ नेपाली सेनाका 44 जना सकल दर्जाहरू अहिलेसम्म बेपत्ता हुनुभएको छ. उहाँहरूको पनि हामीले तीव्र रूपमा खोजी कार्य गरिरहेका छौँ.
5: अहिले मोटामोटी कति सैनिक परिचालन गरेका छौँ जर साहब?
4: हिजोको हकमा हाम्रो करिब 1700 फौज परिचालन भएको थियो भने आज अहिलेसम्म चाहिँ यो 2355 फौज प्रभावित क्षेत्रहरूमा खटिएको अवस्था छ.
5: परिचालित टोलीको आफ्नै बन्दोबस्तका लागि के गरिँदैछ जर साहब?
4: यसको लागि चाहिँ पहिला यो फौज खटिनु अगाडि नै योजना बनाएर सोही अनुसारको सप्लाई सिस्टमहरूलाई पनि लजिस्टिक ब्याकअपको पनि व्यवस्था गरेको छौँ र कति ठाउँमा चाहिँ ड्राई रासनहरू पनि व्यवस्था गरिएको अवस्था छ र स्थान अनुसार हामीले खटिएको फौजको लजिस्टिक ब्याकअपको पनि व्यवस्था गरेका छौँ.
5: आज त रातैभरि पनि खटिनु भयो होइन?
4: आज राति पनि हाम्रो 11 टिम चाहिँ विभिन्न स्थानहरूमा रातैभरि खटिएको अवस्था थियो.
5: उद्धारका लागि कसैले सहयोग माग्न चाह्यो खोज्यो भनेदेखि कसरी अप्रोच गर्ने?
4: अब यो नेपाली सेनाको कुनै पनि व्यक्तिहरूको विषयमा जानकारी गराउन चाहनुहुन्छ भने हाम्रो प्रमुख सेनानी भूपेन्द्र गुरुङ हुनुहुन्छ, उहाँलाई कन्ट्याक्ट गर्न सकिन्छ. उहाँको नम्बर 98 41 54 58 रहेको छ. त्यसै गरी कुनै पनि जानकारी दिन र केही खबर प्राप्त गर्नको लागि 01 59 79 093 मा चाहिँ सम्पर्क गर्न म सबैलाई अनुरोध गर्दछु.
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डाकेको सर्वदलीय बैठकले विभिन्न 10 निर्णय गरेको छ. आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले आर्थिक सहयोग संकलनमा एकदर प्रणाली लागू गर्ने सहमति गरेको छ. हिमतालहरूको वैज्ञानिक अध्ययनका लागि पहल गर्ने, विपद पूर्व सूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिने निर्णय पनि भएको छ. बाढीमा परेकाहरूको उद्धार, राहत र व्यवस्थापनमा जोड़ दिने निर्णय भएको छ. पुनर्निर्माण राष्ट्रिय अभियान शुरू गर्नुपर्ने, अन्तर्राष्ट्रिय संस्थालाई सहयोग अपील गर्ने लगायतका निर्णय भएका छन्. अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले विपद व्यवस्थापनमा स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको दावी गर्नुभएको छ. आज सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री वाग्ले,
6: सुरुमा हाम्रो भन्सार विभागकै अवस्थाबारे हामीलाई चिन्ता थियो, पछि यो जब स्केल यति ठुलो भइसकेपछि 1 घन्टाभित्र नै हामीले विश्व ब्याङ्कसँग कुरा गरेर करिब करिब 25 अरब जतिको आर्थिक सहायता जुटाएका थियौँ. चीन सरकारबाट, भारत सरकारबाट, जापान सरकारबाट, एसियाली विकास ब्याङ्कबाट, इन्टरनेसनल फेडरेसन अफ द रेड क्रस वा जेनेभाबाट तुरुन्तै सहयोगहरू आएको वा आउने प्रतिबद्धता हामीले हासिल गरेपछि एउटा आत्मविश्वासका साथ हामी अगाडि बढ्यौँ. यद्यपि यसपालिकै बजेटमा पनि हामीले करिब 10 अर्ब रुपियाँ पुनरुत्थान, राहत, विपद व्यवस्थापन जस्ता विषयमा राखेका छौँ. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि झन्डै 2 अर्ब 34 करोड जति रहेको, गृह मन्त्रालयलाई पनि हामीले 1 अर्ब 17 करोड जति विनियोजन गरेको र यी सबै विषयहरू जोड्दाखेरि हामीसँग अहिले तत्काललाई साधन स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि क्याबिनेटले, प्रधानमन्त्रीज्यूले पनि मलाई त्यो जिम्मा दिनुभएको छ.
3: भन्सार विभागले रसुवागढी र तातोपानी नाकाको विकल्पमा मुस्ताङको कोरोला नाका प्रयोग गर्न अनुरोध गरेको छ। विभागले पछिल्लो अपडेट सार्वजनिक गर्दै यी दुई नाका हुँदै नेपालतर्फ आउन लागेका मालवाहक सवारी साधन चालक र व्यवसायीलाई कोरोला नाका प्रयोग गर्न भनेको हो। यसैबीच भोटकोसी बाढीका कारण रसुवा भन्सार कार्यालयका 15 कर्मचारी बेपत्ता पाएका छन्। त्यहाँ कार्यरत 40 मध्ये भन्सार प्रमुख प्रशासक राजेन्द्र ढुङ्गाना सहित 25 सम्पर्कमा आएको र बाँकी सम्पर्कविहीन रहेको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिनु भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
0: यो PFBS गोर्खा रेडियो हो।

BFB's Gorkha Radio कार्यक्रम में हामी छौं श्रोता यो सबै नमस्ते युकेमा र मिठो गीत रहेको थियो सुनन रहेको थियो विजय अधिकारी र एलिना चौहानको आवाजमा समय 8:11 गएको छ र कार्यक्रम नमस्ते युकेको हामी यो थर्ड आवरमा छौँ र अब पनि यो हप्ताको प्रश्न पनि म तपाईँको माझमा राख्ने नै छु र भोलिको दिनमा चाहिँ वान अफ द लक्की विनर पनि अनाउन्स हुनेछ प्रश्न यस प्रकार रहेको छ उज्यालोमा तपाईँको साथ रहनेछ तर अँध्यारोमा हराउँछ के हो फेरि पनि उज्यालोमा तपाईँको साथ रहनेछ तर अँध्यारोमा हराउँछ के हो यसको सही जवाब अवश्य पनि तपाईँले हामीलाई पठाउँदै गर्ने होला र अहिलेको लागि पनि यो मिठो गीत पनि इन्जोय गर्नुहोला तपाईँले रहेको छ आफ्नै जिन्दगी प्रमोद खरेल र शिव परियारको आवाजमा

एफपी स्कुर्खा रेडियो कार्यक्रम नमस्ते युके र अवश्य पनि हामी अहिले छौँ यो कार्यक्रमको आखिरी यानि कि तेस्रो घन्टामा 8:18 गएको छ र यसैगरी यो जानकारी राख्न चाहन्छु 16 सगरमाथा कप जुन हुन गइरहेको छ अब पनि यो यसै बारेमा जानकारी छ विभिन्न क्याटेगोरिजहरूको छ यस समयमा चाहिँ म्याचहरू र यसमा रिफ्रेसमेन्ट्सहरू पनि अभाइलेबल छ थ्रु आउट द डे मोर इन्फोजहरू यदि लिन चाहनुहुन्छ भने चाहिँ तपाईँले कोअर्डिनेटर मिलन चन्द्र राई जो भाइस चेयर हुनुहुन्छ उहाँलाई सम्पर्क गर्नुहोला फोन नम्बर 0747779050 चाहिँ कल गरेर क्वारिजहरू पक्कै पनि बुझ्न सक्नुहुनेछ र कार्यक्रममा आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ फेरि पनि अहिलेको लागि पनि तपाईँको माझमा अर्को एउटा मिठो गीतको साथमा तपाईँलाई अगाडि बढाउने नै छु गीत सङ्गीतहरूको साथमा पनि भरपूर मनोरञ्जन लिइरहनु भएको छ पूर्ण राईको आवाजमा रहेको छ तिमीलाई इन्जोय गर्नुहोला यो गीत

0: यस गोर्खा रेडियो
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश

0: उनीहरूका लागि पूर्ण रूपमा निःशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS कुलकर्म रेडियो हो।

FBS गोर्खा रेडियो सुनेर हुन्छ र कार्यक्रम अहिले हामी छौँ श्रोता नमस्ते युकेमा र समय हामीहरूसँग अहिले 9 बजेको लागि बाँकी रहेको छ 25 मिनट. यसै क्रममा केही सूचनाहरू तपाईँको माझमा राखिहालौँ. तरानी समाज यो युकेले चाहिँ धरानी भेला आयोजना गरिरहेको छ 5 सेप्टेम्बरको दिन बिहानको समय 11:30 बजेदेखि बेलुकी 10 बजेसम्म रहेको छ. स्प्रिङ बस एकाडेमी फाल्टम हुन गरेको छ. फुड एन्ड ड्रिङ कुनै छ त्यस समय. तम्बुल एन्ड राफल लाइभ म्युजिक एन्ड डान्स पनि रहनेछ. र यस सम्बन्धी कुनै क्वेरिज छन् भने तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ. फोन नम्बर 07969751538 अथवा तपाईँले वेबसाइट पनि भिजिट गर्न सक्नुहुन्छ tharansamajuk.org. र कार्यक्रममा रद्दी गर्नुहोस् सब भने फेरि पनि अगाडि बढिहालौँ मिठो गीतको साथ अहिलेलाई पनि जुनी जाला शरण गुरुङ र उषा गुरुङको आवाजमा.

0: सिरियस गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

बीच गोर्खा रेडियो सुन्ने हुनुहुन्छ श्रोता र कार्यक्रमहरूले हामी छौँ यो समय नमस्ते युकेमा 9 बजेको लागि हामीसँग बाकी रहेको छ अब पनि 10 मिनट र यसै क्रममा तपाईँको माझमा केही अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि म जानकारी राख्ने नै छु र अब पनि हुन गइरहेको छ थकाली वेलफेयर सोसाइटी युकेले आयोजना गरिरहेको छ समर बिबिक्यू 2026 सेलिब्रेसन र अर्गनाइजर टिम रहेको छ द केन थकाली परिवार सम्पूर्ण थकाली मेम्बर्सहरूलाई चाहिँ यो एनुअल इभेन्टमा चाहिँ वेलकम गरिएको छ सन्डेको दिन यही आउँदो विकेन्डमा 30th of August 2026 बिहानको समय 11 बजेदेखि लिएर बेलुकी 8 बजीसम्म रहेको छ र भेरिची कचमे भिलेज हलमा हुन गइरहेको छ क्यान्टरबरी रोडमा र अवश्य पनि यसअनुसार तपाईँ सम्पूर्ण पनि गएर चाहिँ इन्जोय गर्न सक्नुहुनेछ कार्यक्रममा रद्द गर्नुहोस् सब पनि पालाइसकेको छ फेरि पनि अर्को एउटा मिठो गीत राख्ने क्रम अनुप जैनको आवाजमा छ अर्ज किया है

0: 80 पूर्वमा 32, नवलपरासी पश्चिममा 6 जनाको शव फेला परेको छ। धादिङमा 27, नुवाकोटमा 12 र रसुवामा 2 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। हाल 33 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार त्रिवी शिक्षण अस्पतालमा 19, ट्रमा सेन्टरमा 8, बी र नर्विकमा सेनाको वीरेन्द्र सैनिक अस्पताल र मनमोहन अस्पतालमा 1-1 जना घाइतेको उपचार भइरहेको छ। हाल उद्धार र राहतका लागि 3,318 जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। बाढीपछि हालसम्म 28 जना प्रहरी कर्मचारी समेत बेपत्ता भएका छन्। पुटेकोशी नदीमा आएको बाढीका कारण 644 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै सो जानकारी दिएको हो। बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक 178 सम्पर्कविहीन छन्। नेपाली पर्यटक 127 जना, अमेरिकी पर्यटक 65 र युक्रेनका 53 पर्यटक सम्पर्कविहीन रहेको तथ्याङ्क छ। यस्तै मलेसियाका 51, अस्ट्रेलियाका 35, बेलायतका 33, क्यानाडाका 25 पर्यटक बेपत्ता रहेको तथ्याङ्क छ। सिङ्गापुरका 9, रुसका 8, जर्मनीका 8, लात्विया दक्षिण अफ्रिकाका 6-6 जना पर्यटक बेपत्ता रहेको बोर्डले जनाएको छ। बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूबाट तथ्याङ्क सङ्कलन गरेको जनाएको छ। बाढीपछि भइरहेका अस्वाभाविक, गैर कानूनी एवं अमानवीय गतिविधि गर्नेहरू प्रहरीको फन्दामा पर्ने भएका छन्। प्रचलित कानून, सामाजिक र सांस्कृतिक मर्यादा विपरीतका त्यस्ता क्रियाकलापलाई नोटिसमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काप्लेले बताउनु भएको छ। बाढीले बगाएको एउटा शवबाट सुन लुछेको र बाढीले बगाएर लगेको सामान लगायतका ग्यास सिलिन्डर खोसाखोस भएका घटनाहरू प्रहरीको नोटिसमा रहेको उहाँले बताउनु भएको छ। प्रहरी प्रवक्ता काप्लेका अनुसार शवबाट सुन लुच्ने र सिलिन्डर तान्नेहरू केन्द्रीय प्रहरीको जानकारीमा आइसकेका छन्। उहाँले प्राथमिक चरणका काम सकिएपछि त्यस्ता गतिविधिमा संलग्नहरूलाई कानून बमोजिम कारवाही गरिने बताउनु भएको छ। सरकारले बोटिकोसी बाढी प्रभावितलाई सघाउन राहत सामग्री संकलन गर्न 3 स्थान तोकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्था अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। यस्तै नुवाकोटको बट्टारको नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीको नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलन हुनेछ। संकलित सामग्री आवश्यकता अनुसार प्रभावित क्षेत्रमा वितरण गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावितका लागि राहत सहयोग गर्न चाहनेले सरकारले तोकेका स्थानमा नै सामग्री पुर्याउनु पर्नेछ। साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने जनाइएको छ। राष्ट्रपति सभापति रवि लामिछानेले डाकेको सर्वदलीय बैठकले विभिन्न 10 वटा निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले आर्थिक सहयोग संकलनमा एकद्वार प्रणाली लागू गर्ने सहमति गरेको छ। बैठकपछि काँग्रेस सभापति गगन कुमार थापा,
1: हामीले सबै पार्टीका साथीहरूलाई, सबै राजनीतिक दलका आफ्ना कार्यकर्ताहरूलाई, सदस्यहरूलाई परिचालित हुन आह्वान गरेका छौँ। तर परिचालित हुँदै गर्दा यो पार्टी त्यो पार्टी नभनिकन सबैजना हामी स्वयंसेवी हौँ। पार्टीका साथीहरू परिचालित हुनुहोस् तर स्वयंसेवीका रूपमा परिचालित हुनुहोस् भनेर हामीले त्यसलाई पनि सामूहिक रूपमा आह्वान गरेका छौँ। र अहिले सरकारले जुन राहतको एउटा कोष बनाएको छ, हामी सबैले आफूले सङ्कलन गरेका कुराहरू पनि त्यही कोषमा ल्याएर एकैद्वारबाट यी सबै कुराहरूमा हामीले काम गरौँ भन्ने पनि आजको बैठकबाट हामी यो निष्कर्षमा पुगेका छौँ। हामीले यसमा काम गर्नुपर्छ भन्ने कुरालाई पहिला मनन गरेका छौँ र त्यो जिम्मेवारी सर्वदलीय जुन संयन्त्र छ, संसदीय समिति छ, त्यसले काम गर्छ। संशोधन नभएका दलहरूलाई पनि त्यसमा आमन्त्रण गर्ने र सबैले मिलेर जोइन्टली काम गर्ने,
0: हिमतालहरूको वैज्ञानिक अध्ययनका लागि पहल गर्ने, विपद पूर्व सूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिने लगायतका सर्वदलीय बैठकमा निर्णय भएको छ। बाढीमा परेकाहरूको उद्धार, राहत र व्यवस्थापनमा जोड़ दिने निर्णय पनि भएको छ। भोटेकोसी नदीमा आएको बाढीका कारण विद्युत आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत सेवा पुनः सुचारू भएको छ। नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्था मार्फत सेवा पुनः सुचारू गरेको हो। बाढीका कारण प्रभावित खरानीटार, समुद्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुर लगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन मार्फत विद्युतीय आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। त्रिशुली क्षेत्रका केही स्थानमा भने धादिङको सल्यानटार सब स्टेशन मार्फत विद्युत आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ। बाढीबाट क्षतिग्रस्त संरचनाका कारण नियमित प्रणालीबाट विद्युत आपूर्ति गर्न कठिनाई भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरेर सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। हवस् त, खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

As your eclave, any Kati laksa yo house signalai. Ta hijo Pihana geku, you body cook house, Katita, some lactoreza, Kinemene Tulu, Kau Parekosa, Brodesh Masadaru, Tanjan Koschiti Vaikosa, Tele Gadakeri, Hami, De Hijotiri, Same, Body May Dion, Kinemene, Ali, Desma Tulu Tulu. अहिले विपत्ति आइपरेको छ, सबैको फोकस त्यसमै छ, हुनु पनि पर्छ। र बेबेस गोर्खा रेडियोले पनि त्यो बारेमा हामीले चर्चा गरिरहेका छौँ। हाम्रा न्युज टिमका सदस्यहरूले यसलाई बिहान अहोरात र खटिएर 24 आवर्स समाचार दिइरहनु भएको छ। भर्खरैको समाचार पनि बाढीमा परेकाहरूको बारेमा, उद्धारका कुराहरूको बारेमा राख्नुभयो। यहाँलाई धन्यवाद छ। आदर श्रोताहरू, सञ्चालक विनोद कार्यक्रम काठमाडौँको सौगात लिएर आएको छु, यहाँलाई यस कार्यक्रममा स्वागत छ। र अब आजको कार्यक्रममा हामीले धेरै व्यक्तिले ल्याउने कोसिस गरेका छौँ, विशेष गरी रेडियो कर्मीहरू जो त्यो भेगमा काम गर्नुहुन्छ र रसुवा, नुवाकोट, धादिङतिरका रेडियो कर्मीहरूलाई ल्याउने प्रयत्न गरेका छौँ। हुन त हाम्रा न्युज टिमका सदस्यहरूले सरकारवाला र पदाधिकारीहरू, सिडिओदेखि लिएर प्रहरी अनि नेपाली सेनाका प्रवक्ताहरूलाई ल्याएर अपडेट लिइरहनु भएको छ। आज हामीले केही साथीहरूलाई कन्ट्याक्ट गरेका छौँ, उहाँले जे देख्नुभयो त्यो चाहिँ बयान गर्नुहुन्छ होला र अब के भइरहेको छ त्यो पनि कुराकानी गर्नुहुन्छ होला। त्यसले गर्दाखेरि पर्खेर बस्नु होला। सबभन्दा पहिला आज हामी केही क्षणपछि कुराकानी गर्छौँ गीता नेवानेजी, जो रेडियो लाङटाङ र सुवामा म्यानेजरको रूपमा र चाहिँ एउटा चाहिँ भनौँ न प्रेजेन्टरको रूपमा काम गर्नुहुन्छ, उहाँसँग कुराकानी गर्छौँ। चिन्तन चिनको तिब्बत क्षेत्रबाट भडेकोसी हुँदै त्रिशुलमा आएको बाढीले रसुवाका बस्तीहरू, बजारहरू, सडकहरू, पुलहरू, सरकारी कार्यालयहरू बगाएको छ। यसै गरी टिमुरे, स्याफ्रुबेसी, मैलुङ, पैरबेसी, शान्ति बजार र बेत्रावती क्षेत्रमा लाई चाहिँ बगरमा परिणत भएको छ, यहाँले देखिनु भएको छ। यो बारेमा हामी कुराकानी गर्छौँ। त्यसपछि अरू साथीहरूसँग कुराकानी गर्छौँ, एक दुईजनाको नाम आएको छ र रेडियो नुवाकोटका साथीहरूसँग पनि कुराकानी गर्छौँ हामीले र इच्छा कामनाका व्यक्तिहरूसँग पनि कुराकानी गर्छौँ। श्रोताहरू, समयको कुरा गरौँ, ठिक दिनको अहिले 1:59 जाँदैछ, 2:08। तपाईँहरू विभिन्न ठाउँमा हुनुहुन्छ, विभिन्न समयमा विश्वका कुना काप्चामा बसे तापनि नेपालमै तपाईँको मन ध्यान तानिएको छ। त्यसले गर्दाखेरि तपाईँहरूलाई हामी यी अपडेटहरू दिने कोसिस गरिरहेका छौँ। श्रोताहरू, आजको दिनको कुरा गर्दाखेरि विभिन्न पत्र पत्रिका हेरौँ, दिनको कुरा गरौँ र तपाईँलाई अपडेट दिउँ। आज भदौ महिनाको 11 गते हो, विक्रम सम्बत 2083, बिहिबारको दिन। आज साउने शुक्ल पक्ष, आज चतुर्दशी परेको छ श्रोताहरू। र अब भने केही समाचार राखिहालौँ, विभिन्न पत्र पत्रिकाहरू हेर्छु म। पश्चिम नवल परासीमा चाहिँ 5 सब फेला पर्यो भनेर चाहिँ रातोपाटी लेख्दैछ, करिब 2 घन्टा अगाडिको समाचार हो यो। त रसुवाको भोटे कोसी नदीमा आएको बाढीले नारायणी नदी तर्फ बगाएर ल्याएका 5 शव पश्चिम नवलपरासीमा फेला परेका छन्। स्वस्थ गाउँपालिका 4 नारायणी नदी क्षेत्रमा बाढीले बगाएर ल्याएका शवहरू बिहान 8 बजेसम्म बी ग्याप बाँधका ठोकर नम्बर 14 3 र ठोकर नम्बर 7 1 र बीच भागमा 1 गरी कुल 5 शव फेला परेको प्रहरीको भनाइ छ। श्रोताहरू, र विपद व्यवस्थापनका लागि अर्थ मन्त्रालयले तत्काललाई छुट्यायो 60 अर्बको बजेट भनेर केही समय अगाडिको समाचार मैले लिएँ सेतोपाटीबाट। चिनको तिब्बतबाट आएको ठुलो बाढीका कारण भएको क्षति व्यवस्थापन गर्न सरकारले करिब 20 अर्ब रुपियाँ तत्काल परिचालन हुने गरी बजेट छुट्याएको छ। प्रधानमन्त्री राहत कोष गृह मन्त्रालयबाट आवश्यकता अनुसार रकम चलाइने अर्थ मन्त्रालयले जनाएको छ। र विश्व ब्याङ्कको ख्याट डिडिओ ऱ्यापिड रेस्पोन्स मार्फत करिब 25 अर्ब सहयोग जुटाउने प्रक्रिया अघि बढाएको छ भने उद्धार र भन्सार समन्वय जारी पनि छ भन्ने खबरहरू छन्। श्रोताहरू, भने राक्षसको पनि केही खबरहरू लिइहालौँ। विभिन्न शीर्षकमा खबर प्रस्तुत गर्दछ राक्षसले, भोटे कोसी बाढी, सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित भएको समाचार छोट गरीमा राख्दछ। महेन्द्रनगरबाट आएको समाचार हो यो। कञ्चनपुरको महेन्द्रनगर स्थित
सुदूरपश्चिम विश्वविद्यालयले पुनः प्रवेश परीक्षा र छात्रवृत्ति परीक्षा स्थगित गरेको छ। फुटेकोसे नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशन दत्त भट्टले जानकारी गराउनुभयो। श्रोताहरू, अब 3 जिल्लामा 2.5 करोड नगद सहयोग भन्ने कुरा फेरि पनि राखिहालौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसोमा 1 करोड, नुवाकोट जिल्लालाई 1 करोड र धादिङ जिल्लालाई 50 लाख रुपियाँ प्रदान गरिएको जानकारी दिनुभएको छ। यसै गरी बाढी पीडित उद्धारका लागि हालसम्म 37 हवाई उडान भएको छ भने हेलीबाट हालसम्म 305 जनाको उद्धार भएको प्राधिकरणका प्रवक्ता शान्ति महते जानकारी गराउनु भएको छ। श्रोताहरू, चितवन महासवको खोजी पहिचान तथा व्यवस्थापन भन्ने शीर्षकमा एउटा खबर छ, यसलाई पनि अलिकति पढिहालौँ। त्रिशुली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी पहिचान तथा व्यवस्थापनका लागि चितवनमा आवश्यक तयारी गरिएको छ भने केही समय अगाडिको खबर हो। जिल्ला प्रशासनले चितवनमा बसेको आकस्मिक बैठकले शव सुरक्षित राख्ने, खोजतलास गर्ने, पहिचान गर्ने तथा सम्बन्धित परिवारलाई बुझाउने लगायतका विषयमा विभिन्न निर्णय गरिएको छ भने 6 देशका 45 विदेशी सहित 336 जनाको हवाई उद्धार भएको यो पनि राखिहालौँ। नेपाली सेनाको करिब 4,000 फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजा राम बस्नेतले जानकारी दिनुभएको छ। आज बिहानदेखि रसुवाको टिमुरे, धुन्छे र मैलुङ इलाकाबाट 6 देशका 45 विदेशी सहित उनीहरूको उद्धार गरेको पनि जानकारी छ। श्रोताहरू, अहिले विभिन्न समाचार हाम्रो समाचार कक्षबाट फेरि पनि सुन्न पाउनुहुन्छ। मैले हेडलाइन्सहरूको रूपमा भने अब तपाईँहरूलाई आजको अन्य विवरण जानकारी गराउँ र पहिलो हाम्रो आजको कुराकानी हुनेछ लामटाङ स्टेसन म्यानेजर गीता नेपाली हुनुहुन्छ, लामटाङ रेडियोको, उहाँसँग कुराकानी हुनेछ। इन द मेन टाइम तपाईँलाई अन्य विवरण दिउँ। आज मौसमले के कस्तो हुन्छ भन्ने जानकारी छ, जानकारी दिउँ। रसुवातिरबाट सुरु गरौँ। आज 32 डिग्री सेल्सियस तापक्रम छ रसुवामा र हिट इन्डेक्स 38 छ। एयर क्वालिटी राम्रै छ तर धनजनको क्षति भएको स्थानमा आज हावा 20 किलोमिटर प्रति घन्टाको वेगमा चल्दैछ र आज त्यहाँ नेपालको समय 3:31 डिग्री सेल्सियस तापक्रम, केही वर्षाको सम्भावना छ। 4:05 पनि केही वर्षा, बेलुकी भने केही बदली हुने मात्र देखाएको छ। रसुवातिरको मैले त्यहाँको स्थलगत मौसमी विवरण प्रेस गरेँ भने काठमाडौँ भ्यालीमा आज 29 डिग्री सेल्सियस तापक्रम छ। दक्षिण पश्चिमी हावा 13 किलोमिटर प्रति घन्टाको वेगमा हावा चल्दैछ। पोखरातर्फ जाउँ, 32 डिग्री सेल्सियस तापक्रम छ, अधिकतम 33 र न्यूनतम 26 र केही बदली, कुनै कुनै ठाउँमा केही वर्षाको हल्का रूपमा वर्षा हुने सम्भावना छ। धरानमा 41 डिग्री सेल्सियस तापक्रम, आज 43 अधिकतम न्यूनतम 31 हुने देखिन्छ। भोलि शुक्रबार हो, भोलि पनि झन्डै आजको जस्तो तापक्रम रहेछ। सरदर रूपमा अधिकतम 44 न्यूनतम 30। यति भन्दै अब यहाँ

0: बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: BS, BS. Radio.

0: हजुर विभिन्न गीत सुन्ने क्रममा मैले कर्णदासको गीत राखेँ बिस्तारै छायो अध्ययारो सुधारु. आजको यो वर्षमा हामीले यस्तै यस्तै अलि मन्दगतिका गीतहरू भावुक गीतहरू नै राख्ने विचार गरेका छौँ. निशा बहिनी अनि हुनुहुन्छ मिना बहिनीले यस्तै गीतहरूको छनौट पनि गरिदिनु भएको छ. तपाईँ पनि कसैलाई अथवा चाहिँ दिवंगत ती परिवार व्यक्ति लाई भनौँ न उहाँको आत्माको शिर शान्तिको कामना गर्दै केही गीत राख्न चाहनुहुन्छ भने अवश्य पनि लेख्नु होला, म सुनाइदिन्छु. यो बिचमा हामीले जुन चाहिँ व्यक्तिसँग कुराकानी गर्ने प्लान गरेका थियौँ उहाँको टेलिफोन लागिरहेको छैन, किनभने टेलिफोन एकदमै गाह्रो छ, लाइनहरू बल्ल बल्ल खुलेका छन् भनेर भनिँदैछ. लाङटाङमा हुनुहुने स्टेसन म्यानेजर हुनुहुन्छ, त्यहाँको रेडियोको गीता नेपालीजीको टेलिफोन अघि लागेको थियो, अहिले छैन. अनलाइन भन्ने कोसिस हामीले गरिरहेका छौँ तर हुन सकेको छैन. खैर उहाँलाई एकछिन पछि नै होला. उहाँले आफूले देखेका कुराहरू नै भनिरहनु भएको छ. बिबिसी नेपाली सेवा भने उहाँले राम्रो हो, त्यहाँको अपडेट दिनुभयो र हामीले बिबिसी नेपाली सेवासँग पनि सहकार्य गरिरहेका छौँ. जितेन्द्रजी हुनुहुन्छ त्यहाँ र अरू साथीहरू हुनुहुन्छ, उहाँको पनि हामीलाई इन्फर्मेसन आइरहेको छ. खैर यो बिचमा धनजङजीले हिमालयन वाटर रिभर एक्सपर्टसँग कुराकानी गर्नुभएको छ. उहाँ हुनुहुन्छ, उहाँको नाम हो डाक्टर रिजन भक्त कायस्थ. उहाँसँग कुराकानी गरिएको छ, यो सुनिहालौँ है त.
1: बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा. यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ. विशेषतै यो बुधबार बिहान रसुवा जिल्लामा भोटेकोसीको बाढीले जुन जनधनको क्षति भएको छ, रसुवा जिल्ला मात्र नभएकन त्रिशुलीमा त्यसै असर परेको छ, नुवाकोटमा त्यस्तै असर परेको छ, त्यसै गरी धादिङ र पृथ्वी राजमार्ग जोड्ने जुन पुल थियो त्यो पुल पनि भगाइएको कुराहरू आएको छ र धेरै मानिसहरूको हाताहाती भएको कुराहरू पनि आएको छ. र विशेष यो जुन बाढी आयो, अचानक बाढी आएको कुरा पनि भएको छ. पानी त बेलुका परेको कुराहरू त्यहाँको स्थानीयसँग कुराकानी गर्दाखेरि थाहा भयो, तर यति ठुलो विध्वंस मचाउने खालको कुरा अनुमान गर्न नसक्ने कुराहरू बताइरहँदाखेरि हिमनदी विज्ञ प्राध्यापक डाक्टर रिजन भक्त कायस्थसँग कुराकानी गर्दैछौँ. उहाँ काठमाडौँ विश्वविद्यालयमा अध्यापन गराउनुहुन्छ र यही सन्दर्भसँग उहाँसँग हामी कुराकानी गर्न गइरहेका छौँ. कार्यक्रममा स्वागत गरिहालौँ डाक्टर साहब. कार्यक्रममा स्वागत छ यहाँलाई.
2: हजुर
1: धेरै धेरै धन्यवाद छ सर. अब व्यस्त हुँदा हुँदा पनि रेडियोको लागि यसो समय छुट्याइदिनु भएकोमा चाहिँ होइन. अब धेरैले विभिन्न सञ्चार माध्यमबाट बुधबार बिहान गएको यो भोटेकोसीको बाढीको चाहिँ समाचार सुनिसक्यो, त्यसको आधिकारिक पक्ष यो के कारणले कसरी भयो भन्ने कुरा अझै राम्रोसँग बाहिर यसको चाहिँ भनौँ न रिपोर्टर बाहिर आउन बाँकी नै देखिएको जस्तो देखिन्छ. समाचार यसो हेर्दाखेरि चिनतर्फबाट के भयो सर? हिजो अफ द रेकर्डमा कुराकानी हुँदाखेरि त्यहाँ अलिकति सूचना लिन सकिन्छ भन्नुभएको थियो, फर्दर त्यस पछाडिको अपडेट चाहिँ के भयो सर? अब
2: हजुर अहिलेसम्मको जानकारी प्राप्त भए अनुसार चीन तर्फको नदी यो जुन चाहिँ चीन र नेपाल बीच भएर बग्ने नदी ल्यान्डे नदी हाम्रो नेपालपट्टिबाट हिम नदीको जुन चाहिँ एउटा टुक्रा नै भनौँ न आइस एभलान्स मात्र होइन हिम नदीको तल्लो भाग नै खसेर त्यो ल्यान्डे नदी चाहिँ नै थुनिएको अवस्था देखियो. अब नदी नथुनिकन त्यत्रो ठुलो बाढी आउँदैन भन्ने हाम्रो अनुमान, तर अहिले हामीले चाहिँ खोजिराखेको त्यहाँ कत्रो ताल बनेको थियो त त्यो चाहिँ अझै निर्जल गर्न बाँकी छ. त्यो हिम नदीको तल्लो भाग खसेको जुन आइस एभलान्स आएको भने सेटेलाइट इमेजबाट हामीले देखिसक्यौँ. 25 र 26 तारिकको हेर्दाखेरि अगस्त 25 र अगस्त 26 कम्पेयर गर्दाखेरि त्यो देखियो, तर त्यहाँ ठुलो हिम पोखरी बनेको नदी थुनिएर पोखरी बनेको चाहिँ देखिएको छैन. अब यो चाहिँ अझै एक दुई दिन चाहिँ लाग्छ होला, त्यसपछि चाहिँ हामीले भन्न सक्छौँ के भएर त्यत्रो ठुलो विनाशकारी अहिलेसम्म नेपालमा त्यस्तो बाढी आएकै थिएन कसरी आयो भनेर चाहिँ भन्न सक्ने अवस्था हुन्छ.
1: हजुर जस्तै चिनिया पक्षको तर्फबाट जुन सूचना आदान प्रदानको सन्दर्भलाई यसो हेर्दाखेरि उनीहरूकोतिर पनि हाताहाती भएकै देखिन्छ होइन, अब यतातिर पनि भएको देखियो भनेपछि कहाँनिर चाहिँ अलिकति ल्याप्स भएको देखिन्छ, साइरन बजेको कुराहरू पनि सुनियो होइन?
2: होइन अब उतापट्टि के छ भने यो जुन चाहिँ हिम नदी भएको चाहिँ नेपालतिर भयो, त्यो नदी ल्यान्डे नदी र हाम्रो नेपाल र चाइनाको बिच भएर बग्ने भयो, तर त्यो एरियामा चाहिँ उहाँहरूको बस्ती थिएन. त्यही भएकोले त्यहाँ चाहिँ यो टुरो सूचना प्रणालीहरू त्यस्तो थिएन र उहाँहरूको हतपाटी भएको त्यो पनि रसगढीतिरै मात्र हो, माथितिर चाहिँ होइन. त्यहाँ चाहिँ उहाँहरूको केही बस्ती थिएन, बस्ती छैन, पोहोर साल हुँदाखेरि पनि उहाँहरूको कतिजना त्यस्तो केही पार्टी भएको थिएन होइन, भएको सबैले नै यो रसवागरीतिरै हो, जुन चाहिँ हाम्रो मितेरी पुल छ नि त्यतातिर मात्रै हो।
1: यो चिनिया पक्षको तर्फबाट कस्तो आयो सर, सरसँग चाहिँ कुरा हुँदाखेरि केही उहाँहरूले केही कुराहरू भएछ त्यसमा चाहिँ?
2: उहाँहरूले पनि अब के कारणले भएको हो भनेर सेटेलाइट इमेजहरू चाहिँ अटेन्ड गरिराख्नु भएको छ, उहाँहरूले पनि सेटेलाइट इमेजहरू पठाइराख्नु भएको छ, यो अमेरिकामा भएका हाम्रो अनुसन्धान कर्ताहरूले पनि हेरिराख्नु भएको छ, त्यसैको आधारमा हामीले भन्ने हो होइन। अहिलेसम्म अब त्यही हो, त्यो हिम नदीको तल्लो भाग चाहिँ खसेको भन्ने चाहिँ देखियो आइस एभलान्स आएर, र अहिले फटल्न बाँकी भनेको त्यहाँ कत्रो नदी थुनेर ताल बनाएको थियो त्यो चाहिँ बाँकी छ भनौँ।
1: अहिले सरले भन्नुभएको कुरा अनुमान लगाउनु बाहेक अरू चाहिँ यही हो, यथेष्ट प्रमाण सहित भन्न चाहिँ सकिँदैन सर? अहिले चाहिँ एकदम स्पष्ट
2: अझै सकिएको छैन, अझै सकिएको छैन। त्यहाँ ठुल्ठुला हिमतालहरू त थिए होइन, छन् पनि, तर त्यो हिमतालहरू फुटेर आएको हो कि होइन भने त्यो पनि चाहिँ हामीले चाहिँ अहिले भन्न सक्ने अवस्था छैन।
1: हजुर, जस्तै यो मानव बस्तीको हेर्दाखेरि यो भोटे कोशीको किनारतिरको जुन बस्तीहरू चाहिँ हेर्दाखेरि हामीले केही समय अगाडि भनौँ न यो अध्ययन चाहिँ रिपोर्टिङको सिलसिलामा जाँदाखेरि पनि मानिसहरूले जोखिम मोलेर बसेको दृश्यहरू देखिन्थ्यो कि त्यहाँ खोलाको किनारतिर चाहिँ होइन, त्यहाँ बाढी आयो भने थुनिएर त्यो बस्तीलाई असर पर्ने अवस्थाहरू देखिन्थ्यो। त्यस्तै यो त्रिशुली बजार भयो होइन, टिमुरे बजार भयो, जुन जसरी बगी हो त्यहाँको जुन भू बनावट र त्यहाँको चाहिँ अवस्था हेर्दाखेरि कस्तो छ चाहिँ, भू बनावटमा चाहिँ बस्ती बसेको मान्न सकिन्छ, अलिकति जोखिमयुक्तै ठाउँमा बसेका हो उहाँहरू चाहिँ?
2: हजुर, अब यो टिमुरे स्याफ्रुबेसी जुन चाहिँ नदी किनारमा बसेका छन् नि, त्यो बस्तीहरू बसेका छन् नि, त्यो सबै चाहिँ जोखिमयुक्त ठाउँ नै पर्छन्। नदीको किनार सँगै छ, माथिबाट त्यस्ता ठुल्ठुला हिम पहिरो अथवा चाहिँ बरफको पहिरो र यो हिमताल विस्फोटन बारी आउन सक्ने भएकोले त्यो त अब जोखिमयुक्त क्षेत्रमै बस्ती बसेको देखिन्छ। त्यस्तो अब कम गर्नुपर्ने हो, त्यही कम गर्न नसकेरै हटाहटी चाहिँ बढी भएको हो।
1: भनेपछि मान्छेले जानी जानी त्यहाँ भोलि चाहिँ बाढी आएको खण्डमा चाहिँ यो मानवीय क्षति पनि हुन सक्ने, भौतिक क्षति पनि हुन सक्ने र धेरै नोक्सान ब्याउनु पर्ने थाहा हुँदा हुँदा पनि अलिकति बुद्धि नपुर्याएको पनि देखियो होइन सर? यो चाहिँ अलिकति
2: अब त्यो चाहिँ देखिन्छ।
1: हजुर,
2: गर्न सक्ने भनेको चाहिँ त्यहाँ पूर्व सूचना प्रणाली राम्रोसँग राख्न सक्यौँ भने के हटाहटी कम गर्न सक्ने थियौँ, त्यो पनि हामीले राख्न सकेको अवस्था थिएन। अहिलेसम्म पोहोर साल पनि त्यही ठाउँमा चाहिँ ठुलो बाढी आएको हो, त्यति बेलै राखेको भए अहिले चाहिँ अलिकति हटाहटी कम हुन्थ्यो कि भन्ने पनि छ।
1: हामीले कुराकानी गरेको थियौँ, जस्तै अब क्यामेरा भयो होइन, जस्तै तपाईँको साइरनहरू भए होइन, विभिन्न यहाँले भन्नुभएको जस्तै अवस्थाहरू त हामीले प्रयोग गर्न सक्छौँ नि, टुल्सहरू छन् त, अहिले त प्रविधिको विकास भएको छ होइन। अब यो जुन इमेजहरू बाहिर आएको छ, कतिपय इमेजहरू अलिकति फेक हो भन्ने कुरा पनि मान्छेले गर्ने होइन, तर एउटा कुरा चिनिया राजदूतावासबाट जुन सूचना प्रदान प्रदानको सन्दर्भमा अलिकति ढिलाइ भयो भन्ने खालको चाहिँ कुरामा उहाँहरूले अब्जेक्सन गर्नुभएको कुरा समाचारमा पनि आएको छ होइन, त्यो सन्दर्भमा सरहरूसँग केही कुराकानी त भएको छैन नि है सर? यो हाम्रो नेपालको तर्फबाट यस्तो भयो भनेर चाहिँ त्यस्तो खालको
2: त्यस्तो त कुरा भएको छैन। अब चिनिया पक्षबाट ढिलो भयो भन्ने चाहिँ हामीले भन्न पनि हुँदैन, किनभने उहाँहरूको पनि त्यहाँ बस्ती नभएको, त्यस्तो कुनै पूर्व सूचना प्रणाली नभएको भएर त्यस्तो हुन गएको हो, त्यहाँ उहाँहरूको केही पनि छैन त के हिसाबले चाहिँ उहाँहरूले चाहिँ त्यो पूर्व सूचना राख्ने, र नदी पनि त्यो खास ठुलो नदी पनि होइन। अब यो 81 हिम नदीको टुक्रा नै तल्लो भाग नै आएर चाहिँ एभलान्सको रूपमा तल खसेर आएको जस्तो देखिएको भएर यो चाहिँ भवितव्य नै भन्नुपर्ने अवस्था छ।
1: अन्तमा चाहिँ छुट्नुभन्दा अगाडि अब विजय भक्त डाक्टर साहब, अब यसमा यो जुन हिम नदीसँग जोडिएको सन्दर्भमा यो हामीले यो जलवायु परिवर्तनको कुराहरू गर्यौँ, हामी अघिल्लो चरण पनि सरसँगै कुराकानी गरेका थियौँ होइन, यो समस्याहरू। अब यो जुन हामीले यो आर्थिक वर्षमा भनौँ न, दुईचोटि 82 सालमा यस्तै भयो, अहिले 83 पनि यही भयो होइन, यस्तै खालको घटनाहरू भयो होइन, पोखरा पछिको चाहिँ यो, त्यस पछाडि गएर मेलम्ची पछिको चाहिँ यो, झन् 4 घटना घटिसक्यो यो होइन। अब तपाईँको यो तिब्बतसँगै जोडिएको यो सुदूरपश्चिमतिरको घटना पनि त्यस्तै देखियो होइन, के देखिन्छ नेपालले यो सन्दर्भमा कति गम्भीर रूपमा हेर्नुपर्ने, कति बुझ्नुपर्ने यो जुन घटनाहरू भयो होइन?
2: यो चाहिँ अब जलवायु परिवर्तनका कारणले नै भएको भन्नुपर्ने हुन्छ, किनभने पानी परेको थिएन, तापक्रम वृद्धि हुँदाखेरि चाहिँ यो हिउँ र बरफ चाहिँ धेरै पग्लिने हुन्छ, त्यो पग्लिँदाखेरि कुनै कुनै हिम नदीको तल्लो भाग त्यसरी तल आएर खोला थुनिने, खोला नदी थुनिने हुन सक्छ, त्यही भएको देखियो अहिले पनि। त्यसैले यो हिजोको बारी पनि जलवायु परिवर्तनकै कारणले भएको भनेर हामी भन्न सक्ने अवस्थामा छौँ। अब त्यसको लागि भनेर मात्र भएन, के गर्ने त भन्दाखेरि हामीले गर्न सक्ने भनेको सूचना प्रणालीहरू राख्ने त्यसको लागि चाहिँ फिल्ड क्यामेरा पनि राख्नु पर्यो चाइनापट्टिले हामीले राख्न नसके पनि नेपालबाट चाइनापट्टिको भाग देखिने गरेर फिल्ड क्यामेराहरू राख्न सक्छौँ त्यो फिल्ड क्यामेराहरू त्यस्तो चाहिँ विभिन्न नदीहरूमा राख्नु पर्यो त्यसलाई चाहिँ 24 घन्टा अवलोकन गर्ने चाहिँ प्रणाली हामीले चाहिँ स्थापना गर्नु पर्यो त्यो भयो भने कमसे कम मानवीय क्षतिलाई कम गर्न सकिने चाहिँ हुन्छौँ हामी
1: हजुर अब जुन हाताहाती भएको छ पर्यटकहरू अब शुक्रबार चाहिँ जनै पूर्णिमा परेको छ घाँटी पूर्णिमा परेको छ त्यसैको चाहिँ उसमा चाहिँ गोसाईगुण्डा नुहाउन गएकाहरू धेरैजना चाहिँ हराइरहेको भन्ने कुराहरू आएको छ तर अब स्कुलको बच्चाहरूलाई चाहिँ त्यहाँबाट निकाल्न पाएको कुरामा चाहिँ अलिक राम्रो कुरा सुनियो होइन त्यसै गरी हस्पिटल नबगाएको कुराहरू भयो त्रिशुलीको त्यो बाहेक अरू त धेरै नै नोक्सान भएको कुराहरू आएको छ झन्डै अब कर कार्यालय बगाइएको ब्याङ्कको सम्पूर्ण चाहिँ तपाईँको चाहिँ शाखा कार्यालयहरू चाहिँ बगाइएको कुराहरू प्रहरीको चाहिँ कार्यालयहरू यस्तो थुप्रै चिजहरू जुन आयो प्रारम्भिक समाचारलाई हेर्दाखेरि त्यस पछाडि त क्रमिक रूपमा त अरू ठाउँ पनि विध्वंस मचाउँदै गएको न्युजहरू आउन थाल्यो अन्तमा यसमा केही छ सर यो हिमनदीसँग जोडिएको हिम पहि बेला बेलामा आइरहेकै न्युज हो यो त हामी सतर्क हुनै पर्छ भनिरहँदाखेरि यो विध्वंस फेस गरिसकेका छौँ भनेपछि यसमा केही छ सर यसमा अझै सरले केही भनिदिनु पर्ने यसमा चाहिँ
2: अब चाहिँ हामीले अब यो 2-3 वर्ष यस्तो लगातार यस्तो बाढी प्रकोप खेपिसकेको भएर अबदेखि हिमनदीबाट चाहिँ उत्पत्ति भएको नदीहरूमा यस्तो बाढी आउन सक्छ भनेर सतर्क हुनु पर्यो त्यहाँको स्थानीय जनताहरू पनि सतर्क हुनु पर्यो सरकारले पनि ठाउँ ठाउँमा विभिन्न ठाउँमा भनौँ न विभिन्न नदीहरूमा हिमनदीबाट बगेर आउने नदीहरूमा पूर्व सूचना दिने प्रणालीहरू राख्नु पर्यो एउटा त पूर्व सूचना भयो त्यसपछि पूर्व सूचनाकै लागि पनि फिल्ड क्यामेराहरू राखेर त्यो नदीको अवस्था निरन्तर रूपमा अवलोकन अनुगमन र अवलोकन चाहिँ गर्नुपर्ने सरकारको रूपमा देखिएको छ
1: धेरै धेरै धन्यवाद सर डाक्टर साहब समय दिनुभयो यहाँलाई
2: हजुर धन्यवाद तपाईँलाई

0: विभिन्न गीतहरू सुन्ने क्रममा मैले गीतलाई काटेँ, किनभने बल्ल बल्ल बल्ल बल्ल टेलिफोन लागेको छ लाङटाङमा। र गीता नेउपानेजी जो रेडियो लाङटाङका स्टेसन म्यानेजर हुनुहुन्छ, उहाँसँग कुराकानी गर्ने मौका मिलेको जस्तो लाग्यो। त्यसले गर्दाखेरि अब ढिलो नगरिकन गीताजीलाई बिएबिएस गोर्खा रेडियोमा स्वागत गरिहालौँ। गीताजी नमस्ते, स्वागत छ यहाँलाई।
1: धन्यवाद सर।
0: ल अब तपाईँ त्यही हुनुहुन्छ, तपाईँले भोगेका देखेका कुराहरू अपडेट दिएकाहरू हाम्रो श्रोताहरू जो संसारभरि हुनुहुन्छ, बेलायत ब्रुनाईदेखि लिएर फोकल्यान्ड टापुमा तपाईँले लाइभ सुन्दै हुनुहुन्छ, अमेरिकादेखि जापानसम्म हुनुहुन्छ, सबभन्दा पहिला भनिदिनुहोस् यो घटना जब घट्यो हिजो बिहान, होइन तपाईँ के गर्दै हुनुहुन्थ्यो गीताजी?
1: म घटना घट्दाखेरि चाहिँ ठ्याक्कै रेडियोमा फोनिङ कार्यक्रम चलाइरहेको थिएँ। मलाई रसुवाको प्रमुख जिल्ला अधिकारीले चाहिँ रसुवामा ठुलो बाढी आयो, सूचना प्रवाह गर्नु पर्यो भन्नुभयो। अनि मैले त्यो फोनिङ कार्यक्रममै सिडिओ साहबले भन्दा भन्दै त्यो कार्यक्रम चाहिँ हामीले अडियो लाइभ मात्रै गरिरहन्थ्यौँ हाम्रो रेडियो लाङटाङको फेसबुक पेजबाट। त्यो फेसबुक पेजमा मैले भिडियो नै लाइभ गरेर अहिले चाहिँ रसुवागढीमा ठुलो बाढी आएको छ भन्ने सूचना मैले त्यहाँबाट प्रवाह गरेँ। सूचना प्रवाह गरिसकेपछि मलाई केरुङबाटै फोन आयो। हाम्रो हामीले चाहिँ रेडियोमा यो रेडियो बजाउने मात्रै होइन, सामाजिक क्रियाकलापहरू पनि गर्छौँ, जस्तै सडक नाटक अनि विभिन्न इभेन्टहरू पनि सञ्चालन गर्थ्यौँ। यसै क्रममा हाम्रो कलाकार साथी चाहिँ केरुङमा जानुभएको रहेछ, अनि उहाँको घर चाहिँ उत्तरगा गाउँपालिका वडा नम्बर 5 रहेको छ। अनि उहाँले चाहिँ मेरो परिवारलाई के भयो भनेर फोन गर्नुभएको रहेछ, अनि मैले उहाँसँग कुराकानी गरेँ। अनि उहाँको कुरा अनुसार चाहिँ केरुङमा चाहिँ अस्ति राति 1 भोलिपल्ट 5 एकदम ठुलो भीषण पानी चाहिँ लगातार 6-7 परेको कुरा उहाँहरूको कुरा गरेँ मैले उहाँहरूसँग 10-15 जति। उहाँहरू 3-4 ग्रुपमा बसेर फोन गर्नुभएको रहेछ, मैले 4 थोरै कुराकानी गरेँ। अनि उहाँहरूको कुरा अनुसार चाहिँ त्यो सूचना पाएँ। त्यो पाइसकेपछि म स्टेसनबाट अलिकति तल झरेँ खोला किनारमा। म स्टेसनबाट खोला किनारमा जाँदाखेरि खोलाको बाढी एकदम ठुलो बहाव आइरहेको रहेछ। मैले त्यहाँ बसेर मैले हाम्रो रेडियोको पेजमा पनि खोलाको बहाव श्रोताहरूलाई पनि देखाएँ, मैले रेडियोबाट पनि प्रसारण गरेँ। अनि त्यसपछि त्यहाँको नागरिकहरूलाई पनि अझ तलतिर भएको नागरिकहरूले अझै सूचना पाउन् भनेर मैले धेरै बेरसम्म लाइभ गरिरहेँ। त्यसपछि म रेडियो स्टेसन फर्किएँ अनि मैले आफ्नो काम चाहिँ निरन्तर गरिरहेको छु।
0: यो चाहिँ कति बजेको कुरा हो, तपाईँले चाहिँ खोला किनारमा गएर लाइभ गरेको हो गीताजी? बिहानको
1: मैले खोला किनारमै गएर लाइभ गरेको चाहिँ 9:20
0: थियो। ओके, त्यसपछि तपाईँ फेरि माथि आउनुभयो अनि बल्ल तपाईँहरूको क्षेत्रमा त्यो एरियामा पनि बाढीको सङ्केत देखियो होला। त्यो प्रारम्भिक स्थित कस्तो थियो, आवाज कस्तो आएको थियो, चराचुरुङ्गीहरू कस्तो व्यवहार गरेका थिए? अब हेर्दाखेरि कालो निलो मुस्लोहरू हामी देख्छौँ यहाँ भिडियोमा, तपाईँले चाहिँ के देख्नुभयो त?
1: यहाँ चराचुरुङ्गीको अब ले के गरिरहेको थिए भन्ने त्यो चराचुरुङ्गीले नि सोच्न भ्याउने समय नै भएको थिएन। किन भन्दाखेरि चाहिँ मलाई सिडिओ साहबले फोन गरे, म 10 त्यहाँ कुरा गरेँ, सिडिओ सरसँग 5 कुरा गरेँ, नुवाकोटको सिडिओसँग 5 मैले 20 त्यो कार्यक्रम सघाएर मैले बिचैमा कार्यक्रम छोडेर म तल झरेको थिएँ। त्यति म 20 तल झर्दाखेरि खोला आइपुगिसकेको थियो भन्दाखेरि पानीको बहाव चाहिँ एकदम ठुलो थियो, अनि जस्तै पहिरो एकदम ठुलो पहिरो गएर अनि त्यसपछि त्यो पहिरोमा चाहिँ देखिन्छ अनि धुवा धुलो त्यस्तो किसिमको थियो, वरिपरि मौसम एकदम थियो। अनि त्यसै गरी भूकम्पमा जसरी कम्पाउन्ड हुन्छ नि जमिन, त्यसरी नै कम्पाउन्ड भएको थियो, जमिन एकदम धेरै हल्लिएको थियो, वरिपरि जान सक्ने अवस्था थिएन, नागरिक एकदम आत्तलिएका थियो। यो अलिकति हामी नागरिकको पनि हेलचक्राइ हो कि भन्ने लाग्छ मलाई, मेरो व्यक्तिगत अनुभवमा चाहिँ कस्तो थियो भने हामीले चाहिँ सूचना दिइसकेपछि नागरिकहरू केही पनि नलिकन म ज्यान बचाउँछु भनेर यदि रसुवागढीमा बाढी आएको कुरा बेत्रावतीको मान्छेले थाहा पाइसकेपछि चाहिँ उहाँहरू घरबाट निस्किन भ्याउनु हुन्थ्यो। उहाँहरूले चाहिँ यस्तो सूचना सधैँ आइरहन्छ, यो बाढी यति ठुलो आउँदैन भनेर हेलचक्राइ गरेको कारणले चाहिँ यो तल्लो तटीय क्षेत्रमा बस्ने नागरिकहरुको चाहिँ धेरैको ज्यान त्यसरी पनि गएको छ। उहाँहरुले चाहिँ यो सूचनाको चाहिँ व्यवस्था गर्नुभयो अनि अहिले बाँचेकाहरुले चाहिँ अरुलाई ब्लेम लगाइरहनु भएको छ। त्यो भन्दा पनि सूचना दिइसकेपछि चाहिँ म आफू सुरक्षित हुनुपर्छ भन्ने नागरिकमा पनि अलिकति त्यो चाहिँ हुनुपर्छ। त्यो नभएको कारणले चाहिँ धेरै धन र जनको क्षति चाहिँ भयो।
0: गीताजी, अब तपाईँको कुरा सुन्दाखेरि तपाईँहरूले आफ्नो कर्म अनुसार धर्म निभाउनु भइरहेको रहेछ। बेला बेलामा यस्तो डाउन स्ट्रिममा बस्नेकाहरूले चाहिँ सजग हुनुपर्छ, सतर्क हुनुपर्छ भनिरहेको, अनि यो ग्लेसियर प्रब्लम छ, के भन्छ, क्लाइमेट चेन्जले गर्दाखेरि ग्लेसियरहरू मेल्ट भइरहेको छ, पग्लिरहेको छ। हामी एनी टाइम अलिकति सूचना पाए कि हामी आफ्नो ज्यान बचाउनुको लागि तयार हुनुपर्छ भन्ने कुरा चाहिँ हेक्का नराख जस्तो बुझियो। तर पनि अब जे हुनु भइसकेको छ त्यो अवस्थामा पछाडि फर्केर हामी जान सक्दैनौँ। तर पनि अहिलेको स्थितिमा सरकारले गरेको काम, स्थानीय निकायले गरेको काम, तपाईँहरू जस्तो मिडियाकर्मीले गरेको काम हामीले चाहिँ रेस्पेक्ट गर्छौँ। गीताजी, अब भनिदिनुहोस्, जुन प्रकारले तपाईँले बोल्दा बोल्दै भन्दा भन्दै आयो त्यो चाहिँ घरै बगाउने डाँडा नै उर्लिएर आएको चाहिँ त्यो दृश्यलाई अलिकति बयान गरिदिनुहोस् न। फेरि हामी परबाट चाहिँ अन्दाज लगाउन सक्छौँ, देखेको व्यक्ति भोगेको व्यक्तिले के देख्नुभयो एकताले बयान गरिदिनुहोस् न प्लिज। फेरि पनि
1: कस्तो छ भने त्यहाँ चाहिँ घरै बगाउने भन्दा पनि एकैचोटि चाहिँ एकदम ठुलो त्यो हुन्छ नि जाल हानेर कुनै हामीले माछालाई चाहिँ घरमा जाल हान्छौँ नि,
0: हजुर,
1: हो त्यस्तो जाल हानेको तरिकाबाट त्यसरी पानी एकैचोटि आयो के एकदम छोपेर चाहिँ आयो। जस्तै हामीले भिडियो खिच्दा खिच्दै पनि हामीले देखिरहेको पुल चाहिँ 2 सेकेन्डमा त्यो हुन्छ नि पुल चाहिँ बगाएको छ। 2 सेकेन्ड भित्रै पुल सबै सम्पूर्ण नै बगाएको छ। अनि म त्यहाँ बसेर भिडियो लाइभ गर्दा गर्दै मलाई वडा अध्यक्षज्यू र त्यहाँको हाम्रो सुरक्षा निकायको इन्स्पेक्टर साहबले चाहिँ गीताजी ज्यान रह्यो भने भोलि काम गरौँला, अहिले छोडिदिनुहोस् भन्नुभयो। अनि मैले त्यसपछि छोडिदिएँ घर। म उभिएको घर जमिन पुरै हल्लिएको थियो, एकदम बस्नै नसक्ने गरी हल्लिएको थियो, एकदम धेरै हल्लिएको थियो। त्यहाँ चाहिँ अब वरिपरि पनि बस्नलाई एकदम गाह्रो भइरहेको थियो।
0: तपाईँले जुन चाहिँ ठाउँबाट रिपोर्ट गर्नुभयो त्यो पछि हेर्दाखेरि त्यो ठाउँ थियो कि थिएन त? तपाईँले जुन ठाउँमा रिपोर्ट गर्नुभयो, जुन नदी किनारमा जानुभयो र जहाँबाट धेरै रिपोर्ट गर्नुभयो, अहिले त्यो स्थान के कस्तो छ, त्यो बाँचेको छ छैन त्यो त्यो ठाउँ?
1: जस्तै म पहिलोचोटि टेकेको ठाउँ, म जुन ठाउँमा बसेर भिडियो खिचेँ त्यो ठाउँ चाहिँ अहिले बगर भएको छ। त्यो ठाउँमा चाहिँ केही पनि छैन। त्यसपछि म एकछिनपछि आएर जहाँ बसेर लाइभ गरेँ त्यो ठाउँ चाहिँ अहिले पनि छ।
0: ओके, अब हामीले धेरैले राखेका भिडियोहरू हेरेका छौँ, हवाई दृश्यहरू हेलिकप्टरबाट खिचेको देख्दाखेरि हामीले त त्यतिको बुझ्न सक्दैनौँ। तर पनि टिमुरे भन्ने ठाउँ चाहिँ एकदमै त्यसको चाहिँ नामो निशान रहन्छ भन्ने देखिन्छ। त्यहाँ तपाईँले पहिला देखेको भन्नुहोस् भन्नुहोस्,
1: तपाईँसँग मैले कुराकानी गरिरहँदाखेरि हजुरले टिमुरे मात्र देख्नु भएछ। हामी यहाँ तल्लो लेभलमा बसेर काम गरिरहँदाखेरि म जो जुन ठाउँमा अहिले गएँ त्यो त्यो ठाउँको हेर्दाखेरि चाहिँ रसुवागढी जुन हजुरले टिमुरे भन्नुभयो, रसुवागढीदेखि देवीघाटसम्म चाहिँ कुनै पनि बजारै छैन। त्यो जुन बजार थियो त्यो बजार चाहिँ सबै नै बगर भएको छ। त्यहाँ बजार भएको ठाउँमा खोला हिँडेको छ, कहीँ बगर भएको छ, कहीँ के छ कहीँ के छ। म जान चाहिँ धेरैवटा बजार गएँ, बजार चाहिँ सबै बगर नै भएको छ।
0: बाटो चाहिँ एउटा पनि बाँकी रहन्छ होइन कहीँ पनि?
1: बाटो अहिले रसुवासँग सम्पर्क विच्छेद भएको छ, नुवाकोटको सडक सञ्जाल छैन। यता नौकुण्ड गाउँपालिकाको पहलमा र सूर्यगढी गाउँपालिकाको पहलमा अहिले सानो गाडीको लागि ट्र्याक त्यो बर्खाले भत्काएको खोला चाहिँ बनाउँदै हुनुहुन्छ। सानो गाडीको गाडी चाहिँ जाने सम्भावना अहिले अब बेलुकासम्म हुनेछ। अनि त्यसै त्यो बाटो बनिसकेपछि चाहिँ काठमाडौँसँग जोडिन्छ। त्यो चाहिँ धेरै घुम्नुपर्छ, कम्तीमा पनि 52 किलोमिटर घुमेपछि मात्र नुवाकोटमा आइपुगिन्छ। धेरै घुमेर आउनुपर्छ अनि बाटो पनि एकदम डेन्जर छ, बर्खाको बाटो, त्यहाँदेखि कच्ची अनि त्यसपछि भिरालो हो। सबै पहिरो गएको बाटोहरू चाहिँ बनाउँदै हुनुहुन्छ। अब अहिले भर्खरै मैले अलर्ट हेरेको थिएँ, अलर्टमा चाहिँ एउटा चाइनिज सरकारले चाहिँ 3 दिन भीषण पानी पर्ने भनेर अलर्ट निकालेको रहेछ। अनि त्यसले गर्दाखेरि अझै धेरै गाह्रो हुन्छ पानी यता पनि अब उता पानी पर्दाखेरि यता अन्त चाहिँ पानी कमै पर्छ रसुवामा पानी एकदम ठुलो पर्छ फेरि अरू बेला पनि एकदम ठुलो पानी पर्छ अझै ठुलो पानी पर्ने भनिसकेपछि त हामी आम नागरिक चाहिँ सचेत भएर बस्नुपर्ने अवस्था रहेको छ अहिले
0: ओके अब तपाईँको हिसाबमा कति जति मतलब अहिले 800-900 हराइरहेको भन्ने आएको छ जसमा 150 प्लसको मृत्यु भएको भन्ने कुरा आइरहेको छ कसैको लास्ट पेपर पाइयो भयो अहिले तपाईँको
1: भन्नुहोस् 1 बजेसम्मको डाटा हेर्दाखेरि चाहिँ रसुवागढीबाट अहिलेसम्म 157 जनाको लास फेरा परेको छ जस्तै 85 सुरक्षाकर्मी 44 सेना 28 प्रहरी 13 सशस्त्र प्रहरी रहनु भएको छ भने 484 पर्यटक रहनु भएको छ त्यसमा चाहिँ 391 विदेशी र 93 स्वदेशी रहेको छ त्यसै गरी 116 जलविद्युत क्षेत्रमा कार्यरत कामदार रहनु भएको छ अध्यागमन र भन्सार कार्यालयमा कार्यरत कर्मचारी 10 रहनु भएको छ जलविद्युत आयोजनामा कार्यरत कर्मचारी 40 रहनु भएको छ घोसाइकुण्ड गाउँपालिकाको उपाध्यक्ष सहित जनप्रतिनिधि पनि बेपत्ता हुनुहुन्छ अहिले स्थानीयहरूसँग सम्पर्क विवरणहरू सङ्कलन हुँदैछ त्यसको डाटा आउँदैछ जस्तै 19 मोटर पुल चाहिँ अहिले बगाएको छ यो बाढीमा 40 किलोमिटर भन्दा बढी सडक क्षतिग्रस्त छ अहिलेसम्म हामीसँग भएको डाटा यति नै छ प्रभावित क्षेत्रमा विद्युत र सञ्चार सेवा अवरुद्ध छ हामीसँग पनि रेडियोको ब्याकअप चाहिँ अब बन्द छ यतिखेर हामीसँग रेडियोको ब्याकअप ठ्याक्कै हामीसँग ठ्याक्कै सकेको छ हामी अहिले मोबाइलबाट मात्र सञ्चालन गरिरहेका छौँ हामीसँग बिहान 12 बजेसम्म रेडियोको ब्याकअप थियो अहिले चाहिँ रेडियोको ब्याकअप पनि छैन हामीसँग अहिले चाहिँ केही पनि छैन सञ्चार सेवा पुरै ठप्पै छ मोबाइलदेखि केही पनि चलेको छैन पुरै ठप्पै छ
0: अनि तपाईँहरूको खानपान राशन आदिको स्थिति के छ त
1: अब हामीसँग हामीले त हामीसँग अहिले 1-2 दिन हामीसँग 10-15 खाना त स्टक हुन्छ नै हाम्रो रेडियो स्टेसनमा पनि हामीसँग स्टक नै छ जस्तै हामी त खाइ नै रहेछौँ त्यहाँ विस्थापितहरूलाई उद्धार गरेर जस्तै अहिले विस्थापितहरूलाई उद्धार गरिरहेको छ नि हेलिकप्टरले त्यो उद्धार गरेर त्यहाँको प्रभावित व्यक्तिहरूलाई उद्धार गरेको व्यक्तिहरूलाई चाहिँ जस्तै हिँडेर आउने व्यक्तिहरूलाई स्थानीय पालिकाले जस्तै उत्तरगा गाउँपालिकाले आफ्नो नागरिक लगायत त्यहाँबाट बाढीमा फस्नु भएको नागरिकहरूलाई खानाको प्रबन्ध मिलाउनु भएको छ त्यसरी कालिका गाउँपालिकाले त्यहाँ गाउँपालिकामा आउनु भएको नागरिकलाई खानाको प्रबन्ध मिलाउनु भएको छ नौकुण्ड गाउँपालिका गोसाइकुण्ड गाउँपालिका आमा छोदेबो गाउँपालिका उहाँहरूले पनि रसुवाको लागि चाहिँ गराउनु भएको छ भने जस्तै त्यहाँ निर्माणाधीन जलविद्युत आयोजनमा काम गर्ने व्यक्तिहरू चाहिँ ज्यान बचाउने क्रममा उकालो लाग्ने क्रममा किस्पाङ गाउँपालिका पुग्नु भएको नागरिकहरूलाई किस्पाङ गाउँपालिकाले खानाको प्रबन्ध मिलाएको छ त्यहाँबाट हेलिकप्टरबाट उद्धार गरेर ल्याएको बिरामी अथवा उद्धार गरेर ल्याएको व्यक्तिहरूलाई चाहिँ यता विदुर नगरपालिकाले 4 ठाउँमा मेस सञ्चालन गरेर हिजो बेलुका पनि 1740 व्यक्तिहरूलाई खाना खुवाएको थियो अहिले बिहान चाहिँ 3000+ नागरिकहरूलाई चाहिँ खाना खुवाएको तथ्याङ्क रहेको छ
0: ओके तपाईँको फेरि विद्युत आपूर्ति नपुग्दाखेरि अब ब्याकअप नभएको अवस्था छ त्यसले गर्दाखेरि म धेरै तपाईँलाई होल्ड गर्दिनँ फेरि केही पर्यो भने र भनौँ 1-2 दिनमा फेरि पनि वर्षा हुने यो चाहिँ सङ्केत भएको हुनाले तपाईँलाई म फेरि कन्ट्याक्ट गरौँला गीताजी तपाईँको आवाज र तपाईँको प्रत्यक्ष भोगाई र अनुभव सेयर गरिदिनु भयो देश विदेशमा भएका नेपालीले सुन्न पाउनुभयो तपाईँ र तपाईँको सम्पूर्ण युनिट टिमलाई धन्यवाद भन्दै मैलेलाई म बिदा लिन चाहन्छु है त
1: हुन्छ थ्याङ्क यू सर
0: थ्याङ्क यू गीताजी थ्याङ्क यू त गीता न्यौपानेजी जो रेडियो लाङटाङको चाहिँ स्टेसन म्यानेजर हुनुहुन्छ गीता न्यौपानेजीलाई धेरै धेरै धन्यवाद छ हाम्रा सम्पूर्ण श्रोताको दरबारबाट अब हाम्रो समाचारमा जाने बेला भयो एउटा गीत राख्नुपर्ने थियो तर कुरा चाहिँ महत्त्वपूर्ण थियो त्यस कारण मैले यो कुरा चाहिँ राखेँ एकैछिनको लागि यो गीत सुनौँ त्यसपछि समाचारमा जान्छौँ

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio
3: रसुवा भोटेको सीमाको बाढीमा परी मृत्यु हुनेको संख्या 270 पुगेको छ। नेपाल प्रहरीका अनुसार चितवनमा मात्रै 108 जनाको शव फेला परेको छ। त्यस्तै पूर्वी नवलपरासीमा 62, पश्चिम नवलपरासीमा 15, धादिङमा 27 जनाको शव फेला परेको प्रहरीले बताएको छ। यसैगरी गोर्खामा 20, नुवाकोटमा 12, तनहुँमा 9 र रसुवामा 17 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार 52 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवी शिक्षण अस्पतालमा 26, ट्रमा सेन्टरमा 20, वीर अस्पतालमा 2, नर्विक अस्पतालमा 2, त्यस्तै मनमोहन अस्पतालमा 1 जना र वीरेन्द्र सैनिक अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। 14 जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ। सरकारले भोटेको चित्र त्रिशुली बाढी र त्यसबाट उत्पन्न परिस्थितिको व्यवस्थापनका लागि 12 टोली परिचालन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछिको उद्धार उपचार विद्युत तथा संचार सेवा सञ्चालन सड़क सुचारू क्षतिको आंकलन राहत सामग्री आपूर्ति तथा बेपत्ता र मृतकको विवरण व्यवस्थापनका लागि फरक फरक टोलीलाई जिम्मेवारी दिइएको हो। यसैगरी सकुशल उद्धार गरिएका बेपत्ता तथा मृतकको नामावली सार्वजनिक गर्ने जिम्मेवारी पनि छुट्टै टोलीलाई दिइएको छ। प्राधिकरणका अनुसार 12 टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीहरू समावेश छन्। सरकारले भोटेको सिबाडी प्रभावितलाई सघाउन राहत सामग्री संकलन गर्न 3 स्थान तोकेको छ।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। यस्तै नुवाकोटको बट्टारको नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीको नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलन हुनेछ। संकलित सामग्री आवश्यकता अनुसार प्रभावित क्षेत्रमा वितरण गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावितका लागि राहत सहयोग गर्न चाहनेले सरकारले तोकेका स्थानमा नै सामग्री पुर्याउनु पर्नेछ। साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने जनाइएको छ।
3: भोटेकोसी नदीमा आएको बाढीका कारण 644 जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो। बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक 178 जना सम्पर्कविहीन छन्। नेपाली पर्यटक 127 जना, अमेरिकी पर्यटक 65 र युक्रेनका 53 पर्यटक सम्पर्कविहीन रहेको तथ्याङ्क छ। यसैगरी मलेसियाका 51, अस्ट्रेलियाका 35, बेलायतका 33 र क्यानाडाका 25 जना पर्यटक बेपत्ता रहेको तथ्याङ्क छ। सिङ्गापुरका 9, रुसका 8, जर्मनीका 8 र लात्भिया दक्षिण अफ्रिकाका 6 जना पर्यटक बेपत्ता रहेको बोर्डले जनाएको छ। बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूबाट तथ्याङ्क संकलन गरिएको जनाएको छ। बाढीपछि भइरहेका अस्वाभाविक गैर कानूनी एवं अमानवीय गतिविधि गर्नेहरू प्रहरीको फन्दामा पर्ने भएका छन्।
4: प्रचलित कानून, सामाजिक र सांस्कृतिक मर्यादा विपरीतका त्यस्ता क्रियाकलापलाई नोटिसमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनु भएको छ। बाढीले बगाएको एउटा शवबाट सुन लुछेको र बाढीले बगाएर लगेको सामान लगायतका ग्यास सिलिन्डर खोसाखोस भएका घटनाहरू प्रहरीको नोटिसमा रहेको उहाँले बताउनु भएको छ। प्रहरी प्रवक्ता काफ्लेका अनुसार शवबाट सुन लुच्ने र सिलिन्डर तान्नेहरू केन्द्रीय प्रहरीको जानकारीमा आइसकेका छन्। उहाँले प्राथमिक चरणका काम सकिएपछि त्यस्ता गतिविधिमा संलग्नहरूलाई कानून बमोजिम कार्यवाही गरिने बताउनु भएको छ।
3: राष्ट्रिय अपा सभापति रवि लामिछानेले ढाकेको सर्वदलीय बैठकले विभिन्न 10 निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको बैठकले आर्थिक सहयोग संकलनमा एकद्वार प्रणाली लागू गर्ने सहमति गरेको छ। बैठकपछि काङ्ग्रेस सभापति गगन थापा,
5: मैले सबै पार्टीका साथीहरूलाई, सबै राजनीतिक दलका आफ्ना कार्यकर्ताहरूलाई, सदस्यहरूलाई परिचालित हुन आह्वान गरेका छौँ। तर परिचालित हुँदै गर्दा यो पार्टी त्यो पार्टी नभनिकन सबैजना हामी स्वयंसेवी हौ, पार्टीका साथीहरू परिचालित हुनुहोस् तर स्वयंसेवीका रूपमा परिचालित हुनुहोस् भनेर हामीले त्यसलाई पनि सामूहिक रूपमा आह्वान गरेका छौँ। र अहिले सरकारले जुन राहतको एउटा कोष बनाएको छ, हामी सबैले आफूले संकलन गरेका कुराहरू पनि त्यही कोषमा ल्याएर एकैद्वारबाट यी सबै कुराहरूमा हामीले काम गरौँ भन्ने पनि आजको बैठकबाट हामी यो निष्कर्षमा पुगेका छौँ। हामीले यसमा काम गर्नुपर्छ भन्ने कुरालाई पहिला मनन गरेका छौँ र त्यो जिम्मेवारी पनि त्यही सर्वदलीय जुन संयन्त्र छ, संसदीय समिति छ, त्यसले काम गर्छ। संशोधन नभएका दलहरूलाई पनि त्यसमा आमन्त्रण गर्ने र सबैले मिलेर जोइन्टली काम गर्ने।
3: नेपाली सेनाले रसुवाबाट 336 जनाको उद्धार गरिएको जनाएको छ। आज बिहानदेखि मध्याह साढे बाह्र बजेसम्म टिमुरे धुन्चे र मैलुङबाट छ मुलुकका 45 सहित 336 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको हो। सेनाले करिब 4,000 फौज सहित घाइतेहरूको खोज उद्धार आपतकालीन उपचार र राहत सामग्री वितरण गरिरहेको जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio Home.

0: हजुर, पुराना गीतहरू पनि बच्छन् तर सन्दर्भ अलि दुःखको छ, त्यसले गर्दाखेरि यस्तै अलि स्याड मोमेन्टका गीतहरू हामी लगाइरहेका छौँ आदरणीय श्रोताहरू। र आज हामीले दुईवटा कुराकानी गर्यौँ, एउटा रेकर्डेड, एउटा लाइभ। र रेडियो लन्टनका स्टेसन म्यानेजर हुनुहुन्छ गीता नेपाने, उहाँसँग उहाँले हिजो देखेको कुरा बयान गरेको, आफ्नो कर्तव्य कसरी निर्वाह गर्नुभयो, सबैलाई सुसूचित कसरी गर्नुभयो, किनभने डाउन स्ट्रिममा तल्लो भेगमा भएकाहरूलाई थाहा नभएका कुराहरू उहाँले भन्दाखेरि पनि कतिले चाहिँ त्यसलाई वार्निङको रूपमा लिएनन्, हेल्थ चक्राई गरे, त्यस कारणले कतिले माथि केरुङमा आइसकेको भनौँ न यो बाढी भेत्रपतिले पनि बासिन्दालाई सुन्दाखेरि पनि यो त यस्तो भइरहन्छ, सुनाइरहन्छन्, आफ्नो आफ्नो काम गरिरहनुपर्छ भन्दाखेरि अचानक आएको बाढीले उहाँहरूलाई चाहिँ सबैलाई बगार लिएर गयो। कतिले चाहिँ आफ्नो ज्यान बचाउन सक्दा सक्दै पनि त्यसलाई चाहिँ भनौँ न त्यो वार्निङलाई चाहिँ नटेर्दाखेरि ज्यान गयो भनेर चाहिँ गीता न्योपानेजी भनिदिनुहुन्थ्यो। त्यसपछि हाम्रा मित्र धनजङ गुरुङले डाक्टर ब्रिजन भक्त खास्तासँग चाहिँ हिमनदीको बारेमा र त्रिशिरमा आएको बाढी के कस्तो प्रकारले आयो भनेर चाहिँ हामीले राख्यौँ भने यो चरणमा यो पूर्व निर्धारित कुराकानी भएको हुनाले मैले आज खेलकुदको अलिकति चर्चा गर्न चाहन्छु। खेलकुद भन्दाखेरि विशेष गरी धेरैलाई मनपर्ने फुटबल क्रिकेट हो, तर फुटबलको गेम नभइरहेको अवस्थामा कसैले इनिसिएटिभ लिएको मैले पाएँ। त्यसले गर्दाखेरि महेश विष्टजी हुनुहुन्छ पूर्व एम्फाका उपाध्यक्ष र धेरै वर्षसम्म उहाँले फुटबलमा आफ्नो जीवन दिनुभएको छ, उहाँसँग चाहिँ आज केही कुराकानी हामी गर्दैछौँ। किनभने कुनै प्राइभेट सेक्टरबाट यो फुटबलको उत्थान पुनरुत्थान भन्दाखेरि पनि गलत नहोला लाई अगाडि यसरी बढाउन कोसिस गरिरहेको छ। एसियन पेन्स च्याम्पियन्स कप भनेर चाहिँ यो स्कुल लेभल विद्यार्थी लेभलबाट अगाडि बढाउने जुन चाहिँ अवधारणा उहाँले लिनुभएको रहेछ, अल नेपाल इन्टर स्कुल फुटबल टुर्नामेन्ट भनेर भन्नुभएको छ। ट्रफी टुर र खेलको कुराहरू उहाँसँग नै बुझिहालौँ। अब उहाँलाई कार्यक्रममा ल्याउन चाहन्छु। महेश विष्टजी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्ते, धन्यवाद।
0: ल भनिदिनु पर्यो अहिलेको स्थितिमा खेल फुटबल विशेष गरी नभइरहेको अवस्थामा अब एन्फा पनि प्रतिबन्धित छ, तपाईँहरूको भनौँ न अब एउटा इनिसिएटिभमा यो गेम हुँदै रहेछ विभिन्न प्राइभेट सेक्टरबाट, यो अवधारणा कहिले आयो, कसरी आयो, सुनाइदिनुहोस् हाम्रो श्रोताहरूलाई प्लिज।
1: धन्यवाद। म यसबारे एउटा विस्तृत जानकारी दिन चाहन्छु। खासमा यो चाहिँ नि फुटबल टुर्नामेन्ट अर्गनाइज गर्ने भन्ने हिमालयन टाइम्सबाट चाहिँ नि एउटा प्रपोजल आएको थियो, र त्यसमा चाहिँ नि विष्णु गोपाल श्रेष्ठ दाईले मसँग सम्पर्क गरेर हामीले चाहिँ नि एउटा यो गर्ने भने करिब करिब 3-4 महिना पहिले नै यसको चाहिँ एउटा खाका तयार गरेको थियौँ, र यसको चाहिँ नि नाम चाहिँ नि अघि यहाँले भने जस्तै एसियन पेन्स च्याम्पियन्स कप हो। यो चाहिँ इन्टर स्कुल फुटबल टुर्नामेन्ट, यो चाहिँ हामी 7 प्रोभिन्समा गर्दैछौँ, र अहिले चाहिँ नि जम्मा टोटल विद्यालयहरू हामीसँग रजिस्टर भइसकेको 305 चाहिँ नि टिम चाहिँ रजिस्टर छ, र त्यसमा चाहिँ नि कोशी प्रोभिन्सबाट 65, मध्य प्रदेशबाट 35, बागमतीबाट 70 स्कुल, त्यस्तै गण्डकीबाट 31, लुम्बिनी प्रदेशबाट 63 स्कुल, कर्णाली र सुदूरपश्चिमबाट 41, त्यस्तै अहिलेसम्म सहभागी गर्ल्स टिम चाहिँ नि 65 स्कुलबाट सहभागी भएको छ, र यो चाहिँ हामी यो विभिन्न प्रोभिन्समा हामीले नेपालगञ्ज, दाङ, धनगढी, पोखरा, चितवन, सर्लाही, विराटनगरमा चाहिँ आयोजना गर्दैछौँ, र आजदेखि चाहिँ नि हामीले एउटा जर्नी टु ग्लोरी भनेर ट्रफी टुरको चाहिँ आयोजना गरेको छौँ। आज चाहिँ फर्स्ट ट्रफी टुर नेपालगञ्जबाटमा सुरु भएको छ। यो अब नेपालगञ्जबाट सुरु भएर विभिन्न क्षेत्रमा अब भोलि पर्सि यस्तै गरेर 2 चाहिँ नि हामी विराटनगरमा गएर सकाउने चाहिँ हामीहरूको प्रोग्राम रहेको छ। हजुर, अब यसमा चाहिँ नि खासमा चाहिँ नि हाम्रो मेन अर्गनाइजिङ कमिटी भनौँ अब अर्गनाइजर भनेको हिमालयन टाइम्स हो, र त्यसमा हाम्रो टाइटल स्पोन्सरमा हुनुहुन्छ चाहिँ नि एसियन पेन्ट, र हाम्रो मोबिलिटी पार्टनर चाहिँ नि बिवाइडी हो, जो उहाँले चाहिँ टफी टुरको लागि गाडी दिएर सहयोग गर्नुभएको छ, त्यस्तै पावर बाई एनसिएल, अनि हाम्रो चाहिँ फेरि इन्सुरेन्स सबै खेलाडीहरूको अफिसियलहरूको सबैको इन्सुरेन्स गर्ने पर्ने भएकोलाई हामीलाई इन्सुरेन्स पार्टनर चाहिँ हाम्रो सूर्यज्योति हुनुहुन्छ, सूर्यज्योति इन्सुरेन्सबाट ब्याङ्किङ पार्टनरमा चाहिँ ग्लोबल आइबी ब्याङ्क छ र त्यसै हाइड्रेन पार्टनर भनेर हाम्रो चाहिँ स्पोर्ट्सको लागि चाहिँ ड्रिङ्क त्यसको चाहिँ हाम्रो बाम बाम भन्नेले स्पोन्सर गरेको छ. अब यो चाहिँ यस कार्यक्रममा चाहिँ हामीहरूको खासमा के छ भने अब सातवटै प्रविन्समा गरेर यसलाई चाहिँ ग्रान्ड फिनाले काठमाडौँको दशरथ वर्णशालामा गर्ने हाम्रो योजना छ. यो चाहिँ हाम्रो सातवटा प्रविन्सबाट हरेक प्रविन्सबाट दुई दुईवटा टिमहरू काठमाडौँमा आउनेछन् र त्यो टिमहरूलाई बस्ने र लजिङ फुडिङको व्यवस्था हामी अर्गनाइजरहरूले पनि गर्दछौँ र चाहिँ नि ग्रान्ड फिनाले हाम्रो 25 तारिकमा सेप्टेम्बर 25 चाहिँ रङ्गशालामा गर्ने त्यो चाहिँ एउटा ठुलो एउटा कार्यक्रम सहित करिब करिब होल डेकै जस्तो कार्यक्रम गरेर ग्रान्ड फिनाले गर्ने चाहिँ हाम्रो एउटा कार्यक्रम रहेको म जानकारी गराउन चाहन्छु.
0: ओके, सबभन्दा पहिला अलि ट्रफी टोरको कुरा गर्दाखेरि आज नेपाल गन्जमा सुरु भयो होइन नेपाल गन्जको आजको कार्यक्रम यो ट्रफी टोरमा विभिन्न ठाउँमा तपाईँहरू नेपाल गन्जबाट धरगन धनगढी धनगढीबाट फेरि पोखरा नेपालगञ्ज हुँदै अनि चितवन सर्लाही विराटनगर र अन्तमा विराटनगरबाट काठमाडौँ आउने रहेछ भने यो ट्रफी टुरमा त्यो पर्टिकुलर ठाउँमा के कार्यक्रम हुन्छन् त्यो पनि इन्ट्रेस्टिङ होला. स्कुलले विद्यार्थीहरू आउलान् के एक्टिभिटी हुन्छ त्यहाँ?
1: निश्चय पनि यो निकै एट्र्याक्टिक कार्यक्रम आज नेपाल गन्जले सम्पन्न गरेको छ र करिब करिब 500 विद्यार्थीको उपस्थित रहेको थियो र चाहिँ ट्रफी टुरमा जाँदाखेरि हाम्रो बिआइडी गाडीमा चाहिँ ओपन उसमा ट्रफी लगेर र विभिन्न स्टलहरू जस्तो बिआइडीको आफ्नै स्टल राखिएको थियो एनसेलको चाहिँ एनसेलले आफ्नो एउटा उसमा चाहिँ खेल्ने जस्तो एउटा तिनवटा चाहिँ नि यस्तो ऊ जस्तो गरेर गोल ऊ होइन कि एउटा बोर्डमा तिनवटा पाल पारेर त्यो ठुलो एउटा बल छिर्नु त्यसमा गोल छिराउनु पर्ने त्यस्तो किसिमको कार्यक्रमहरू र विभिन्न यो अट्र्याक्टिभ कार्यक्रम जस्तो खालि ट्रफी टुर र ट्रफी प्रदर्शन मात्रै नगरेर यो चाहिँ नि एउटा भनौँ एउटा फिनाले एउटा चाहिँ अट्र्याक्सन मान्छेलाई चाहिँ नि कसरी ऊ गर्न सक इन्जोय गर्न सकिन्छ भनेर त्यहाँको विद्यार्थीहरूलाई पनि एउटा खेल्ने वातावरण इन्जोय गर्ने वातावरण गरेर चाहिँ यो ट्रफी टुर सम्पन्न भएको थियो. करिब करिब चाहिँ यो ट्रफी टुर र त्यहाँ हाम्रो सोमा करिब 2-2.5 घन्टाको चाहिँ कार्यक्रम सम्पन्न भएको थियो र त्यहाँका चाहिँ भिआइपीहरू त्यो नेपालगञ्जका चाहिँ राष्ट्रिय खेलाडी उपलब्ध राष्ट्रिय खेलाडी पनि त्यहाँ चाहिँ उपस्थित भएको जानकारी गराउन चाहन्छु.
0: अब यसो हेर्दाखेरि महेशजी यहाँहरूले चाहिँ जुन चाहिँ फुटबलको स्ट्यान्डर्ड मेन्टेन गर्नको लागि राष्ट्रको लागि हुनुपर्छ भने ग्रास रुट लेभलबाट स्कुले लेभलबाट नै हुनुपर्छ भने जस्तो मैले बुझेँ यी गर्दाखेरि यो अब यतिका धेरै सानमा यतिका धेरै स्कुललाई करिब 300+ स्कुललाई इन्भल्भ गराउनु राम्रो अवधारणा हो. त्यसले गर्दाखेरि जुन जुन ठाउँमा जुन जुन प्रदेशमा स्कुलका विद्यार्थीहरूको एउटा इन्ट्रेस्ट बढ्यो भने राम्रा राम्रा भोलि पर्सिका राष्ट्रिय लेभलका खेलाडीहरू उत्पादन हुनेमा कुनै शङ्का छैन र अब खेल योलाई अट्र्याक्ट गर्नु मात्रै भएन खेल्नु पनि पर्यो. खेल चाहिँ कहाँ कसरी हुन्छ र यो चाहिँ 25 सेप्टेम्बरमा काठमाडौँमा फिनालीको रूपमा जम्मा हुन्छन्?
1: हजुर, अब यसमा खासमा के छ यो वास्तवमा यो कार्यक्रम अनुसार हामीहरूको उद्देश्य के थियो भने यो स्कुलको चाहिँ टुर्नामेन्ट भएर स्कुलकै मैदानमा खेलाउने हाम्रो चाहिँ एउटा हामीले एउटा चाहिँ लक्ष्य राखेको थियौँ. तर के भने अब यो एक दिनको कार्यक्रम होइन, करिब करिब 5-7 दिनै लाग्ने र फेरि स्कुलका विद्यार्थीका पढाइहरू पनि बिग्रिने मिल्छ र फेरि स्कुलमा बाहिरका अरू स्कुलका विद्यार्थी पनि आउने भएको हुनाले अलिकति त्यो ठाउँको अभाव ग्राउन्डको अभाव र अहिले चाहिँ नि यो भनौँ न अब मौसमको पनि कारणले गर्दाखेरि हामीले स्कुलमा चाहिँ नि गराउन सकेनौँ. तर कुनै ठाउँमा चाहिँ स्कुलकै ग्राउन्डमा गराएको छ भने कुनै ठाउँमा चाहिँ नि हाम्रा रङ्गशालाहरूमा पनि हामीले गराउँदैछौँ र काठमाडौँको लागि चाहिँ हामीले विभिन्न स्कुलमा सम्पर्क गरेको थियौँ तर ग्राउन्ड पाउन धेरै नै गाह्रो भयो किनभने धेरै नै स्कुल यहाँ चाहिँ नि मा चाहिँ नि आफ्नो कार्यक्रमहरू भयो सेन्ट जेम्सका ग्राउन्डहरू अरू अरू स्कुलको ग्राउन्डहरू पनि ल्याबको ग्राउन्डहरू पनि हामीले चाहिँ उपलब्ध गराउन खोजेको थियौँ तर त्यति सम्भव भएन र त्यसको लागि हामीले चाहिँ नि मध्यपुर ठिमीमा एउटा मध्यपुर ठिमी एकेडेमी भन्ने छ जो चाहिँ नि उपेन्द्र मालसिंह हाम्रो पूर्व कप्तान गोलकिपर हुनुहुन्छ उहाँको ग्राउन्डमा चाहिँ नि काठमाडौँमा चाहिँ हामीले खेलाउनेछौँ र अर्थ विराटनगरमा चाहिँ दुई ठाउँमा एउटा विराटनगर र एउटा इटरीमा हुनेछ र विराटनगर चाहिँ विराटनगरकै रङ्गशालामा हुनेछ र कुनै ठाउँमा चाहिँ हाम्रो स्कुल रनिङ गराउने हाम्रो लक्ष्य रहेको छ.
0: अब यत्रो ठुलो आयोजना रहेछ, यतिका विद्यार्थीहरू, हजारौँ विद्यार्थीको सहभागिता, अभिभावकको सहभागिता, दर्शकको सहभागिता, यसो हेर्दाखेरि अहिले शिथिल शिथिल भइरहेको अवस्था छ फुटबलको हिसाबले। अब यसमा राष्ट्रिय खेलकुद परिषद अनि खेलकुद मन्त्रालयको इन्भल्भमेन्ट के छ, आशीर्वाद के छ, उहाँहरूले यहाँलाई थम्स अप भन्नुभएको छ छैन, के छ त?
1: होइन, निश्चित रूपमा अब नेपालमा अहिले फुटबलको गतिविधि प्रायः ठप्पै भएको अवस्था छ। फिफाले पनि नेपाललाई चाहिँ बाइन गरेको अवस्था छ। बाइनै नगरे पनि नेपालमा कुनै पनि फुटबलका गतिविधिहरू भइराखेका थिएनन् र काठमाडौँमा नभए पनि विभिन्न जिल्लामा चाहिँ उनीहरूले आफ्नै हैसियत आफ्नै चाहिँ नि ऊ अनुसारले गरिरहेको थियौँ। निश्चित रूपमा हामीले अब यसमा फुटबल सङ्घलाई इन्भल्भ गराउन हामी सकेनौँ, किनभने वाद विवाद धेरै भएको हुनाले। र यसमा चाहिँ के भने अब राष्ट्रिय खेलकुद परिषदबाट चाहिँ हामीलाई चाहिँ एकदम सहयोग स्वीकृति हामीले प्रदान गरेको उहाँले दिनुभएको छ, उहाँबाट पूर्ण रूपमा हामीलाई चाहिँ नि सहयोग प्राप्त भएको छ।
0: ओके, अब अवश्य पनि खेल यत्रो आयोजना गरेपछि जितार हुन्छ।
1: यसमा राष्ट्रिय खेलकुद मात्रै होइन, शिक्षा मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय नै भनौँ, अब बढै चाहिँ हामीले चाहिँ भनेर राष्ट्रिय खेलकुद परिषदका सदस्यहरू राम्रो स्वीकृति दिनुभएको छ
0: होइन।
1: र अब यो बाहिर प्रोभिन्सहरूमा पनि त्यहाँका चाहिँ नि फुटबलमा लागेका विभिन्न किसिमका चाहिँ फुटबलमा चाहिँ इन्भल्भ भएका व्यक्तिहरूले हामीलाई सहयोग गर्नुभएको छ, रेफ्रीहरूले सहयोग गर्नुभएको छ र चाहिँ त्यही हिसाबले मात्रै हामीले यो गर्न सक्यो। निश्चित रूपमा यो चाहिँ मलाई जहाँसम्म लाग्छ अहिलेसम्म नेपालमा यति ठुलो विद्यालय स्तरको टुर्नामेन्ट सायद भएको थिएन होला, हुन त को कोला कपेरको पनि भएको थियो, तर यो चाहिँ के भने अब फुटबल सङ्घभन्दा बाहिरको एउटा भनौँ न अब यो स्पोन्सर भनौँ अथवा चाहिँ नि मेन अर्गनाइजर हिमालयन टाइम्सले एउटा इनिसिएटिभ लिएर जुन किसिमको यो फुटबलको आयोजना गर्ने उहाँले एउटा चाहिँ नि कार्यक्रम ल्याउनु भयो, त्यसको लागि म उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र साथसाथै यसका स्पोन्सरहरू अब एसियन पेन्ट भयो, यो हाम्रो चाहिँ के अरे यो मोबिलिटी पार्टनर बिवाइडी भयो, एनसेट भयो, सूर्य ज्योति इन्सुरेन्स भयो, ग्लोबल आइमी ब्याङ्क, यो ब्याङ्कमा पनि

0: थिल भएको अवस्थामा यतिका स्पोन्सर आउनु भनेको फुटबललाई कति माया गर्दो रहेछन्। सिर्फ व्यवस्थापन मात्रै दरिलो भइदावे नेपालको फुटबल कहाँबाट कहाँ जान्थ्यो होला। अब यस्तो ठुला ठुला कम्पनी एसियन पेन्ट्स, बिवाइडी, एनसेल, इन्सुरेन्स कक्षमा सुरेश ज्योति, ग्लोबल आइएमई, बाम बाम आदिको नाम सुन्दाखेरि बल्ल भर्खर जन्मिनु पर्ने जस्तो लाग्यो मलाई चाहिँ। होइन त
1: निश्चित रूपमा अब हामीले त्यो सोडा र मिठा चाहिँ बाजिराखेर पनि खेल्ने जमाना थियो, त्यो टाइममा विभिन्न किसिमको थियो। तर अहिले मलाई जहाँसम्म लाग्छ भनौँ न, यो फुटबलको अहिले पनि वास्तवमा चाहिँ राम्रो फुटबल गर्ने एउटा चाहिँ हाम्रो एन्फाले गरिदिएको भए हामीलाई आयोजकहरू प्रायोजकको कुनै पनि खाँचो हुने थिएन जस्तो लाग्छ। किनभने अब हामीले तिन चारजना मान्छेले इनिसिएटिभ दिएर यसमा भन्नुपर्दाखेरि जस्तो हिमालय टाइम्सबाट एउटा हुनुहुन्छ, उहाँ एउटा लेडिज हुनुहुन्छ जसुनी राज्य लक्ष्मी राणा, उहाँले स्पोन्सरहरू ल्याउनु भयो होइन, एउटा कोअर्डिनेटरको रूपमा उहाँले काम गर्नुभएको छ भन्दाखेरि निश्चित रूपमा चाहिँ नेपालमा फुटबल गर्छु टुर्नामेन्ट गर्छु है भनेर पेन फाली लागेको भए ठुल्ठुला कार्यक्रमहरू अवश्य पनि आयोजना हुनलाई कुनै बाधा अर्जन पर्दैन जस्तो,
0: कुनै ठुलो भारी बातै रहन्छ, ठुलो कुरै रहन्छ। द हिमालयन टाइम्सको को हुनुहुन्छ भन्नुभयो यहाँले, उहाँको नाम फेरि दोहोऱ्याउन लिन चाहेँ मैले।
1: उहाँ चाहिँ हिमालयन टाइम्सको चाहिँ नि एउटा कोअर्डिनेटर हुनुहुन्छ, जासुइन
0: जासविन राज्यलक्ष्मी राणा। ल दिदी बहिनीहरूले, हाम्रो चेलीहरूले यस्तो इनिसिएटिभ लिएकोमा उहाँलाई पनि ह्याट्स अफ टु हर, सल्युट टु हर भन्न हामी चाहौँ। एनिवे यो कार्यक्रम सफल रहोस्, हाम्रो पनि साथ सहयोग अवश्य रहन्छ। अब 25 सेप्टेम्बर भन्दा पहिलाका एक्टिभिटिज पनि एउटा दुइटा हामी दोहोऱ्याउँ, यसलाई खबर गर्ने हामी कोसिस गरौँ। 25 सेप्टेम्बरको खेलमा साना साना बच्चाहरूले केटाकेटीहरूले खेलेको खेलको हाइलाइट पनि हामी गर्न चाहन्छौँ। इन द मेन टाइम यहाँले यो अपडेट दिनुभयो, एउटा पोजिटिभ, अहिले देश असाध्यै दुखिरहेको अवस्थामा, देश रोइरहेको अवस्थामा एउटा पोजिटिभ न्युज पनि आयो र तपाईँ र तपाईँको सम्पूर्ण टिमलाई धन्यवाद छ। जाँदा जाँदै अन्तमा केही कभर गर्न चाहनुहुन्छ महेशजी?
1: अब अन्तमा यो जुन दुःखदपूर्ण घटना हिजो घट्यो त्यसको लागि अब मेरो तर्फबाट भनौँ, हामी आयोजकको तर्फबाट हामी असाध्यै दुःखी छौँ र उहाँहरूको चाहिँ नि शीघ्र स्वास्थ्यको कामनाको सहित यो शान्ति व्यवस्था होस्, सबैले राम्रो सुख शान्तिले गरौँ भन्ने हाम्रो चाहना रहेको पनि म यहाँ अवगत गर्न चाहन्छु।
0: हस् त, थ्याङ्क यू भेरी मच, मैले बिदा लिएँ त।
1: नमस्कार।
0: त यहाँ थियो महेश बेस्ट र उहाँले, उहाँको टिम र चाहिँ यता यता प्रायोजकहरू आयोजकहरूले गरेको इनिसिएटिभको हामीले सराहना गर्नैपर्छ। विशेष गरी विद्यालय स्तरको फुटबलको अवधारणा जुन चाहिँ लिएर आउनुभयो, हुन त पहिला पनि थियो तर शिथिल भएको अवस्था थियो, अहिले जुन प्रकारले गर्नुभएको छ यो आयोजना, यत्रो भव्य कार्यक्रम छ, अगस्त 26 जुन चाहिँ हिजोदेखि सुरु भयो भन्नुपर्छ होइन। अब नेपालगञ्ज हुँदै उहाँहरूले कहाँ कहाँ लाँदै हुन्छ, पोखरा, त्यसपछि अन्य अन्य ठाउँमा चितवन, यहाँ जुन चाहिँ गर्नुभएको छ यसलाई हामीले एप्रिसिएट गर्नैपर्छ। र देशव्यापी रूपमा चाहिँ बच्चाहरू चाहिँ इनर्जाइज भएको र फुटबलप्रतिको लगाव फेरि अगाडि हुने भएपछि फुटबल अगाडि बढ्नेछ भन्नेमा कुनै शङ्कै छैन। ओके, यो बिचमा अब हामी विभिन्न गीतहरू सुनिरहेका छौँ, एउटा फेरि एउटा गीत राख्न मन लाग्यो आज, भनौँ न अब माया पिरोतको गीत, उछलकुदका गीत भन्दा पनि कर्णदास र अन्य कलाकारहरूका गीत हामी राखिरहेका छौँ। यस्तै एउटा चाहिँ सोमवार प्रकारको गीत राख्दै कार्यक्रमलाई अगाडि बढाउँ, फेरि पनि कर्णदासको आवाज यहाँ राखौँ है त।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS कुरकर रेडियो हो।

0: हजुर देशको माया छातीमा बोकेर शब्द डाक्टर भोला रिजाल शिखर सन्तोषको सङ्गीतमा सपन राई बेलायतवासी सपन राईजीको गीत मैले हिजो पनि लगाएँ र आज पनि लगाएँ एकदम अहिलेको स्थितिमा जे उद्गार अथवा लेखाइ भावना पोख्नु भएको छ डाक्टर साहबले देश छिया छिया परेको छ चिरा चिरा परेको छ यही बारेमा अब कुराकानी अझै फर्दर अपडेट लिनको लागि हामी अब डाउन स्ट्रिममा जाउँ अलिकति अघि हामीले रसुवाकतिर हुनुहुने गीता नेपालीसँग कुराकानी गऱ्यौँ भने अलि तल्लो भेगमा भन्नुपर्छ कोरिन्टारतिर हुनुहुने यानि कि इच्छा मनका इच्छा कामना गाउँपालिकाको कार्यालयमा कार्यरत हुनुहुन्छ क्यारे उहाँ हुनुहुन्छ नरबहादुर नेपालजी उहाँलाई कार्यक्रममा ल्याउँ नरजी नमस्ते स्वागत छ यहाँलाई
1: नमस्कार धन्यवाद
0: ल तपाईँले समय दिनुभयो थ्याङ्क यू विपद परेको छ तपाईँहरू हामी सबैलाई ल भनिदिनुहोस् माथि बाढी आयो ओके माथि बाढी आयो तपाईँहरूले कतिखेर थाहा पाउनुभयो र तपाईँको छेउमा बाढी कति घन्टा पछि आइपुग्यो
1: हामी कहाँ बाढी आएको हल्ला त 9 बजे 9:30 बजेबाट हल्लाहरू सुरु भयो अनि हामीले चाहिँ पुलिस प्रशासन पालिका जनप्रतिनिधि सबै मिलेर उच्च सतर्कता अप्नाउनलाई नदी तटीय क्षेत्रमा हामी हिँड्यौँ माइकिङ गऱ्यौँ र लगभग 1 बजेको फेरोफेरोमा नदीको केही बाप बढेर यहाँ आउन सुरु भयो इच्छा कामना गाउँपालिकाको हकमा खासै मानवीय क्षतिको हकमा रहेन हामीले सबैलाई उच्च सतर्कता अप्नाएको हुनाले नदी किनारमा कोही हुनुहुन्थेन केही न खेतीबारी र अनि केही घरहरूमा साधारण क्षति र दुईवटा झोलुङ्गे पुल एउटा झोलुङ्गे पुल पूर्ण रूपमा बगाएको अवस्था र एउटा झोलुङ्गे पुललाई क्षति बनाएको अवस्था इच्छा कामना गाउँपालिकामा रह्यो यी बाहेक अहिले चाहिँ हिजो बेलुकासम्म चाहिँ इच्छा कामना गाउँपालिकाको सेरोफेरोमा 6 शवहरू फेला परिएको र जसलाई भरपुर हस्पिटल पठाइएको अवस्था छ अनि यसपछि आज चाहिँ आज पनि पृथ्वी राजमार्गको सडक यातायात चाहिँ अवरुद्ध छ धादिङ आसपासमा कहाँ बाटो पूर्ण रूपमा नखुलेको हुनाले यहीँबाट चाहिँ प्रशासनको प्रशासनले गाडीहरूलाई सुरक्षित स्थानहरूमा रोकेर राखेको अवस्था छ र यहाँ साधारण लोकल गाडी बाहेक मोटरसाइकलहरू बाहेक अन्य गाडी चलेको अवस्था छैन
0: भने मतलब अहिले पृथ्वी राजमार्ग हाइवे चाहिँ पूर्ण रूपमा बन्द छ तपाईँहरू सरकारले चाहिँ सही कदम चालेको जस्तो पनि बुझिन्छ सानातिना सवारी साधनहरू मोटरसाइकलहरू गुड्रेको छ भने धनजनको कुनै क्षति भएन अलिकति जग्गा जमिनतिर खेतीबालीतिर चाहिँ यो चाहिँ क्षति भयो सम्पूर्ण यो का यो बचावट गर्ने काम चाहिँ तपाईँहरूले पहिला नै खबर पाएर तपाईँहरूको सिस्टम तपाईँको तरिकाले सबैलाई जानकारी गराउनु भयो त्यही हो नि त मुख्य कुरा अब माथिको भेकमा रसुवातिर त खबर गर्ने मौकै पाएनन् हेर्दा हेर्दै सबै विनाश गरिहाल्यो होइन अघि मैले गीताजीसँग कुराकानी गरेको थिएँ बोल्दा बोल्दै उभिएको ठाउँ नै लग्यो त्यहाँ बसेको भए म पनि कता जान्थेँ होला तर माथि अरूले भनेर ज्यान भएसम्म पछि काम गर्दै गरौँला भने उनीहरूले उहाँ चाहिँ अलिक माथि उक्लिनु भएछ र बाँच्नु भएछ भने अब तपाईँहरूले चाहिँ आम जनतालाई कसरी खबर गर्नुभयो रेडियो प्रयोग गर स्थानीय रेडियो प्रयोग गर्नुभयो कि मोबाइलमा हो कि तपाईँहरूको वार्निङ सिस्टम ठाउँमा छ कि के छ नरबहादुरजी
1: हामीले चाहिँ विशेष गरी चाहिँ सबैलाई मोबाइल अनि मोबाइलमा म्यासेज अनि त्यसपछि मखोलादेखि मुगलिङ रिग्दी खोलासम्मको आसपासमा चाहिँ गाडी गुडाएर माइकिङ गरेरै माइकिङ गरेरै हिँड्यौँ चार पाँचवटा गाडीहरू मोटरसाइकल युवाहरू जो जोलाई जहाँ परिचालन गर्न सकिन्छ त्यो त्यो टोलमा अनि त्यो टोलका अगुवा साथीहरूलाई चाहिँ आफ्नो टोलमा चाहिँ सुरक्षित आफ्नो टोलको जिम्मेवारी पनि दिइयो।
0: ओहो, कति राम्रो काम। अब तपाईँलाई लाग्दैन कि हरेक विपदमा अब कस्तो प्रकारको विपद आउँछ भन्न सकिँदैन? यसपालिको यो यत्रो ठुलो विकराल विपद माथिदेखि तल तल सुस्तासम्म पुगेको छ, होइन? गर्दाखेरि यो नेटवर्किङ एउटा बटन थित्ने बित्तिकै, एउटा वाट्सएप मेसेज, एउटा टेक्स्ट मेसेज जाने बित्तिकै अलिकति त्यहाँ अलिक काम भइरहेको छ जस्तो बुझ्यो। सबैले खबर पाउने यस्तो प्रकारको सिस्टम बनाउन सकिन्छ कि सकिँदैन त नरबहादुरजी?
1: यो बनाउन आवश्यक थियो, सकिन्छ। अब जस्तै अहिले हामीले हामीसँग जे जे उपलब्धता थियो, जस्तै मेसेन्जरको ग्रुपलाई मेसेन्जरमा, नहुनेलाई फोनमा, नहुनेलाई टोलमा, त्यहाँबाट नि नहुनेलाई माइकिङ, घर दैलो जुन गरियो समय सापेक्षिक यो आवश्यक छ, गर्न पनि पर्छ। यति गर्न सकियो नि हुँदो रहेछ, हामीलाई टाइम पनि भयो, जति रसुवाको साथीहरूलाई भएन, हामीलाई त बहिरै नै आइपुग्यो भन्ने कुरो थाहा भएपछि देखि हामीलाई जानकारी भयो।
0: अब आजकलको युवा पिँढीहरूले यस्ता यस्ता नयाँ नयाँ कार्यक्रमहरू, प्रोग्रामहरू भनौँ न, यसै एकैछिनमा बनाउँछन्। हामीभन्दा उनीहरू अलि जान्ने छन्। उहाँहरूले सिस्टम एउटा इस्टाब्लिस गर्नको लागि कसैलाई काम दियो भने नेपालका इन्जिनियर्सहरू, टेक्नोक्राट्सहरू, होइन, आइटीका एक्सपर्ट्सहरू धेरै राम्रा राम्रा छन्। उहाँले एउटा दुई नै प्रोग्राम बनाइदियो भने त देशभरि नै हुन्थ्यो जस्तो लाग्छ मलाई, होइन? गर्दाखेरि
1: आवश्यक पनि छ, एकदमै हो। युवालाई जति ज्ञान छ हामीलाई छैन, हामी हाम्रो हिजोको ज्ञानलाई जति छ त्यसलाई दौडिराख्यौँ भने नयाँ युवालाई समेट्ने हो नि यो, छिटो छरिटो पनि।
0: तपाईँहरूले 3-4 घन्टा पाउनु भएको छ, बिहानको 9 बजे यतातिर 1 बजेसम्म आउँदाखेरि तपाईँले अनेक तिगडम लगाउनु भयो, अनेक तरिका लगाउनु भयो। यदि सिस्टम भइदिएको भए एक एउटा क्लिक गर्ने बित्तिकै सबैले थाहा पाउँथे, आफू आफ्नो ठाउँ बस्थे, होइन? गर्दाखेरि ज्यान पनि बस्थ्यो, धेरै मालहरू पनि बस्थ्यो, होइन? गर्दाखेरि चाहिँ होस् तपाईँहरूकोमा राम्रो भएछ, तर पनि तपाईँहरूले पुऱ्याएको मानवीय सहयोग, तपाईँहरूको क्षेत्रमा आइपुगेको ती भनौँ न अब दिवंगत व्यक्तिहरूका लासहरूलाई तपाईँहरूले व्यवस्थापन गर्नमा योगदान पुर्याउनु भएछ, थ्याङ्क यू भेरी मच तपाईँलाई। अब अहिलेको स्थिति के छ त भन्नुहोस् न त, तपाईँ बसेको ठाउँमा के हो, एक्सकाभेटर काम गरेर चाहिँ के हो, निकै ठुलो आवाज आएको छ? टावर होला। ओके, अब मैले तपाईँलाई सोध्दै थिएँ कि अब अहिलेको स्थिति के छ तपाईँहरूको ठाउँमा?
1: अहिले अरू त साधारण अवस्थामा गइरहेको छ, त्यस्तो विधि अब यहाँ त्यति विधि विपद खोला जति भए भए पनि विपद धेरै नभएको हुनाले मान्छे आफ्नो लयमा फर्किसकेको अवस्था छ। यही हो, हाइवे जाम छ, हाइवे जामको कारणले पेसेन्जरहरूलाई समस्या छ। यति हो कि होटल व्यवसायी साथीहरूले नि पेसेन्जरहरूलाई खानी बस्नेको न्यूनतम मूल्य निर्धारण गरेर लागिराख्नु भएको छ, उहाँहरूलाई धन्यवाद दिनुपर्छ।
0: हो नि, किनभने यो यस्तै बेलामा त हो नि मद्दत गर्ने भनेको, होइन त?
1: हजुर।
0: ओके, ल त नरबहादुरजी, तपाईँहरूको यो क्षेत्र इच्छा मनोकामना भन्दाखेरि हामीले एकदमै चिनेको चाहिँ कुरिनटार हो, होइन? अरू
1: कुरिनटारै हो,
0: ठ्याक्कै कुरिनटारै
1: हो।
0: ओके, त्यहाँ चाहिँ अब जीवन चाहिँ नर्मल भएको रहेछ, खुसी लाग्यो। तपाईँ चाहिँ यो गाउँपालिकामा के के गर्नुहुन्छ नरबहादुरजी?
1: म इष्टकामना गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष हो।
0: वडा अध्यक्ष हुनुहुन्छ, ल। अघि मैले भनेको कुरामा भगवान्ले पनि साथ दियो, समयले साथ दियो, तपाईँहरूका त्यत्रो ठुलो क्षति हुन पाएन, बच्नुभयो, बचाउनु भयो। तपाईँहरूको इनिसिएटिभको लागि फेरि पनि धन्यवाद। तर पनि यसो तपाईँहरू मिलेर, सबैजना मिलेर जान्नेहरूलाई चाहिँ ठ्याक्कै एउटा इन्फर्मेसनको सिस्टम राखे राम्रो हुन्थ्यो होला, सरकारले पनि यसमा पहल गर्नुपर्छ जस्तो लागेको छ। देश विदेशमा तपाईँको कुरा सुन्नुभयो, उहाँहरूलाई के भन्न चाहनुहुन्छ ल भन्नुहोस्?
1: सबैलाई विपदमा एकजुट भएर लाग्नुपर्छ, विपदमा सबैले सबैलाई सहयोग गर्नुपर्छ। विपद कसलाई पर्छ कसलाई पर्दैन भन्ने छैन, विपदमा मानवीय भावना राखेर जुट्यौँ भने विपदलाई न्यूनीकरण गर्न सकिन्छ।
0: ज्यू, असाध्यै राम्रो कुरा गर्नुभयो नरबहादुरजी, फेरि फेरि कुराकानी गरौँला, पछि अपडेट लिनु परेमा म तपाईँलाई सम्पर्क गर्छु, है त? धन्यवाद, मैले बिदा लिएँ, नमस्कार पनि। यहाँ हुनुहुन्थ्यो नरबहादुर नेपालजी, इच्छा कामना गाउँपालिका, गाउँपालिकाका उहाँ चाहिँ वडा अध्यक्ष होइन कुरिन टारको भनेर भनेपछि कुरिन टार भनेपछि एउटा चाहिँ यस्तो ठाउँ हो जहाँ चाहिँ हाफ वे पर्छ पोखरा जाँदाखेरि अथवा उताबाट आउँदाखेरि ठ्याक्कै हाफ वे पर्छ त्यहाँ चाहिँ ब्रेक लिने ठाउँ चियापान नास्ता गर्ने ठाउँ हो त्यहाँको चाहिँ उहाँ एउटा वडा अध्यक्ष हुनुहुँदो रहेछ एउटा जानकारी लिउँ त्यसपछि हामी समीक्षामा जान्छौँ
2: पिएफपिएस गोर्खा रेडियो
3: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कतिको सचेत हुनुहुन्छ त मानिलिउँ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: स्वप्ना शर्मा स्वप्निल शर्माको गीत थियो. मैले समयको अभावमा यो गीतलाई काटेछु दारु, किनभने आज न्युज टिमका सदस्यहरूले केही इनपुट दिँदै हुनुहुन्छ, कोहीसँग कुराकानी गरेको राख्दा राम्रो हुन्छ भनेर भन्दै हुन्छ. त्यस कारणले अब ढिलो नगरी भी मात्रजीलाई आजको समीक्षामा स्वागत गरिहाल्नु. भीमजी नमस्ते.
1: नमस्कार विनोदजी, धन्यवाद
0: यहाँलाई धेरै धेरै. ल, के समेटले ल्याउनु भएको छ भनिदिनुहोस्.
1: अब सबै यही मात्रै छ समाचारहरू, अरू भन्दा पनि सबै समाचारहरू ओझेल्नु पारेको छ. मुलुक एकदम तस नस भएको छ. विशेष यो बटेको सिको बाढीले, यसको विध्वंसले अब मृत्युको लेखाजोखा छैन. अब 200 क्रस भइसकेको छ निधन भएको जस्तो डेड बडीहरू पनि. अहिले अब 1200 प्लस चाहिँ अहिले बेपत्ता भएको रेकर्डहरू आइरहेको छ. अब योभन्दा पनि अझै कहाँ कति के भनेर अब खोजी पनि गर्नको लागि गाह्रो छ यतिखेर. सबै सन् के भन्छ यो सडक सञ्जालहरू पनि सबै तहस नहस भएको छ. एउटा जिल्लाबाट अर्को जिल्ला भनौँ न, अब यो त्रिशुलीको वारिपारीको अब 20-22 पुलहरू नै लिएर गइसके पछाडि वारिपारीको स्थिति आइराखेको छ. बिजोग छ नि विनोदजी यति बेला चाहिँ हुन चाहिँ.
0: ओके,
1: यो समस्या अहिले हेर्दाखेरि चाहिँ अब सेनाले पनि गरिराखेका छ, अहिले रेस्क्युहरू गरिराखेका छ. निजी क्षेत्रले पनि चार्टर फ्लाइटहरू दिनकै 40-50 जस्तो भइराखेका छ. यति बेला हुँदाखेरि चाहिँ स्थिति साह्रै भयावह स्थिति देखिराखेका छ. धादिङ केही बेर अगाडि मात्रै सहकर्मी आरती लम्सालले धादिङको एकजना पत्रकारसँग कुरा गर्नुभएको छ, पोस्ट राजजीसँग कुराकानी त्यतातिर पनि लैजाउँ होला.
0: किनभने पोस्ट राज्यको कुरा राखिहालौँ कि कसो जस्तो लाग्छ मलाई, किनभने समय छैन, अलिअलि राखिहालौँ. उहाँ के भन्नुहुन्छ सुनिहालौँ.
2: हिजो रसुवाबाट आएको यो बाढी रसुवा हुँदै नुवाकोटको त्रिशुली बजारबाट धादिङ प्रवेश गरेपछि धादिङमा पनि निकै ठुलो भन्जनको क्षति भएको छ. धादिङमा 3 मोटरेबल पुल बगाएको छ भने 5 झुलुङ्गे पुल बगाएको छ. त्रिशुली नदीको तटीय क्षेत्रमा झन्डै 500 घरधुरीमा चाहिँ यो बाढीका कारणले क्षति पुगेको छ भने सदरमुकाम धादिङ बेसीलाई राजमार्गसँग जोड्ने एउटा मात्रै त्रिशुली नदी माथिको फुर्के खोलामा रहेको पुल बगाएपछि अहिले धादिङको सदरमुकाम धादिङ बेसी सदरमुकाम र यो राजमार्ग सम्पर्क विच्छेद भएको छ. आज बिहानदेखि यो क्षेत्रमा सुरक्षाकर्मीहरूले विशेष गरी तटीय क्षेत्रमा माथिबाट धेरै क्षति भएको मान्छेहरू बगाएको हुनसक्ने आशंकाको आधारमा खोजी कार्यलाई तीव्रता दिइरहेको छ. अहिले मैले कुरा गरिरहँदा यतिखेरसम्म धादिङ क्षेत्रमा 27 शवहरू फेला परेका छन् र ती शवहरूलाई यहाँबाट काठमाडौँ पठाउनका लागि प्रहरीले प्रयास गरिरहेको छ भने धादिङको सबैभन्दा अर्को महत्त्वपूर्ण पाटो भनेको राजमार्ग हो. सङ्घीय राजधानी काठमाडौँसँग सम्पर्क गर्ने एउटा मात्रै लाइफलाइनको रूपमा रहेको पृथ्वी राजमार्गको गल्छीदेखि मलेखुसम्मको विभिन्न ठाउँमा त्रिशुली नदीबाट आएको लेदोहरू जमेका कारण अहिले राजमार्ग अवरुद्ध छ. लगातार हिजोदेखि अहिलेसम्म यो राजमार्ग सुचारू गर्नका लागि प्रयास गरिराखिएको छ. यो निर्माणाधीन सडक, यो सडकको चाहिँ आयोजनाले चाहिँ पठाएका डोजरहरू र सडक विभागका केही डोजरहरू प्रयोग गरेर अहिले यो सडक सुचारू गर्नका लागि प्रयास थालिएको छ, प्रयास गरिराखिएको छ. सम्भवतः आज राति अबेरसम्ममा यो सडक सञ्चालनमा आउनेछ भनेर हामीले अपेक्षा गरेका छौँ. निरन्तर सुरक्षाकर्मीहरू एउटा टोली यो नदीको तटीय क्षेत्रमा चाहिँ परिचालित छ भने अर्को चाहिँ टोली राजमार्गलाई सकेसम्म छिटो सञ्चालन कसरी गर्न सकिन्छ भनेर लागि परिरहेको छ. विशेष गरी अहिले यो धादिङ खण्डमा फेला परेका शवहरूको व्यवस्थापनको कुरा अलिकति कठिनाइ उत्पन्न भएको छ. यहाँ शवहरू राख्ने ठाउँ नभएको हुनाले, शवगृहहरू नभएको र फ्रिजहरू नभएको हुनाले पनि यो शवहरू बिग्रने, यसबाट यो चाहिँ सड्ने भएको हुनाले यसलाई कसरी सुरक्षित गर्ने भन्ने कुरा प्रहरीको अहिले चिन्ताको विषय भएको छ. यहाँबाट काठमाडौँ पठाउनका लागि पनि सडक सम्पर्क विच्छेद भएको हुनाले यहाँबाट हेटौँडापट्टि लगेर काठमाडौँ लाने अथवा के गर्न सकिन्छ भनेर प्रहरीले त्यसतर्फ पनि चासो दिइरहेको छ. समग्रमा धादिङमा हिजो यो बाढी आएदेखि अहिलेसम्म जति धनजनको क्षति भएको छ, यहाँ मानवीय क्षति नभए पनि निकै ठुलो मात्रामा यो भौतिक संरचनाहरूमा क्षति पुगेको छ. त्यसले गर्दा धादिङमा अपूरणीय क्षति पुगेको छ र यो योबाट उठ्नका लागि सबैजना अहिले एक भएर लागिरहनु भएको छ.
3: बाढी पस्दै गर्दा कहाँ हुनुहुन्छ तपाईँ?
2: म जब यो भोटेकोसीमा बाढी आयो भन्ने सूचना पाएपछि सदरमुकाम धादिङ बेसीबाट त्रिशुली नदीको किनारमा आएको थिएँ। मलेखु खण्डबाट हामी गल्छी हुँदै फेरि तल बेनीघाटसम्मको सडक खण्ड र आसपास त्रिशुली नदीको किनारलाई पछ्याइरहेका थियौँ। लगभग नदीमा बाढीको बहाव अगाडि बढिरहँदाखेरि हामी पनि सँगैसँगै जस्तो सडक मार्ग प्रयोग गरेर हिँडिरहेका थियौँ।
3: भनेपछि फुर्के खोलाको पुल बगाएको आँखै अगाडि भयो।
2: हो हामीले हाम्रो आँखा अगाडिबाट नै राष्ट्रिय राजमार्ग र जिल्लाको सदरमुकाम जोड्ने एकमात्र मोटरेबल पुल यो बगाएको हामीले नजिकबाट हेऱ्यौँ र यसले जिल्लालाई निकै ठुलो अपूरणीय नै क्षति भएको छ भन्न सकिन्छ।
3: जस्तो हिजो जो यात्रामा हुनुहुन्थ्यो, यात्रामा ती सवारी साधनहरू सडकमा रोकिएका होलान्, त्यहाँ अलपत्र हुनुहुन्छ होला यात्रुहरू पनि, त्यो यात्रुहरूलाई चाहिँ अर्को खालको कुनै व्यवस्था त पक्कै गर्न पर्ला, त्यहाँ यात्रुहरूको व्यवस्थापन चाहिँ कसरी भइरहेको छ?
2: यात्रुहरू अहिले विभिन्न ठाउँमा रोकिनु भएको छ, विशेष गरी चितवनतर्फ जाने यात्रुहरू, मलेखु खण्डमा रहेकाहरूको भने यो बिहानी पम्प क्षेत्रको यो लेदो पन्छ आएपछि त्यतापट्टिका यात्रुहरूलाई चितवनतर्फ पठाइएको छ भने मलेखुदेखि गल्छीसम्म बिचमा रहेका चाहिँ यात्रुहरूलाई भने स्थानीयहरूले खाजा खानाको व्यवस्थापन गरिरहेका छन्। यो बजार क्षेत्रमा सवारी साधन रोकिएको हुनाले यात्रुहरूले विगतका जामहरूमा जस्तो यो पटक साह्रै ठुलो क्षति बिहोर्न भने परेको छैन, दुःख बिहोर्न परेको छैन।
3: निशुल्क खाना खुवाउँदै हुनुहुन्छ स्थानीयहरू भन्ने आएछ, के छ?
2: पक्कै पनि स्थानीयहरूले यो त नेपालीको एक खालको पहिचान पनि हो, दुःखमा सबै सँगै सँगै रहने भन्ने त्यही कुरालाई चरितार्थ गरेका छन्। यो पटक गजुरी त्यसै गरी आदमघाट गल्छी क्षेत्रका स्थानीयहरूले त्यहाँ चाहिँ स्वतस्फूर्त रूपमा स्थानीयहरू एकजुट भएर खाना बनाउने र सडक क्षेत्रमा रहेका सवारी साधनमा रहेका यात्रुहरू, चालकहरू, सहचालकहरू जति छन् सवारी प्रयोगकर्ताहरू सडकमा रोकिएका उनीहरूलाई खाना खुवाउने खाना पानीको व्यवस्थापनमा उनीहरू लागिरहेका छन्।
3: पोषनाथजी, अब एउटा अन्तिम प्रश्न, अब घर कसरी जाने?
2: यो निकै महत्त्वपूर्ण प्रश्न हो हाम्रा लागि। अब जुन सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण एउटा मात्रै पक्की पुल बगाएपछि हामी हिजोदेखि सदरमुकामसँगको सम्पर्क विच्छेद भएको छ। तथापि झलुङ्गे पुलहरू केही सुरक्षित छन्। झलुङ्गे पुलहरूबाट यो त्रिशुली नदी वार पार गरिसकेपछि पारीबाट अर्को वैकल्पिक साधनको व्यवस्थापन गरेपछि सदरमुकामसम्म जान सकिन्छ। तथापि अहिले चाहिँ स्थानीय प्रशासन र सरकारको तर्फबाट पनि पहल भइरहेको छ वैकल्पिक सडकहरू सञ्चालन गर्ने, सुचारू गर्ने भन्ने गरी। वैकल्पिक सडकहरू के छन् भन्ने कुराको बारेमा पनि जानकारी गरायो भने आम श्रोताहरूलाई सजिलो पनि हुन्छ जस्तो लाग्छ मलाई। धादिङको सदरमुकामसम्म जोडिनका लागि दुई तिनवटा विकल्पहरू हामीसँग छन्। एउटा नुवाकोटबाट भर्याङ भुरुङ हुँदै पनि सदरमुकाम धादिङ बेसी जान सकिन्छ भने गल्छी आएर गल्छीबाट धादिङको पुरानो सदरमुकाम रहेको निलकण्ठ नगरपालिकाको वडा नम्बर 6 सुनौला बजार हुँदै सदरमुकाम जान सकिन्छ, जुन अलिकति घुमेर जानुपर्छ र अफरोड सडक हो। त्यसै गरी अर्को गल्छी नजिकै बाट सिद्धलेक हुँदै पनि सदरमुकाम जाने बाटो जोडिएको छ, त्यो पनि अफरोड हो। त्यसलाई केही व्यवस्थापन गरेपछि, त्यसलाई केही मिलाएपछि त्यहाँबाट सवारी साधन चलाउन सकिन्छ भनेर चाहिँ सोही खालको तयारी भइराखेको छ। हामीले पनि तिनै सडकहरू, वैकल्पिक सडकहरू प्रयोग गरेर यो राष्ट्रिय राजमार्गसँग जोडिने र नागरिकसँग जोडिने प्रयास गरिरहेका छौँ।
3: हुन्छ, यहाँको समयका लागि धन्यवाद। आफू पनि सुरक्षित रहनुहोला।
2: हस्, धेरै धेरै धन्यवाद।
0: हजुर, पोषनाथ हुनुजी हुनुहुन्थ्यो, अधिकारी, धादिङका जर्नलिस्ट। भीमजी, हामीले सकेसम्म स्थानकै जर्नलिस्टहरू ल्याइरहेका छौँ, त्यहाँका पदाधिकारी ल्याइरहेको छौँ। तपाईँले आर्मीको जेनरल, ब्रिगेडियर जेनरलसँग पनि कुराकानी गर्नुभयो नि, होइन? उहाँको भनाइ के थियो? उहाँहरू अहोरात्र खटिरहनु भएको छ,
1: सेना गएर राति रातिभरि पनि खटिराखेको छ सेनाले चाहिँ। अहिले पछिल्लो समयमा चाहिँ थलबाट पनि, हवाईबाट पनि उद्धारको काम जारी राखेको छ। सेना आफै पीडामा छ यति बेला। 44 सैनिकहरू चाहिँ बेपत्ता छन्, अझै पनि उनीहरूको पनि खोजी भइराखेको छ। प्रहरी 28 प्रहरीहरू चाहिँ अहिले सम्पर्क विहीन नै छन्। यो टिमोरे एरिया भन्छन् नि, होइन, यो रसुवाको टिमोरे एरिया चाहिँ आज बिहान मात्रै कुरो भएको थियो मेरो। त्यहाँ चाहिँ जो त्यो ठाउँमा अब काठमाडौँतिर आएका मान्छेहरू अथवा त्यो ठाउँ छोडेर कतै घुम्न गएको मान्छेहरू
4: भाग्यवश भनौँ होइन, उनीहरू चाहिँ जीवित छन्। त्यहाँ भएको मान्छे त 99% छैन भनेर भन्छ कि, एउटा एउटा भौतिक संरचना त गयो गयो, मान्छेहरू पनि त्यहाँ त पुरै केही पनि छैन बाँकी नै भनेर भन्छ कि। चिनिया
0: मैले त्यो एरियल भ्यू देखेको थिएँ,
4: हजुर,
0: एउटा खडा भएको स्ट्रक्चरै छैन त्यहाँ,
4: त्यही त केही पनि छैन।
0: त्यो त बोर्डर हो नि त, चाइना र नेपालको बोर्डर हो नि त, होइन?
4: एकदमै एकदमै केही पनि छैन। अब त्यो मात्रै होइन, मलाई अचम्म लागिरहेको भनेको चाहिँ एउटा भिडियो आयो त्यो सामाजिक सञ्जालमा, त्यो चाइनातिरको पार्टमा चाहिँ बनाएको, नेपालको त यतापट्टि बरु अलिक सानसानो यताउता नै हुन्थ्यो होइन, त्यत्रो घरहरू सेकेन्ड वारमा गएको छ भने
0: यति ठुलो।
4: अब तपाईँलाई
0: तासको घर त्यसले लडाएको जस्तो गरेर त्यसलाई बिलाइ नै दिएको छ होइन।
4: अब योभन्दा पनि अलिक खतरा फेरि खबर अहिले भर्खर केही समय अगाडि मात्रै आएको छ, ग्लोबल टाइम्सले एउटा खबर छापेको छ, त्यहाँ चाहिँ ठुलो ताल फेरि परेको छ अरे, ठुलो ताल बनाएको छ, 3 दिनभित्रमा फुट्न सक्छ भनेर चिनिया पक्षले नेपाललाई अलर्ट गराएको छ भनेर भर्खरै केही बेर अगाडि मात्रै खबर आएको छ। अब भनिसके पछाडि यो बाढीको विपदको जोखिम त हामीले अझै पनि सामना गर्नुपर्ने छ। मेन कुरा भनेको चाहिँ अब नदी आसपासका क्षेत्रका बासिन्दाहरूलाई चाहिँ त्यही अनुसारको अलर्ट गरेर, मेन कुरा भनेको चाहिँ फेरि कस्तो भयो भनेदेखि त्यो सेकेन्ड भरमै थाहै नभइकन एकैचोटि झ्याप्पै आयो त्यो आउँदाखेरि, किनभने सूचना प्रणाली केही मिडियाहरू लेखे, यतापट्टि प्रेस काउन्सिल नेपालले चाहिँ त्यसरी आक्षेप लगाएर लेख्नुभन्दा अलिकति सही सूचनाहरू चाहिँ गरिदिनु भनेर अलिकति प्रेस काउन्सिलले ध्यान आकर्षण पनि गरिराखेको छ। विशेष गरेर चाहिँ नेपाल र चिनको समय भनेको चाहिँ 2 घन्टा 2.25 घन्टा जस्तो फरक हुने, चिनले उतापट्टि त्यस्तो त्यति ठुलो बाढी आउन लागिसके पछाडि क्याजुअल्टिजहरू पनि सुरु भइसके पछाडि चाहिँ नेपाललाई यदि खबर त्यति बेला तत्काल दिइराखे दिइहालेको भएदेखि नेपालमा चाहिँ अब भौतिक क्षति त किन उठाएर लिएर जाँदैन, गाह्रो हुँदैन होइन, मान्छेको क्षति मानवीय क्षतिहरू चाहिँ रोक्न सकिन्थ्यो भन्ने खालको कुराहरू पनि आइराखेको छ। अनि अहिले पछिल्लो समयमा चाहिँ सबै दलहरू आज मात्रै सबै दलहरू जुटेर एक भएर सरकारलाई सहयोग गर्ने यो राहत उद्धारमा खटिने भनेर निर्णय गरेका छन्। यो चाहिँ यो 72 भुइँचालोले संविधान बनायो, अब अहिले चाहिँ विपत्तिको लागि दलहरू एक ठाउँमा आउँदाखेरि अलिक खोप अपनाउनको लागि सजिलो पनि होला। विनोदजी समय पनि छिर्क्यो हाम्रो त, हजुर
0: हजुर, फेरि हामी भोलि भेटौँ, हामी दुवैलाई बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।
5: सैन्य समुदायमा
6: लाइन भरि
5: अन एयर
6: एपमा
5: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
6: फ्लाइ बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
5: गोर्खा रेडियो हो।
7: नेपालको सिमाना नजिक छोचेन खोला र पुरेपुत साङमु नदीको संगममा ठूलो ताल बनेको चीनले जनाएको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार आज बिहानसम्म तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भएको छ। तालबाट पानी बाहिरिन थाले पनि आगामी 3 दिनमा थप 30 लाख घनमिटर पानी जम्मा हुने अनुमान छ। पानीको मात्रा बढ्दा तालको बाँध फुट्ने जोखिम रहेको चिनिया संचार माध्यमहरूले जनाएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्था नजिकबाट निगरानी गरिरहेको छ। बाँध फुटेमा आउन सक्ने बाढीको अवस्था अनुगमन गर्न अनुमान गर्न चीनले बाढी सम्बन्धी विश्लेषण पनि गरिरहेको छ। छोचेन खोला र पुरेपुत साङपो नेपाल प्रवेश गरेपछि भोटेकोसी त्रिशुली नदी प्रणालीमा जोडिन्छन्। ऊर्जा मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दैछ।
8: ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा 500 सोलर पावर ब्याङ्क पठाउने तयारी गरेको छ। प्रभावित क्षेत्रमा पठाउनका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदलाई 500 सोलर पावर ब्याङ्क हस्तान्तरण गर्दैछ। ऊर्जा मन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले रसुवा सबस्टेशन उडेकाले तत्कालै विद्युत सुचारू गर्न सकिने अवस्था नभएको भन्दै वैकल्पिक रूपमा बत्ती बाल्न मिल्ने र मोबाइल चार्ज गर्न मिल्ने गरी सोलर पावर ब्याङ्क विपद राष्ट्रिय परिषदमा पठाउँदै गरेको जानकारी दिनुभयो। बाढीबाट 12 जल विद्युत आयोजनाहरूमा क्षति पुगेर 431.1 मेगावाट विद्युत उत्पादन बन्द भएको छ।
7: रसुवा भोटेकोसीमा आएको बाढीमा परि मृत्यु हुनेको संख्या 270 पुगेको छ। नेपाल प्रहरीका अनुसार चितवनमा मात्र 108 जनाको शव फेला परेको छ। पूर्व नवलपरासीमा 62 जना, पश्चिम नवलपरासीमा 15, धादिङमा 27 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। यसै गरी गोर्खामा 20, नुवाकोटमा 12, तनहुँमा 9 र रसुवामा 17 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार 52 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवी शिक्षण अस्पतालमा 26, ट्रमा सेन्टरमा 20, वीर अस्पतालमा 2, नर्भिकमा 2, मनमोहन अस्पतालमा 1 र वीरेन्द्र सैनिक अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। 14 जना डिस्चार्ज भएर फर्केको प्रहरीले जनाएको छ। भटेकोशी बाढीपछिको राहत र उद्धारका लागि नेपाली सेनाको फौज हिजो बिहानदेखि निरन्तर खटिएको छ। सेनाले उद्धारसहित राहत सामग्री ढुवानी समेत गर्दै आएको छ। सैनिक प्रवक्ता ब्रिगेडियर जनरल राजाराम बस्नेत,
9: विशेष गरी हामीले जमिनी उद्धार र हवाई उद्धार यो दुईवटा क्षेत्रमा हामीले कार्य गरिराखेका छौँ। अहिले जमिनी उद्धारको हकमा हामीले 64 जनालाई जमिनबाट उद्धार गरेका छौँ भने हवाई उद्धार हिजो हामीले 97 जनाको उद्धार गरेको थियौँ भने आज हामीले हालसम्म 135 जनाको हवाईबाट उद्धार गरिसकेको अवस्था छ। जसमा चाहिँ 20 जना चाहिँ विदेशी नागरिक पनि हुनुहुन्छ। यो 20 जनामा चाहिँ 11 जना भारतीय नागरिक हुनुहुन्छ, 6 जना चाइनिज, 2 जना इटालियन र 2 जना अमेरिकन भन्ने मलाई जानकारी प्राप्त भएको छ। अहिले 14 हेलिकप्टर सबभन्दा प्रभावित जिल्लाहरूमा खोज उद्धार र राहत कार्यहरूमा खटिएको छ। त्यो सँगसँगै आज राति हामीले 11 ट्रक चाहिँ यो राहतका सामग्रीहरू पनि त्रिशुली पुर्याइसकेको अवस्था छ र त्यसबाट पनि विभिन्न आवश्यक भएका स्थानहरूमा हेलिकप्टर मार्फत ढुवानी कार्य पनि भइरहेको छ।
10: आफ्नै 44 सैनिक पनि हराइरहेको भन्ने कुराहरू आइराखेका थियो, खोजी उहाँहरूको फेला पर्ने के भइराखेको छ?
9: विशेष गरी नेपाली सेनाको प्रभावित क्षेत्रमा राष्ट्रिय निकुञ्ज र हाइड्रो पावर सुरक्षाको लागि नेपाली सेनाको फौज खटिएको थियो, जसमा चाहिँ नेपाली सेनाका 44 जना सकल दर्जाहरू अहिलेसम्म बेपत्ता हुनुभएको छ। उहाँहरूको पनि हामीले तीव्र रूपमा खोजी कार्य गरिरहेका छौँ।
10: अहिले मोटामोटी कति सैनिक परिचालन गरेका छौँ जर साहब?
9: हिजोको हकमा हाम्रो करिब 1700 फौज परिचालन भएको थियो भने आज अहिलेसम्म चाहिँ यो 2355 फौज प्रभावित क्षेत्रहरूमा खटिएको अवस्था छ।
10: परिचालित टोलीको आफ्नै बन्दोबस्तका लागि के गरिँदैछ जर साहब?
9: यसको लागि चाहिँ पहिला यो फौज खटिनु अगाडि नै योजना बनाएर सोही अनुसारको सप्लाई सिस्टमहरूलाई पनि यो लजिस्टिक ब्याकअपको पनि व्यवस्था गरेको छौँ र कति ठाउँमा चाहिँ ड्राई रासनहरू पनि व्यवस्था गरिएको अवस्था छ र स्थान अनुसार हामीले खटिएको फौजको लजिस्टिक ब्याकअपको पनि व्यवस्था गरेका छौँ।
10: आज त रातैभरि पनि खटिनु भयो होइन?
9: आज राति पनि हाम्रो 11 टिम चाहिँ विभिन्न स्थानहरूमा रातैभरि खटिएको अवस्था थियो।
10: उद्धारका लागि कसैले सहयोग माग्न चाह्यो खोज्यो भनेदेखि कसरी अप्रोच गर्ने?
9: अब यो नेपाली सेनाको कुनै पनि व्यक्तिहरूको विषयमा जानकारी गराउन चाहनुहुन्छ भने हाम्रो प्रमुख सेनानी भूपेन्द्र गुरुङ हुनुहुन्छ, उहाँलाई कन्ट्याक्ट गर्न सकिन्छ। उहाँको नम्बर 9841-5458 रहेको छ। त्यसै गरी कुनै पनि जानकारी दिन र केही खबर प्राप्त गर्नको लागि 01-5979-093 मा चाहिँ सम्पर्क गर्न म सबैलाई अनुरोध गर्दछु।
6: BFBS Gurkha Radio.

हजुर नमस्कार, बिएबिएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकअप गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छुनामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता, अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला हामीलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर हामीलाई श्रवण गर्न सक्नुहुन्छ। र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको आजको यो व्यवसायमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको उठान मैले स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको एउटा गीतबाट गरिसकेको छु। राष्ट्रकवि माधव प्रसाद घिमिरेको गीत रचना अनि सङ्गीत थियो नाति काजीको। अब लागू श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल भदौ 11 गते चतुर्दशी तिथि बिहार, नेपाल सम्बत 1146 तदनुसार आज अगस्त महिनाको 27 तारिक सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि देशका धेरै जसो ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र विशेष गरी 7 प्रदेशमा मध्ये 6 प्रदेशका धेरै जसो ठाउँमा भारी मात्रामा पनि वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको कारण पनि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। विशेष गरी तटीय क्षेत्र, खोलाको छेउछाउ बस्नेहरूले चाहिँ अलिकति सावधानी पनि अप्नाउनलाई भन्न चाहन्छु। नेपालमा आज सूर्योदय बिहान 5:40 जाँदा भएको थियो, अनि सूर्यास्त चाहिँ भरे साँझ 6:29 जाँदा हुँदैछ। र यो थियो मौसमको जानकारी। र आदरणीय श्रोताहरू, भटे कोशीको रसुवा खण्डमा हिजो आएको बाढीले तटीय क्षेत्रको बस्ती बजारमा ठुलो धनजनको क्षति पुर्याएको छ। सयौँको ज्यान गएको छ भने अझै सयौँ नागरिकहरू बेपत्ता भएका छन्। लाखौँको सम्पत्ति, लाखौँ पनि नभन्नु श्रोताहरू, खरबौँको सम्पत्ति नष्ट भएको छ। यति बेला उद्धार राहतको तीव्र आवश्यकता रहेकोले सबैले मानवीय दृष्टि समेतले सहयोग गर्दाखेरि राम्रो हुनेछ। विशेष गरी सरकारी राज्य कोषमा नै सहयोग गर्दा राम्रो हुनेछ। व्यक्तिगत तथा कुनै सङ्घ संस्थाको पहलमा गरेको आह्वान गरेका त्यस्ता सहयोगभन्दा पनि राज्यले नि भनौँ आह्वान गरेको कोषमा चाहिँ सहयोग गर्दा राम्रै हुन्छ। आशा गरौँ यो विपत्तिमा सबैको हाते मालो हुनेछ, नेपाली मन फेरि जाग्नेछ भन्ने आशामा म यतिखेर एउटा गीत राख्न चाहन्छु। गीतकार दिनेश अधिकारीले लेख्नुभएको गीत हो, स्वर रहेको छ यसमा स्वरूपराज आचार्यको आलोकश्रीको सङ्गीतमा, देशभक्ति गीत हो। पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आधी आए तराईमा पहाडले छेक्नुपर्छ। यतिखेर नेपालको यो विशेष गरी राजधानीसँग जोडिएको रसुवा, नुवाको, धादिङ लगायतका क्षेत्रमा हिजो गएको भटेकोशी नदीको बाढीले निकै ठुलो क्षति पुर्याएको छ। धनको क्षति भयो, धेरैको जनको पनि क्षति भएको छ। र शीघ्र भनौँ घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। र राहत सामग्री छिटोभन्दा छिटो पुग्योस् र उद्धार कार्यलाई एकदम युद्धस्तरमा अगाडि बढाओस् भन्ने कामना गर्दै एउटा गीत राख्न चाहन्छु।

सर्वप्रजातिरको स्वरमा रहेको यो गीत पश्चात श्रोता र भने कार्यक्रम स्वर्णिम संगमको आज बिहिबारको बसाइको बारेमा जानकारी दिने बेला भइसकेको छ। र आदरणीय श्रोताहरू, आज बिहिबार र बिहिबारको स्वर्णिम संगम स्रष्टा सर्जक अनि शिल्पी मानहरूको लागि छुट्याइएको कार्यक्रम हो कार्यक्रम स्वर्णिम संगम सिर्जना वाटिका, जहाँ स्रष्टाका सृजनाहरूलाई म समेट्दै जानेछु, जुन गीत गजल कविता र मुक्तको रूपमा म समेट्नेछु अनि श्रोताका प्रतिक्रियाहरूलाई पनि समेट्दै जानेछु। र आजको बसाइ भनेको जीवन र जगतलाई नै स्रोत बनाएर लेखेका स्रष्टाहरूको सिर्जनाहरू राख्ने दिन हो कार्यक्रम स्वर्णिम संगम सिर्जना वाटिका। र आशा छ सधैँ जस्तै आज पनि कार्यक्रम सुनेर तपाईँ आदरणीय श्रोताहरूले साथ दिनुहुन्छ र स्रष्टाहरूले आफ्ना सिर्जनाहरू पनि लेखेर पठाउनुहुनेछ भन्ने विश्वासको साथ अब नै म यो बसाइमा एउटा गीत राख्नेछु र त्यस पश्चात भने स्रष्टाका सिर्जनाहरूलाई राख्नेछु। शर्मिला अधिकारीजीले कनेक्टिकट युएसएबाट एउटा सिर्जना पनि पठाइसक्नु भएको छ र उहाँले पनि यहाँ आफ्नो जिल्लाका केही नागरिकहरू हराएको कुरा लेख्नु भएको छ। हिजोको त्यो बटेकोसीको डरलाग्दो बाढीमा परेर धेरैले ज्यान पनि गुमाएका छन्, कतिजना हराइरहेको छ। र शर्मिलाजीले चाहिँ लालबन्दी नगरपालिका पाँचका चारजना स्थानीय सहित पाँचजना गोसाईकुण्डा जाने क्रममा सम्पर्कविहीन हुनुभएको छ। लालबन्दी नगरपालिका पाँचका कृष्णप्रसाद धमला, द्वारिका डङ्गोल र चिरञ्जीवी खतिवडा सहित काठमाडौँका माधव काफले छन्। उनीहरूसँगै एकजना बालक पनि रहेको र उनको नाम चाहिँ खुलेको छैन। आज हिजो तिब्बततर्फ त्रिशुली नदीमा आएको भीषण बाढीको कारण उनीहरू पनि प्रभावित हुन सक्ने आशंका गरिएको छ। सम्पर्कविहीन छ, उनीहरूको अवस्था यकिन हुन सकेको छैन। छिट्टै राम्रो खबर सुन्न पाइयो, रेडियो मार्फत पनि अपिल गरे भनेर एउटा कविता पनि पठाउनु भएको छ। त्यो कविता चाहिँ म केही दिनपछि राख्नेछु, तर यति बेला भने चाहिँ म रोशन गुरुङको स्वरबाट एउटा गीत राख्न चाहन्छु जसमा सङ्गीत रहेको छ गणेश गुरुङको।

अब नि कार्यक्रम स्वर्णिम संगम सिर्जना बाँचेकाको उठान कवि गीतकार दिनेश अधिकारीको एउटा कविताबाट गर्न गइरहेछु र यहाँ लेख्नुहुन्छ दिनेश अधिकारी पानी छाया शीर्षकमा यो कविता हो। उसले पहाडमाथि हैकम जमायो उधिन्यो धेरैको घरवास। उसले पहाडमाथि हैकम जमायो उधिन्यो धेरैको घरवास र आफूलाई सम्पन्न बनायो आलिशान महल ठडायो आफ्नै नामको सहर बसायो अघि अघि आफू र पछिल्तिर आशाको पासोमा बाँधिएकाहरूको लामै लस्कर लगायो। मान्छे न हो उसलाई लाग्यो उचाइको सिङ्गै आकाश अब उसको पैताला मुन्तिर आयो। सायद ठिकै भन्थे पुर्खाले सत्य सधैँ एउटै वृत्तमा नघुम्ने सत्य। मान्छे मात्रका लागि कहिल्यै नसिद्धिने खुसी हो नभन्दै भए पनि त्यस्तै कुनै एक दिन आफ्नै घर परिसरमा बनाएको पोखरीको डिलमा टहलिँदै गर्दा पानी छायामा जब उसले आफ्नो अनुहार देख्यो खङ्ग्रङ्ग ऊ तालुदेखि पैतलासम्म एकैचोटि सुक्यो। तिर्मिरहेको मस्तिष्कले आँखा मिच्दै फेरि हेरिरह्यो। जति हेरे पनि यस बेला उसको अनुहार पानीको सतहभन्दा पनि तल थियो। कवि दिनेश अधिकारीको पानी छाया शीर्षकको कविता राखे उहाँलाई धन्यवाद दिन चाहन्छु। समय घड्किसकेपछि समयलाई फेरि अगाडि ल्याउन सकिँदैन। कवि दिनेश अधिकारीको यो कविताको सार यस्तै यस्तै लाग्यो र यहाँ अर्का कवियात्री शर्मिला अधिकारी लेख्नुहुन्छ। उहाँ चाहिँ अहिले पृथ्वीको अर्को गोलार्ध अर्थात् युएसए अमेरिकाको कनेक्टिकटबाट बेबेस गोर्खा रेडियो सुनेर यहाँ जोडिनु भएको छ। तुलसी सर नमस्कार। देशमा भइरहेको घटनाहरूले मन स्तब्ध भएको छ। शब्द नै हराएको छ। बोल्न खोज्दा वाक्य निस्किँदैन। लेख्न खोज्दा हातहरू कामिरहेको छ। सानो कोसेली पठाएको छु तै पनि यसो समय मिलाएर वाचन गरिदिनु होला है भनेर लेख्नुहुन्छ शर्मिला अधिकारी। र उहाँको सिर्जना म पढिहाल्छु र सिर्जनाको शीर्षक रहेको छ विपत्तिमा मेरी आमा। देश विषम परिस्थितिमा छ। चारैतिर हाहाकार मच्चिएको छ। प्रकृतिले विकराल रूप लिएको छ। बस्तीहरू उजाडिएको छ। न रोक्न सक्छु न छेक्न सक्छु। टुलु टुलु हेर्न बाहेक म के गर्न सक्छु। भेलमा बगिरहेका मान्छेहरूलाई हेरेर चिच्याउन बाहेक म के गर्न सक्छु। भेलमा बगिरहेका मान्छेहरूलाई हेरेर चिच्याउन बाहेक म के गर्न सक्छु। कहिले महाभूकम्पले त कहिले बाढी पहिरोले देश डुबेको छ। नदीले किनारा छोडेर सडक दौडाएको छ। सडकले बस्ती खोजिरहेको छ। आशा भेलमा बगेको छ। मुठु चिसिँदै गएको छ। निरीय भएको छु म के गर्न सक्छु। निरीय भएको छु म के गर्न सक्छु। मलाई अति मनपर्ने गीत हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउला। यो गीतले सानैदेखि मन छुन्थ्यो। मनमा सपना पलाउँथ्यो। तिमीलाई सुन्दर बनाउने सपना बोकेको म खै मैले केही गर्न सकिनँ। तिमीलाई सुन्दर बनाउन सपना बोकेको म खै मैले केही गर्न सकिनँ। तिमी त झन् झन् बिग्रिँदै गएकी छौ भत्किँदै गएकी छौ। कतै घर छैन कतै बाटो छैन। कतै घर छैन कतै बाटो छैन। कतै मान्छे छैनन् छ त केवल जताततै चिच्चिहाट र आँसु बगिरहेको जीवन। छ त केवल जताततै चिच्चिहाट र आँसु बगिरहेको जीवन। आफूसँग तिमीलाई बचाउँछु भन्दा आफ्नै गोडा टुट्यो। अङ्गालोमा सम्हाल्न खोजे हात

छुट्यो, म कस्तो निरीय भए, म थाके, म बिरामी भए, म थला परे, म बगे, आमा म बगे। कतै भगवान छौ र मलाई सुन्छौ भने, हे भगवान, एक दिन बाढी सुक्ला, पहिरो रोकिएला, त्यो दिन फेरि पनि आमाको काखबाट उठेर भन्न सकौँ, हे आमा नेपाल, तिमीलाई संसारकै राम्री बनाउला, हे आमा नेपाल, तिमीलाई संसारकै राम्री बनाउला। अत्यन्तै सुन्दर समय सापेक्ष कविता, कवियत्री शर्मिला अधिकारीको कलमबाट लेखेको यो कविताले बोले जस्तै, हिजो गएको भोटेकौसीको बाढीले गरेको त्यो क्षति, त्यो तान्डव हामीले टुलो टुलो हेर्न मात्रै सक्यौँ, तर रोक्न सकेनौँ। जो जतिले आफ्नो जीव ज्यान जोगाए, उहाँहरूले नयाँ जीवन पाएका छन्, तर धेरैले जीवन गुमाएका पनि छन्। अत्यन्तै पीडाको क्षणमा छौँ। र यहाँ कवियत्री शर्मिला अधिकारीले हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउला कवितालाई बिट मान्नु भएको छ। यति बेला पनि यही गीत नै मैले यहाँहरू माझमा राखेँ।

हजुर आदरणीय श्रोताहरू, हे आमा नेपाल, तिमीलाई संसारकै राम्री बनाउला, हरेक नेपाली मन मनले सोच्ने गीत हो यो। देवी महेश पालपालीको स्वर शब्द सङ्गीत रहेको यो गीत पश्चात कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको यो सृजनशील बसाइमा श्रोताहरू म एउटा बाढी र राहत शीर्षकको कविता यहाँहरू माझमा राख्न चाहन्छु। यो कविता लेख्नु भएको छ डाक्टर अरुण सेनाईले। लेख्नुहुन्छ कवि डाक्टर अरुण सेनाई। सरकार राजधानीमै बसेर हेर्दैछ, केही दिनमा हेलिकप्टरबाट पनि हेर्नेछ। फर्केर सिंहदरबार पुगेपछि बाढीमा बगेकाहरू र पहिरोमा पुरिएकाहरू देखेर उसको चित्त बेसरी दुख्नेछ, मन भत्ती पल्नेछ। मिडियाकर्मी अगाडि परे भने त झन् गोहीको आँसु धरधरी झार्नेछ, अनि बाँचेछौ भने राहत बाँड्नेछौ को शैलीमा वक्तव्य पनि निकालेर भन्नेछ। सरकार त जोड तोडका साथ काम गरिरहेको छ, हे जोखिममा परेकाहरू हो, आफ्नो ज्यान आफै जोगाउनु, पहिरो र बाढीबाट बाँच्नु। सक्ने रमितेहरू पुलभरी जम्मा भएका छन्, नसक्ने तमासेहरू मोबाइलमा औला ख्याइरहेका छन्। पानीले ढाकेको जमिन, बाढीले बगाएको मुढा घर र मान्छे, अनि पहिरोले पुरेको गाडी र खेत हेरेर आनन्द लिइरहेका छन्। मानौ उनीहरू कुनै हरर फिल्मको क्लाइमेक्स दृश्यमा रमाइरहेका छन्। बेला बेलामा मनमा करुणा पनि जाग्दो होला बरा, बेला बेलामा मनमा करुणा पनि जाग्दो होला बरा, जिया र चुवाचा पनि मुखबाट निकालिरहेका छन्। केही दिनमा राहतको पोको बनाउने छन्, केही दिनमा राहतको पोको बनाउने छन्। बच्चे खुचेका घरहरूमा पुग्नेछन्, बाढीले जिउँदो छोडेको आत्माहरूमा लागेको खाटो खस्न आँटेको घाउ बल्झाउने छन्। हजुरलाई कस्तो आफत पर्यो हगी भन्ने छन्। सरकारको विरोधमा दुई चार लाइन भिष ममन पनि गर्नेछन्। राहतको नाममा केही पोको सामान बाँड्न दर्जनौ हात लम्काइनेछन्। वरिपरि भिड लागेका मोबाइलका फ्ल्यासहरू झिलिक झिलिक हुनेछन् र युट्युबका च्यानलहरूमा ड्यान्टेरानको शैलीमा भाइरल समाचार पस्किनेछन् र युट्युबका च्यानलहरूमा ड्यान्टेरानको शैलीमा भाइरल समाचार पस्किनेछन्। बाढी पीडा हो, भ्रमिता होइन, बाढी दुःख हो, हर्ष होइन। एउटाको पीडामा अर्कोले देखावटी सहानुभूति जगाउँदै त्यसैलाई पैसाको जो गर्ने माध्यम बनाउनु हुँदैन भन्ने एउटा अत्यन्तै सुन्दर कविता। र सरकारलाई पनि राजधानीमा बसेर केवल वक्तव्यबाजी मात्रै गर्ने होइन, फिल्मै गरेर काम गरेर देखाऊ भन्ने एउटा सन्देश पनि बोलेको यो कविता राखेँ मैले बाढी र राहत शीर्षकमा। कवि डाक्टर अरुण छेडाईको कलमबाट उहाँलाई धन्यवाद दिन चाहन्छु। र यति बेला रसुवा, नुवाकोट, धादिङ अनि तटीय क्षेत्रका गोर्खा, तनहुँ, चितवन यी क्षेत्रमा बाढीले गरेको विनाश र सम्भावित खतराहरू अझै टाढेको छैन, फेरि पनि सजगता अप्नाउनु पर्ने देखिन्छ। र यो कविताको लागि उहाँलाई धन्यवाद दिँदै गर्दाखेरि यतिखेर पनि मलाई एउटा गीतको सम्झना आयो, अञ्जन बाबु र सङ्गीत श्रोताले गाउनुभयो गीत, अहिलेलाई पनि यही गीत यहाँहरू माझमा।

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk

म चन्द्रमा हुँ, अवश्य धाग छ मसँग सुमधुर गजल यहाँहरूमा। आजमा राखी श्रोताहरू, मैले समीक्षा अधिकारीको स्वरमा गजलका शेरहरू लेख्नु भएको थियो। गजलकार जीवन दास सुनारले भने सङ्गीत श्री विजय अधिकारीको रहेको थियो। र यो गजल पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम षडिम सङ्गम सृजना वाटिकामा म दुईवटा गजल पनि वाचन गरिहाल्छु। र यति बेला भने मेरो हातमा गजलकार दलबहादुर नेपालीको एउटा गजल रहेको छ। लेख्नुहुन्छ दलबहादुर नेपाली, पानी माग्दा दुध दिने मेरै कडाली हो, पानी माग्दा दुध दिने मेरै कडाली हो, सरकारले पनि नसम्झने मेरै कडाली हो, सरकारले पनि नसम्झने मेरै कडाली हो, पानी माग्दा दुध दिने मेरै कडाली हो। अझैसम्म न सेवाहरू छन् न सुविधा छन्, अझैसम्म न सेवाहरू छन् न सुविधा छन्, सिटामोल नपाएर तडपने मेरै कडाली हो, सिटामोल नपाएर तडपने मेरै कडाली हो, सरकारले पनि नसम्झने मेरै कडाली हो। पर्यटकको सुन्दरताको जन्मभूमि जस्तै, पर्यटकको सुन्दरताको जन्मभूमि जस्तै, सबैको ओठमा झुन्डिने मेरै कडाली हो, सबैका ओठमा झुन्डिने मेरै कडाली हो, सरकारले पनि नसम्झने मेरै कडाली हो, हरेक काममा कमिसनै कमिसन चल्छ, हरेक काममा कमिसनै कमिसन चल्छ, त्यो राज्यबाटै ठगिने मेरै कडाली हो, त्यो राज्यबाटै ठगिने मेरै कडाली हो, सरकारले पनि नसम्झने मेरै कडाली हो। सबैको मन मुटुमा बस्न सफल भएको, सबैको मन मुटुमा बस्न सफल भएको, संस्कृतिको स्वर्ग मानिने मेरै कडाली हो, संस्कृतिको स्वर्ग मानिने मेरै कडाली हो, सरकारले पनि नसम्झने मेरै कडाली हो। अन्तिम शेर, तैले लेखेको कुरा कसले सुन्छ र आखिर, तैले लेखेको कुरा कसले सुन्छ र आखिर, ए दलबहादुर छटपटिने मेरै कडाली हो, ए दलबहादुर छटपटिने मेरै कडाली हो, पानी माग्दा दुध दिने मेरै कडाली हो, सरकारले पनि नसम्झने मेरै कडाली हो। गजलकार दलबहादुर नेपालीको यो कडालीको दुखेसो थियो। कडालीको ठुलो छाती छ, तर कडालीलाई नसम्झने सानो छाती छ भने त्यो राज्यको हो भन्ने एउटा अत्यन्त सुन्दर गजल थियो। गजलकार दलबहादुर नेपालीलाई धन्यवाद दिँदै अर्का गजलकार माया निर्भिकको पनि गजल राखिहाल्छु। लेख्नुहुन्छ माया निर्भिक, थाहा छैन कहाँ चोट लाग्यो कहाँ घाउ भयो, थाहा छैन कहाँ चोट लाग्यो कहाँ घाउ भयो, तिमीले छोडेपछि जिन्दगी काम चलाउ भयो, तिमीले छोडेपछि जिन्दगी काम चलाउ भयो, थाहा छैन कहाँ चोट लाग्यो कहाँ घाउ भयो, हत्केला हेर्नेले भाग्य निधारमा हुन्छ भनेदेखि, हत्केला हेर्नेले भाग्य निधारमा हुन्छ भनेदेखि, मलाई आफ्नै हात काटौँ कि निधार फुटाउँ भयो, मलाई आफ्नै हात काटौँ कि निधार फुटाउँ भयो, तिमीले छोडेपछि जिन्दगी काम चलाउ भयो, चराहरू गुडमा फर्किए वस्तु भाउ गोठमा फर्किए, चराहरू गुडमा फर्किए वस्तु भाउ गोठमा फर्किए, साँझ पर्यो टुहुरोलाई काँझौ काँझौ भयो, साँझ पर्यो टुहुरोलाई कहाँ जाउँ कहाँ जाउँ भयो, तिमीले छोडेपछि जिन्दगी काम चलाउ भयो। र अन्तिम सर लेख्नुहुन्छ गजलकार माया निर्भिक, अस्पतालमा उपचारको पालो कुर्दा कुर्दै मरेको हुँ, अस्पतालमा उपचार कुर्दा कुर्दै, अस्पतालमा उपचारको पालो कुर्दा कुर्दै मरेको हुँ, अस्पतालमा उपचारको पालो कुर्दा कुर्दै मरेको हुँ, मलाई घाटमा ल्याएर फेरि पालो नकुराउ भयो, मलाई घाटमा ल्याएर फेरि पालो नकुराउ भयो, तिमीले छोडेपछि जिन्दगी काम चलाउ भयो, थाहा छैन कहाँ चोट लाग्यो कहाँ घाउ भयो, थाहा छैन कहाँ चोट लाग्यो कहाँ घाउ भयो। यो गजल राखेँ मैले गजलकार माया निर्भिकको कलमबाट। गजल वाचन गरेपछि गजल नै सुनाउन चाहन्छु। र यति बेला भने म मन्दिरा मधुश्रुतिले लेख्नुभएको एउटा गजल राख्न चाहन्छु विष्णु अधिकारीको स्वर सङ्गीतमा।

सुमधुर गजल राख्यौँ मैले यहाँहरूमाझमा विष्णु अधिकारीको स्वरमा र आदरणीय श्रोता बिएबिएस गोर्खा रेडियोको युवस्था यो प्रस्तुति कार्यक्रम छडिम सङ्गम सृजना वाटिकाको पहिलो खण्डको पनि करिब करिब पुछारतिर आइसकेको छु। केही दिन पश्चात यहाँहरूले बिएबिएस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा फेरि भेट्नेछौँ श्रष्टाका सृजना प्रतिक्रियाहरूको साथमा। तर यति बेला भने चाहिँ यहाँहरूलाई म समाचारतिर लैजान चाहन्छु। अर्जुन रत्न भिकारीको गीत रचना, सुनिल मास्केको सङ्गीत अनि सुरज थापाको स्वरमा रहेको एउटा गीत राख्दै गीत पश्चात पनि यहाँले समाचार सुन्न सक्नुहुन्छ।

0: रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरू मध्ये अहिलेसम्म 299 जनाको शव फेला परेको छ। आज दिउँसो 3 बजेसम्मको तथ्याङ्क अनुसार रसुवामा 3, नुवाकोटमा 12, धादिङमा 29, गोर्खामा 29, त्यस्तै तनहुँमा 16, चितवनमा 121, पूर्वी नवलपरासीमा 65 र पश्चिम नवलपरासीमा 14 जनाको शव भेटिएको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ता भएकाहरूको खोजी गरिरहेको छ। चीनका प्रधानमन्त्री ली क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि तिब्बत आइपुग्नु भएको छ। नेपालमा रहेको चिनिया दूतावासका अनुसार चीनका प्रधानमन्त्री आज बाढी प्रभावित क्षेत्रमा आउनु भएको हो। हिजोको विनाशकारी बाढी पहिरोपछि नेपालतर्फ मात्र करिब 100 जना चिनिया नागरिक बेपत्ता भएको चीनले जनाएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता ली जियानले पत्रकार सम्मेलनमा नेपालतर्फको विपद प्रभावित क्षेत्रमा करिब 100 चिनिया नागरिक बेपत्ता रहेको जानकारी दिनुभएको हो। चीनतर्फ भने आज बिहान 8 बजेसम्म 3 जनाको मृत्यु, 558 जना बेपत्ता र 2 जना स्थानीय गाउँलेको उद्धार गरिएको ज्यानले बताउनुभयो। चीनले बाढी प्रभावित क्षेत्रमा उद्धारका कामलाई तीव्र पारेको छ। भोटेकोसी बाढीका कारण रसुवा र नुवाकोट बाहेक विभिन्न ठाउँका नेपाली र विदेशी गरी 1,433 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसो 2:30 बजेसम्मको तथ्याङ्क अनुसार रसुवा र नुवाकोट बाहेक 7 प्रदेशका 916 र विदेशी नागरिक 517 जना सम्पर्कविहीन भएका हुन्। नेपालको सिमाना नजिक छोचेन खोला र पुरेपुत साङपो नदीको संगममा ठूलो ताल बनेको चीनले जनाएको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार आज बिहानसम्म तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भएको छ। तालबाट पानी बाहिरिन थाले पनि आगामी 3 दिनमा थप 30 लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ। पानीको मात्रा बढ्दा तालको बाँध फुट्ने जोखिम रहेको चिनिया संचार माध्यमले जनाएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्था नजिकबाट निगरानी गरिरहेको बताएको छ। बाँध फुटेमा आउन सक्ने बाढीको अवस्था अनुमान चीनले बाढी सम्बन्धी विश्लेषण पनि गरिरहेको छ। सरकारले सुनसरी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई अनुमति लिएर मात्र उडान भर्न पत्राचार गरेको छ। यसअघि हिजो सरकारले आपतकालीन रूपमा उद्धारमा खटिनका लागि निजी हेलिकप्टरले सरकारको अनुमति लिनु नपर्ने भनेको थियो, तर आफ्नै हिसाबले उडान भर्दा हवाई ट्राफिक भएर दुर्घटनाको जोखिम भएको भन्दै फेरि आज सरकारले अनुमति लिएर मात्रै उडान भर्न भनेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोर्खा, धादिङ र चितवन का जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगले काम अगाडि बढाउन भनेको छ। ऊर्जा मन्त्रालयले बाढी प्रभावित क्षेत्रका लागि वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ। रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रसँग सहकारी गरी प्रभावित क्षेत्रमा आज 500 सोलर पावर ब्याङ्क पठाउने तयारी छ। मन्त्रालयका सहप्रवक्ता शालिगराम भण्डारी,
1: सोलर बिजुली र मोबाइल चार्जिङको व्यवस्था गर्न 500 थान सोलर पावर ब्याङ्क पठाउने भन्ने छ। यो चाहिँ अब हाम्रो चाहिँ जोखिम न्यूनीकरण तथा व्यवस्था छ नि एनडीआरआरएम, यहाँबाट चाहिँ प्रधानमन्त्री कार्यालय मार्फतै पठाउने भन्ने हाम्रो डिसिजन भएको छ हाम्रो मन्त्रालयबाट चाहिँ।
2: यो 500 जुन सोलर पावर ब्याङ्क प्रभावित क्षेत्रमा पठाउने भनेको छ, यो संख्या पर्याप्त छ?
1: यस्तो छ, यसलाई अब अहिले त अहिलेलाई चाहिँ पर्याप्त छ त भन्ने अवस्था छैन होइन हजुर, तर अब अहिले सुरुवाती रूपमा चाहिँ त्यहाँ प्रभावितहरूलाई चाहिँ केही राहत गर्न सकिन्छ कि भन्ने विषय हजुर।
2: यो हाम्रो वितरणको प्राथमिकता र संयन्त्र चाहिँ के हुन्छ सर?
1: यो हाम्रो चाहिँ एउटा टास्क फोर्स नै बनाएको छु मैले, फोर्स नै बनाएको छु हामीले। यसमा तपाईँको चाहिँ लाइनलाई रजिस्ट्रेसन गर्ने र प्लस त्यहाँनिर चाहिँ हामीले उद्धार कार्यलाई अगाडि बढाउनको लागि चाहिँ हाम्रो मन्त्रालयबाट पनि एउटा टास्क फोर्स जस्तै बनाएको छ, त्यो अनुसार चाहिँ फोर्स अनुसार काम हुन्छ। जति आज मात्र हामी चाहिँ उता जति पनि क्षतिपूर्तिको लागि जे जति क्षति भएको छ त्यसको विवरण गर्नको लागि पनि एउटा उच्च स्तरीय समिति गठन भएको छ, त्यसको पनि पहिलो मिटिङ आज बसिसकेको छ भन्नाले प्यारालाली सबै कामहरू भइरहेको अवस्था अहिले चाहिँ।
2: प्रभावित नागरिकले चाहिँ सामान्य रूपमा बत्ती बाल्न पाउने अवस्था कहिलेसम्म आउला?
1: मैले आइसकेको छ, जस्तै अहिले हामीले के गर्यौँ भने 66 केबीका जति पनि लाइनहरू छ नि त्यसलाई चाहिँ हामीले चाहिँ 11 केबीबाट चाहिँ चार्ज गरेर पनि त्यो प्रभावित ठाउँमा चाहिँ अहिले लाइन पुर्याएको अवस्था हो। त्यति लाइनहरू चाहिँ जुन सबस्टेसन हबे जुन तपाईँको चाहिँ ड्यामेज भयो तिनीहरूलाई चाहिँ अब हामीले तपाईँले गर्न सक्ने भएन, हामी ब्याक फिटबाटै लाइन उतातिर चाहिँ 11 केबीबाट गरेर चाहिँ त्यहाँ सब प्रभावित ठाउँमा हामीले चाहिँ सप्लाई गरेको अवस्था छ अहिले।
0: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाई कुण्ड पुगेका पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।

कस्तो हुरी हुरी चल्यो जिन्दगीमा, यो गीत राखेँ मैले यहाँहरूमाझमा। सन्तोष लामाको स्वरमा गीत लेख्नु भएको थियो गीतकार गणबहादुर थापा, मगरले पनि सङ्गीत राजकुमार मगरको रहेको थियो। र यो गीत बज्दै गर्दाखेरि अर्का कवि गीतकारले पनि यहाँ प्रतिक्रिया लेखेर पठाउनु भएको छ। यसै गीतको साथ मैले कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकाको व्यवसायको दोस्रो खण्डको पनि उठान गरिसकेको छु। र रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई फेरि पनि कार्यक्रम स्वागत गर्न चाहन्छु। श्रोताहरू, सृजना भनेको जीवनको प्रतिबिम्ब हो, अर्थात् जीवनको प्रतिबिम्ब सृजना, समाजको प्रतिबिम्ब सिर्जना, अनि शब्दका किसानहरूको सुन्दर फसल हो सिर्जना। र भर्खरै कस्तो हुरी चल्यो बोलको गीत गीतकार गणबहादुर थापा मगरले लेख्नुभएको गीत बज्दै गर्दाखेरि बेल्जियमको ब्रसेल्सबाट विमल गिरिजी लेख्नुहुन्छ, नमस्कार तुलजी, कस्तो छ तपाईँलाई, कति मिठो गीत बजाउनु भयो, मन छुयो, आपदको बेला मन छुने गीत भनेर लेख्नु भएको छ। पक्कै पनि नेपाली मन हो, हामी जहाँ जता रहे पनि यो विषम परिस्थितिमा, यो बाढीको ताण्डवले दुखाएको मन देशभित्र देश बाहिर सबै नेपालीहरूलाई उत्तिकै दुखिरहेको पोलिरहेको छ। र गीतले पनि छोएको कुरा लेख्नु भएको छ। विमल गिरिजीलाई धन्यवाद दिन चाहन्छु। र उहाँले पनि यहाँ दुईवटा मुक्तक लेखेर पठाउनु भएको छ। लेख्नुहुन्छ विमल गिरिजी, कहिले आफैलाई बिर्सेर रुन पाए हुन्थ्यो जस्तो लाग्छ, कहिले जीवनलाई, कहिले जीवनको धुनलाई छुन पाए हुन्थ्यो जस्तो लाग्छ, कहिले आफैलाई बिर्सिएर रुन पाए हुन्थ्यो जस्तो लाग्छ, कहिले जीवनको धुनलाई छुन पाए जस्तो लाग्छ। ढुङ्गाकै मन्द्र मुटुको अगाडि यो कोमल मन पनि, ढुङ्गाकै मन्द्र मुटुको अगाडि यो कोमल मन पनि, कहिले त ढुङ्गामा अनुवाद हुन पाए हुन्थ्यो जस्तो लाग्छ, कहिले त ढुङ्गामा अनुवाद हुन पाए हुन्थ्यो जस्तो लाग्छ। यसै गरी अर्को मुक्तक लेख्नुहुन्छ ब्रसेल्स बेल्जियमबाट विमल गिरी, तिमी छैनौ त जिन्दगीमा मधुमास छैन, तिमी छैनौ त पल पलमा फेर्ने सास छैन, तिमी छैनौ त जिन्दगीमा मधुमास छैन, तिमी छैनौ त पल पलमा फेर्ने सास छैन, लहराइरहौँ छातीभित्र देखिरहौँ आँखाभरि, लहराइरहौँ छातीभरि देखिरहौँ आँखाभरि, तिमी छैनौ त जुन तारा आकाश छैन, तिमी छैनौ त जुन तारा र आकाश छैन। आहा, दुईवटा सुन्दर मुक्तकको लागि विमलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। केहीछिन पश्चात म विमलजीले लेख्नुभएको गीत पनि राखौँला। एउटा नरेन्द्र प्यासीले गाउनुभएको गीत, यहाँ अर्का गायक गीतकार सङ्गीतकार पनि हुन्छ, हरि राईजी लेख्नुहुन्छ, फाल्तमलनबाट हुनुहुन्छ। तुलसी सर नमस्कार, अहिले देश रोएको छ, देशलाई दुखेको बेला हामी सबैले देशको आँसु पुस्नुपर्छ, सबैले आफ्नो क्षेत्रबाट सकेको सहयोग पनि गरौँ, साथै जतिजनाले अकालमा ज्यान गुमाउनुभयो सबैको आत्मालाई शान्ति मिलोस् यही छ कामना। म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गमको सिर्जना बाटिकामा मिठा मिठा सिर्जनाहरू, कविता, मुक्त गीत, गजल कविता सुनेर सुरुदेखि नै मनोरञ्जन लिइरहेछु है। साथै सम्पूर्ण सर्जकहरूलाई र ती सिर्जनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्नुहुने प्रसोद तुलसी सरलाई पनि धेरै धेरै धन्यवाद। साथै शुभकामना सबैलाई, शुभ दिन। हरि राई फेल्थम लनन भन्ने लेख्नु भएको छ, हरि राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेल्थम लननबाट कार्यक्रम सुनेर हामीसित जोडिनुभयो, यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ कनेक्टिकट युएसएबाट चाहिँ हाम्रा शर्मिला अधिकारीजीले धन्यवाद भनेर लेख्नु भएको छ, अघि मैले उहाँको पनि सिर्जना पढिसकेको छु, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। मिनी कालीकोटी राईजी लेख्नुहुन्छ, उहाँ चाहिँ बेलायतको आसपोर्ट केनबाट हुनुहुन्छ, नमस्ते तुलसी दाई, रेडियो सुनेर बसिरहेछु दाई, हाम्रो नेपालमा घटेको यो दुःखद घटनामा भगवान्सँग प्रार्थना गर्दछु है दाई, सबैको आत्माको चिर शान्ति पनि कामना गर्दछु भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु हाम्रा मिनी कालीकोटी राईजीलाई। सुमी लिम्बू लेख्नुहुन्छ, काठमाडौँबाट हुनुहुन्छ, सेवारो नमस्ते तुलसीजी, आज पनि एउटा गजल कोरेर पठाएछु है, गजलले स्थान पाउने आशा पनि गरेको छु है तुलसीजी भन्ने लेख्नुहुन्छ। सुमीजीलाई सेवारो नमस्ते पनि भन्न चाहन्छु, नगेन भन्न चाहन्छु, उहाँ लेख्नुहुन्छ, बाढीले बगायो कति सपना कति संसार, बाढीले बगायो कति सपना कति संसार, छाडेर गयो आफन्तको आँसु र चितकार, छोडेर गयो आफन्तको आँसु र चितकार, बाढीले बगायो कति सपना कति संसार, ज्यान गुमाउने आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली,
ज्यान गुमाउने आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली, बाँचेको परिवारप्रति समवेदना अपार, बाँचेका परिवारप्रति समवेदना अपार। कसैको काख रित्यो, कसैको सिउँदो उजाडियो, कसैको काख रित्यो, कसैका सिउँदो उजाडियो, कसैका घरमा हरायो खुसीको त्यो भार, कसैको घरमा हरायो खुसीको त्यो भार। हे ईश्वर, बिछोडेका आत्मालाई शान्ति देऊ, हे ईश्वर बिछोडेको आत्मालाई शान्ति देऊ, पीडित मनलाई देऊ सहने शक्ति अपार, पीडित मनलाई देऊ सहने शक्ति अपार। बाढीले बगायो कतिको सपना, कतिको संसार, आज आँसु भनेर सम्झन्छौ ती प्रियजनलाई, आज आँसु भनेर सम्झन्छौ ती प्रियजनलाई। बिर्सने छैन कहिले उनीहरूको सम्झना संसार, बिर्सने छैन कहिले उनीहरूको सम्झना संसार। बाढीले बगायो कति सपना, कतिका संसार, छोडेर गयो आफन्तको आँसु र चित्कार। सुमी लिम्बूलाई धन्यवाद दिन चाहन्छु र उहाँले अन्तमा गीतकार एनपी परदेशी अनि गीतकार आदरणीय दाई लीलाराज काम्बाङ र खेम लिम्बू अनि सबैलाई मिठो सम्झना माया भन्दै अझेल परे है भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु सुमी लिम्बूलाई यो सिर्जनाको लागि। र पनि म विमल गिरीले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु, नरेन्द्र प्यासीको स्वरमा सङ्गीत रहेको छ, यसमा विपिन आचार्यको।

0: SBS Gorkha Radio. तिमी अनलाइनमा हो?
1: अँ हो.
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर.
0: ए ल ल हुन्छ हुन्छ.
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ. साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ. यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ. यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ.

गायिका पवित्र सुब्बाको स्वरमा रहेको यो गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आदरणीय श्रोताहरू तपाईँ यो क्षण बेला सुन्दै हुनुहुन्छ कार्यक्रम स्वर्णिम सङ्गम सृजना बारीका तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा। र यति बेला भने यहाँ लेख्नुहुन्छ नूतन भुषालजी हुनुहुन्छ इजरायलबाट, नमस्कार सर, विक्षिप्त मन लिएर रेडियो सुनिरहेको छु, हात गोडा गलेका छन्, त्यो हृदय विदारक प्रकृति प्राकृतिक प्रकोपको अगाडि कसैको केही नचल्दो रहेछ। मेरो घरमा भाडामा बसेको नानी बाबुहरू चारजनामा एउटी बहिनी तिन दिन अगाडि गाउँ फर्किकी रहेछन्, बुबा यता आउनु भएछ, उता आमा छोरीको अत्तो पत्तो छैन, बस्ती केही नामो निशान छैन,

यो सब सुनेदेखि मेरो दिमागले केही सोच्न सकेको छैन। बिचारा छोरा र बुबालाई कस्तो भएको होला, सोच्दा पनि काली लागेर आउँछ। हराएकाहरूको छिट्टै जीवितै रहेको खबर सुन्न पाइयोस्, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र अकालमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली भन्ने लेख्नु भएको छ नूतन भुषालजीले इज्याल भाचो। र उहाँकै घरमा भाडामा बसेको नानी बाबुहरूमध्ये दुईजना आमा र छोरी हराएको कुरा लेख्नु भएको छ। दुःखद खबर। धेरै जसो अनु अन्य जिल्लाहरूको पनि परेका रहेछन् विभिन्न हाइड्रो पावरमा काम गर्नेहरू। अनि अब यो नागपञ्चमीमा अब विशेष गरी रसुवाको चाहिँ मेलै लाग्दो रहेछ। रसुवाको त्यो माथिको पोखरीमा कहिलेकाहीँ बोल्दै गर्दा फ्याटे नाम पनि बिर्सिने है, र धेरै जिल्लाका मान्छेहरू परेका छन्। हाम्रै इलामको पनि चिनेका एकजना जोडी श्रीमान श्रीमतीको तस्बिर मैले उहाँका छोरा र आफन्तहरूले राखेको देखेको थिएँ। उहाँहरू पनि सम्पर्क विहीन भएको कुरा र गोसाईकुण्ड अहिले सम्झना आएँ, गोसाईकुण्ड जाने रहेछ यो मेलै लाग्दो रहेछ यो नागपञ्चमीमा, र यसरी पनि धेरैजना परेको छ। र नूतनजीको घरमा बस्ने दुईजना उहाँहरूको स्थायी घरै सायद त्यतै परेछ, उहाँहरू परेको कुरा लेख्नु भएको छ। साह्रै दुःखद र साह्रै पीडादायी घटनाहरू। अहिले त फेसबुक पनि खोल्न मन लाग्दैन, त्यसमा पनि अब केही तस्बिरहरू हेर्नै नसक्ने तस्बिर विभत्स दृश्यहरू नराखिदिनु होला पनि भन्न चाहन्छु। यो भनिन्छ नि यो दैवको अगाडि कसैको केही लाग्दैन रहेछ, दशा बाजा बजाएर आउँदैन भन्थे, सायद होला निकै ठुलो क्षति पुगेको छ। 2072 सालको भूकम्प पश्चात सम्भवतः सबैभन्दा धेरै मानवीय क्षति भएको र भौतिक क्षति भएको पनि यही हो, र प्रकृतिसँग कसैको केही नलाग्दो रहेछ, यही भन्न चाहन्छु नूतनजी। शर्मिला अधिकारीजी नमस्ते सर, फेरि पनि धन्यवाद मेरो कविता र खबर सम्प्रेषण गरिदिनु भएकोमा। उहाँहरू गोपालजीको मेरो श्रीमान बाल शाखा हुनुहुन्थ्यो मेरो श्रीमानको भन्ने लेख्नु भएको छ अहिले पनि। अनि मङ्गलबारको कार्यक्रममा कयौँ पटक बेस रेडियो मार्फत चिरञ्जीवी खतिवाडको हजुरसँग पनि कुराकानी भएको जानकारी गराउन चाहन्छु, आशा छ राम्रो खबर सुन्न पाऊँ। ओहो, फ्यामिली कनेक्टमा कुरा पनि भएको रहेछ, अत्यन्त दुःखद खबर लेख्नुभयो शर्मिला अधिकारीजी। यस्तै हो संसार, अब यो विपत्तिसँग कसैको केही नलाग्दो रहेछ, यो त्यसमा पनि अब यो पानीसँग जानै डराउनु पर्ने रहेछ खोलाको तिरमा। त्यही भएर पनि पहिला पहिला बुढापाकाहरूले भन्ने गर्थे नि खोलाको छेउछाउ चाहिँ नबस्नु भनेर। वास्तवमा सायद 12 वर्षमा खोलो फर्किन्छन् भन्छन्, यसपालि निकै ठुलो विनाश फर्क्यो भन्न चाहन्छु। र हामी कामना गरौँ धेरै जसो हराएकाहरू सकुशल भेटियोस्, यही कामना गर्न चाहन्छु। प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ, दिप ज्वेलरी अल्सोट युकेबाट हुनुहुन्छ, नमस्कार तुलजी निशब्द बनायो भनेर लेख्नु भएको छ प्रेम विश्वकर्म दाईले। दिप ज्वेलरी अल्सोट युकेबाट हुन्छ, प्रेम दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुनिराख्नु भएको छ हामीसित जोडिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ अन्य प्रतिक्रियाहरू पनि म पढिहाल्छु। अरुण नदी खत्रीजी लेख्नुहुन्छ, नजिकैबाट काठमाडौँ बुढा निलकण्ठ पासीकोटबाट नमस्कार सुनिरहेछु भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, जर्मनीको हम्बर्गबाट अहिले चाहिँ उहाँ युकेको भ्रमणमा हुनुहुन्छ, नमस्कार तुलसीजी साथै सम्पूर्ण सृजनशील हातहरूलाई हार्दिक नमन गर्दछु, कार्यक्रम सुरुदेखि नै सुनिरहेछु। हाम्रो देशमा घटेको दुःखद घटनाप्रति दुःख प्रकट गर्दै हेल्प फर नेपाल अर विक्टिम भन्दै घटनामा जीवन गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आज युकेको अन्तिम दिन सबैबाट बिदा लिँदैछु। हस्त तुलसीजी हजुरलाई धन्यवाद, म दारिका थापा मराल युके नटिङ्घमबाट भनेर लेख्नु भएको रहेछ। बेलायतको भ्रमण रमाइलो भइरहेको होला है, आज अब जर्मनी फर्कँदै हुनुहुँदो रहेछ, यहाँलाई शुभयात्रा भन्न चाहन्छु। सम्धीजीवसँग भेट भयो कि भएन तपाईँको, सम्धी लिलाज कामाङजीवसित, उहाँ चाहिँ आज हराउनु भयो, कहिलेकाहीँ यसो रेडियोमा लेखिरहने मान्छे हराउनु भएको छ है, सम्धीलाई झकझकाउनु होला भन्न चाहन्छु।
द्वारिका थापा मगरज्यूलाई, अनि यहाँ खेलमती लिम्बू बेलायतबाट लेख्नुहुन्छ, नमस्कार सेवारू, तपाईँको कार्यक्रममा सुन्दर सृजन सिर्जनाहरू, गीत गजल कविता र मुक्तकहरू सुनिरहेछु। तुलसीजी तपाईँको पनि सिर्जना सुनाइदिनुहोस् न भनेर लेख्नु भएको छ। अब मैले के सिर्जना सुनौँ होला, अब यो अहिले अलि हामी पीडामा छौँ, दुखेको बेला एउटा दुखाइकै सिर्जना सुनाउँछ है मुक्तक शैलीको। दुखेको छ रसुवा नुवाकोट र धादिङ, रोयो आँखा रोकिएन रोकियो धड्कन एकछिन। दुखेको छ रसुवा नुवाकोट र धादिङ, रोयो आँखा रोकियो धड्कन एकछिन। हे दैव नियतिको किन गरिस कठोर प्रहार, हे दैव नियतिको किन गरिस कठोर प्रहार, फुर्सद निकालेर त्यो चित्कार सुन त एकछिन, फुर्सद निकालेर त्यो चित्कार सुन त एकछिन। यति बोले वास्तवमा ती चित्कार ती पीडा हेर्नै नसक्दा परिदृश्यहरूले अहिले पनि हाम्रो मन दुखिरहेको छ, र खेलमती लिम्बूलाई रेडियो सुनिदिनु भएकोमा चाहिँ धन्यवाद भन्न चाहन्छु। र अब भने म एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु। हामी अलिकति पीडामा छौँ, अलिकति चोटमा छौँ, अलिकति दुःखमा छौँ, अनि मन सम्हाल्ने कोसिसमा छौँ, र यस्तै पीडाको गीत राख्न चाहन्छु। यो छोडे बेला शान्तिश्री परियारले गाउनुभएको गीत हो, लीलाराज कामबाङको गीत रचना अनि शङ्कर थापा इस्मालको सङ्गीत रहेको छ। अहिलेलाई भने यही गीत यहाँहरू माझमा

0: Just go call radio. खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk। BFBS Gorkha Radio।

सम्झनामा आइरहन्छ मेरो जन्मी हुर्किएको आफ्नै गाउँघर। महेन्द्र राईको स्वर अनि सङ्गीत र गीतकार एनपी परदेशीको गीत रचना रहेको यो गीत राख्दै गर्दा श्रोताहरू, वास्तवमा विपदको बेला हरेक नेपालीहरूको मन संसारको जुनसुकै कुनामा भए पनि नेपालतिरै नै अल्झेको हुनुपर्छ। सम्झनामा नेपालै आइरहेको हुन्छ। त्यसैमाथि रसुवाको टिम्बुरे, बेत्रावती, नुवाकोटको तिर्सुली लगायतको क्षेत्रका बासिन्दाहरू संसारको जुनसुकै कुनामा भए पनि यतिखेर छिनछिनमा उहाँहरूको मन आफ्नै थाकथलोतिर होला। खण्डारै भए पनि त्यो गाउँघरको सम्झनाले उहाँहरूलाई बोलिरहेको हुनुपर्दछ। र मैले यो गीत राखेँ र अब नै फेरि पनि श्रोताहरूको प्रतिक्रिया पढिहाल्छु र तपाईँ सर्जक शिल्पी मनका सृजनाहरूलाई पनि म राखिहाल्छु। यहाँ एनपी परदेशीजी लेख्नुहुन्छ, युएसएबाट हुनुहुन्छ उहाँ, अहिले भने चाहिँ अमेरिकाको नर्थ क्यारोलिनाबाट हुनुहुन्छ। अभिवादन गरेँ मैले सबै श्रोताहरूलाई, आसिङलाई, अनि उता हाम्रा बोस्टनतिरका रघु ब्रदरलाई पनि भनेर लेख्नु भएको छ। अनि रघु भट्टराईजीले पनि आज त मकैको साथमा दुःखद खबरहरू सुन्दै बसिरहेको छु भनेर लेख्नु भएको छ। अर्थात् उहाँ युएसएको बोस्टनमा पनि मकै भुटेर अनि देश दुखेको, देशको पीडाको समाचारहरू सुनेर मनलाई गरुङ्गो बनाइराख्नु भएको छ। र यहाँ एनपिजी चाहिँ लेख्नुहुन्छ, प्राकृतिक प्रकोपले घर देशमा पेरोलेको बेला मन भारी छ, मनमा कामना छ हराएकाहरू सकुशल भेटुन्, जीवन गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। र मुक्तक पनि लेख्नु भएको छ, दुखेको छ उता घर देशमा चुपचाप छु म परदेशमा, दुखेको छ उता घर देशमा चुपचाप छु म परदेशमा, उकुस मुकुस भएको छ मन, उकुस मुकुस भएको छ मन, पुग्न नपाउँदा यो परिवेशमा, उकुस मुकुस भएको छ मन, पुग्न नपाउँदा यो परिवेशमा, आज सम्भव भए पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ गीत भन्नुभएको छ। मैले यो गीत कार्यक्रमको सुरुमै राखेको थिएँ। आज मेरो भावना र तपाईँको भावना ठ्याक्कै मेल खाएछ। धन्यवाद दिन चाहन्छु एनपी परदेशीजीलाई। तर कुनै त्यस्तै मन जलेको, मन दुखेको गीत राखौँला नि है त। यहाँलाई धन्यवाद दिन चाहन्छु। रघु भट्टराईजीले चाह छोटो तर भावुक बनाउने रचना, त्यो गीतको लागि मेरो पनि अनुरोध भन्नुभएको रहेछ। मैले कार्यक्रमको उठानमै पनि राखिसकेको छु, सायद आज अलि ढिलो ढिलो कार्यक्रम सुन्नुभयो होला। मैले सुरुमा अलिकति पीडादायी नै गीत राखेको थिएँ। सुरुमा स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको आज र राति के देखे सपनि मैमरी गएको, त्यस पश्चात पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, त्यस पश्चात मैले रोशन गुरुङको स्वरमा रहेको गीत राखेको थिएँ, दोभानमा बाढी आयो बिचमा परे एक्लो म बाँच्ने रहर धेरै थियो बचाइदिने अबको, अनि चरी लैजा समाचार हामी भयो बेघर भयो, यो गीत राखेको थिएँ। धन्यवाद दिन चाहन्छु यहाँहरू सबैजनालाई र एनपिजी र रघुजीलाई पनि धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ अन्य प्रतिक्रियाहरू पनि देखिरहेछु। यहाँ धनवीर पुनज्यू लेख्नुहुन्छ, बेलायत बेजिङ स्टोकबाट गीतकार धनवीर पुन, नमस्कार तुलजी, कार्यक्रम सुन्दैछु, कहिले दैविक प्रकोप कहिले के दुःखै दुःखको समाचार सुन्नुपर्दा मन कटक्कै खाएको छ, सम्पूर्ण मृत आत्माहरूको शान्तिको कामना गर्दछु, उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु धनवीर पुनज्यूलाई पनि कार्यक्रम सुनिदिनु भएकोमा। अनि यहाँ कैलाश अनिता लिम्बू लेख्नुहुन्छ नन्टन युकेबाट, नमस्ते तुजदाई, बिहिबारको लवली कार्यक्रम छोडिम सङ्गम सिर्जना बाटिकामा हजुरले मिठो भोइसमा वाचन गर्नुभएका मिठा मिठा गीत, गजल, कविता, मुक्तकहरू सुनेर इन्जोय लिइरहेछु है भनेर उहाँले चाहिँ मोरङ सुन्दर हरैचाका हिरा खड्का अधिकारीको मुक्तक पठाउनु भएको रहेछ। कैलाश अनिता लिम्बूलाई पनि धन्यवाद दिन चाहन्छु। र यति बेला पनि म यी मुक्तक मध्येको दुई मुक्तक पढिहाल्छु। पहिलो मुक्तक लेख्नुहुन्छ हिरा खड्का अधिकारी, जन्मिँदै सम्पत्ति लिएर आउने को हुन्छ र धन सम्पत्ति र खुसीले अगाउने को हुन्छ र, जन्मिँदै सम्पत्ति लिएर आउने को हुन्छ र धन सम्पत्ति र खुसीले अगाउने को हुन्छ र, आफ्नो दुःख देख्दा किन आत्तिन्छ मान्छे,
आफ्नो दुःख देख्दा किन हात्तिन्छ मान्छे, हन्डर नखाई सुखमा रमाउने को हुन्छ र, हन्डर नखाई सुखमा रमाउने को हुन्छ र। अर्को मुक्तक, सुख क्रमशः बिलाएर जान्छ, दुःख चट्टानजै थिग्रिन्छ, आँखा रसाइरहन्छन्, ओठको हाँसो सितिनै सिनित्तै निख्रिन्छ। सुख क्रमशः बिलाएर जान्छ, दुःख चट्टानजै थिग्रिन्छ, आँखा रसाइरहन्छन्, ओठको हाँसो सिनित्तै निख्रिन्छ। रुखबाट छुटेको पात झै वैश्य छोरी ओह्रालिएपछि जिन्दगी, रुखबाट छुटेको पात झै वैश्य छोरी ओह्रालिएपछि जिन्दगी, संसार जित्ने मान्छे पनि बुढेसकालमा एकाएक झिङ्ग्रिन्छ, संसार जित्ने मान्छे पनि बुढेसकालमा एकाएक झिङ्ग्रिन्छ। यो दुई मुक्तक राखेँ मैले एरा खड्का अधिकारीको कलमबाट, उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ गीतकार घनबहादुर थापा मगर र भाउजू कृष्ण थापा मगर बेलायतबाट लेख्नुहुन्छ, नमस्ते तुलसर, मेरो रचनाको पनि गीत राखिदिनु भएकोमा र देशमा घटेको घटना प्राकृतिक प्रकोपले ज्यान गुमाउनु भएको प्रति चाहिँ हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु। मेरो गीत बजाइदिनु भएकोमा चाहिँ मलाई धन्यवाद भनेर लेख्नु भएको छ। अर्थात् मैले अघि घनबहादुर थापा मगरको गीत रचना रहेको गीत कस्तो ओरी चाल्यो गीत राखेको थिएँ र उहाँले अगाडि शोकाकुल परिवारजनप्रति पनि गहिरो समवेदना व्यक्त गर्न चाहन्छु र हराउनुभएकाहरूको छिट्टै सकुशल उद्धार होस् भन्ने भगवान्सँग प्रार्थना गर्दछौँ भनेर लेख्नु भएको छ घनबहादुर थापा मगर, कृष्ण थापा मगर, उहाँहरू दुवैजनालाई पनि धन्यवाद दिन चाहन्छु। एनपी परदेशीले पहाडमा जाडो पऱ्यो भन्ने गीत माग्नु भएको थियो, तर यति बेला भने चाहिँ मैले अघि मन जलेको कुरा गर्दै गर्दाखेरि एउटा गीतको सम्झना आयो, बिबी थापाले लेख्नुभएको नातिकाजीको सङ्गीत, थाहै थिएन दिल आगो बिनानी जल्दो रहेछ। वास्तवमा यतिखेर आगो चाहिएको छैन दिल जलाउनुको लागि, नेपाली मनहरू यसै जलेको छ। यही गीत राख्छु है त।

अन्जु पन्तको स्वरमा यो गीत राखे। थाहै थिएन दिल आगो बिना नि जल्दो रहेछ। यो गीत पश्चात कार्यक्रमको अन्त्यन्ततिर आइसकेको छु। यहाँ लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ तुल पुन्ज्यू लेख्नुहुन्छ, नमस्कार तुल सर, म पनि हजुरको लोकप्रिय कार्यक्रम सुन्दैछु, एकपछि अर्को दुःखद खबरले स्तब्ध छु। यस दुःखद विपत्तिमा आफ्ना प्रियजन गुमाउनुभएका सम्पूर्ण परिवारजनहरूप्रति गहिरो तथा हार्दिक समवेदना व्यक्त गर्दछु। दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दछु। चिर शान्ति प्राप्त गरून् यस अत्यन्त पीडादायी घडीमा। शोक सन्तप्त परिवारजनलाई भगवान्ले धैर्य धारण गर्ने शक्ति र साहस प्रदान गरून्। यस विपत्तिबाट प्रभावित भएका घाइते सबैका शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु। र नेपाल र नेपाली जनताको दुःखमा हाम्रो मन प्रार्थना र सहानुभूति सधैँ साथमा रहनेछ भनेर लेख्नु भएको छ। तुलपुन्ज्यूलाई पनि धन्यवाद दिन चाहन्छु, बेलायतबाट हुनुहुन्छ। वास्तवमा यही हो नेपाली मन, एउटाको दुःखमा अर्कोको साथ सहयोग र भनौँ हातेमालो रहनुपर्छ। यसै गरी ललित गुरुङ दाई र सती गुरुङ भाउजू लेख्नुहुन्छ बेलायतबाट, डियर तुलसी सर नमस्कार, लेख्न निकै कोसिस गरेँ तर कलमै चल्न गाह्रो भयो। हिजो नेपालमा भएको अकल्पनीय क्षतिले हामी सबैलाई स्तब्ध र दुःखी बनाएको छ। यस्तो दुःखद घडीमा नेपाल आमाले हामी सबैको साथ सहयोग र एकताको अपेक्षा गरेको छ भन्नुमा गलत नहोला। यस दुःखद घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। यो कठिन समयमा हामी सबै एकजुट भई नेपाल आमाको यो पीडामा सबैले आफूले सकेको सहयोग प्रदान गरौँ भनेर लेख्नु भएको छ। ललित गुरुङ दाई र सती गुरुङ भाउजूले उहाँहरू दुवैजनालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब नि सबै श्रोताहरूलाई पनि धन्यवाद दिने बेला भइसकेछ। कार्यक्रमले नेटो काटिसकेको छ, समयले चाहिँ कार्यक्रमको समयले नेटो काटिसकेछ र रालपल कुनै प्रतिक्रिया भए म समेट्ने कोसिस गरिहाल्छु। यहाँ लेख्नुहुन्छ छवि थापा मगरज्यूले चाहिँ, नमस्कार तुलजी, आज हाम्रो नेपाल आमा रोइरहेको बेला वेदनाका गीतहरूको साथ भारी गरुङ्गो मन गरी हजुरको यो लोकप्रिय कार्यक्रम सुनिरहेछु। यो भीषण बाढीमा परि ज्यान गुमाउनेहरू सम्पूर्णको आत्माको चिर शान्ति कामना र गाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु भन्नुभएको छ। छवि थापाहरूलाई पनि धन्यवाद दिन चाहन्छु। कैलाश अनिता लिम्बुले मलाई धन्यवाद भनेर लेख्नुभएको छ, उहाँलाई फेरि पनि धन्यवाद दिँदै सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा। सुनेर जोडिनु सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिँदै कार्यक्रमको पुछारमा बिसौनीमा शिव अधिकारीले लेख्नुभएको गीत योगेश वैद्यको स्वरमा छाड्दै बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: ma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: भोटेको सिबारीले गोसाईकुण्ड तीन स्याफ्रु बेसी र नुवाकोट विदुर दशमा दुईजना वेलफेयर पेन्सनरको परिवारमा क्षति गरेको छ तर दुवै पेन्सनर सकुशल छन्। एडब्ल्यूसी बागमतीका क्लस्टर सपोर्ट टिम म्यानेजर सार्जन तेज बहादुर थापा,
4: हाम्रो पेन्सनरको हकमा चाहिँ दुईजना वेलफेयर पेन्सनर हुनुहुन्छ। एउटा गोसाईकुण्ड तीन च्याप्रुबासी बजारमा बस्नु भएको थियो सार्की घले, उहाँ 88 वर्षको, अनि अर्को विदुर गाउँपालिका 10 कोलोनी भन्छन् नुवाकोटको निङमा तामाङ, उहाँ चाहिँ के अरे 83 वर्षको। उहाँहरू चाहिँ असर परेको जुन चाहिँ निङमा तामाङको चाहिँ घर लयो, सम्पूर्ण सम्पत्ति लयो, तर चाहिँ अलिकति 5-10 मिनट पहिला वार्निङ पाएको हुनाले उनीहरूले आफ्नो मान्छेहरूले चाहिँ घरबाट निस्किएर अलिमाथि जङ्गलतिर गएर सर्भाइभ हुनुभएको छ। अनि उहाँ सप्रवासीको चाहिँ आमा चाहिँ उहाँको पनि आफन्तहरू सबै घरहरू अब उहाँको घरदेखि तपतिरको सबै बगाएर लयो, आफन्ती उहाँको छोरा ज्वाइँ छोरीहरू सबै लयो, उहाँलाई जसरी तसरी अलिकति जोगाएछन् मान्छेहरूले, अनि माथि स्कुलमा लगेर राखिएको अवस्था छ। त्योभन्दा अरू रिपोर्ट चाहिँ आएको छैन, हामीलाई रिपोर्ट आएको त्यो हो, तर समस्या के भयो भने अहिले त्यहाँको टेलिफोन लाइन, बिजुली, पावर सबै छैन, मोबाइल चार्ज गर्न सक्दैनन्, गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ कन्ट्याक्ट गर्न एकदम मुस्किल छ। सुरुमा इनिसियल रिपोर्ट उहाँको आफन्तीबाट हामीले यो पायौँ, पाइसकेपछि अझै उहाँको कोही काठमाडौँमा छ नातिनीहरू, नातिनी बुहारीहरू, उहाँको तर्फबाट हामीले यसरी पाएको छौँ, तर हामी डाइरेक्टली त्यो ठाउँमा अहिले कन्ट्याक्ट गर्न सकिने अवस्था छैन। अनि अरू चाहिँ हामी चाहिँ जाने अवस्था पनि छैन, बाटो पुलहरू सबै लगिसक्यो, त्यहाँ चाहिँ जाने बाटोहरू। सबभन्दा ठुलो भनेको चाहिँ उहाँको आफ्नै छोरा पनि मिसिङ छ, अहिले बुहारीको नाति नातिनाहरू सबै मिसिङ छ, उनीहरूको कता गयो त्यो निश्चय पनि पहिरोले त्यो बारीले नै लयो भन्ने हामीले एस्युम्सन छ। तर हाम्रो पेन्सनर चाहिँ घरको मान्छेले त्यो उसको आफन्तीले चाहिँ बोकेर माथि सार्नु भएछ सफरबासीको।
3: उहाँहरूलाई अब कसरी सहयोग गर्ने योजना छ?
4: हिजो नै हामीले एउटा टिम पठायौँ, अब बाटै छैन, सबै 16-17 पुलहरू सबै बगायो, अब जानुपर्ने पुल क्रस गरेर जानुपर्ने, अनि धेरै अन्त बाटोबाट जाने बाटो छैन। हामीले 4-5 टिम पठाएको थियौँ, त्रिशुलीसम्म गयो, अनि त्यहाँ चाहिँ पुलदेखि यतापट्टि परहरी चौकी छ, त्यसदेखि उता चाहिँ जानु सम्भव भएन। सहयोग गर्नलाई हामीले अलिकति रिलिफ आइटम पनि लिएर पठाएको थियौँ, तर त्यो पास गर्ने सम्भव भएन। नभएपछि टिमले उनीहरूकै छिमेकीहरूलाई फोन गरेर लो फलानालाई चाहिँ यति खानालाई चामलहरू, नुन तेलहरू, बस्नलाई दिनुहोस्, हामीले कति पैसा लाग्छ हामीले पछि यहाँबाट दिन्छौँ हिसाब गर्नुहोला भनेर त्यसै त्यो किसिमले सहयोग चाहिँ पुर्याइयो। तर हामी फिजिकली आफै दिन सकेन, जाने अवस्था छैन, बाटै छैन।
3: अहिले उहाँहरू कसरी बसिराख्नु भएको छ त, कहाँ बस्नु भएको छ?
4: त्यही त ठुलो समस्या छ कि अहिले फेरि ताल चाहिँ चाइनामा अझै भत्किँदैछ भन्ने हल्लाले उनीहरू झन् माथि जङ्गलतिर सरेको अवस्था छ। त्यो हिजो कहाँ गएर बसेको थिए त्योबाट पनि अझै यहाँ पनि आउँछ भनेर अझै माथि जङ्गलतिर भएको हुनाले चाहिँ उनीहरूलाई चाहिँ खाना सेल्टर एकदम ठुलो समस्या छ भन्ने सुनेको छौँ। तर नेपाल सरकारको रिलिफ टिमहरूले चाहिँ बिहानदेखि सार्ने कोसिस गरेको छ भन्ने सुनेको छु। आशा छ त्यो स्ट्रन्डेड भएको मान्छेहरूलाई चाहिँ यता सदरमुकाम के अरे धुम्चेमा ल्याउने कुरा गर्दैछ भन्ने सुनेको छु। तर हाम्रो पेन्सनरहरूको चाहिँ अवस्था त्यो कन्ट्याक्ट भएको छैन, अहिले जीवित छन् भन्ने हामीले कन्फर्म पायौँ, तर त्यसपछि कन्ट्याक्ट हुन सकेको छैन, हामी जान सक्ने अवस्था पनि छैन, हामी जान सकेनौँ।
3: रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुगेको छ। यात्रुवाहक तथा मालवाहक सवारी साधनमा क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदूर समेत सम्पर्क विहीन रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले बाढीबाट सार्वजनिक सवारीमा पुगेको क्षतिको एकिन विवरण प्राप्त भई नसकेको बताउनु भएको छ। सेटौलाका अनुसार नेपाल अरणीको यातायात सेवा प्रालीका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका 25 बसको अवस्था अहिलेसम्म अज्ञात छ। उहाँले बस सहित बसमा सवार यात्री र 50 कर्मचारी पनि सम्पर्कविहीन रहेको जानकारी दिनुभएको छ। यस्तै नमस्ते पासाङ लामु यातायात कम्पनी प्रालीका 15 सवारी साधन र ती सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि जानकारी प्राप्त हुन नसकेको उहाँले बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाईकुण्ड पुगेका पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको छ। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न भनेको हो। मन्त्रालयका अनुसार सुरक्षित यात्राका लागि गोसाईकुण्ड, दुप्चेश्वर, काठमाडौँ हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिनेछ। रसुवाको भोजटेको सीमा आएको बाढीमा पनि ज्यान गुमाउनेको संख्या 290 पुगेको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले थप शव फेला परेको जनाएको हो। त्यहाँ मात्रै 81 जनाको शव फेला परेको छ। तीमध्ये 55 जनाको शव जिल्लाका 7 अस्पतालमा राखिएको छ। 26 जनाको शव भने घटनास्थलमै रहेको र अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

बिचार कन्दला साङ्गीतिक दलको प्रस्तुतिमा गाउँदै हुनुहुन्थ्यो यस गीतलाई विवेक श्रेष्ठले र यो मिठो गीतको साथसाथमा आदरणीय श्रोताबृन्द कार्यक्रम आजको हाम्रो यो दिवाको शैली अगाडि आइसकेको छ तपाईँको सेवामा सुरु भइसकेको छ तपाईँको लागि कार्यक्रम लिएर सधैँ झैँ म शिरीष सुनवार आजको लागि हाजिर भइसकेँ यहाँहरू सबैले कार्यक्रममा साथ दिनुहुन्छ आज पनि सधैँ झैँ भन्ने मैले आशा गरेको छु साथ दिनुहोला सँगै रहनुहोला ठिक चार बजेसम्म आजको लागि यो प्रस्तुति लिएर म हाजिर भइसकेँ त समय अहिले दिउँसोको 1:12 गएको छ कार्यक्रममा अब मिठा मिठा गीत सङ्गीतहरू अनि विविध सरसामग्रीहरू लिएर म हाजिर भइसकेँ र आज कार्यक्रम अन्तर्गतको सरसामग्रीहरू के कस्ता छन् त्यसतर्फ लाग्नुभन्दा पूर्व चाहिँ म नेपाली पात्रलाई पल्टाउन चाहन्छु र नेपाली पात्रलाई पल्टाउँदाखेरि चाहिँ नि आजको तिथिमिति के छ कस्तो छ त्यस विषयवस्तुमा पनि अलिकति जानकारी तपाईँहरूलाई गराउन चाहन्छु यति खेर र आजको तिथिमितिको कुरा गर्नुपर्दा आज चाहिँ अब नेपाली पात्रो अनुसारको कुरा गर्नुपर्छ विक्रम सम्बत 2083 सालमा छौँ अहिले हामी विक्रम सम्बत 2083 साल भदौ महिनाको आज 11 हो तदनुसार 27 अगस्त सन् 2026 आज चाहिँ बिहिबारको दिन आज श्रावण शुक्ल चतुर्दशी तिथि पूर्णिमा व्रत हुन त पूर्णिमा भोलि परेको छ तर पूर्णिमा व्रत गर्ने तिथि चाहिँ आज परेको छ त यो पूर्णिमा व्रत आज श्री शिव पवित्र रोपण पनि यो तिथि पनि आजको दिनमा नै परेको छ भने भोलि चाहिँ जनै पूर्णिमा यानि कि रक्षाबन्धन परेको छ भने पर्सि गाई जात्रा छ नेपालको कन्टेक्स्टमा कुरा गर्नु पर्दाखेरि अलिकति यो आइरहेको उत्सव आइरहेको पर्वहरूको बारेमा मैले कुरा गरेँ तर पर्वहरूको कुरा गरिरहँदाखेरि एकातिर अर्कोतिर नेपालको सन्दर्भमा एकदमै दुःखद खबरहरू हामीले सुनिरहेका छौँ तपाईँलाई पनि थाहा छँदैछ यो कुराहरू होइन यसमा चाहिँ नि अब भनौँ जुन हिजो जुन फ्ल्यास फ्लडिङ भएको छ एकदमै ठुलो तादातमा यसमा चाहिँ नि धेरैको ज्यान गएको छ धेरै धनजनको चाहिँ क्षति भएको छ अहिले जति पनि हामीले देखिरहेका छौँ यो न्युजहरूमा त्यो हेर्दाखेरि साँच्चै नै अत्यन्तै हृदय विदारक यो एउटा स्थिति छ भन्दा फरक नपर्ला केही थाहा नभएको होइन कुनै पनि प्रकारले चाहिँ नि समस्या आउन सक्छ एकैछिनमा भन्ने जानकारी नभएको त्यो ठाउँमा चाहिँ अचानक यो विपद आइपर्दाखेरि अब कस्तो भयो होला उहाँहरूलाई भन्ने कुरा हामी आङ्कलन पनि गर्न सक्दैनौँ हामी त्यो चाहिँ कल्पना पनि गर्न सक्दैनौँ है कल्पना गर्न नसक्ने यस्तो स्थिति हामीले चाहिँ हिजो सुन्न पर्यो देख्न पर्यो होइन र यस्तोसँगले आएको थियो त्यो भेल त्यो बाढी त्यो मर्डस्लाइड है त्यसले बाटोमा आएको कुनै पनि कुरालाई कुनै पनि व्यक्तिलाई कुनै पनि चाहिँ संरचनालाई कुनै पनि जीव जन्तुलाई छोडेन सम्पूर्णलाई बगाएर सम्पूर्णलाई चाहिँ नि सम्पूर्ण तहस तहस नहस गरेर चाहिँ अगाडि बढेको हामीले देखिरहेका थियौँ होइन र त्यो हेर्दाखेरि यति नरमाइलो लाग्यो यति नरमाइलो लाग्यो आँखाबाट यति आँसु आफै बढेर झरे भनेर साध्य छैन हामीलाई यस्तो भएको छ देख्नेलाई भन्दा त्यहाँ त्यो जुन समस्या छ जुन बाढी पहिरो जुन एउटा चाहिँ नि हिजोको स्थितिलाई भोग्ने उहाँहरूलाई कस्तो भयो होला अनि उहाँहरूको परिवारलाई कस्तो भयो होला सबैजना त त्यहाँ हुनुहुन्नथ्यो होला त्यहाँको परिवारका सदस्यहरू बाहिर बाहिर पनि हुनुहुन्थ्यो होला त्यो बाहिर रहेका सदस्यहरूलाई आफ्नो परिवारको स्थितिको बारेमा थाहा नपाउँदा कस्तो भयो होला कन्ट्याक्ट नहुँदा कस्तो भयो होला त्यो अर्को एउटा पाटो छ है र हिजो जुन त्यो भयो त्यो घटना जुन घट्यो त्यस पश्चातको जुन एउटा आफ्टरमाथ छ त्यो झन् बढी हृदय विदारक हुन्छ भन्दा सायद फरक नपर्ला जस्तो लाग्छ दौडेर पनि भागेर पनि कुदेर पनि त्यो विध्वंसात्मक जुन बाढी छ त्यसबाट बस्न नसक्नेहरूको जुन एउटा हृदय विदारक एउटा कथा छ त्यो कस्तो थियो होला भनेर पनि साथ दिएछ आदरणीय श्रोता पनि एकदमै त्यो कुरा गरिरहँदाखेरि पनि मलाई एकदम गुज बम्स आइरहेको छ एकदमै जिङरिङ भइरहेको छ मेरो शरीर र तपाईँहरूलाई पनि सायद त्यस्तै भएको छ होला सम्पूर्ण जति पनि भिक्टिमहरूले त्यहाँ आफ्नो ज्यान गुमाउनु भयो उहाँहरू सबैलाई रेस्ट इन पिस भन्न चाहन्छौँ होइन उहाँहरूको आत्माले शान्ति पाओस् अब यस्तो स्थितिमा उहाँहरूको ज्यान उहाँहरूले गुमाउनु परेको छ र उहाँहरूको परिवारलाई धैर्य धारण गर्ने शक्ति भगवान्ले दिउन् छिटोभन्दा छिटो उहाँहरू जति पनि उद्धार गरिएका छन् होइन उहाँ
उहाँको स्वास्थ्य स्थिति राम्रो होस् अनि जति पनि उद्धार गरिनुपर्ने व्यक्तिहरू हुनुहुन्छ अथवा त्यो स्थिति छ सबैलाई चाहिँ रेस्क्यु गरियोस् भन्ने हाम्रो चाहिँ कामना हो। यति टाढा हामी बसेका छौँ, हामीले गर्न सक्ने के छ त्यो हामी गर्छौँ। तपाईँहरू हामीहरू सबैजनाले चाहिँ प्रार्थना चाहिँ गरौँ उहाँहरूको चाहिँ लागि भनेर भन्न चाहन्छु यतिखेर। र सोसियल मिडियाको प्लेटफर्महरूमा पनि यति धेरै समाचारहरू आइरहेका छन्, यति धेरै चाहिँ नि रिल्सहरू आइरहेका छन्, यस विषयवस्तुमा अपडेटहरू आइरहेका छन्, अहिले चारैतिर यसैको मात्र कुरा भइरहेको हामीले पाइरहेका छौँ। र यो एकदम नरमाइलो खबर, यस्तो बेलामा अब के चाहिँ रक्षाबन्धन, के जनै पूर्णिमा, के गाई जात्रा, के अनेक प्रकारको पर्वहरू होइन, यो सबै चाहिँ एकदमै ओझेलमा पर्छन्, यो सबै चाहिँ स्याडोमा पर्छन् भन्दा फरक नपर्ला। अहिले नेपाल एक भएर चाहिँ नि हामी नेपालीहरू जहाँ जहाँ छौँ संसारको सबैजनाले एक भएर यो एउटा विपदको घडीलाई चाहिँ नि हामीले सामना गर्नु परेको स्थिति छ। आदरणीय श्रोताबृन्द, यति नै भन्न चाहे, कुरा गर्दै जाने हो भने धेरै छ, स्टोरिजहरू धेरै छन्, तर अब त्यो कुराहरूमा मात्र अल्मलिएर बस्यो भने फेरि कार्यक्रम अन्तर्गतका अन्य कुराहरूलाई पनि ध्यान दिनुपर्ने हुन्छ। लाइफ ह्याज टु गो अन भनेर भनिन्छ होइन, यस कारण गर्दाखेरि अब दुःख छ मनभरि, एकदमै भनौँ न हामी नरमाइलो एउटा चाहिँ मनस्थितिमा रहेका छौँ, तर पनि गर्नुपर्ने आफ्नो काम कर्तव्यलाई अगाडि बढाउनै पर्दो रहेछ। के गर्नु, यो विधिको विडम्बना यस्तै छ आदरणीय श्रोता, पनि कहिले काहीँ एकदम इट्स भेरी अनफेयर जस्तो लाग्छ होइन, तर अब त्यो जे छ त्यो अब सहेर अगाडि बढ्नु नै पर्ने रहेछ। एनिवे, यो कुरालाई यतिमै थाती राख्न चाहेँ मैले अगाडि, यो कुरा गरेर आउँदाखेरि मौसम पनि अलिकति कुरा यहाँको पनि म जानकारी गराइहाल्छु तपाईँहरूलाई। वर्षा हुने क्रम इङ्ल्यान्डको उत्तरी भूभागहरूमा जारी नै छ र वेल्समा अनि नर्दर्न आयरल्यान्ड र सदर्न स्कटल्यान्डमा पनि आज आफ्टरनको समयमा केही वर्षा भएको हामी पाउँछौँ अनि घाम लाग्ने क्रम चाहिँ वर्षा पश्चात केही ठाउँमा चाहिँ देखिन्छ, न्यानो र ह्युमिड रहन्छ स्पेसली दक्षिण भूभागहरूमा। पानी पर्ने क्रम रातिको समयमा स्कटल्यान्डको उत्तरी भेगहरूतिर जारी नै रहन्छ, नर्थ इस्ट इङ्ल्यान्डसम्म पनि यो पुग्ने देखिन्छ अनि बादल र वर्षा हल्का फुल्का दक्षिण पूर्वीय भूभागतिर पनि रहेको हामीले भेटेका छौँ अथवा मेट अफिसले हामीलाई जानकारी गराएको छ। यति नै जानकारी राखेँ मैले मेट्रो अफिसले दिएको जानकारीलाई यतिमै सीमित राख्दै अगाडि बढ्न चाहन्छु। अगाडि बढ्नु पर्दाखेरि अब समय पनि अगाडि खड्किसकेको छ, कार्यक्रम अन्तर्गतका सरसामग्रीको विषयमा कुरा गर्छु म। अब अगाडि हामी सुन्छौँ हाम्रो हेल्थ सेगमेन्ट, आज हेल्थ सेगमेन्ट पश्चात भने अगाडि कार्यक्रमको दोस्रो चरण रहनेछ। कार्यक्रमको दोस्रो चरणमा मिठा मिठा गीत सङ्गीतहरू, हाम्रो स्थानीय कलाकारका गीत सङ्गीतहरू म तपाईँको लागि राख्नेछु अनि यसको अलावा कार्यक्रममा अगाडि हामी बढ्छौँ हाम्रो तेस्रो चरणतर्फ, जस अन्तर्गत भने आज क्युजिएलआरका जिएम हुनुहुन्छ मेजर विवेक सिंह, विवेक जङ शाह एमबी एमबिओ, उहाँसँग गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ। त यति नै जानकारी राख्दै म अब अगाडि बढ्न चाहेँ, तपाईँहरूको लागि अगाडि म राख्छु अब भने अर्को एउटा गीत र यही गीतको साथसाथमा हामी कार्यक्रममा अब अगाडि बढ्दैछौँ र यो गीत चाहिँ अब अहिले हामी सुनौँ र यही गीतको साथमा अगाडि बढौँ। प्रिय श्रोताबृन्द, कार्यक्रमको यो चरणमा अब पनि यो गीत पश्चात म तपाईँलाई अगाडि लिएर जानेछु हाम्रो आजको हेल्थ सेगमेन्टतर्फ र हेल्थ सेगमेन्टमा चाहिँ नि आज के छ, के कस्तो सामग्री छ सुन्नको लागि तपाईँहरू तयार रहनुहोला भनेर भन्न चाहे यो बेलामा। त प्रिय श्रोताबृन्द, आउनुहोस् अब भने यो गीत सुनौँ। अहिले जुन म यो गीत तपाईँहरूको लाग्न लागि राख्न गइरहेको छु, यो गीतबाट चाहिँ जति पनि हाम्रो यो रसुवामा भएको जुन बाढीमा परेर ज्यान गुमाउनु भएका जति पनि हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, नेपाली मात्र नभइकन इनफ्याक्ट धेरै फरेनर्सहरूको पनि अत्तोपत्तो छैन भन्ने हामीले सुनिरहेका छौँ। मानसरोवरमा तीर्थयात्राको लागि जानुभएको उहाँहरूलाई पनि यसको चपेटमा उहाँहरू पनि पर्नुभएको भन्ने खबरहरू सुनिरहेका छौँ। उहाँहरू सबैको चिर शान्तिको कामना गरौँ। 1974 एडीको यो गीत म अहिले राख्न चाहन्छु उहाँहरूको सम्झनामा।

0: गोरखा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334। र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFPS गोर्खा रेडियो।

हजुर त आदरणीय श्रोता पनि दिवाको सिलमा स्वास्थ्य चर्चाको पालो परिसकेको छ। हेल्थ सेगमेन्टमा अब भने आज पनि सधैँ झै स्वास्थ्यसँग सम्बन्धित चर्चा परिचर्चामा हामी संलग्न रहनेछौँ। आजको यो हेल्थ सेगमेन्ट अन्तर्गत म कुरा गर्दछु एलर्जीको बारेमा। हुन त सामान्य रूपमा नै लिइन्छ एलर्जीलाई कतिपय अवस्थामा, तर यसले कहिलेकाहीँ चाहिँ प्राणघातक स्थितिलाई पनि निम्त्याउन सक्छ भन्ने कुरालाई पनि हामी बिर्सन सक्दैनौँ कदापि। यसर्थमा आज एलर्जीको विषयवस्तुमा अलिकति तपाईँसँग म चर्चा परिचर्चामा सामेल रहनेछु, यानि कि भनौँ जानकारीहरू तपाईँसँग सेयर गर्नेछु। आशा गर्दछु साथ तपाईँले सधैँ चाहिँ आज पनि यो सेगमेन्टमा दिँदै हुनुहुन्छ भनेर। त एलर्जी के हो त? यो आम रूपमा चाहिँ तपाईँ हामी सबैले सुनेको नै शब्द हो, होइन? तपाईँ हामीले कुनै न कुनै अवस्थामा चाहिँ भोगेको यो एउटा स्थिति हो भन्दा फरक नपर्ला। त एलर्जी एक प्रकारले चाहिँ यो हाम्रो जुन छाला छ यसको प्रतिक्रियाबाट हुन्छ, जुन चाहिँ आमतौरमा कुनै विशेष प्रकारको भोजन, कपडा या कुनै ड्रग्स आदि जस्तो पदार्थहरूको विरुद्ध हाम्रो शरीरले दिएको रियाक्सनको रूपमा देखिन्छ। एलर्जी उत्पन्न गर्नेवाला पदार्थहरूलाई चाहिँ एलर्जन भनेर भनिन्छ, जो शरीरभन्दा बाहिरका वस्तुहरूबाट बन्ने गर्दछ। एलर्जी एकदमै सामान्य रूपमा पाइन्छ, विशेष गरिकन बच्चाहरूमा। केही बच्चाहरूमा चाहिँ उनीहरू बिस्तारै बिस्तारै ठुलो हुँदै जाँदाखेरिमा चाहिँ उनीहरूको एलर्जी पनि बिस्तारै बिस्तारै हराएर जान्छ, तर केही बच्चाहरूमा चाहिँ यो लामो समयसम्म रहन सकिन्छ। तर यसको मतलब यो बिल्कुलै होइन कि बाल्य अवस्थामा नै एलर्जीको सुरुवात हुन्छ भनेर। वयस्कहरूमा पनि त्यस्तो कुराहरूबाट एलर्जी भएको देखिन्छ पछि गएर, जुन कुराहरूबाट पहिला उनीहरूलाई एलर्जी हुँदैन थियो। यस कारण गर्दाखेरि वयस्क अवस्थामा पनि, यानि कि जीवनको कुनै पनि मोडमा पुग्दाखेरि हामीलाई कुनै पनि कुरा बाट एलर्जी हुन सुरु हुन सक्छ भन्ने कुरालाई बिर्सनु हुँदैन। र एलर्जी एउटा यस्तो समस्या बन्न सक्छ जसले चाहिँ हाम्रो दैनिकको गतिविधिहरूमा चाहिँ प्रभाव पार्न सक्छ। हुन त धेरै एलर्जीहरूको मामला हल्का फुल्का नै हुन्छ जसलाई पूर्ण रूपमा नियन्त्रणमा राख्न सकिन्छ, तर गम्भीर एलर्जीको मामला पनि कहिलेकाहीँ देखिन्छ, हुन त एकदमै रेयर देखिन्छ, तर त्यसको प्रति सचेत हामी रहनु अवश्य पनि पर्दछ। त एलर्जीको विभिन्न प्रकारहरू हुनसक्छ, यानि कि विभिन्न तरिकाहरूबाट एलर्जीको रियाक्सन जुन छ त्यो देखिन सक्छ हामीमा, जस्तो कि दबाई आदिहरूबाट हुनेवाला एलर्जी, कुनै पनि प्रकारको दबाई आदिबाट प्रभावित भएर प्रतिरक्षा प्रणालीद्वारा एक असामान्य प्रतिक्रिया जब दिइन्छ त्यति बेला चाहिँ एलर्जिक रियाक्सन देखिन सकिन्छ। यसै गरिकन कुनै विशेष प्रकारको खाद्य पदार्थहरूको सेवन गरे पश्चात प्रतिरक्षा प्रणालीद्वारा एक अप्रिय वा खतरनाक रूपको रियाक्सन मिल्नु पनि एउटा एलर्जिक रियाक्सनको रूपमा हामीले लिन सक्छौँ। यसै गरिकन सम्पर्कबाट हुनेवाला चर्मरोग, यानि कि कुनै पनि पदार्थलाई छुँदाखेरि या तिनीहरूको सम्पर्कमा आउँदाखेरि हाम्रो छालामा रातो रातो दानाहरू देखिन्छ भने त्यसलाई पनि एलर्जिक रियाक्सन भनेर भन्न सकिन्छ। अनि यसै गरिकन ल्याटेक्सबाट पनि एलर्जी हुँदो रहेछ प्रिय श्रोताबृन्द। र केही प्रकारको प्रोटिनबाट चाहिँ एलर्जिक रियाक्सन हुन्छ, जुन प्रोटिन चाहिँ प्राकृतिक रबर यानि कि ल्याटेक्समा पाइन्छ, यसबाट हुने एलर्जीलाई चाहिँ ल्याटेक्सबाट हुने एलर्जी भनेर भनिन्छ। यसै गरिकन एलर्जिक आस्थमाको पनि स्थिति हुन्छ, र भनौँ न विशेष गरिकन जुन पदार्थबाट चाहिँ एलर्जिक रियाक्सन ट्रिगर हुन्छ त्यही पदार्थहरूबाट सुरु हुने आस्थमालाई चाहिँ एलर्जिक आस्थमा भनेर भनिन्छ। अनि मौसम अनुसारको एलर्जी पनि हुन्छ, जस्तो कि हे फिभर यसको एकदमै ठुलो एउटा चाहिँ इक्जाम्पल हो। हे फिभर तपाईँहरूमध्ये धेरैले यो भएको पनि अवस्था हो, होइन? यो एक एलर्जिक प्रतिक्रिया जसले चाहिँ आँखा चिलाउने, आँखाबाट आँसु आउने, अनि हाच्छिउ आउने, अनि घाँटी चिलाउने आदि इत्यादि प्रकारको चाहिँ रियाक्सन चाहिँ पैदा गराउँछ शरीरमा, होइन? यो चाहिँ मौसम अनुसारको एलर्जी भनेर भनौँ न, होइन? अनि यसै गरिकन जनावरबाट हुनेवाला एलर्जी पनि हुन्छ, जुन चाहिँ जनावरको राल, मूत्र, उनीहरूको त्वचाको कोशिकाहरू आदि इत्यादिको चाहिँ सम्पर्कमा आउँदाखेरि त्यसबाट प्रतिरक्षा प्रणाली जुन हाम्रो भित्र हुन्छ यसले असामान्य रियाक्सन दिन्छ भने यो जनावरबाट हुने एलर्जीको रूपमा यसलाई लिन सकिन्छ। अनि एक गम्भीर र सम्भावित रूपबाट चाहिँ नि प्राणघातक स्थिति उत्पन्न गराउने एलर्जिक रियाक्सनलाई चाहिँ एनाफिलाक्सिस भनेर भनिन्छ यो अवस्थालाई, र मोल्डबाट पनि हुन्छ एलर्जी। त विभिन्न प्रकारले चाहिँ एलर्जिक रियाक्सनहरू हाम्रो शरीरले चाहिँ दिँदो रहेछ, जसबाट चाहिँ हामीलाई एलर्जी भएको भनेर हामी भन्छौँ, होइन? अनि एलर्जीको लक्षणहरूको कुरा गरौँ, अन्य जुन पनि हाम्रो शारीरिक अवस्था हुन्छ विशेष गरिकन समस्याहरूको विषयमा कुरा गर्नुपर्दा सबैको कुनै न कुनै लक्षण त हुन्छ नै, होइन? त्यस्तै एलर्जीको पनि केही लक्षणहरू हुँदो रहेछ जुन म तपाईँसँग अब सेयर गर्छु। जुन कुराहरूबाट तपाईँलाई एलर्जी छ नि, होइन, त्यसको सम्पर्कमा आएको केही मिनटभित्रमा नै
तपाईमा चाहिँ एलर्जीको प्रतिक्रियाको लक्षण तपाईले महसुस गर्न सक्नुहुन्छ। हुन त धेरै समयमा चाहिँ धेरै प्रकारको एलर्जी हुँदाखेरि चाहिँ बिस्तारै बिस्तारै यो लक्षणहरू सुरु हुँदै केही घन्टासम्म पूर्ण रूपमा विकसित हुन्छ, तर यसको सुरुवात चाहिँ केही मिनटबाट नै सुरु भएको हुन्छ। त एलर्जीको समस्याको कारण दिनानुदिनको हाम्रो जुन गतिविधिहरू छ नि यसमा बाधा हुन सक्छ। हुन त धेरै प्रकारको एलर्जीहरू हल्का फुल्का नै हुन्छ, तर धेरै पटक एलर्जीको गम्भीर प्रतिक्रिया पनि हुनसक्छ, जसलाई चाहिँ एनाफिलाक्सिस भनेर भनिन्छ। यो प्राणघातक पनि हुनसक्छ। यदि एलर्जी गराउने कुनै पनि पदार्थ चाहिँ हाम्रो सासद्वारा शरीरभित्र प्रवेश गर्छ भने यो आमतौरमा चाहिँ नाक, आँखा या हाम्रो लङ्स यानि कि फोक्सोलाई प्रभावित गर्छ यसले भित्र पसेर। र यदि यस्तो एलर्जिक पदार्थलाई हामीले खाएका छौँ, पिएका छौँ भने सम्भावित तौरमा चाहिँ त्यो मुख, पेट वा आन्द्रामा पुग्छ, जसबाट त्यो अङ्गहरूमा चाहिँ यसको एलर्जिक रियाक्सन हुन्छ अथवा भनौँ ती अङ्गहरूलाई यसले प्रभावित गर्दो रहेछ। र मौसमी एलर्जीको लक्षण हल्कादेखि लिएर गम्भीर रूपसम्म पनि हामीले भोग्न सक्छौँ, जसमा चाहिँ आम प्रकारको लक्षणहरूमा चाहिँ हाँच्यु आउनु होइन, अनि नाक बग्न सुरु गर्नु यानि कि सिँगार आउन सुरु गर्नु, या यसै गरिकन नाक पूर्ण रूपमा बन्द हुनु त्यो पनि हुनसक्छ, आँखाबाट पानी आउनु अथवा आँसु आउनु, आँखा चिलाउनु, अनि पिनासको लक्षणहरू देखिनु, घाँटी या कानको जुन हाम्रो प्वाल छ त्यो चिलाउनु होइन, अनि कान बन्द हुनु, अनि यसै गरिकन मुखबाट चाहिँ खकार निस्कनु, अनि हाम्रो जुन ओठ छ, अनि यो जुन जिब्रो छ, आँखा या हाम्रो पूर्ण रूपमा जुन अनुहार छ त्यो सुन्निनु, अनि पेट दुख्नु, अनि नर्मली बिमारी जस्तो महसुस गर्नु होइन, जसमा चाहिँ उल्टी आउने अनि पखाला लाग्ने, वाकवाकी हुने प्रकारको चाहिँ लक्षणहरू देखिन्छ। यसै गरिकन छाला रुखो हुन्छ, सुखो हुन्छ, अनि छालामा चाहिँ रातो रातो दाना पनि देखिन्छ। यो चाहिँ एलर्जिक रियाक्सनको चाहिँ केही लक्षणहरू हुन्। यसै गरिकन कम सामान्य लक्षणहरू पनि छन्, तर त्यसलाई पनि लक्षणको रूपमा लिन सकिन्छ, जस्तो कि टाउको दुख्नु, सास लिनमा कठिनाइ हुनु, अनि सास फेर्दाखेरि घ्यार घ्यार प्रकारको आवाज आउनु, खोकी लाग्नु, यो पनि एलर्जिक रियाक्सनको लक्षणहरू हुन सक्छ। र केही रेयर मामलामा चाहिँ एलर्जीले एक गम्भीर प्रकारको चाहिँ प्रतिक्रियालाई जन्म दिन्छ, जसलाई चाहिँ एनाफिलाक्सिस या एनाफिलेक्टिक सक भनेर भनिन्छ, जुन चाहिँ हाम्रो जीवनको लागि एकदमै खतरनाक साबित हुनसक्छ, यानि कि प्राणघातक हुनसक्छ, ज्यान पनि जान सक्छ यसबाट। यसको प्रभाव पुरै शरीरमा पर्छ र एलर्जिक पदार्थहरूको सम्पर्कमा आएको केही मिनटभित्रमा नै पूर्ण रूपमा यो विकसित पनि हुन्छ। र एनाफिलेक्सिसको लक्षणमा चाहिँ नि विशेष गरिकन यो घाँटी र मुख सुन्निने, अनि यसै गरिकन सास लिनमा कठिनाइ हुने, रिङ्गटा लाग्ने, भ्रम जस्तो महसुस हुने, अनि छाला र ओठ निलो हुने, अनि चेतना गुमाउने यानि कि बेहोस हुने चाहिँ लक्षणहरू देखिन्छ। यो एनाफिलेक्सिस एक मेडिकल आपतकालीन स्थिति हो, जसलाई तत्काल उपचार चाहिन्छ।

0: BFBS Gorkha Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

हजुर, त आदरणीय श्रोता बृन्द, बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर, अनि भर्खरै मात्र एउटा मिठो गीत तपाईँले सुनिसक्नु भएको छ। हामीले छोटो साङ्गीतिक विश्राम लियौँ र अब फेरि पनि अगाडि हामी हेल्थ सेगमेन्ट अन्तर्गतको यो सामग्रीलाई जोड्न चाहन्छौँ। म एलर्जीको नै कुरा गर्नुपर्दा कारणहरू के हुन् त भन्दाखेरि, ओभियसली जुन चाहिँ एलर्जनहरू छन्, जुन कुराले गर्दाखेरि हाम्रो शरीरमा चाहिँ एलर्जिक रियाक्सन हुन्छ, त्यसको सम्पर्कमा आउनु नै एलर्जिक रियाक्सनको कारण हो। तर त्योभन्दा पनि कतिपय अवस्थामा एलर्जीको समस्या कुनै पनि व्यक्तिले जन्मको साथमा नै लिएर पनि आएको हुनसक्छ, यानि कि वंशानुगत पनि हुनसक्छ। पर्यावरणमा पनि भर पर्छ कतिपय अवस्थामा एलर्जिक रियाक्सन ट्रिगर हुन नहुनमा। र हाम्रो शरीरमा एन्टिबडिजहरू हुन्छ जुन चाहिँ प्रतिरक्षा प्रणालीको एजेन्टको रूपमा रहेको हुन्छ, र शरीरमा भित्र पस्ने कुनै पनि बाहिरी कणहरूसँग यी एन्टिबडिजहरूले लड्दछन्। ल, एलर्जीबाट ग्रस्त शरीरको प्रतिरक्षा प्रणाली चाहिँ अलिकति कन्फ्युज हुन्छ हानिकारक र गैर हानिकारक पदार्थहरूको बिचमा अन्तर उनीहरूले चाहिँ पत्ता लगाउन सक्दैन। र यदि तपाईँलाई एलर्जी छ भने तपाईँको प्रतिरक्षा प्रणालीले एन्टिबडिजहरूको निर्माण गर्छ, जुन विशेष प्रकारको पदार्थहरूलाई हानिकारक सम्झेर चाहिँ त्यसको विरुद्धमा एलर्जिक रियाक्सन त्यसले चाहिँ उत्पन्न गराउँछ। हुन त त्यो पदार्थहरू एलर्जिक भए पनि नभए पनि, अथवा त्यो पदार्थहरू खतरनाक भए पनि नभए पनि, शरीरको लागि हाम्रो प्रतिरक्षा प्रणालीले चाहिँ त्यसको विरुद्धमा जब रियाक्सन दिन्छ, एलर्जिक रियाक्सन त्यति बेला भएको हुन्छ, अथवा भनौँ त्यति बेला हामीलाई एलर्जी भएको महसुस गर्न सकिन्छ। हुन त एलर्जीलाई विकसित गर्नेवाला कारणको कुनै पनि पुष्ट जानकारी त अहिलेसम्म पत्ता लागेको छैन, होइन? तर केही यस्तो पदार्थहरू छन् जुन चाहिँ आमतौरमा एलर्जिक प्रतिक्रिया उत्पन्न गर्नको लागि जिम्मेवार हुन्छन्। यदि कुनै व्यक्तिलाई एलर्जी छ भने केही कुराहरूबाट हुनसक्छ, एक वा दुईवटा कारणहरूबाट पनि हुनसक्छ, जसमा चाहिँ विशेष गरिकन जनावरहरूको जुन कपाल हुन्छ अथवा भनौँ रौँ हुन्छ, होइन, यसबाट एलर्जिक रियाक्सन हुनसक्छ। अनि यसै गरिकन कुनै पनि चाहिँ भनौँ इन्सेक्ट्सहरूले जब हामीलाई टोक्छ त्यति बेला एलर्जिक रियाक्सन हुनसक्छ। कुनै प्रकारको खाद्य पदार्थहरू जसमा चाहिँ नट्स विशेष गरिकन, होइन, अनि यसै गरिकन कुनै प्रकारको सी फुड्सहरू अनि कुनै ग्रेन्सहरू पनि हुनसक्छन् जसबाट एलर्जिक रियाक्सन हुनसक्छ। केही दबाईहरू कसै कसैलाई त पेनिसिलिन या एस्पिरिनले पनि एलर्जिक रियाक्सन हुन सक्दो रहेछ। अनि कुनै विशेष प्रकारको चाहिँ प्लान्ट्सहरू विशेष गरिकन हे फिभरको लागि चाहिँ प्लान्ट्सहरू नै त्यसको पोलनहरू भनौँ न, होइन, यसको चाहिँ जिम्मेवार हुन्छ। यो हे फिभर पनि एलर्जिक रियाक्सन नै हो। अनि यसै गरिकन कुनै पनि मोल्ड हुन्छ नि, होइन, त्यो ढुसीहरू हुन्छ, त्यसबाट पनि एलर्जिक रियाक्सन हुनसक्छ, र धुलोको कणहरूबाट पनि एलर्जिक रियाक्सन हुनसक्छ। त यी कुराहरूबाट बचेर नै एलर्जीलाई चाहिँ हामीले भनौँ टाढा राख्न सक्छौँ, अथवा एलर्जीबाट बचाव गर्न सक्छौँ आफ्नो शरीरलाई, आफ्नो स्वास्थ्यलाई। विशेष गरिकन एलर्जीबाट बचावको कुरा गर्नुपर्दाखेरि ती कुराहरूलाई पहिचान गर्नुपर्छ जसले चाहिँ हाम्रो शरीरमा चाहिँ एलर्जिक रियाक्सन उत्पन्न गराउँछ, एलर्जन भनेर भनौँ न, होइन, ती वस्तुहरू जसबाट एलर्जिक रियाक्सन हुन्छ, ती कुराहरूको पहिचान गरेर ती कुराहरूबाट टाढा रहनु नै एलर्जीबाट बच्नको लागि सर्वोत्तम उपाय हो भन्दा फरक पर्दैन। र केही व्यावहारिक कुराहरूलाई पनि हामीले सामेल गर्न सक्छौँ जसबाट सामान्य एलर्जीको कारणहरूलाई हामीले चाहिँ टाढै राख्न सक्छौँ। जस्तै घरलाई चाहिँ एकदमै सफा राख्ने, होइन, विशेष गरिकन घरमा हुने जुन हाउस डस्ट माइट भनेर भनिन्छ, यसबाट पनि धेरै अवस्थामा एलर्जी धेरै मानिसहरूलाई हुनसक्छ, र यो एउटा सबैभन्दा ठुलो कारक तत्त्व हो एलर्जीको। र एकदमै सानो सानो किट हुन्छ यसभित्र, हाउस डस्ट माइट भनेर भनिन्छ यसलाई, जसबाट चाहिँ हाम्रो शरीरमा, हाम्रो छालामा विशेष गरिकन एलर्जिक रियाक्सन हुन सक्छ। घरमा तपाईँलाई यदि एलर्जी छ भने कार्पेट नबिछ्याउनु नै राम्रो हुन्छ। कार्पेटको सट्टा तपाईँले चाहिँ भनौँ, होइन, तपाईँले वुड फ्लोरिङ राख्न सक्नुहुन्छ बरु, होइन, पर्दा, तकिया वा सफ्ट जुन खेलौनाहरू हुन्छ जस्तो कि टेडी बियर आदिलाई धोएर सफा राख्नुपर्छ। अनि यसै गरिकन सुक्खा धुलोलाई हावामा उडाउनबाट पनि बस्नुपर्छ, किनभने यो किटहरू चाहिँ हावाको माध्यमबाट अन्य चिजहरूमा पनि फैलिन्छ, जसको सम्पर्कमा आउँदाखेरि हाम्रो छालामा फेरि पनि एलर्जिक रियाक्सन हुन सक्छ। यसै गरिकन पाल्तु जनावरलाई तपाईँले यदि राख्नुभएको छ भने घरमा
पेट्स राख्नु भएको छ भने घरभन्दा बाहिर नै राख्नु राम्रो हुन्छ, उनीहरूलाई आफ्नो बेडरुममा आउनबाट रोक्नुपर्छ यदि तपाईँलाई चाहिँ जनावरको एलर्जी छ भने। एलर्जी छैन भने त अब ठिकै हुन्छ होइन। र हप्तामा एकपटक उनीहरूलाई नुहाइदिने, उनीहरूको पनि जुन पेट घरको हाइजिनमा पनि विशेष ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ। यसै गरिकन घरमा यदि तपाईँलाई चाहिँ मोलबाट पनि यदि तपाईँको एलर्जी छ भने घरलाई एकदमै सफा राख्नु, मोल्डहरूबाट मुक्त राख्नु एकदमै जरुरी हुन्छ। घरलाई एकदमै सुक्खा राख्ने, हावा हावादार राख्ने काम गर्नुपर्छ। घरभित्र कपडा सुकाउनु हुँदैन र यसै गरिकन तपाईँको घरलाई चाहिँ एकदमै ड्राई राख्नु पनि जरुरी हुन्छ। अनि कुनै पनि प्रकारको खाद्य पदार्थहरूबाट तपाईँलाई एलर्जी हुन्छ भने ती खाद्य पदार्थहरूबाट बस्नुपर्छ अथवा ती खाद्य पदार्थहरू खानबाट जोगिनुपर्छ ताकि तपाईँलाई त्यसको एलर्जी नहोस् होइन। अनि हे फिभर छ भने तपाईँले चाहिँ विशेष गरिकन हे फिभर हुने मौसममा विशेष सावधानी अप्नाउनु जरुरी हुन्छ। हे फिभरको सिजनमा चाहिँ आफ्नो आँखालाई पूर्ण रूपमा ढाक्नको लागि विशेष चस्मा लगाउन सकिन्छ होइन। सम्भव छ भने घरको चाहिँ झ्याल ढोकाहरूलाई बन्द गरिराख्नु जरुरी छ जसबाट चाहिँ बाहिरको पराकणहरूभित्र नआओस् होइन। अनि घरमा आए पश्चात नुहाउने र कपडा बदल्ने काम गर्नुपर्छ। अनि घाँस भएको क्षेत्रहरूमा जानबाट बस्नुपर्छ, जस्तो कि पार्क, खेत आदि इत्यादिमा बढी एक्सपोज हुनबाट बस्नुपर्छ जहाँ चाहिँ बढी पराकणहरू हुन्छन्। त कुन प्रकारको एलर्जी तपाईँलाई छ, कुन कुराले तपाईँलाई एलर्जी गराउँछ, त्यो एलर्जीको एलर्जनहरू जुन छन् त्यसबाट जोगिनु नै मुख्यतया एलर्जीबाट जोगिनु हो भन्दा फरक पर्दैन। त प्रिय श्रोतावृन्द, एलर्जीको लागि चाहिँ उपचार विधिको लागि चाहिँ तपाईँले आफ्नो डक्टरसँग सम्पर्क गरेर कुन प्रकारको एलर्जी छ तपाईँलाई त्यो एलर्जीको बारेमा पत्ता लगाएर त्यही अनुसारको तपाईँले भनौँ अलिकति एलर्जी म्यानेजमेन्ट प्रोग्राम तयार बनाउन सक्नुहुन्छ। जति बेला तपाईँलाई एलर्जिक रियाक्सन हुन्छ त्यति बेला के गर्नुपर्छ त कुन प्रकारको दबाई लिनुपर्छ अथवा कुन प्रकारको चाहिँ हामीले चाहिँ भनौँ अलिकति ध्यान दिनुपर्छ के कुराहरूमा भन्ने कुरालाई चाहिँ ध्यानमा राख्ने हो भने ती कुराहरूलाई फलो गर्ने हो भने एलर्जीबाट एक त जोगिनु नै पर्छ। एलर्जी भइहालेको खण्डमा एलर्जी म्यानेजमेन्ट प्रोग्राम अन्तर्गतको आफ्नो जुन एउटा इन्डिभिजुअल जुन प्लान तपाईँले बनाउनु भएको छ त्यसलाई चाहिँ तपाईँले प्रयोग गर्नुभयो भने एलर्जिक जुन रियाक्सन छ त्यसबाट छिटोभन्दा छिटो मुक्त हुन सक्नुहुन्छ। त एलर्जीको विषयमा आज अलिकति मैले कुरा गरेँ, पक्कै पनि तपाईँहरू सबैले सुन केही जानकारी लिन पाउनुभयो होला भन्ने मैले आशा गरेको छु। यति भन्दै अब आजको हेल्थ सेगमेन्टलाई यतिमै सम्पन्न गर्दै अगाडि बढ्न चाहन्छु। 2 बजेको समाचारको पालो परेको छ, त्यस पश्चात कार्यक्रमको अर्को चरणमा फेरि पनि म तपाईँलाई भेट्न आउनेछु। अहिलेको लागि समाचार सुन्नपट्टि लागौँ, त्योभन्दा अगाडि एउटा मिठो गीत।

0: रसुवा बाढीमा बगेका 359 जनाको शव फेला परिसकेको छ। शव भेटिने क्रम पनि जारी छ। टाढा टाढासम्म बगेका कारण एकातिर खोजी कार्य जटिल बनेको छ भने अर्कोतिर पर्याप्त चिस्यान गृहको अभावका कारण शव व्यवस्थापनमा चुनौती थपिएको छ। पृथ्वी राजमार्गबाट रिपोर्टिङ गरिरहेका धादिङका पत्रकार पोषनाथ अधिकारी,
1: विशेष गरी अहिले यो धादिङ खण्डमा फेला परेका शवहरूको व्यवस्थापनको कुरा अलिकति कठिनाई उत्पन्न भएको छ। यहाँ शवहरू राख्ने ठाउँ नभएको हुनाले, शवगृहहरू नभएको र फ्रिजहरू नभएको हुनाले पनि यो शवहरू बिग्रने, यसबाट यो चाहिँ सड्ने भएको हुनाले यसलाई कसरी सुरक्षित गर्ने भन्ने कुरा प्रहरीको अहिले चिन्ताको विषय भएको छ। यहाँबाट काठमाडौँ पठाउनका लागि पनि सडक सम्पर्क विच्छेद भएको हुनाले यहाँबाट हेटौँडापट्टि लगेर काठमाडौँ लाने अथवा के गर्न सकिन्छ भनेर प्रहरीले त्यसतर्फ पनि चासो दिइरहेको छ।
0: बाढी पीडितका लागि निजामती कर्मचारीबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 करोड रुपियाँ बराबरको योगदान गरिने भएको छ। आज बसेको सचिव बैठकले सबै कर्मचारीको भदौको मासिक तलब भुक्तानी गर्दा 36 करोड रुपियाँ बराबर योगदान हुने निर्णय गरेको हो। ऊर्जा मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दैछ।
2: ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा 500 सोलर पावर ब्याङ्क पठाउने तयारी गरेको छ। प्रभावित क्षेत्रमा पठाउनका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदलाई 500 सोलर पावर ब्याङ्क हस्तान्तरण गर्दैछ। ऊर्जा मन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले रसुवामा सबस्टेशन उडेकाले तत्कालै विद्युत सुचारू गर्न सकिने अवस्था नभएको भन्दै वैकल्पिक रूपमा बत्ती बाल्न मिल्ने र मोबाइल चार्ज गर्न मिल्ने गरी सोलर पावर ब्याङ्क विपद राष्ट्रिय परिषदमा पठाउँदै गरेको जानकारी दिनुभयो। बाढीबाट 12 जल विद्युत आयोजनाहरूमा क्षति पुगेर 431.1 मेगावाट विद्युत उत्पादन बन्द भएको छ।
0: रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढीका कारण निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनामा कार्यरत 338 कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन्। बाढीले 675 मेगावाट क्षमताका 13 जलविद्युत आयोजनमा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जनाएको छ। इपान अध्यक्ष मोहन कुमार डाँगी,
3: निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनाहरू जो 9 आयोजनाहरू प्रभावित भए, ती 9 आयोजनाहरू मध्ये 338 मानिसहरू त्यसमा भएका कामदारहरू र मानिसहरू चाहिँ सम्पर्क बाहिर रहेका छन् र 212 उद्धारको पर्खाइमा रहेका छन्। यसो गर्दाखेरि झन्नै तपाईँको 550 मानिसहरू चाहिँ अहिलेसम्मको रेकर्डमा, अहिले यो मितिसम्मको रेकर्डमा चाहिँ प्रभावित भएका छन्। जो मध्ये मिसिङ भएका 338 भयो र उद्धारको पर्खाइमा रहेका 212 रहेका छन्। सरकारी आयोजनामा जस्तो एनइएको रिपोर्ट आएको छ, एनइएको रिपोर्टमा पनि एनइएका कर्मचारीहरू पनि धेरै क्षेत्रको सम्पर्क बाहिर छन्। त्यसमा बैङ्कका कर्मचारीहरू छन्, त्यसका त्यहाँका स्थानीय बजारका मान्छेहरू छन्, त्यसले र तपाईँको पर्यटन, तपाईँको चाहिँ पर्यटनमा गएका गोसाईकुण्ड गएका पर्यटकहरू पनि धेरै परेका छन्। त्यो बेग्लै रिपोर्ट भयो र यो चाहिँ यो जलविद्युतसँग सम्बन्धित मात्रै रिपोर्ट यस्तो छ।
0: सरकारले भोटेकोसी बाढी प्रभावितलाई सघाउन राहत सामग्री संकलन गर्न 3 ठाउँ तोकेको छ।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। यस्तै नुवाकोटको बट्टारको नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीको नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलन हुनेछ। संकलित सामग्री आवश्यकता अनुसार प्रभावित क्षेत्रमा वितरण गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावितका लागि राहत सहयोग गर्न चाहनेले सरकारले तोकेका स्थानमा नै सामग्री पुर्याउनु पर्नेछ। साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने जनाइएको छ।
0: भोटेकोसी नदीमा आएको बाढीका कारण 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बाढीका कारण रसुवामा करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रोमेसी रसुवागढी जोड्ने सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सड़क पनि बन्द रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले भरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। सरकारसँग 50 मिटरसम्म लम्बाइका 7 बेली ब्रिज रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता र सम्भावनाको पहिचान गर्दै बेली ब्रिज जडान गर्ने काम अगाडि बढाइएको पनि मन्त्रालयले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

Gorkha Lisathi, the brother would bank across to the mother, and yes, for that one, Sunda, and yes, me to get like Yeti Hira, and he, you belama, Karikram, Hamrazaku, Divaku Sili, Ku, you do switch and go yatra, should by Seko, say, Yanu Savela Karikram, I put a swag, the Ivan Fidim to crown a chai, the other is for that one, Karikrama, obviously, Mitamira Gitter, Hamrista, Nicola Karka, Gitsangitur Sunauni, Azako, you do switch and go, prostiho, Samako Kuragon Porta, Kiridim Sukudi was a rile, Baramin, and Guaikos, is the Gitsang. एक पछि अर्को तपाईको लागि राख्दै अगाडि बढ्दै जाने छु म र तपाईहरु सबैले पनि साथ दिनुहुन्छ भन्ने आशा गर्दछु यति खेर त आउनुस अब अगाडि फेरि पनि बढौं प्रिय श्रोतावृन्द र यो अर्को एउटा गीत सुनाउँछु तपाईको लागि हामी कतिपय हाम्रो श्रोताहरुले पनि हामीलाई चाहिँ अब विशेष गरी गर्न जुन नेपालमा घटेको घटनाहरुको विषयमा चाहिँ आफ्नो आफ्नो चाहिँ कुराहरु पठाइराख्नु भएको छ हाम्रो कतिपय श्रोताहरुको पनि भनौं आफन्तजनहरुको पनि त्यहाँ केही भनौँ उहाँहरूको अत्तपत्त नभएको कुरा पनि हाम्रो श्रोताले गरिराख्नु भएको छ गर्दाखेरिमा जहाँ जहाँ जो जो हुनुहुन्छ तपाईँहरूको परिवारजन को केही चाहिँ त्यहाँनिर भएको भए पनि तपाईँहरू सबैले एकदम आत्मा दोहोरो गरेर बस्नुहोला होइन मन दोहोरो गर्नुहोला भगवान्ले उहाँहरूको रक्षा गर्नुहोस् भनेर मैले चाहिँ कामना गर्न चाहेँ कतिपय त्यता बस्ने भन्दाखेरि पनि त्यतातिर घुम्न जानुभएको अथवा काम विषय जानुभएको चाहिँ आफ्नो आफन्तजनहरूको खबर नपाउँदाखेरि उहाँहरूलाई अलिकति पीडा भएको कुरा उहाँहरूले सेयर गर्दै हुनुहुन्छ एनिवे हामी यतिखेर उहाँहरूलाई नै सम्झना गरिरहेका छौँ र अब धेरै चाहिँ रेस्क्युको जुन अपरेसन्सहरू भइरहेको कुरा पनि यहाँ हामीले समाचारमा सुनिरहेका छौँ तपाईँले समाचारमा फलो पनि गरिराख्नु भएको छ होला होइन त्यहाँनिर बसोबास गर्ने त्यहाँ काम गर्ने त्यहाँ काम गर्न खटिएका कर्मचारीहरूदेखि लिएर होइन त्यहाँ नै बसोबास गर्नुहुने त्यहाँकै बासिन्दाहरूदेखि लिएर त्यहाँनिर भनौँ त्यो बाटो भएर टुरिज्मको लागि अथवा त्यहाँ घुम्न जानुहुने अथवा त्यो तीर्थयात्रामा जानुहुने धेरैको चाहिँ नि त्यहाँनिर अहिले कन्ट्याक्ट लेस अवस्थामा रहेको कुराहरू पनि हामीले सुन्न पाइरहेका छौँ जे होस् धेरैभन्दा धेरै को चाहिँ उद्धार छिटोभन्दा छिटो होस् हाम्रो यही नै कामना गरौँ यतिखेर होइन र अब समाचार हेर्दाखेरि पनि त्यस्तै त्यस्तै मात्र आइरहेको छ होइन हेलिकप्टरले चाहिँ घाइतेहरू ओसारिरहेको अवस्था स्वास्थ्य कर्मीहरू उपचारमा जुटिरहेको अवस्था त्यो पनि छ एकातिर अनि अर्कोतिर चाहिँ नि धेरै मानिसहरू जस्तो कि जलविद्युत त्यहाँ थुप्रै जलविद्युतहरूको चाहिँ कुरा छ पाँचवटा जलविद्युत आयोजना त्यहाँनिर सञ्चालन भइरहेकोमा त्यहाँ कार्यरत कर्मचारीहरू सम्पर्कविहीन अवस्थामा होइन आदि इत्यादि कुराहरू पनि आइरहेको छ र बाढी पीडितहरूको एकदमै जतिको भनौँ अवस्था अहिले अज्ञात छ त्यो आफ्नो ठाउँमा छँदैछ होइन कतिको चाहिँ अब शव फेला परिसकेको कुरा आफ्नो ठाउँमा छ र त्यहाँ अब बाढीले पीडित बनाएको र चाहिँ उहाँहरू घाँसबास कपासको भनौँ अभावमा चाहिँ बस्नुभएको मानिसहरूको उद्धारको पनि कुराहरू आइरहेको छ स्टोरेजहरू थुप्रै छन् जुन एकपछि अर्को आइरहेका छन् यस कारणले गर्दाखेरि चित्रहरू पनि आइरहेका छन् तस्विरहरू अहिले सार्वजनिक भइरहेको छ पुलहरू भए घरहरू भए भौतिक संरचनाहरू भए सबै क्षतविक्षत भएको अवस्था हामीले देख्न परिरहेको छ र यो कुराहरू पनि तपाईँहरूले समाचार मार्फत सुन्दै नै रहनु भएको छ होला सोसियल मिडियामा पनि यसकै कुराहरू समाचारहरू आइरहेका छन् र यो बेलामा हाम्रो श्रोताहरूले पनि यस्तो यस्तो भइरहेको छ है भनेर हामीलाई पनि खबर गरिराख्नु भएको छ जे होस् सबैजनाको भनौँ जुन कन्ट्याक्टलेस स्थिति छ त्यो अब चाहिँ नरहोस् सबैजना सम्पर्कमा आउन होस् होइन अब यस्तो बेलामा चाहिँ सम्पर्कविहीन हुनु स्वाभाविक पनि हो उहाँ सुरक्षित नै हुनुहुन्छ भने सम्पर्कविहीन पनि हुन सक्नुहुन्छ किनभने अब त्यहाँनिर बिजुली छैन होला त्यहाँनिर चाहिँ अब के अरे जनको इन्टरनेटको चाहिँ माध्यम छैन होला अब यो भौतिक संरचनाहरू पनि भत्किँदाखेरि त्यस्तो अवसर त्यस्तो अवस्था पनि आउन सक्छ त्यो कारण गर्दाखेरि केही होला भनेर चाहिँ नि तपाईँहरू अलिकति मन दह्रो बनाउनु होला भनेर भन्न चाहेँ यतिखेर मैले एनिवे यति नै भन्दै अगाडि म दीपक लिम्बूले गाउनु भएको गीत मेरो लिस्टमा छ यो गीत सुनाउँछु तपाईँ सबैको लागि आज हाम्रो स्थानीय कलाकारका गीत सङ्गीतहरू सुन्ने यो समयमा चाहिँ यो गीतलाई अब अगाडि तपाईँको सेवामा राख्ने तयारी गर्दैछु म

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

एउटा कौडा भाका तपाईँले सुन्दैनुहुन्थ्यो आदरणीय श्रोताबृन्द, जुन गीतमा अहिले मेमिसा खले र मौसम गुरुङको तपाईँले प्रस्तुति सुन्दै हुनुहुन्थ्यो। पक्कै पनि यसलाई तपाईँहरू सबैले इन्जोय गर्नुभयो होला भन्ने आशा गरेको छु। प्रिय श्रोताबृन्द, यतिखेर यो गीत सँगसँगै हामी अगाडि बढिसकेका छौँ। अगाडि बढ्नु पर्दाखेरि समय पनि अगाडि खर्किसकेको छ, 2:30 बज्ने आँट्यो हाम्रो स्टुडियो घडी अनुसार। आज यस्तै गीत सङ्गीतहरू सुनिरहेका छौँ, जुन चाहिँ हाम्रो स्थानीय कलाकारका गीत सङ्गीतहरू तपाईँको सेवामा म राख्दैछु यतिखेर। त अब भने अगाडि बढ्छु म, अगाडि बढ्नु पर्दाखेरि तपाईँको लागि यस्तै गीत सङ्गीतहरूको जुन सिलसिला छ यसलाई जारी राख्ने मेरो तयारी रहेको छ। यसमा इना र शैलीले गाउनु भएको एउटा गीत छ, यो गीत अब तपाईँसँग सेयर गर्दैछु र यो गीत सँगसँगै अगाडि जोड्छु म कार्यक्रमलाई।

0: गोरखा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।

मिठो एउटा मारुनी भाका हामी सुन्दै थियौँ अहिले सजन राई र रचना रिमालको आवाजमा. उहाँहरू दुईजनाले गाउनुभएको यो गीतलाई लेख्नुभएको त नरेन्द्र खालिङ राईज्यूले. उहाँ चाहिँ 7GR को सदस्य हुनुहुन्थ्यो र उहाँले लेख्नुभएको यो गीत हामीले सुन्यौँ सुनायौँ. पक्कै पनि तपाईँहरू सबैले इन्जोय गर्नुभयो होला भन्ने आशा गरेको छु यतिखेर. आदरणीय श्रोता पनि सुन्दै हुनुहुन्छ बिएबिएस कर्खा रेडियोलाई यो बेलामा र यो समयमा कार्यक्रम अहिले दिवाकोसेली हामी सुन्दैछौँ र आज चाहिँ बिहिबार र बिहिबारको यो दिवाकोसेलीको चाहिँ प्रस्तुतिमा हामीले दोस्रो चरण अन्तर्गत हाम्रै स्थानीय कलाकारका केही गीत सङ्गीतहरू सुनिरहेका छौँ र स्थानीय कलाकार भन्ने बित्तिकै हाम्रै ब्रिगेड अफ कर्खाजमा रहनुभएका कलाकारहरू भन्नु भन्नुपर्छ होइन. उहाँहरूले लेख्नुभएको गाउनुभएको अथवा सङ्गीत गर्नुभएको कुनै पनि तौरबाट उहाँको संलग्नता चाहिँ उक्त गीतमा हुन्छ भने त्यसलाई हामी स्थानीय कलाकारका गीतहरू भनेर भन्ने गर्दछौँ होइन. र यही सिलसिलामा चाहिँ नि आजका यी गीत सङ्गीतहरू पनि हाम्रै ब्रिगेड अफ कर्खाजमा रहनुभएका कलाकारहरूको सहभागितामा तयार भएका गीतहरूलाई मैले तपाईँसँग सेयर गरिरहेको छु. समयतिर ध्यान दिउँ. समय हाम्रो स्टुडियोको घडीअनुसार अब 3 बज्नै आँट्यो. 3 बजे बिबिसी होइन कहाँ, 3 बजे त 4 बजे बिबिसी नेपाली सेवाको कार्यक्रम रहनेछ. त्यस पश्चात हाम्रो इभिनिङ सो हाम्रो दिदी रूपा राणाको प्रस्तुतिमा तपाईँले सुन्न सक्नुहुन्छ. तर 3 बजे भने हाम्रो समाचार हुन्छ, विस्तृत समाचार तपाईँलाई थाहा छँदैछ. अनि समाचार सँगसँगै कार्यक्रमको अन्तिम चरण रहनेछ आज पनि सधैँ चाहिँ. र कार्यक्रमको अन्तिम चरणमा भने आजको प्रस्तुतिमा तपाईँको लागि के राखिनेछ भनेर भन्नुहुन्छ भने आज चाहिँ कार्यक्रमको अन्तिम चरणमा सुन्न सक्नुहुन्छ क्युजिएलआरका गोर्खा मेजर हुनुहुन्छ मेजर विवेक जङ शाह. उहाँसँग कुराकानी रहनेछ त क्युजिएलआरको नै बारेमा जानकारी यस अन्तर्गत तपाईँले लिन सक्नुहुन्छ. मेजर विवेक जङ शाह MBMVO जिउ हुनुहुन्छ. उहाँसँग गरिएको भलाकुसारी तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रमको अन्तिम चरणमा है त. र यो नै जानकारी तपाईँसँग सेयर गर्दै अब भने अन्तिम कोसेली स्वरूप यो गीत तपाईँको लागि राजपाल राई र लीला गोमदेन राई ज्यूले गाउनुभएको छ. यो गीत म सुनाउँछु र यही गीतको साथसाथमा अगाडि तपाईँलाई लिएर जान्छु 3 बजेको हाम्रो समाचारतर्फ.

0: Milaan Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: रसुवामा आएको विनाशकारी बाढीपछि हालसम्म 359 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीका कारण हालसम्म 910 जना सम्पर्कविहीन रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ। विपदमा परेका नागरिकको उद्धार र रक्षाका लागि गृह मन्त्रालयले 13,295 जना सुरक्षाकर्मी परिचालन गरेको छ। भुटेकोसी बाढीले तहस नहस पारेको ठाउँ हो रसुवाको सिमानाका टिमुरे क्षेत्र। टिमुरेमा यति बेला मानव उपस्थिति शून्य प्राय छ। भोटेकोसी बाढीको वितण्डाका एकजना साक्षी टिमुरेका स्थानीय नेपाल चीन सीमापार व्यापार संघका अध्यक्ष कामी नोर्फु तामाङ।
4: मेरो होटलमा 274 जना टुरिस्टहरू, ती टुरिस्टहरू ब्रेकफास्ट खाने क्रममा होला। म चाहिँ मेरो कुलदेउता पूजा भएको हुनाले 4:30 बजे म र मेरो परिवार लगेर म चाहिँ अलिकति योभन्दा हाइट साइडमा मेरो चाहिँ सानो घर थियो, त्यहाँ पूजा गर्न गएको हुनाले मात्र जोगे हो, नत्र भने हामी पनि जोग्ने थिएन।
5: अनि तपाईँको त्यहाँको होटलमा बसेका पाहुना कर्मचारी
4: कोही पनि छैन, सबै चिरिप्पै हो,
5: केही पनि छैन,
4: केही पनि छैन, होटल भने छैन, केही पनि छैन, केही पनि छैन। यति मान्छे चाहिँ टुरको अवस्थामा थियो र कति मान्छे मर्यो भने थाहा छैन। अनि व्यवहार व्यवसायहरूको डिब्बाहरू यति चलेको अवस्था थियो, अनि व्यापारीहरू त्यतिको थियो, भन्सार कार्यालयको मान्छे मात्रै 19 जना त्यहाँ मरिसकेको अवस्था छ, 600 जना त्यो लोड अनलोड गर्ने लेबरहरूको संख्या छ, अब त्यसको पनि एकिन भएको छैन, र डिब्बा ड्राइभरहरू त्यो पनि गइसक्यो। र अर्को कुरा, रसवाघरीदेखि सब्रु बेसी भन्ने ठाउँसम्मले चाहिँ सरकारले चाहिँ पुरै बाटो पिच गर्ने क्रममा छ। त्यो 3 पोइन्टमा उनीहरू बसिरहेको थियो, एउटा टिमोरे, एउटा फेलुङ खोला र एउटा सब्रु बेसीमा थियो, र चाइनिजहरू कति मर्यो र चाइनिजसँग काम गरेर भने कति मर्यो भने त्यो पनि यकिन छैन हजुर। र हाइड्रोको कर्मचारीहरू भने एउटा पनि बाँचेको आधार छैनन्। यति छिर भएको छ कि हामीले सोच्नै नसक्ने, र नेपाललाई यति अरबौँ क्षति छ। तल सब्रु बेसी बन्यो भने एउटा टुरिस्ट एरिया हो, त्यो पनि भगाएको छ। त्रिशुली यो नुवाकोटको यहाँ धेरै के अरे भागहरू पनि तपाईँको पुरै छेद विच्छेद भएर त्यहाँको भने मान्छे कति मर्यो होला भन्ने थाहा छैन।
5: तपाईँले त्यो बाढी आएको देख्नुभयो कि देख्नु भएन?
4: मैले मजाले प्रत्यक्ष देखेँ सर।
5: तपाईँले हेर्दा हेर्दै तपाईँको गाउँ सकियो?
4: मैले हेर्दा हेर्दै गाउँ कस्तो अवस्थामा पुऱ्यायो भने त्यसको बल भनेको तपाईँको त्यहाँ तपाईँको 2 मिनटमा त्यो गाउँ सखा बनाइदियो हजुर। ठुलो बजार हो टिमुरे बजार भनेको, लगभग घर मात्र 500-600 हाम्रो होटल र ठुल्ठुलो बिल्डिङहरू, तपाईँ नेपाल सरकारको पनि आविसहरू 17 ए लेभलको ब्याङ्कहरू थियो हजुरको, नेपाल सरकारकै भन्सार कार्यालय पनि त्यही थियो, सुख भन्दरगाह पनि त्यही अवस्थामा थियो, र पुलिसको आविस पनि त्यही हो, सशस्त्रको आविस पनि त्यही हो, र आर्मीको पनि त्यही हो भएको। मैले हेर्दा हेर्दै त्यो भल भनेको पुरै यस्तो अवस्थामा आयो कि त्यो घरहरू तल भएको घरहरू माथि आकाशमा उडेर त्यसरी चाहिँ एउटा हावाहुरी चल्दाखेरि यो कागज पत्र चाहिँ माथि उडाएर जान्छन्, त्यस्तै घरहरू चाहिँ माथि माथिबाट उडाएर जान्थ्यो।
5: टिमुरेको 500-600 घर नै केही पनि छैन अब?
4: छैन छैन छैन, त्यहाँको नक्सै चेन्ज भइसकेको छ हजुर, सबै तपाईँको ध्वस्त भइसकेको अवस्था छ, सबै बगरमा परिणत भएको छ।
5: हिजोको दिन कसरी बिताउनु भयो?
4: हिजो अलिकति समयमा उधार भइदिएको भए त्यहाँ केही मान्छेहरू चाहिँ घैतेहरू चाहिँ बस्ने अवस्थामा थियो, त्यो भित्ता किनारपट्टि केही मान्छेहरू चाहिँ अलिकति थोरै होसमा थियो, तिनीहरूलाई हामीले बोकेर पाखामा पुर्याए, तर पनि हिजो दिनभरिमा नेपाल सरकारबाट उधारको कमी भयो, केही पनि हेली पनि आएन, केही नआएको हुनाले ती व्यक्तिहरू अघि बिहानसम्म सबै मरिसकेको अवस्था छ। र हिजो हामी दिनभरि भोकै थियौँ, न पानी एउटा व्यवस्था पनि भएन, हामीलाई केही उधार पनि भएन, यति बिचौ अवस्थामा पऱ्यो, न हामीलाई खाना छ, न हामीलाई बस्न छ, न हामीलाई कहाँ जाने होला, के गर्ने होला।
5: गएको रात कसरी बिताउनु भयो तामाङजी?
4: गएको रात रातभरि हामी जङ्गलभित्र बसेर रातभरि बित्यौँ, न खानेकुरो केही छैन, पानी परिरहेको अवस्था थियो, रातभरि पानी भिज्दै कराउँदै रुँदै त्यही भएर बित्यो, र हाल अहिले भर्खर यहाँ काठमाडौँमा आएर मात्रै केही खानेकुराहरू पायो, र हिजोदेखि आजसम्म हामी भोकै अवस्थामा थियो सर, एउटा पानी समेत खान पाएन। अहिले लास भनेको छरपट छ, लास एउटा उठाउन सकेको छैन, हेर्नुहोस् यो भित्ता भित्तामा केही लासहरू छन्। यो सरकारले छिटोभन्दा छिटो हामीलाई कुन स्थानमा के स्थानान्तरण गर्ने हो, र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सङ्घ संस्थाहरू र जति पनि सहयोगी संस्थाहरू छन् उहाँहरूले पनि केही ध्यान जाओस् भन्ने मैले अवश्य लिएको छु।
3: तामाङसँगको थप कुराकानी भोलिको शुक्रबारे बहसमा प्रसारण हुनेछ। भोटेको सिबारीले गोसाईकुण्ड 3 स्याफ्रु बेसी र नुवाकोट विदुर 10 दुईजना वेलफेयर पेन्सनरको परिवारमा क्षति गरेको छ, तर दुवै पेन्सनर सकुशल छन्। एडब्ल्यूसी बागमतीका क्लस्टर सपोर्ट टिम म्यानेजर सार्जन तेज बहादुर थापा,
2: हाम्रो पेन्सनरको हकमा चाहिँ दुईजना वेलफेयर पेन्सनर हुनुहुन्छ। एउटा गोसाईकुण्ड 3 स्याफ्रु बेसी बजारमा बस्नु भएको थियो सार्की घले, उहाँ 88 वर्षको, अनि अर्को विदुर गाउँपालिका 10 कोलोनी भन्छन् नुवाकोटको निङ्मा तामाङ, उहाँ चाहिँ 83 वर्षको। उहाँहरू चाहिँ असर परेको जुन चाहिँ निङ्मा तामाङको चाहिँ घर लयो, सम्पूर्ण सम्पत्ति लयो, तर चाहिँ 5-10 मिनट पहिला वार्निङ पाएको हुनाले आफ्नो मान्छेहरूले चाहिँ घरबाट निस्केर खलीमाथि जङ्गलतिर गएर सर्भाइभ हुनुभएको छ। अनि उहाँ सप्रवासीको चाहिँ आमा चाहिँ उहाँको पनि आफन्तहरू सबै घरहरू उहाँको घरदेखि तलतिरको सबै बगाएर लयो, आफन्ती उहाँको छोरा ज्वाइँ छोरीहरू सबै लयो, उहाँलाई जसरी तसरी अलिकति जोगाएछन् मान्छेहरूले, अनि माथि स्कुलमा लगेर राखिएको अवस्था छ। त्योभन्दा अरू रिपोर्ट चाहिँ आएको छैन हामीलाई, तर समस्या के भयो भने अहिले त्यहाँको टेलिफोन लाइन, बिजुली, पावर सबै छैन, मोबाइल चार्ज गर्न सक्दैनन्, गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ कन्ट्याक्ट गर्न एकदम मुस्किल छ। सुरुमा इनिसियल रिपोर्ट उहाँको आफन्तीबाट हामीले यो पायौँ, तर हामी डाइरेक्टली त्यो ठाउँमा अहिले कन्ट्याक्ट गर्न सकिने अवस्था छैन, अनि अरू चाहिँ हामी चाहिँ जाने अवस्था पनि छैन, बाटो पुलहरू सबै लगिसक्यो।
3: भोटेकोसी बाढीका कारण अलपत्र परेका यात्रुलाई धादिङका स्थानीयले खानपिनको व्यवस्था गरेका छन्। बाढीको खबर लगत्तै पृथ्वी राजमार्गमा निस्किएका धादिङका पत्रकार पोषनाथ अधिकारी,
6: यहाँ अहिले एउटा चप्पल छिनेर दुईटा चप्पल हातमा लिएर अलि बगरको बिचमा छु म अहिले।
7: बाढी पस्दै गर्दा कहाँ हुनुहुन्छ तपाईँ?
6: भोटेकोसीमा बाढी आयो भन्ने सूचना पाएपछि सदरमुकाम धादिङ बेसीबाट त्रिशुली नदीको किनारमा आएको थिएँ। मलेखु खण्डबाट हामी गल्छी हुँदै फेरि तल बेनीघाटसम्मको सडक खण्ड र आसपास त्रिशुली नदीको किनारलाई पछ्याइरहेका थियौँ।
7: फुर्के खोलाको पुल बगाएको आँखै अगाडि भयो।
6: हो, हामीले हाम्रो आँखा अगाडिबाट नै राष्ट्रिय राजमार्ग र जिल्लाको सदरमुकाम जोड्ने एकमात्र मोटरेबल पुल बगाएको हामीले नजिकबाटै हेर्यौँ।
7: त्यहाँ अलपत्र हुनुहुन्छ होला, यात्रुहरू पनि निशुल्क खाना खुवाउँदै हुनुहुन्छ स्थानीयहरू भन्ने आएछ।
6: पक्कै पनि स्थानीयहरूले, यो त नेपालीको एक खालको पहिचान पनि हो, दुःखमा सबै सँगै सँगै रहने भन्ने। यो पटक गजुरी, आदमघाट, गल्छी क्षेत्रका स्थानीयहरूले स्वतस्फूर्त रूपमा एकजुट भएर खाना बनाउने र सडक क्षेत्रमा रहेका सवारी साधनमा रहेका यात्रुहरू, चालकहरू, सहचालकहरू, जति छन् सवारी प्रयोगकर्ताहरू सडकमा रोकिएका, उनीहरूलाई खाना पानीको व्यवस्थापनमा उनीहरू लागिरहेका छन्।
7: पोषनाथजी, अब घर कसरी जाने?
6: अब झोलुङ्गे पुलहरू केही सुरक्षित छन्। झोलुङ्गे पुलहरूबाट यो त्रिशुली नदी वारपार गरिसकेपछि पारीबाट अर्को वैकल्पिक साधनको व्यवस्थापन गरेपछि सदरमुकामसम्म जान सकिन्छ।
3: भोटेकोसीको बाढीको विषयमा सञ्चार माध्यमले सार्वजनिक गरेका केही सामग्रीप्रति प्रेस काउन्सिलले आपत्ति जनाएको छ। केही मिडियाले विभत्स र भ्रमपूर्ण तस्विर र भिडियो समेत राखेको भन्दै काउन्सिलले आपत्ति जनाएको छ। विपदका बेला मिडियाले पालना गर्नुपर्ने आचार संहिताबारे नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले,
8: पत्रकार आचार संहिताको दृष्टिकोणले राख्नै नहुने र दिनै नहुने सामग्रीहरू पनि दिइराखेका छन्। त्यो पनि अझ पेसा व्यवसायभित्र राम्ररी आफ्नो परिचय बनाएकै सञ्चारकर्मीहरूले पनि त्यो गल्ती गरिरहेको देखिन्छ। विभत्स मान्छेको मनोविज्ञानलाई नै एकदम नकारात्मक तर लाने, मान्छेलाई एकदम भावविहोल बनाउने र अन्यथा जोखिमपूर्ण निर्णय गर्न उक्साउने सम्मका त्यस्ता तस्विरहरू, त्यस्ता भिडियोहरू पनि प्रसारण भइरहेका छन्। ती अविलम्ब रोकिनुपर्छ। कोही पनि पत्रकार हुँ भन्ने र सञ्चारकर्मी हुँ भन्ने मान्छेले त्यस्तो प्रसारण गर्नु हुँदैन। अहिलेसम्म गरेको छ भने पनि त्यो हटाउनुपर्छ। र दोस्रो कुरा भनेको चाहिँ खास गरी यो आम सर्वसाधारणको तर्फबाट भनेर कतिपय फेसबुक पेजमा, रिल्सहरूमा, टिकटकहरूमा र अरू खालको सोसल मिडियाहरूमा राखिएका सामग्रीहरू असाध्यै आपत्तिजनक छन्। कतिपय एउटा निधन भइसकेको मान्छेको बडीबाट विभिन्न सामग्रीहरू थुत्न खोजेको भनेर भिडियोहरू प्रसारण भइरहेका छन्। यो पत्रकार आचार संहिताको कुरा मात्रै होइन, हाम्रो समाजको एउटा निष्ठा र नेपाली समाजको एउटा मनोवृत्ति नै एक्सपो देखाउँछ। त्यसले नेपाली समाजमा चाहिँ ठुलो मात्रामा मान्छेहरू त्यस्ता छैनन्। सबै मान्छेहरू अहिले शोकमा छन्, कसरी मद्दत गर्न सकिन्छ भनेर मान्छेहरू मद्दत गर्नका लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने सोचाइमा छन्। तर केही अपवाद स्वरूप मान्छेहरूले गर्ने यस्तो गैर जिम्मेवार र अनैतिक आपराधिक कामहरू जुन सामाजिक सञ्जालमा भइरहेको छ ती आपत्तिजनक छन् र तिनलाई चाहिँ राज्य संयन्त्रले एकदम प्रभावकारी ढङ्गले कारवाहीको दायरामा ल्याउनु पर्छ र तिनीहरूलाई चाहिँ कानुनको कठघरामा उभ्याउनु पर्छ।
7: अब खबर फटाफट। त्रिशुली नारायणी नदीमा शव खोजी तीव्र, चितवन सहित विभिन्न जिल्लामा मृतकको संख्या बढ्दो, शव पहिचान तथा व्यवस्थापनमा चुनौती, बेपत्ताका परिवारलाई सूचना र सहयोगका लागि प्रशासन सक्रिय। रसुवाको बाढीपछि सयौं यात्रु तथा स्थानीय सम्पर्क विहीन, विदेशी पर्यटकको अवस्थाबारे खोजी जारी, कञ्चनपुर, हुम्ला, मकवानपुर र महोत्तरीका परिवारद्वारा आफन्तको खोजीका लागि प्रशासनसँग आग्रह। बाढीबाट जलविद्युत आयोजना, प्रसारण लाइन, पुल र सड़कमा ठूलो क्षति, 431 मेगावाट विद्युत उत्पादन बन्द, वैकल्पिक प्रणाली मार्फत प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनर्स्थापनाको प्रयास।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
9: यो BFBS

0: Mornings, Gorkan Radio.
1: हजुर दादर नै श्रोता पनि बिएबिएस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ यतिखेर र अब भने आजको कुराकानीलाई अगाडि तपाईँको सेवामा राख्ने बेला भइसकेको छ र आज भने हाम्रो पाहुना बनेर आउनुभएको छ क्युजिएलआरबाट मेजर विवेक जङ शाहभाइ जो चाहिँ गोर्खा मेजर क्युजिएलआर हुनुहुन्छ आज हामी उहाँसँग अलिकति कुराकानी गर्दै क्युजिएलआरको विषयवस्तुमा नै केही जानकारी श्रोतासम्म प्रवाह गर्ने कोसिस गर्नेछौँ सबैभन्दा पहिला त मैले विवेक भाइलाई स्वागत गर्न चाहे हेलो भाइ नमस्ते बिएबिएस गोर्खा रेडियोमा धेरै धेरै स्वागत छ तपाईँलाई यो
2: दिदी नमस्ते साथै यहाँ सुन्दै गर्नुभएको सम्पूर्ण श्रोता महानुभावहरूमा म मेजर विवेक जङ शाह गोर्खा मेजर क्विन्सन गोर्खा स्टेजमेन्टको तर्फबाट हजुर सबैलाई नमस्कार साथसाथै बिएफबिएसमा म पनि स्वागत गर्न चाहन्छु दिदी धन्यवाद
1: हजुर भाइ आराम कुशल नै हुनुहुन्छ भाइ
2: हजुर दिदी एकदम ठिक छ दिदी
1: हजुर अब गोर्खा मेजर जस्तो गरिमामय पदमा तपाईँ बसेर अहिले सर्भ गर्दै हुनुहुन्छ अब जति यो पदको गरिमा छ त्यति नै यो पदको चाहिँ जिम्मेवारी पनि छ र अब यहाँसम्म आइपुग्दाखेरि तपाईँको यात्रा पक्कै पनि एकदमै विविध रह्यो होला विभिन्न प्रकारको चुनौतीहरू विभिन्न प्रकारको च्यालेन्जेसहरूको साथसाथमा अचिभमेन्ट पनि आफ्नो ठाउँमा छ त्यो सम्पूर्णले भरिपूर्ण भएको छ होला त्यो कारणले गर्दाखेरि त्यो एउटा जर्नी तपाईँले सेयर गरिदिनु होला भनेर आग्रह गर्न चाहे तपाईँ भर्ती भएको दिनदेखि लिएर आजसम्म त्यो कथा त्यो अनुभूति त्यो अनुभव हामीसँग आज हाम्रो श्रोतासँग सेयर गर्न सक्नुहुन्छ भाइ सबैभन्दा पहिला
2: हुन्छ दिदी अफकोर्स आई थिङ्क फर्स्ट एन्ड फरमोस्ट दिदी अनि आई थिङ्क यस्तो यो गरिमामय पदमा आइपुग्दा मलाई थिङ्क मेरो जिम्मेवारी पनि हो कसरी यो ठाउँमा पुगिन्छ भनेर सबैलाई जानकारी दिनु साथसाथै मान्छेले गरेपछि नहुने केही पनि छैन भन्ने पनि म जानकारी दिन चाहन्छु कोसिस हो सबभन्दा ठुलो कुरो दिदी म हजुरको ब्रिगेड अफ गोर्खासमा 21 जनवरी 1999 भर्ती भएँ हाम्रो ब्रिगेड अफ गोर्खास पोखराबाट त्यसपछि मेरो ब्रिटिस आर्मीको एउटा जीवन अथवा कार्यरत सुरु भयो अनि मैले चाहिँ चर्चको खाम आएर चाहिँ हजुरको चाहिँ 9 महिनाको बेसिक इन्फेन्ट्रीमेन्ट ट्रेनिङ कम्प्लिट गरेँ त्यो चाहिँ आफ्नो आफ्नै एउटा कथा छ त्यसमा कसै कहिले उतार चढाव हुन्छ कसैले दुःख सुख हुन्छ होइन सबैले आफ्नो क्षमता अनुसार गर्ने हो त्यो कुरामा त्योमा चाहिँ हजुरको चाहिँ अब खेलकुददेखि लिएर हजुरको शारीरिक तन्दुरुस्तीदेखि लिएर अनि आफ्नो पढाइदेखि लिएर सबै कुराले चाहिँ त्यो जर्नी चाहिँ सजिलो हुने अथवा चाहिँ गाह्रो हुनेमा फरक पर्छ दिदी त्यो जर्नीमा भनौँ न हाम्रो साथ दिने साथी नम्बरी भाइहरू त्योमा पनि फर्कले गर्दा मेरो त्यो जर्नी चाहिँ साह्रै कठिन भएन अनि साह्रै सजिलो पनि थिएन दिदी त्यहाँ भनौँ न म 1 प्लटुनको 1 सेक्सनमा थिएँ सेक्सन कमान्डर चाहिँ कर्पोरल रविलाल गुरुङ हुनुहुन्थ्यो अनि हाम्रो प्लटुन सार्जन चाहिँ टोनलिङदेन त्यसै गरी प्लटुन कमान्डर चाहिँ खुसीमान गुरुङ पछि चाहिँ उहाँ चाहिँ गोर्खा मेजर वान अजिया हाल चाहिँ बेकङको वेल्समा बसोबास गर्नुभएको त्यो 9 महिनाको जर्नी पछि म चाहिँ त्यतिखेर द क्विन्सन गोर्खा ट्रान्सपोर्ट देन रेजिमेन्ट आरएलसी कोलचेस्टरमा जोइन गरे एज अ ड्राइभर त्यो जर्नी पनि आफ्नो ठाउँमा एकदम सफलता साथ भनौँ न कार्य राम्रो भयो बेसिक ट्रेनिङहरू पनि राम्रै गरियो अनि ड्राइभिङ कोर्स दिएको समयभन्दा छिटै नै पास गर्न पुगेन लक्की भागेको अनि त्यसले गर्दा चाहिँ यहाँ नेपाल कप त्यतिखेर नेपाल कप भन्दा एकदम ठुलो मानिन्थ्यो दिदी स्टिल
1: मानिन्छ
2: एउटा क्यालेन्डरमा हजुर त्यो टिम जोइन गर्न आइपुगेँ दिदी म नेपालको टिम त्यो जिल्लाको लागि त्यसपछि अलमोस्ट 2 वर्षपछि चाहिँ अथवा 1.5-2 इयर्स पछि हाम्रो रेजिमेन्ट चाहिँ न्यू फर्मेसन आएर चाहिँ नाम चाहिँ चेन्ज भयो नामीकरण चेन्ज राख्दै 2001 क्विन्स अन गोर्खा ट्रान्सपोर्ट रेजिमेन्टबाट क्विन्स अन गोर्खा लजिस्टिक रेजिमेन्टमा हामी परेर भयौँ साथसाथै हाम्रो नयाँ स्क्वाडन 9-4 स्क्वाडन 9 सप्लाई रेजिमेन्टमा फर्मेसन भयो म चाहिँ त्यो नयाँ जर्नीमा लागेँ दिदी अनि त्यसपछि अलमोस्ट 14 वर्ष दिदी 9-4 स्क्वाडन मात्रै नभएर 9 रेजिमेन्टमा भएका अलमोस्ट सबै स्क्वाडनहरूमा 90 स्क्वाडन चाहिँ हेडक्वार्टर स्क्वाडन थियो 90 9-1 अनि 9-2 भन्ने पनि स्क्वाडन थियो पहिला सानो फ्युल र एमुनेसनको त्यहाँ पनि कार्यरत गर्ने मौका पाएँ 9-4 अनि 9-5 त्यसले गर्दा मेरो त्यो जर्नी अलमोस्ट सबै स्क्वाडन 9 रेजिमेन्ट आरएलसीको सबै स्क्वाडनमा चाहिँ कार्य गरेँ मैले मेरो 13 वर्ष अनि फाइनली मैले त्यहाँ चाहिँ सप्लाई ट्रेनिङ फेसिलिटीमा चाहिँ कार्य गर्दा गर्दै एज अ इन्स्ट्रक्टर त्यहाँ चाहिँ छोडेर चाहिँ फेरि ब्याक टु 10 QJ जोइन गरेँ दिदी त्यो चाहिँ 2015 फास्ट फरवर्ड सँगसँगै समय अनुसार आफ्नो ऱ्याङ्क दर्जाहरू बढ्नेदेखि लिएर सबै राम्रो कार्य गरे बापत अपरेसन टुरहरू पनि निकै गरियो त्यसको पनि फेरि आफ्नै एउटा स्टोरी हुन्छ दिदी त्यो ड्युरेसनमा मैले 2015 9 रेजिमेन्ट आरएलसी छोड्दा अपरेसन टुरमै कुरा गर्नुपर्ने भने मैले चाहिँ कोसोभो 2001 इराक 2006 अनि 2007 अनि त्यसपछि अफगानिस्तान 4 चोटि दिदी कति 7 दिन
1: 7 अपरेसन टुर
2: बिताएँ त्यो कार्यमा अनि त्यसपछि म चाहिँ वानआरजीआर उहाँहरू चाहिँ ब्रुनेमा हुन्थ्यो वानआरजीआरमा ब्रुनेमा 2 वर्ष उहाँहरूसँग कार्य गरेँ त्यो पनि फेरि आफ्नै एउटा स्टोरी छ भन्नु पर्यो एकदम सफलतापूर्वक राम्रो भयो धेरै कुरा सिक्ने मौका पायौँ त्यसपछि फेरि ब्याक टु दिदी 10 QJ जोइन भएँ म हजुर 2016
1: त्यही
2: त्योजेला जोइन भएको अलमोस्ट 18 मन्थ 2 इयर पिरियडमा दिदी मैले चाहिँ अब कमिसनिङ अप्लाई गरेँ
1: हजुर
2: अनि 2017 नोभेम्बरमा सक्सेसफुल भएर 2018 मेरो चाहिँ अफसरको यात्रा सुरु भयो दिदी त्यो चाहिँ मेरो सिपाहीको जिन्दगी
1: जिन्दगी
2: सोल्जर हुँदा आफ्नै खाले लाइफ हुन्छ
1: अनि
2: वान्स कमिसनिङ भएपछि तपाईँको बुझ्नुपर्ने कुरा छ सोल्जर्सको टर्म एन्ड कन्डिसन अफ सर्भिसदेखि चेन्ज गरेर हामीले चाहिँ फेरि अफसर्स टर्म एन्ड कन्डिसन अफ सर्भिसमा जानुपर्ने हुन्छ त्यो अफसर्स टर्म एन्ड कन्डिसन अफ सर्भिसमा जाँदा चाहिँ सुरुमा चाहिँ हामी चाहिँ अब एसएससी भनिन्छ अफसर साहबहरूलाई सबैलाई थाहा छ तर आई थिङ्क त्यो जानकारी पनि सबैले जान्न जरुरी छ हामी चाहिँ 6 वर्ष मात्रै हुन्छ दिदी त्यो 6 वर्षको कार्यकाल मैले चाहिँ सुरुमा चाहिँ यही 28 स्कोर 10 क्विन्सन गोर्खा रेजिमेन्टमा चाहिँ बिताउने भनेर चाहिँ सिलेक्ट भए तर त्यो चाहिँ 3 महिना बित्दा नबित्दै म चाहिँ फेरि तपाईँको एज पार्ट अफ द क्यू जेरा ग्रोथ भनेर 60 स्कोर त्यतिखेर चाहिँ 60 CS स्कोडन आरएलसी थियो त्यहाँ जोइन भयो दिदी एज पार्ट अफ टियोजेला ग्रुप अनि सानो टिम लिएर चाहिँ त्यहाँ गए गए लगत्तै हामी चाहिँ फ्रान्स गयौँ सानो एक्सर्साइजको लागि खासै इन्ट्रो एप्लिबिलिटी एक्सर्साइज थियो दिदी त्यहाँ कम्पिटिसनदेखि लिएर सबै कुरा हुने गर्छ वेन इट कम्स टु टेकिङ पार्ट अनि कम्पिटिसन अब गोर्खालीहरूको तपाईँलाई थाहा छ होइन
1: हजुर
2: अलिकति डिफ्रेन्ट सोचाइ जान्छ अनि हामीले चाहिँ त्यहाँ चाहिँ निकै राम्रो गऱ्यौँ अनि जित्यो पनि दिदी
1: हजुर
2: अनि अन द वे ब्याक फर्किँदाखेरि चाहिँ मलाई चाहिँ ओसिसाबले बोलाएर ल अब चाहिँ अफसर्सर गर्नुपर्छ होला भन्नुभयो अनि मैले पनि राम्रो होइन यो अपर्च्युनिटी हो मेरो लागि भनेर चाहिँ अफसर्सर प्लस टु कमान्डर एन्ड टु एन्ड दुइटै कार्य गरेको थिएँ अनि बिस्तारै फेरि क्लासिक पनि अब बाह्र निकायो अलिअलि त्यही स्कोरमा त्यही नै हामीले चाहिँ के अरे रिफर्मेसन गरेर त्यो अथवा रिडेजिग्नेसन परेड गरेर 60 क्लोज सपोर्ट स्कोर आरएलसीबाट 60 क्लोज सपोर्ट स्कोर त्यो जेलामा परिणत गऱ्यौँ अनि त्यही नै हामीले चाहिँ मन्दिर अनि मेसिङ हट गोर्खा ल्याउनु पर्ने सबै भनौँ न कुरा गरेँ मासदेखि लिएर अनि एभिनन चाहिँ हाम्रो निकै राम्रो फुटप्रिन्ट बनायौँ त्यहाँको लोकल कम्युनिटीसँग पनि निकै राम्रो सम्बन्ध भयो अनि हाम्रो दसैँ तिहारहरू निकै राम्रो तरिकाले मनाइयो त्यहाँ पनि त्यो चाहिँ मेरो 2 वर्षको कार्य पुरा हुँदा नहुँदै दिदी कोभिड आयो क्यारे हजुरलाई थाहा छ
1: हजुर
2: कोभिड आएपछि हामी नै फर्स्ट स्कोर आरएलसी स्कोर अथवा लोजिस्टिक स्कोर कोभिडको लागि चाहिँ हामी डिप्लोय भयौँ ठाउँ ठाउँमा त्यही अनुसार सहयोग पुऱ्यायौँ सबै गऱ्यौँ अनि त्यही ड्युरेसनमा सिलसिलामा म चाहिँ फेरि त्यो सकेर ब्याक टु फेरि 28 स्कोरमै एज अ ट्वाइसी अथवा सेकेन्ड इन कमान्ड भनेर फेरि जोइन गरेँ दिदी हजुर अनि त्यो चाहिँ मेरो सानो 2 वर्षको कार्यकाल त्यहाँ सकेर फर्केँ फर्किने बित्तिकै हामी चाहिँ जोर्जिया गयौँ एज अ स्क्वाड्रन इन्फेन्ट्री रोलमा चाहिँ डिप्लोय भयौँ दिदी नयाँ रोलमा अथवा स्क्वाड्रन ट्राइसीको रोलमा नयाँ रोलमा नयाँ स्क्वाड्रनमा त्यसरी डिप्लोय हुँदा त्यो पनि एउटा भनौँ न आफ्नै एउटा श्रमणीय क्षण थियो जो चाहिँ अब रमाइलो भयो अब भाइहरूसँग फेरि ब्याक टु युनिटमा आएर यसरी आफ्नै पल्टन फर्केर पल्टनमा अब किनभने टेन क्यु जला भनेको हाम्रो चाहिँ एउटा मदरसिप जस्तो दिदी फर्केर आउनु पुरा खुसी लाग्छ त्यो सक्यौँ अनि त्यो सके लगत्तै म फेरि 28 भनौँ न 2 वर्षको ड्युरेसन मेरो आफ्नै रमाइलो भयो नयाँ कुराहरू सिक्ने मौका पाएँ अनि त्यही ड्युरेसनमा धेरै हाम्रो अब टास्कहरूले गर्दा चाहिँ ओसी थापहरूदेखि लिएर अब अफसोप थापहरू चाहिँ बाहिर जानु पर्ने बेला भयो उहाँहरू चाहिँ बाहिर लिड गर्नुभयो भने मैले चाहिँ यहाँ स्कोनरलाई कमान्ड गरेर टेन क्यु जला फेरि भाग्यवश फेरि त्यही स्कोनरलाई डिप्लोय गर्ने मौका पनि पाएँ मैले एज अ ओसी डिप्लोय गरेर स्कोटल्यान्डतिर लग्यौँ दिदी त्यहाँदेखि फर्केपछि मेरो चाहिँ फेरि त्यो स्कोनको पनि ट्राइसीको कार्य त्यतिकै 2 वर्ष छिटै नै सक्यो दिदी भन्नु पर्ला
1: हजुर
2: हजुर त्यसपछि चाहिँ म चाहिँ 31 स्कोडन भन्ने हाम्रो नयाँ स्कोडन खोलिने भयो अथवा एज पार्ट अफ द ग्रोथ अनि त्यही स्कोडनलाई चाहिँ कमान्ड गर्ने अथवा त्यही स्कोडनलाई चाहिँ फेरि बनाउने अलरेडी 60 गरिसकेको सजिलो हुन्छ भनेर त्यो स्कोडनलाई मैले फर्मेसन गर्दै थिएँ दिदी एउटा ढाँचो फेर्दै थिएँ अथवा स्ट्रक्चर बनाउँदै थिएँ बनाउँदा बनाउँदै हाम्रो रेजिमेन्ट चाहिँ फेरि टोस्का अफ टोस्का साइप्रसमा डिप्लो हुने बेला भयो अनि त्यहाँ फेरि क्वार्टर मास्टर चाहियो भनेर चाहिँ क्युएम गर्न चाहिँ म चाहिँ एक्टिङ मेजर लगाएर त्यहाँ डिप्लो गरिदिने अनि एकदम राम्रो बित्यो सफलतापूर्वक हामी सबै राम्रैसँग गयौँ अपरेसन टुरमा अनि राम्रैसँग फर्क्यौँ इन बिट्विन दिदी सरी एउटा मिस गरिएछ मेरो जर्नी बिट्विन आइभिङ डन द 28 स्कोडन आउनको बिचमा मलाई पनि फेरि एमबी मेम्बर अफ ब्रिटिस एम्पायरमा हर मेजेस्टी द क्विनबाट चाहिँ प्राप्त भयो त्यसपछि यो हजुरको चाहिँ टोस्काको जर्नी सक्ने बेला चाहिँ फेरि मलाई चाहिँ के गर्ने भन्दा चाहिँ म चाहिँ फेरि गोर्खा आर्कसपोर्ट बटालियन ग्लोस्टरमा चाहिँ एज एन आरसिएमओ रेजिमेन्ट करियर म्यानेजर म्यानेजमेन्ट अफिसरमा चाहिँ गएँ दिदी त्यो सँगसँगै मैले चाहिँ फेरि फर्स्ट गोकियो जिल्लाको किङ्स गोर्खा अर्ली अफिसर भन्ने अवसर पनि पाएँ. त्यसले गर्दा त्यहाँ भन्दा मेरो दुईवटा जब एज अ करियर म्यानेजमेन्ट अफिसर प्लस किङ्स क्लब हाली अफिसर गरेँ दिदी. मैले एक वर्ष पुग्दा नपुग्दै फेरि फर्चुनेटली लक्की भएर त्यहीँ नै मैले 170 स्क्वाडन पछि फर्मेसन भयो. पहिला त्यहाँ हेडक्वार्टर स्क्वाडन थियो, त्यो हेडक्वार्टर स्क्वाडनको पनि अफिसर कमान्डिङ गर्ने अवसर पाएँ. त्यही अफिसर कमान्डिङ गर्ने अवसरमै हेडक्वार्टर स्क्वाडनको चाहिँ नेमिङ फर्मेसन गरौँ भनेर चाहिँ हाम्रो त्यतिखेरको कमान्डिङ अफिसर ग्यारी एलन साहब हुनुहुन्थ्यो, उहाँको अन्डर कमान्डमा ल हुन्छ नि त भनेर चाहिँ फेरि त्यसलाई चाहिँ नेमिङ फर्मेसन चाहिँ 170 हेडक्वार्टर स्क्वाडन भनेर गर्ने मौका पाएँ. त्यो सकेपछि म एकदम लकी भएर फेरि प्रमोसन टु मेजर प्रमोसन पनि भयो दिदी. अनि त्यो प्रमोसन सँगसँगै अब फेरि मुभन हुने बेला दिदी, त्यो मुभमेन्टमा चाहिँ फेरि मेरो चाहिँ अब कियो जिल्लामा त्यतिखेर भनौँ न कहीँ पनि ठाउँ खाली थिएन. के गर्ने भन्दा चाहिँ मैले चाहिँ एसओ टू अप लाजवाद भन्ने थिएँ दिदी, फेरि एसओ टू जस्तोको रोल निभाएँ. बोथ एसओ टू लक भनेर लजिस्टिक लक कन्ट्राक्ट भन्ने दुईटा काम गर्नुपर्ने बेला भयो त्यहाँ पनि, किनभने एउटा ठाउँ खाली थियो, खाली भएको ठाउँमा चाहिँ उहाँ चाहिँ आउनु भएन कन्ट्राक्टको मान्छे. नआउँदाखेरि त्यहाँ पनि दुईटा रोल निभाउँथे दिदी. अलमोस्ट जीवो चाहिँ 5-5.5 महिना त्यो रोल गर्दा गर्दै यो जेराको गर्खा मेजरको रोलमा अप्लाई गर्ने बेला भयो दिदी. त्यो चाहिँ अप्लाई गरियो अहिले, किन हजुरलाई थाहा छ यो कुरा सबै अब कम्पिटिसन हो अनि सबैले अप्लाई गर्नुपर्छ, पहिला जस्तो अब मेरो पालो हो भनेर हुँदैन. अनि त्यो अप्लाई गर्दा गर्दै उता पनि कार्य गर्दै थियौँ. अनि उताको 6 महिना कम्प्लिट भएपछि भनौँ न भाग्यवश यो जिल्लाको गोर्खा मेजरमा चाहिँ नाम भनौँ न आयो अथवा चाहिँ नियुक्ति भयो. त्यसरी चाहिँ 7 महिनाको अप्लाइजरको जर्नी कम्प्लिट गरेर मैले चाहिँ आएको नियुक्तिलाई चाहिँ स्वीकार गरेँ.
1: एकदमै मजाले आफ्नो जर्नी हामीसँग सेयर हुनुभयो भाइ. अब अगाडिको जर्नीको लागि तपाईँलाई धेरै धेरै शुभकामना. अझ तपाईँले चाहिँ नि उन्नति गर्नुहोस्, अझ प्रगति गर्नुहोस्, हामीले सुन्न पाऊँ, मेरो यही शुभकामना तपाईँलाई टक्राउन चाहे. अहिलेसम्मको जर्नी हामीले कुरा गऱ्यौँ, अब हामी छोटो विश्राम लिन्छौँ भाइ, अनि त्यस पश्चात क्यू जेलआरको कुरा गर्छौँ है. त एकैछिन पश्चात हाम्रो कुराकानीलाई फेरि पनि जोड्नेछु म.

0: सिरियस गोर्खा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: PFVS गोरखा रेडियो।

0: हामी कुरा गर्दैछौँ आज हाम्रो मेजर विवेक जङ शाह भाइसँग, जो चाहिँ जिएम हुनुहुन्छ क्युजिएलआरको। र ब्रेकभन्दा अगाडिसम्म हामीले सुन्दै थियौँ उहाँको यात्रा, डे वानदेखि जब उहाँ भर्ती लाग्नुभयो ब्रिगेड खासको एउटा सदस्य बनेर, र अहिलेसम्म क्युजिएलआरको जिएमको पोजिसनमा अहिले जुन काम गरिराख्नु भएको छ उहाँले, त्यहाँसम्म आउँदाखेरिको यात्रा बडो विविध रहेको रहेछ। उहाँको एकदमै उतार चढावले भरिपूर्ण, च्यालेन्जेसको साथ साथमा सफलता अनि सन्तुष्टि दुइटै उहाँले प्राप्त गर्नुभएको कुरा गर्नुभयो। त भाइ, अब हामी कुराकानीलाई अगाडि बढाउनु पर्दा क्युजिएलआरको नै कुरा गरौँ। अब तपाईँले अघि पनि आफ्नो कुराकानीमा भन्नुभयो यसको स्वरूप कति परिवर्तन भइसकेको छ पहिलादेखि अहिलेसम्म भन्ने कुरा, होइन? त्यो जोड्दै अगाडि मैले तपाईँलाई क्युजिएलआरको सबैभन्दा पहिला त स्ट्रक्चरको कुरा गरिदिनुहोस् न भनेर भन्न चाहेँ। अब क्युजिएलआरमा विभिन्न कम्पोनेन्ट्सहरू मिलेर चाहिँ यो एउटा चाहिँ रेजिमेन्ट बनेको छ, अनि तपाईँहरूको पनि विभिन्न स्क्वाड्रनहरू छन्, त्यसको अलिकति कुरा गरिदिनुहोस् न। क्युजिएलआरको नर्मल स्ट्रक्चर कस्तो छ अनि यसले त्यो स्ट्रक्चर अनुसार कसरी आफ्नो सर्भिस डेलिभर गर्छ भन्ने कुरा मैले सोध्न चाहेँ यतिखेर।
1: सानो तपाईँलाई फर्स्ट हाम्रो क्युजिएलआरको रोल भन्नु पर्ला दिदी, हाम्रो चाहिँ टु प्रोभाइड फर्मेसन लेभल सपोर्ट टु एन आर्मर इन्फेन्ट्री ब्रिगेड दिदी, होइन, एन्ड पोस्ट लेभल सपोर्ट टु द डिभिजन। करेन्टली हामी चाहिँ 101 कवि सरी मैले हामी भन्दा चाहिँ अहिले 10 क्युजिएलआर दिदी हुन चाहिँ 101 अपरेसनल सस्पेन्ड सस्टेन्ड ब्रिगेडमा एफिलिएटेड छ भने डिभिजन चाहिँ 3 युके डिभिजनमा कार्यरत छ। लाइक वाइज हाम्रो अरू स्क्वाडनहरू बाहिर भएको स्क्वाडनहरू तपाईँलाई सुरुमा चाहिँ न्युमेरिकल अर्डरमा लानु पर्यो दिदी। 14 स्क्वाडन क्युजिएलआर जो चाहिँ अहिले गर्खा चोर बटालियनमा कार्यरत छ, उहाँको डाइरेक्ट फर्मेसन चाहिँ 16 ब्रिगेड सिङ्गल ब्रिगेडदेखि लिएर उहाँ चाहिँ डाइरेक्ट HQ8 नेटो हेडक्वार्टरको अन्डरकाउन्टमा काम गर्नुहुन्छ भने अर्को चाहिँ 15 स्क्वाडन जो चाहिँ 15 एयर असल्ट सपोर्ट स्क्वाडन हुनुहुन्छ, उहाँ चाहिँ 13 रेजिमेन्टको अन्डरकमान्डमा हुनुहुन्छ भने उहाँ चाहिँ डाइरेक्ट 16 ब्रिगेडलाई सपोर्ट गर्नुहुन्छ भने, फाइनली हाम्रो चाहिँ 94 स्क्वाडन जो चाहिँ 9 सप्लाई रेजिमेन्ट आरसीमा हुनुहुन्छ, उहाँ चाहिँ डाइरेक्ट 104 ब्रिगेड प्रोभाइड गर्नुहुन्छ। रिमाइन्डर, यहाँ 10 क्युजिएलआरमा कार्यरत 1 स्क्वाडन, 28 स्क्वाडन, 31 स्क्वाडन अनि 36 चारवटा चाहिँ यहाँ 10 क्युजिएलआरमा हुन्छ। त्यसले चाहिँ हाम्रो इन ओभर 7 स्क्वाडन छन् अनि जुन चाहिँ 10 रेजमा हुन्छ उहाँको चाहिँ कोर रेस्पोन्सिबिलिटी चाहिँ अब उहाँले चाहिँ डिफेन्स एक्टिभिटीदेखि लिएर होम ओभरसिज जहाँ पनि चाहिँ इन्टिग्रेटेड लजिस्टिक इन्टरप्राइज प्रोभाइड गर्नुहुन्छ। सिम्पल टर्ममा भन्नुपर्दा चाहिँ उहाँले लजिस्टिकमा कार्यरत चाहिनुपर्ने ड्राइभर, स्टोरेज गर्नुपर्ने अनि खाना पकाउनु पर्नेदेखि लिएर ठाउँ ठाउँमा पुर्याउनु पर्ने कार्यहरूदेखि लिएर बिचबिचमा अब कम्युनिकेसनहरू पनि कनेक्ट हुन्छ, त्यो सबै चाहिँ उहाँले प्रोभाइड गर्नुहुन्छ। एट प्रेजेन्ट क्युजिएलआर इज इन युनिक जियोग्राफिकली डिस्पर्स रेजिमेन्टको मा काम हुन्छ दिदी, कम्पेयरिङ टु अदर डाइरेक्टली वर्क अन्डर रोयल लिस्टिक कोर, त्यो पनि हामीले भुल्नु भएन किनभने हामी आज वी आर एफिलिएटेड द रोयल लिस्टिक कोर, त्यसले गर्दा उहाँको पनि हामीलाई इक्वली इम्पोर्टेन्ट रोल छ। हामीलाई कसरी डिस्पर्स गराउने अथवा कुन कुन ठाउँमा हामीलाई चाहिँ इम्प्लोयमेन्ट गराउने भन्ने बारेमा दिदी, करेन्टली वी आर एप्रोक्सिमेटली 866 including 25 officers and our soldiers and officers are distributed agi hajurlai bhane stai 7 students and employed in 33 different locations within the mainland UK and overseas ko kura garnu hamiharko overseas ma chai Brunei ra Nepal ma pani hamro footprint cha, hamro soldiers are officers are serving over particularly Brunei ra Nepal bhane pani Falkland ma Belize ma ani aru thaur ma pani karyarat hununcha didi,
0: okay
1: bhanese far and wide regiment ko command hamro commander QHLR bhanincha he sits on top waha ko mathi pani hamro चाहिँ अब कर्नल क्युजिएलआर हुनुहुन्छ लाइक वाइज एनी अदर क्याप्यासको, तर कमान्डर क्युजिएलआर इज द मेन जसले चाहिँ क्युजिएलआरमा आइपर्ने अथवा चाहिँ स्टेट गो टु हाम्रो मेयरलाई चाहिँ भनौँ न एउटा चाहिँ अम्ब्रेला प्रोभाइड गर्नुहुन्छ भने, मैले चाहिँ हाम्रो यहाँ 10 क्युजिएलआरमा कुरा गर्ने भने चाहिँ रेजिमेन्टल ट्वाइसी अथवा सिनियर मेजर भनिन्छ भने अरू ठाउँमा चाहिँ ओसीहरू साहबहरूको थ्रुबाट स्कुल ट्वाइसीहरू साहबको थ्रुबाट चाहिँ एनी फिडब्याक एनी नेचुरल सपोर्ट एनी रेजिमेन्टल सिग्निफिकेन्सल एनी कोभिजनहरू वेलफेयर अनि गोर्खा हितको सबै ठाउँमा चाहिँ डेलिभरी गर्ने काम मेरो सपोर्टेड क्लोजली सपोर्टेड बाई स्क्वाडन प्राइसहरू अनि हाम्रो आरएसएम साह पनि हुनुहुन्छ, उहाँले पनि मलाई क्लोजली सपोर्ट गर्नुहुन्छ। लाइक वाइज हाम्रो साज मेजर साबर पनि हुनुहुन्छ अनि उहाँहरूबाट पनि इक्वली सपोर्ट आउँछ, त्यसरी हामीले चाहिँ भाइहरूलाई चाहिँ काफ्रो गर्ने काम गर्छौँ दिदी, त्यो चाहिँ इन्टर्म अफ लुकिङ आफ्टर वेलफेयरमा अनि हाम्रो स्ट्रेन्थ अफ कोर्स इज लाइज इन अवर पिपल, डिसाइड हामी चाहिँ जियोग्राफिकली डिस्पर्स भएर सबै ठाउँमा छरेर बसे पनि वेन इज कम टु रेजिमेन्टल आइडेन्टिटी स्पेसली रेजिमेन्टल इभेन्टहरू हाम्रो पर्टिकुलरली वेन इज कम टु गोर्खा रिलिजियस फेस्टिभल दसैँतिर हामीले सबै एकै ठाउँ ट्राई गर्छौँ अनि तपाईँको बर्थडेमा रेजिमेन्टल बर्थडेमा सबैजना आउँछौँ, अनि सक्दो अब बुन्नै नेपालबाट ल्याउन नसके पनि युकेमा छरेर बस्नु सबै आउनुहुन्छ, तपाईँको चाहिँ स्पोर्टिङ इभेन्टमा कुरा गर्दाखेरि चाहिँ हाम्रो कर्नल अफ द रेजिमेन्ट खुक्री भन्ने छ, त्यहाँ चाहिँ सबै स्कुलहरू अफिसियली टेक पार्ट गर्नुहुन्छ अनि आउनुहुन्छ, अनि फाइनली हजुरको चाहिँ हाम्रो चाहिँ इन्टेक कप भन्ने चलन थियो, तर अब चाहिँ हामीले यसलाई क्युएचएलआर कप भनेर चाहिँ गर्छौँ वर्षमा एकचोटि, त्यो चाहिँ इन एन्ड अराउन्ड अप्रेलमा हुने चलन थियो भने दिदी, अबदेखि चाहिँ त्यो चाहिँ हाम्रो न्यू इयरलाई पारेर दिउँसो चाहिँ हामी चाहिँ फ्यामिली इभेन्ट, हाम्रो फ्यामिलीहरू पनि निकै आउनुहुन्छ दिदी यस इभेन्टमा,
0: अनि
1: लास्ट इयर चाहिँ गिभोटेक सरकार 700 जनाले टेक पार्ट गर्नुभएको थियो, खेल्नेदेखि लिएर दर्शकहरू, यो वर्ष पनि त्यही नै गर्ने चलन छ, त्यो चाहिँ हाम्रो एउटा भनौँ न इकोस अनि हाम्रो एउटा कल्चरलाई चाहिँ कसरी मेन्टेन गर्छौँ भन्ने कुरामा दिदी, अनि अघि हजुरले केपेबिलिटी भन्नुभयो दिदी, सानो टच गर्नु मलाई मलाई अनि हाम्रो केपेबिलिटी चाहिँ अब अफकोर्स बेस्ड अन द ट्रेड दिदी, किनभने हाम्रो चाहिँ चारवटा डिफ्रेन्ट ट्रेड छ, त्यो सबैलाई थाहा छ, नथा भएकोहरूलाई चाहिँ अब जानकारी भयो, फर्स्टली ड्राइभर जसले चाहिँ मिलिट्री ट्रान्सपोर्ट केपेबिलिटी प्रोभाइड गर्छ अफकोर्स द डिफेन्स दिदी, जसलाई चाहिँ उहाँहरूले चाहिँ कुनै पनि ठाउँमा चाहिँ लजिस्टिक सपोर्ट चाहिन्छ भने आई थिङ्क वी आर वान अफ द फाइनेस्ट एन्ड बेस्ट लजिस्टिक युनिट, अनि सप्लाई चेन अपरेटर्स भन्छ, अहिले पहिला चाहिँ सप्लायर मात्रै भन्ने चलन थियो भने विथ टाइम अफकोर्स अघि भने जस्तै दिदी इन्फ्रास्ट्रक्चरदेखि लिएर केपेबिलिटीदेखि लिएर तपाईँ यो नाम पनि चेन्ज हुँदै आएको छ, अहिले करेन्ट कन्टेक्स्टमा उहाँहरू चाहिँ सप्लाई चेन अपरेटर भनेर भनिनुहुन्छ, उहाँहरूको रेस्पोन्सिबिलिटी चाहिँ सप्लाई गर्ने, सप्लाई स्टोरेज एन्ड डिस्ट्रिब्युसन फङ्सन, इन्स्योरिङ रिसोर्सेस रिच टु द राइट प्लेस राइट टाइम भन्ने हुन्छ कि, उहाँहरूको पनि एउटा ट्रेनिङ छ भनौँ न, एभ्रिथिङ निड टु बी इन द राइट प्लेस राइट टाइम विथ अ 4D अपरेसन भन्छ दिदी, त्यो चाहिँ उहाँहरूले प्रोभाइड गर्नुहुन्छ, थर्डली चाहिँ हाम्रो चाहिँ क्युजेला सेफ्सहरू हुनुहुन्छ डेलिभरिङ क्याटरिङ सपोर्ट बोथ इन ब्यारेक्स एन्ड इन अपरेसन, अनि जहाँ जहाँ खाली युनिट सबै युनिटमा चाहिँ उहाँहरू चाहिँ कार्यरत हुनुहुन्छ, त्यो चाहिँ हाम्रो एउटा फोन हो जसले चाहिँ हामीले अरू क्याडाजहरूसँग चाहिँ एकदम क्लोजली लिङ्क गराउँछ, अनि एज अ एचक्यू क्युजेला मलाई प्लस हाम्रो अब कमान्डर साहब सबैलाई चाहिँ हामी चाहिँ अपर्च्युनिटी दिन्छ कि हामी चाहिँ गएर डिफ्रेन्ट युनिटहरूमा चाहिँ भिजिट गरौँ भने दिदी, फाइनली चाहिँ हाम्रो चाहिँ ड्राइभर कम्युनिकेसन स्पेसलिस्ट कम्बाइन विथ ड्राइभिङ स्किल एन्ड कम्युनिकेसन एक्सपर्ट दे प्रोभाइड ड्राइभर कनेक्टिभिटीहरू, लाइक वाइज हाम्रो सिग्नल्सको अलिक प्रोभाइड गर्छ, उहाँले कनेक्टिभिटी प्रड्युस गरिदिनुहुन्छ हेडक्वार्टर, विशेष गरी हाम्रो हेडक्वार्टरलाई, त्यो मात्रै नभएर कहिले काहीँ उहाँहरू चाहिँ फर्मेसन लेभलमा अलिक अगाडि र अलिक हायर लेभलमा पनि सपोर्ट प्रोभाइड गर्नुहुन्छ दिदी, त्यसरी हाम्रो चारवटा डिफ्रेन्ट ट्रेड चाहिँ चारवटा तरिकाले चाहिँ बाँडिएको छ, अनि त्यो चारवटा ट्रेडमा नै हामीले चाहिँ ट्रेडको रिक्वायरमेन्ट अनुसार चाहिँ मान्छेहरू चाहिँ एलोकेट गरेर चाहिँ उहाँहरूलाई चाहिँ फङ्सन गराउने कोसिस गर्छौँ दिदी।
0: हजुर, भनेपछि हामीले क्युएजेलआर भन्दाखेरि यो चारवटा मेन ट्रेडलाई चाहिँ ध्यान दिनुपर्ने रहेछ, यो चारवटा मेन ट्रेडका मानिसहरू मिलेर चाहिँ भनौँ न होइन, तपाईँहरू क्युएजेलआर फर्म हुनुभएको रहेछ, सर्भिस दिनुहुँदो रहेछ भन्ने मैले बुझेँ। अनि अर्को एउटा कुनै कुरा सुन्न मन लाग्यो भने भाइ, अब तपाईँहरूकोमा एभ्री इयर अब नयाँ रिक्रुट भाइहरू आउनुहुन्छ, क्युएजेलआर जोइन गर्नुहुन्छ, अब उहाँहरूलाई चाहिँ यो ट्रेड वाइज तपाईँहरूले कसरी छुट्याउनुहुन्छ नम्बर भनौँ न, किनभने अब यो ड्राइभर्सहरू भयो, सप्लाई चेन अपरेटर्स, सेफ, अनि फेरि तपाईँले कम्युनिकेसन एक्सपर्ट्सहरूको कुरा गर्नुभयो, गर्दाखेरिमा यो डिफ्रेन्ट डिफ्रेन्ट ट्रेडमा चाहिँ रिक्वायरमेन्ट पनि डिफ्रेन्ट डिफ्रेन्ट नम्बर अफ पिपलको हुन्छ कि तपाईँहरूले बराबर पठाउनुहुन्छ कि अथवा के छ, त्यो पनि मलाई सोध्न मन लाग्यो यतिखेर।
1: थ्याङ्क यू दिदीले चाहिँ एउटा मलाई सहज बनाइदिनु भयो, नोभेम्बरमा हाम्रो चाहिँ यही सेफ सेलेक्सन छ दिदी,
0: हजुर,
1: किन 90 जना भाइहरू चाहिँ हामीसँग जोइन हुनुहुन्छ यो वर्ष अथवा अहिले कार्यरत के अरे आइडिसी क्याटिङमा ट्रेनिङ गर्दैनछ उहाँहरू, बेसिकली हाम्रो चाहिँ ट्रेड सिलेक्सन भन्ने हुन्छ दिदी, 2 weeks अफ इन्डक्सन गरिन्छ क्युएजेलआरमा आएपछि, अनि अहिले चाहिँ अल्डरसोर्ट एज अ सेन्ट्रल बेस अनि एचयू क्युएजेलआर पनि यही भएको कारणले गर्दा चाहिँ अल्डरसोर्टमै गर्ने चलन छ, उहाँको त्यो 2 weekमा चाहिँ हामीले चाहिँ आफ्नो पल्टनको हिस्ट्रीदेखि लिएर हाम्रो अनि ब्याटल अनरदेखि लिएर हामी कुन कुन ठाउँमा अपरेसन डिप्लोयमेन्टदेखि लिएर सबै कुरा उहाँलाई सिकाइन्छ, साथसाथै यो ट्रेडहरूको बारेमा पनि एभ्री डे कुन ट्रेडले चाहिँ के गर्छ भन्ने कारण जानकारी दिन्छन् दिदी, हेड अफ ट्रेड अहिले ट्रेडको सबभन्दा सिनियर पर्सन W1 हुनुहुन्छ, तिनवटा ट्रेडमा एकजना चाहिँ कन्ट्र्याक्टमा स्टिल W2 हुनुहुन्छ, उहाँले चाहिँ आफ्नो ट्रेडको बारेमा चाहिँ ब्रिफिङ दिनुहुन्छ, उहाँको ब्रिफिङ सकेपछि भाइहरूलाई हामीले चाहिँ चोइस गर्ने मौका दिन्छौँ दिदी, सिमिलर टु अब हजुरको रेगुलर कम्पनी जस्तै अब चारवटा चोइसमा फर्स्ट सेकेन्ड थर्ड फोर उहाँको इच्छा हो, अनि उहाँको चोइस अनुसार चाहिँ फेरि हामी ब्यालेन्सिङ पनि गर्नुपर्छ दिदी, उहाँले एजुकेसनदेखि लिएर अब बेसिक ट्रेनिङमा उहाँको कुन ग्रेडमा ल्याउनु भयो, दो हामीले भन्ने चलन छ कि बेसिक ट्रेनिङको ग्रेड चाहिँ बेसिक ट्रेनिङ ग्रेड हो, चेन्जेस विथ यो लाइफ साइकल विथ यो जर्नी भनिन्छ, तर केही न केहीलाई हामीले चाहिँ बेस अब आधार मानेर काम गर्ने बेला आउँछ दिदी, त्यो नै हामीले बेस यसको बेसको आधारमा चाहिँ हामीले यहाँ छुट्याइन्छ दिदी, सबै कुरा आउँछ आफ्नो ट्रेड क्वालिटी नलेज एन्ड इन्ट्रेस्ट, पर्सनल इन्ट्रेस्ट चाहिँ सबभन्दा ठुलो कुरो भन्छु दिदी म, किनभने ह्याप्पी सोल्जर भएपछि भएर ह्याप्पी भनौँ न आउटकम आउँछ भन्ने टाइप छ, त्यही भएर चाहिँ उनीहरूको नै चोइस लुकिङ आफ्टर अवर पिपल नै हाम्रो चाहिँ प्रायोरिटीमा जान्छ दिदी, अनि त्यसरी चाहिँ चलन गरिन्छ, आफ्नो ट्रेडको रिक्वायरमेन्ट अनुसार फेरि सबैले माग्दा माग्दा पनि कहिले काहीँ चाहिँ हामीले सबैको मन फुलफिल गर्न सकिन्न, किनभने सबै ट्रेडमा चाहिँ निड्स अनुसार चाहिँ फुलफिल गर्ने बेला हुन्छ. फर इक्जाम्पल, अब ड्राइभर सप्लाईमा चाहिँ अलिकति बेसी जान्छ भने चाहिँ हाम्रो कन्सपेक र सेफ ट्रेडमा चाहिँ अलिकति कम नम्बर जानेको डर हुन्छ, किनभने उहाँहरू अलिकति लेस नै हुनुहुन्छ. त्यसले गर्दा चाहिँ दुई दुईवटा ट्रेडमा अलिकति कम नै जान्छ दिदी. त्यो सबै ब्यालेन्सिङ आउट हुन्छ दिदी. यहाँ चाहिँ अब एक्सपर्टिजहरू हुनुहुन्छ, त्यसले गर्दा चाहिँ मेरो लाइफ चाहिँ एकदम सजिलो हुन्छ. हामीले यसो टिपिओ चलाएर चाहिँ एस्युरेन्स प्रिस प्लस अडिटको पर्पजको लागि चाहिँ मान्छेले चोइस गरेको पाए कि पाएन भनेर चेक मात्रै गरिन्छ दिदी. सबै कुरा भाइहरूले गर्नुहुन्छ.
0: र अब हामी यही नोटमा फेरि पनि हामी एकछिन छुट्टिन्छौँ है, फेरि कुराकानीलाई अगाडि हामी जोड्छौँ है त.
1: धन्यवाद.

0: SBS गोर्खा रेडियो हो।
1: हामीले धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: त आदरणीय श्रोता पनि बिएफबिएस गोर्खा रेडियो लाइन सुन्दै हुनुहुन्छ यतिखेर तपाईँले र आज भने मैले मेजर विवेक जङ शाह भाइ हुनुहुन्छ क्यो जलारको गोर्खा मेजर उहाँसँग केही भलाकुसारी गर्दैछु र हामीले अघिल्लो घन्टामा सुन्यौँ क्यो जलारको स्ट्रक्चर कस्तो छ, यसले कस्तो खालको सर्भिस दिन्छ, यसको महत्त्व के छ, यसको रोल के हो त ब्रिगेड गोर्खाजमा भन्ने कुरा हाम्रो भाइले छर्लङ्ग मजाले बुझाइदिनु भएको छ। अब फेरि पनि यो कुराकानीलाई अगाडि जोड्नु पर्दा विवेक भाइलाई मैले फेरि पनि स्वागत गर्न चाहे भाइ।
1: थ्याङ्क यू दिदी।
0: र अब भने मैले भाइ तपाईँलाई के सोध्न चाहेँ भने अब क्यो जलारको चाहिँ करेन्ट अहिलेको असाइनमेन्टहरू के छ, अथवा तपाईँहरू केमा व्यस्त हुनुहुन्छ, करेन्ट अवस्थामा अहिलेको समयमा चाहिँ के छ, क्यो जलार कतिको बिजी छ?
1: दिदी अहिलेको करेन्ट कन्टेक्स्टमा कुरा गर्नु पर्दाखेरि आई थिङ्क सबै क्यो जला मात्रै नभएर सबै युनिटहरू एकदम व्यस्त हुनुहुन्छ। अहिले ब्रिटिस आर्मीको वर्किङ प्याटर्न नै चेन्ज भएको छ होइन, त्यसले गर्दा चाहिँ हाम्रो हामी मात्रै व्यस्त छौँ भन्न चाहिँ अलिकति सुहाउँदैन दिदी अहिलेको जमानामा। तर चाहिँ क्यो जलारको नेक्स्ट के छ र नेक्स्ट 4 to 6 मन्थको फोरकास्टिङ कस्तो छ भन्ने कुरामा म हजुरलाई अलिकति जानकारी दिन चाहन्छु दिदी। अनि प्लस क्यासिनले गर्नुभएको सबैलाई लाइक एनी अदर रेजिमेन्ट अथवा स्क्वाड्रन हाम्रो पनि ब्रिटिस आर्मी प्रति चाहिँ दिनुपर्ने वर्क फोर्स अनि प्रोभाइड गर्नुपर्ने कार्यहरू चाहिँ जहाँ जहाँ ब्रिटिस आर्मीहरू चाहिँ कार्यरत हुनुहुन्छ अहिले यहाँ सबै ठाउँमा चाहिँ गइरहेको छ। अघि हजुरलाई मैले भनिहालेँ अब हाम्रो रेगुलर सपोर्ट उनाई नेपाल अनि फोकल्यान्ड अनि बेलिजदेखि लिएर विभिन्न भेरियस ठाउँहरूमा चाहिँ कन्टिन्यू नै भइरहेको छ। स्क्वाड्रनकै कुरा गर्नुपर्ने भने चाहिँ हाम्रो अब धेरै स्क्वाड्रनहरू चाहिँ अब भनौँ न अपरेसनली रेडी भनेर प्रुभ गरिसक्नु भएको छ, उहाँ चाहिँ रेडी नै हुनुहुन्छ। अनि इनकेस केही पऱ्यो भने चाहिँ जानु पर्दाखेरि गोर्खाले त पछि पर्ने कुरा होइन दिदी, तर स्क्वाड्रन पनि पछि पर्दैन भन्ने चाहिँ युअल उहाँ सबै रेडी नै हुनुहुन्छ। इन हाउसमा कुरा गर्नु पर्दाखेरि दिदी सानोतिनो यो भइराख्ने स्पोर्टिङ इभेन्टहरूतिर अनि गर्नुपर्ने यसो भनौँ न अहिले लेटली अब हाम्रो समर छुट्टी लाग्नु लाग्यो त्यस छुट्टी लगत्तै अब आउनुपर्ने ट्रेल वर्करको लागि अब कोसिस गर्नुपर्ने गरिरहेको हुन्छ। अस्ति नेपाल कप पनि सक्यौँ हामीले, त्यसको लागि चाहिँ कार्यरतमा एकदम बिजी नै भइरहेको हुन्छौँ हामी। रेजिमेन्टको पनि तपाईँले देख्नुभयो अब 60th एनिभर्सरी अस्ति भर्खर मनाइयो, त्यहाँ पनि लाइक वाइज अब सबैजना बिजी नै हुनुहुन्छ। त्यस्तो इङ्गेजमेन्टदेखि लिएर गर्नुपर्ने कार्यक्रममा चाहिँ सबै ठाउँमा चाहिँ मान्छेहरू बिजी नै भएछन् दिदी। आउटपुटहरूमा चाहिँ कुरा गर्नु पर्दाखेरि अहिले अपरेसनमा जानै पर्ने हाम्रो 10 जलाबाट कुनै पनि स्क्वाड्रन चाहिँ एलाइजेड छैन दिदी। अनि तर चाहिँ गर्नुपर्ने उहाँहरूको चाहिँ एक्सर्साइजहरू ओभरसिज एक्सर्साइजहरू चाहिँ कन्टिन्यू नै भइरहेको छ। अब तपाईँको चाहिँ कुरा गर्नुपर्दा अब जर्मन फ्रान्स युके भन्ने कुरा चाहिँ अहिले चाहिँ कलेक्टिभ एक्टिभिटी चाहिँ भइरहेको हुन्छ अनि अनि त्यस्तो एक्सर्साइजहरूमा चाहिँ उहाँहरू चाहिँ गइराख्नुहुन्छ। कुरा चाहिँ अब कतिपय चिज सोसियल मिडियामा आउँछ कतिपय आउँदैन, मैले पनि त्यही अनुसार दिदी अनफोर्चुनेटली सबै भन्न मिल्दैन, तर उहाँहरू चाहिँ व्यस्त नै हुनुहुन्छ। सबैले चाहिँ आफ्नो गर्नुपर्ने कार्य चाहिँ निपुण साथ पुरा गरिराख्नु भएको छ। हामी चाहिँ यो समर लिपदेखि फर्किने बित्तिकै फेरि एउटा सानो रेजिमेन्टल लेभलको एक्सर्साइज 10 गरेर चाहिँ उहाँहरू चाहिँ फेरि जर्मनतिर प्रस्थान गर्नुहुन्छ दिदी। सिमेन्ट एक्सपोर्टरको कुरा गर्दा दिदी आरएचक्यू क्यो जला चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ यदि हजुरले सुन्नु भएको छैन भने यो दर्शकहरूले सुन्नु भएको छैन भने चाहिँ हाम्रो चाहिँ क्यो जला 7 स्क्वाड्रन करेन्टली अलरेडी छँदैछ सर्भिस, 2 स्क्वाड्रन चाहिँ बढ्ने कन्फर्म भइसक्यो दिदी आइसक्यो। इम्प्लिमेन्टेसन अर्डर भन्छ त्यहाँ हेज बिन इन्डोर्स फ्रम 4 लेभल अनि 3 लेभलदेखि तल हामीलाई चाहिँ पास भइसक्यो दिदी। अनि त्यो नै हामीले कसरी डेलिभर गर्ने भन्नेमा चाहिँ अलिकति हेचकी त्यो जग्गा चाहिँ व्यस्त छ भने दिदी। 2 स्क्वाड्रन चाहिँ हजुरको चाहिँ एउटा चाहिँ 44 स्क्वाड्रन आरओसी विच चाहिँ आरएमएस स्यान्डर्समा चाहिँ ट्रान्सपोर्ट सपोर्ट प्रोभाइड गर्छ, विच विल बिकम 44 स्क्वाड्रन क्यो जला दिदी आरएमएस नेक्स्ट 3 to 4 इयरको त्यसको चाहिँ आफ्नै प्लानिङ छ दिदी। लाइक वाइज 84 मेडिकल सपोर्ट स्क्वाड्रन आरएलसी त्यो चाहिँ 9 रेजिमेन्ट आरएलसीमा चाहिँ एफिलिएटेड छ, त्यो चाहिँ 84 मेडिकल सपोर्ट स्क्वाड्रन त्यो जेला हुन्छ दिदी, त्यसको लागि पनि फेरि प्लानिङ कोही प्रयासमा छौँ हामी। त्यो 2 कार्यले चाहिँ म लगायत हेचक्यू जेलालाई चाहिँ त्यसमा चाहिँ अलिक व्यस्त बनाएको छ दिदी फर द लास्ट 3 to 6 मन्थ। अनि आई थिङ्क नेक्स्ट 2 to 3 इयर्समा यो कार्यमा चाहिँ हामी चाहिँ कन्टिन्यू व्यस्त नै हुन्छ दिदी।
0: भनिसकेपछि इट्स अ गुड न्युज, क्यो जेला फ्यामिली ठुलो हुँदै रहेछ, अब 7 तपाईँहरू 9 स्क्वाड्रनको हुने हुनुभयो नि त। ओके इट्स अ गुड न्युज, अब क्यो जेला परिवार ठुलो हुँदै रहेछ, अब तपाईँ त यति अनुभवी हुनुहुन्छ यस्तो नयाँ नयाँ स्क्वाड्रनहरू फर्म गर्नको लागि, तपाईँको काम त्यहाँनिर पक्कै पनि विशेष रहन्छ भन्ने कुरामा द्विमत हुन सकिएन। त भाइ अब तपाईँले कुरा गरिरहनु हुँदाखेरि अब तपाईँहरूको 7 अब 9 स्क्वाड्रन हुँदै हुनुहुन्छ, अब 10 जेलामा चाहिँ 4 स्क्वाड्रन त छ, त्यो बाहेक अब तपाईँहरूको 5 स्क्वाड्रन चाहिँ अन्यत्र छरिएर रहेको मैले बुझेँ, अनि त्यो बाहेक पनि फेरि विभिन्न युनिटहरूसँग मिलेर चाहिँ नि क्यो जेलाका सदस्यहरू काम गरिरहनु भएको छ, त्यो पनि आउँ ठाउँमा चाहिँ यसरी तपाईँहरू युवाहरू यत्र तत्र छरिएर बस्नु भएको छ. अब आफ्नो स्क्वाड्रन अनुसारको उहाँहरूको सपोर्ट सिस्टम त त्यहाँ हुन्छ नै होला, तर पनि तपाईँहरू एज अ हेडक्वार्टर भएको कारणले गर्दाखेरि मेन त तपाईँहरू हुनुभयो नि त, होइन? तपाईँहरूले यो यसमा चाहिँ उहाँहरूको वेलफेयरदेखि लिएर उहाँहरूको सबै कुराहरूलाई कसरी हेर्न सक्नुहुन्छ, कसरी चाहिँ त्यो म्यानेज गर्नुहुन्छ, त्यो पनि अलिकति सेयर गर्नुहोस् न. किनभने मैले यसो हेर्दाखेरि त यो त एकदम ओभरवेलमिङ जस्तो लाग्यो क्या भाइ मलाई त.
1: हजुर दिदी, होइन यो नै भनौँ न, अब तपाईँको कुनै पनि कार्य चाहिँ अब सजिलो हुँदैन दिदी, भनौँ न सबै चिज अलिक रोचक चुनौतीपूर्ण र साथसाथै फलदायी पनि हुन्छ दिदी. त्यसरी आई थिङ्क पोजिटिभ लिएर चाहिँ हामी न्यु भने चाहिँ नि सबैलाई भनौँ न कार्य गर्न सजिलो हुन्छ, अनि ठाउँ ठाउँमा हाम्रो लागि चाहिँ अथवा कार्य गर्न मात्रै नभएर हाम्रो सहयोगको लागि बस्नुभएको छ. जस्तो प्रत्येक स्कुलमा चाहिँ स्कुल ट्वाइसहरू हुनुहुन्छ, उहाँहरूको चाहिँ भूमिका एकदम ठुलो हुन्छ. अनि हामीले चाहिँ कुनै पनि अवसर पाउने बित्तिकै अथवा कुनै पनि क्षण निस्किने बित्तिकै हामीहरू चाहिँ प्लानिङ गरेर उहाँलाई भिजिट गर्छौँ. त्यो भिजिट नै हामीहरूको चाहिँ वेलफेयरदेखि लिएर भला खुसारीदेखि मात्रै नभएर फ्यामिलीहरूसँग भेटघाट हुने एउटा अपर्च्युनिटी क्रिएट गर्छौँ. त्यो अपर्च्युनिटी नै हामीलाई चाहिँ अब सल्लाह दिनेदेखि लिएर बाहिरको दुःख सुख बुझ्नेदेखि लिएर यो हेडक्वार्टरले उहाँहरूको लागि के गर्दैछ भनेर चाहिँ जानकारी गराउने एउटा अपर्च्युनिटी क्रिएट गरेर भनौँ न, त्यसमा चाहिँ हामीले चाहिँ सबैलाई ब्रिफिङ गर्ने प्रयास गर्छौँ. लाइकवाइज अब फ्यामिलीहरूकोतिरबाट पनि त्यतिकै हुन्छ दिदी. आई थिङ्क द्याट्स समथिङ आइ एम कम्प्लिटली मिसिङ. मैले तपाईँलाई फ्यामिलीको केही पनि कुरा गरेको छैन, किनभने त्यसको लागि टिभी पछि एक दिन निकालेर चाहिँ मेरो मिसेससँगै कुरा गर्दा ठिक हुन्छ भन्ने कम्प्लिटली सेयर प्लेज द बिगेस्ट रोल. अनि हाम्रो एउटा चलनै छ गोर्खालीमा, हाम्रो दिदी बहिनी भनेको हाम्रो सेकेन्ड बटालियन, त्यो पनि एकदम इम्पोर्टेन्ट हो. त्यसले गर्दा चाहिँ यो ग्रोथ चाहिँ राम्रो दिदी, त्यस साथै यसमा चाहिँ च्यालेन्ज एकदम धेरै आउँछ. अनि तपाईँलाई भनिसकेँ मैले अघि, अब यो युकेमा आएर चाहिँ अब काम गर्नु पर्दा चाहिँ छरेर बस्यो भने पनि अब यदि मनले चाह्यो भने 4-5 घन्टा भन्दा लामो ड्राइभिङ हुँदैन, अनलेस यो इन अप इन स्कटल्यान्ड दिदी, होइन? यस जियोग्राफिकली हामी चाहिँ अब अलमोस्ट बेस्ट भए पनि हाम्रो मन चाहिँ सबैसँग मिलेर बसेर काम गरिरहेको छौँ. अनि त्यो नै लाइक वाइज अब फर्मेसन हुने दुईटा अब स्कुलको पनि जाने नयाँ पैसा साबरको पनि त्यही नै मान्छे करियर जानुहुन्छ भन्ने एकदम ठुलो आशा गरेको छु. अहिले सोफारको साबरले चाहिँ एकदम राम्रो सहयोग गर्नुभएको छ, सपोर्ट गर्नुभएको छ, अनि उहाँको त्यो चाहिँ एकदम जरुरी छ दिदी. किनभने हामीहरूको आयोजन इयर भनेकै हाम्रो ट्वाइसी साबर साजनेर साबर नै हुनुहुन्छ नि हाम्रो लागि. उहाँकै अब फिडब्याक, उहाँकै अब भनौँ न सजा सल्लाह सुझावमा चाहिँ हामीले चलन गरेको छौँ दिदी. त्यही भएर चाहिँ यस इज च्यालेन्जिङ एट द भेरी सेम टाइम इट्स भेरी भेरी फ्रुटफुल, लुक फ्यान्टास्टिक दिदी. अनि आई थिङ्क दिस इज समथिङ QSLR is now capable of achieving, capable of delivering the
0: पक्कै पनि भाइ. अब तपाईँले गरि पनि राख्नु भएको छ अहिलेसम्म, होइन? र यसै गरिकन निर्वाह गर्दै जानुहुन्छ भन्ने कुरामा द्विमत हुनै परेन. अब तपाईँले मोरलेस अब अहिलेको करेन्ट सिचुएसनको कुराहरू र फ्युचरमा पनि तपाईँहरूको चाहिँ जे जस्तो आइरहेका छन् निकटतम इभेन्ट्सहरूको कुरा त गर्नुभयो, तर त्यसमा पनि केही छुटेका छन् भने अब फ्युचरमा तुरन्तै तपाईँहरूको आइरहेको केही इभेन्ट्सहरू छन्, फ्यामिलीको इभेन्ट्सहरू होस् चाहे चाहे त्यो चाहिँ तपाईँहरूको रेजिमेन्टको इभेन्ट होस्, केही छ भने जोडिदिनुहोस् यतिखेर भाइ, अनि हामी बिस्तारै बिस्तारै छुट्छौँ पनि.
1: हुन्छ दिदी, ठिक. म सानो अनि हजुरले माइन्ड गर्नु हुँदैन सानो समराइज गरिदिनु पर्ला दिदी.
0: पक्कै पनि भाइ.
1: फर्स्ट एन्ड फर्मोस्ट अगेन वान्स अगेन तपाईँ साथसाथै हाम्रो यो बिएबिएसमा कार्य सबैलाई हजुर सबैलाई चाहिँ यो मौका दिनुभएकोमा चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु दिदी. सानो मेरो यो जर्नी आज गोर्खा मेजर, आई थिङ्क इट वेन्स इन ब्लिङ्क अफ एन आइज भन्छ नि, च्यालेन्जिङ of course and at the same time it was still rewarding too. Gorkha Major karyarat liye dekhi didi maile, I think it's a your privilege post ma aayedeki maile chai hamro soldiers family veteran and stakeholders across the QSLR community both UK and overseas ma mauka paye, which has been really significant. Ani overseas ma hamro janu bhayeko era student lai Kenya ma gara pani bhetne mauka paye, ani yahan युकेमै मात्र नभएर हाम्रो चाहिँ रेजिमेन्टल ड्युटी ट्र्याक अलोङ साइड कर्नल क्युजेला अनि कमान्डर क्युजेलासँग डिफ्रेन्ट भिजिटमा मैले चाहिँ हाम्रो फेरि सर्भिङ सोल्जर भेटरेन अनि वाइडर गोर्खा कमिटी इन्क्लुडिङ हाम्रो रेजिमेन्टल एसोसिएसन काठमाडौँ पोखरान धरान उहाँहरूसँग पनि इङ्गेजमेन्ट, उहाँहरूको चाहिँ सर्भिङ सोल्जर प्रतिको भावना, साथसाथै फ्युचरमा आउने हाम्रो रिक्रुटहरूलाई कसरी हामीले चाहिँ कम्युनिकेट गर्न सकिन्छ जसले गर्दा क्युजेलाको नाम अलिकति माथि होस् भनेर चाहिँ मौका बोल्ने मौका पाएँ, साथसाथै उहाँहरूसँग चाहिँ इङ्गेजमेन्ट हुने मौका पाएँ. अनि हाम्रो चाहिँ अहिले गोर्खा म्युजियम पोखरा त्यसको स्ट्यान्डर्ड एकदम हाई पाएँ, र त्यहाँ त्यहाँ कार्यरत गर्ने हामीले सबै साबरलाई गुर्जियालाई थ्याङ्क यू भन्न चाहन्छु. हाम्रो कृष्ण साहब हुनुहुन्छ क्युजेलाको लागि, केबी साहब इज डुइङ फ्यान्टास्टिक वर्क, अनि लाइफ वाइज अनि म स्पेसली जुन्ना दिदी थ्याङ्क यू बिएबिएसलाई आइदिनु भयो अनि हामीलाई चाहिँ सेवा प्रदान दिनुभयो. हाम्रो रेजिमेन्टको 60th बर्थडे सिग्निफिकेन्ट ओकेजन मैले अघि हाइलाइट गरेर चाहिँ रिच हिस्ट्री ट्रेडिसन एडमायर बाई एभ्री वान दिदी. अलमोस्ट रेजिमेन्टमा कार्यरत सबै मेम्बरहरू अफकोर्स युकेबाट आउनुभयो, एक्सिलेन्ट अपर्च्युनिटी ब्रिङ टुगेदर एभ्री वान सर्भिङ फ्यामिली अनि भेटरनहरू पनि आउनुभएको थियो. यस्तो सानसानो कुरा यस आइडेन्टिफाई हाम्रो रेजिमेन्टको अनि प्राय अनि मोस्ट रिसेन्टली हामी चाहिँ डिएसटी लेकन फिल्ड जहाँ चाहिँ हाम्रो सानो एउटा एलिमेन्ट हुनुहुन्छ जो चाहिँ फर्स्ट फेसिङ द रेजिमेन्ट फर्स्ट जहाँ चाहिँ भाइहरूले चाहिँ ड्राइभिङ गर्ने मौका पाऊँ, उहाँ चाहिँ त्यहाँको फेमिलीहरूलाई भेट्ने मौका पायौँ, उहाँको अन्डरस्ट्यान्डिङ गर्ने मौका पायौँ, उहाँको करेन्ट डेलिभरी ट्रेन कसरी डेलिभरी गर्नुहुन्छ भन्ने चाहिँ देख्ने मौका पायौँ. अनि फ्युचरमा जेनेरेसनको लागि चाहिँ फेरि किनभने फ्युचर लोजिस्टिसियनलाई हेरेर हिँड्नु पऱ्यो हामी फेरि पहिला हामी 20-30-40 जना आउँथ्यौँ भने अब चाहिँ 90 जना आउँदैछ. हाउ क्यान वी एकोमोडेट देम, हाउ क्यान वी प्रोभाइड ट्रेनिङ टु देम भन्ने कुरामा चाहिँ डिस्कस गरियो. अनि त्यही अनुसार चाहिँ अब हामीले रेकमेन्डेसन दिएछौँ उहाँहरूलाई. अनि त्यो रेकमेन्डेसनमा उहाँहरूले चाहिँ कसरी ट्रेनिङ डेलिभर गर्दा चाहिँ अलिकति सहज हुन्छ, साथसाथै भाइहरूलाई चाहिँ धेरै सिक्ने मौका पाउँछ भन्ने तरिकाले अगाडि बढ्दैछौँ. अनदर हाइलाइट अफ लास्ट मन्थ दिदी वेलकमिङ 90 न्यू सोल्जर फ्रम इन्टेक 2026 इन्टु क्योजरा सिग्निफिकेन्ट दिदी, त्यो चाहिँ आई थिङ्क मेरो लागि एउटा माइलस्टोन हो. मैले कहिले पनि त्यतिजना भाइहरूलाई चाहिँ वेलकम गर्ने मौका पाएको थिएन. आई थिङ्क वाज रियली गुड टु सी एभ्री इन्डिभिजुअलको फेसमा एकदम चियर अनि एभ्री यङ्गर सोल्जरले होइन उहाँको जर्नी चाहिँ हामीले चाहिँ कति इम्पोर्टेन्ट छ टुवर्ड्स यो जिल्ला अनि वाइ दे निड टु मेन्टेन द स्ट्यान्डर्ड्स भेल्युज अनि थोस अफ दिस रेजिमेन्ट भन्ने बारेमा चाहिँ रेजिमेन्टको फ्युचरको बारेमा चाहिँ अलिकति बोल्ने मौका पनि पाएँ म अनि कमान्डर साहबतिरबाट. अनि दे ह्याभ टेकन इट रियली पोजिटिभली अनि कसरी यो रेजिमेन्टलाई चाहिँ अगाडि बढाउँछु भनेर चाहिँ उहाँले चाहिँ एकदम कमिटमेन्ट गर्छु भनेर मलाई प्रोमिस गर्नुभएको छ. यदि कसैले इन्टेक 26 सुन्दैछ भने चाहिँ त्यो चाहिँ उहाँहरूको लागि ओभरअल आई थिङ्क यो मेरो अपोइन्टमेन्ट फर बोथ ह्याज बिन हम्बलिङ एन्ड रिवार्डिङ दिदी. इट हेज प्रुभन मी द्याट युनिक अपर्च्युनिटी छ नि जो चाहिँ अब एउटा गोर्खालीको भर्ती भएदेखि लिएर एउटा भनौँ म त्यो गर्न चाहन्छु भनेर चाहिँ आएको एउटा एममा चाहिँ फुलफिल गरे जस्तो फिल हुन्छ. अनि आई थिङ्क इम्पोर्टेन्ट चाहिँ हाम्रो चाहिँ स्ट्रेन्थ भनेको चाहिँ हाम्रो कनेक्सन हो अफकोर्स वाइडर अनि मेरो हाम्रो रेजिमेन्ट विशेष गरी के जरा वाइडली डिस्पर्स हुनुहुन्छ. मैले चाहिँ उहाँहरूबाट आकर्षित छु जसरी उहाँले मलाई सपोर्ट गरिदिनुहुन्छ त्यो चाहिँ कन्टिन्युस होस् बो सर्भिङ अनि भेटरनको त्यतिबाट भन्ने चाहिँ फेरि एकदम ठुलो आशा लिएछु अनि होपफुली इट विल बी कन्टिन्यु. मेन इम्पोर्टेन्ट कुरा चाहिँ हाम्रो गोर्खा इथोस द्याट रिमेन्स एट द हार्ट अफ एभ्रिथिङ वी डु. थ्याङ्क यू
0: हजुर भाइ, एकदमै ब्युटिफुली समराइज गरिदिनु भयो भाइ, थ्याङ्क यू सो मच. र तपाईँलाई अब आज यति लामो समय हामीलाई दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु. यट अगेन यो जिल्लाको आगामी एन्डेभर्सरीको लागि हाम्रो तर्फबाट धेरै धेरै शुभकामना. दुईवटा नयाँ स्क्वाडनहरू फर्म हुँदो रहेछ, राम्रोसँगले फर्मेसन यसको पुरा होस् हाम्रो यो शुभकामना. अब तपाईँहरूको कार्यक्रमहरू के हुन्छन्, कस्ता कस्ता हुन्छन् हामीलाई पक्कै पनि तपाईँहरूले जानकारी गराउनु नै हुन्छ. हामी पनि आएर तपाईँहरूसँग जोडिने मौकामा हामी चुक्ने छैनौँ, यो मेरो बाचा भयो भाइ. यति भन्दै आजको लागि आजको यो बसाइलाई यतिमै मैले सीमित गर्न चाहे. थ्याङ्क यू सो मच.
1: हुन्छ जी, हजुर लगायत सम्पूर्ण श्रोताबिनहरू सबैलाई थ्याङ्क यू एभर सो मच, थ्याङ्क यू फर लिसनिङ, धन्यवाद हजुर.
0: थ्याङ्क यू भाइ. EFBS गोर्खा रेडियो. हजुर, आदरणीय श्रोताबिन, अब यही कुराकानीको साथसाथमा बिदा पनि माग्ने बेला भइसकेको छ. आजको कार्यक्रममा साथ दिनुभयो तपाईँहरू सबैले, थ्याङ्क यू सो मच फर द्याट, यसको लागि धेरै धेरै धन्यवाद. र अब भने समय अगाडि घर्किसकेको छ, एउटा अन्तिम कसरी सुरु एउटा मिठो साङ्गीतिक प्रस्तुति तपाईँको सेवामा टक्राउँदै म भने बिदा लिन चाहन्छु आजको लागि. र भोलि फेरि पनि 1 बजेको समाचार पश्चात तपाईँको र मेरो भेट त छँदैछ. आजको बाँकी रहेको तपाईँको समय सुन्दर रहोस्, मनोरम रहोस्, मेरो शुभकामना. भोलि भेटौँला, त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्दै बिबिएस गोर्खा रेडियोलाई सुन्दै गर्नुहोला. हवस् त, नमस्ते, बाई बाई.

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीका पीडितको उद्धारलाई प्राथमिकता दिएको बताउने सरकारका एक मन्त्री घरवास विहीनको व्यवस्थापन योजनाबारे भन्छन्।
1: केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई, त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछ।
0: ठुलो क्षति पुगेको रसुवा स्थित एक जनप्रतिनिधि भन्छन्। र चीनतर्फ नेपालीहरू हराइरहेको आशंका। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालको रसुवा जिल्लामा बुधबार आएको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ्दो क्रममा छ। यो खबर तयार पार्दासम्म 359 जनाको मृत्यु भएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार भुटेकोशी र तल त्रिशुली एवं नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित 8 जिल्लामा शव फेला पर्ने क्रम जारी छ। स्वदेशी र विदेशी गरी 900 जनाभन्दा बढी मानिस हराइरहेका छन्। आजै प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोट जिल्लाको सबैभन्दा बढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। नुवाकोट पुगेका सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले व्यापक स्तरमा क्षति भएकोले ठूलो सहयोग चाहिने बीबीसीलाई बताएका छन्। उनले भने,
1: बस्ती बस्ती बगाउँदाखेरि त 100 संख्यामा होइन कि हजारौँ संख्यामा चाहिँ घरहरू ड्यामेज भएको छ होइन, अनि 50-70 पुलहरू चाहिँ बगाएको छ नदीले होइन, अनि बाटोहरू एकदमै ठुलो स्केलमा र म्यासिभ डिस्ट्रक्सन भएको छ। त्यो हिसाबले हामीलाई एकदमै धेरै सपोर्ट चाहिन्छ जस्तो लाग्छ।
2: सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि 13,000 बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूतपूर्व बोस्नियाली सर्ब नेता रातको मलाडिचको निधन भएको छ। सन् 1990 सुरुको दशकमा नरसंहार र मानवता विरुद्धका अपराध गरेको अभियोगमा 84 मलाडिचले दहेगमा आजीवन कारावासको सजाय भोगिरहेका थिए। बुचर अफ बोस्निया नामले चिनिएका मलाडिचले युरोपमा द्वितीय विश्वयुद्ध यताकै क्रूर अपराध गर्न आफ्ना फौजहरूलाई निर्देशन दिएका थिए। उनको पालामा साराजेभोमाथि बर्बर ढङ्गले कब्जा गरिएको थियो भने सेब्रेनिकामा हजारौँ बोस्नियाली मुस्लिम पुरुष तथा बालकहरूको हत्या गरिएको थियो। तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। गत जुन महिनामा घोषणा भएको युद्धविरामको बावजुद इजरायली सेनाले दक्षिणी लेबननमा भीषण हवाई हमला गरेको लेबननको सरकारी सञ्चार माध्यमले जनाएको छ। नाबातिएह नजिक पर्ने अली अल ताहिर हाइट्समा हमला भएको हो, जहाँ हिजबुल्लाह लडाकुहरू रहेको इजरायलको दावी छ। लेबननको गुप्तचर निकायले बीबीसीलाई बताए अनुसार इजरायलले युद्धविराम सम्झौताको 5,000 बढी उल्लङ्घन गरेको छ। इजरायलले त्यसबारे कुनै टिप्पणी गरेको छैन। एउटा असाधारण घटनाका रूपमा मलेसियाका 3 भूतपूर्व प्रधानमन्त्रीहरू छुट्टा छुट्टै मुद्दामा एकै दिन कोलालम्पुर अदालतमा उपस्थित भएका छन्। इस्माइल साबरी याकुबमाथि सम्पत्तिको स्रोत देखाउन असफल भएकोमा मुद्दा चलिरहेको छ। नाजिब रजाकमाथि एउटा कोषको रकम सम्बन्धी प्रकरणमा र मुहिदिन यासिनमाथि अख्तियार दुरुपयोग एवं सम्पत्ति शुद्धिकरणको मुद्दा छ। र नर्वेका राजा हराल्ड पाँचौँको अति गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ, जहाँ राजपरिवारका सदस्यहरू उनी नजिक जमा भएका छन्। हिमलाइटिक अनिमिया भनिने एक प्रकारको दुर्लभ रक्त अल्पताको समस्याबाट उनी पीडित छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। आजको कार्यक्रम पनि रसुवाको बाढीले निम्त्याएको विनाशका विभिन्न पक्षमा केन्द्रित रहनेछ। उक्त बाढीमा परेर हालसम्म 350 बढीले ज्यान गुमाएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। सयौँको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्। सरकारले उद्धार र राहतको निम्ति सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित नुवाकोट जिल्ला पुगेका थिए। प्रस्तुत छ एक रिपोर्ट। प्रधानमन्त्रीसँगै पुगेका संचार मन्त्री विक्रम तिमिल सिन्हाका अनुसार सरकारले अहिले उद्धार र राहतलाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसको निम्ति सबै साधन स्रोत प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि पुगेको अनुमान गरिएको छ। घरवास विहीन हुन पुगेकाहरूलाई तत्काल बसोबासको व्यवस्था मिलाउने योजनाबारे मन्त्री तिमिल सिन्हाले भने,
3: बस्न सक्ने स्थायी बसोबासको व्यवस्था सरकारले गर्ने गरी तयारी सुरु भइसकेका छ। तर अब त्यो गर्नको लागि त तपाईँको केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई। त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछौँ हामीले।
0: उनले हाम्रा साथी फणेन्द्र दाहालसँग नुवाकोटमा कुराकानी गर्दै व्यापक रूपमा भएको क्षति र पुनर्निर्माणको योजनाबारे भने।
3: म्यासिभ ड्यामेज छ, यो पुरै रिकभर हुन हामीलाई कति लाग्छ, त्यति पैसा चाहिँ हामीसँग डोमेस्टिकल्ली एरेन्ज नहुन सक्छ, कस्तो खालको चाहिँ पुनर्निर्माण हामीलाई आवश्यक पर्छ भनेर हेर्दैछौँ। तर इन्टरनल्ली जति म्यानेज हुनसक्छ, कुनै पनि कसर बाँकी नराखिकन सरकारले त्यसलाई इन्भेस्ट गर्छ र बाँकी कति हामीलाई चाहिन्छ त्यसमा पनि दात्री निकाय र मित्र राष्ट्रहरूसँग समन्वय गरेर त्यसको लागि पनि सरकारले पहल गर्छ।
0: उनी थिए संचार मन्त्री विक्रम तिमिल सिन्हा। प्रधानमन्त्रीले नुवाकोटमा स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यहाँबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
4: नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभए अनुसार अहिले सरकारले चाहिँ विशेष गरेर उद्धारको कुरालाई चाहिँ प्राथमिकता दिएको कुरा चाहिँ उहाँले गर्नुभयो। मान्छे बचाउन सुरक्षा निकायका सबैजनाले उच्च मनोबलका साथ उहाँहरूलाई उद्धार गर्नको लागि लाग्नको लागि निर्देशन दिएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको।
0: घटनाको दोस्रो दिन उद्धार खोजी र राहत वितरण कस्तो देखियो, कस्तो पाउनुभयो तपाईँले?
4: अब हामी पनि त्यसै स्थानमा छौँ, बाहिरपट्टि जो विभिन्न ठाउँबाट नुवाकोट र रसुवामा विभिन्न पेसा व्यवसायको लागि आउनुभएका ती व्यक्तिहरू उहाँ परिवारसँग सम्पर्क नहुँदाखेरि उहाँहरू खोज्नको लागि विभिन्न ठाउँबाट यहाँ आउनुभएको छ र उहाँहरू चाहिँ आफ्नो मान्छे कहीँबाट यहाँ ल्याइछ कि भनेर हेर्दैछौँ। तर अहिलेसम्म हाम्रो व्यक्तिहरू, हाम्रो आफन्त, हाम्रो परिवारहरू देख्न नपाउँदाखेरि हामी दुखी छौँ भन्ने कुराहरू गर्नुहुन्छ। यता सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ सकिएको उद्धारमा लागिरहेका छौँ, जसमा हिजो 91 जना र आज मात्रै 660 जनाको उद्धार गरिसकेको, जसलाई हामीले यहाँ प्राथमिक उपचार गर्न मिलेलाई प्राथमिक उपचार गरी यहाँको स्थानीय हस्पिटल र अलिक गम्भीर उसलाई हामीले काठमाडौँ पनि रिफर गरिरहेका छौँ भन्ने सरकारी अधिकारीको तर्फबाट त्यो कुराहरू आइरहेको छ।
0: अधिकारीहरूले सयौंको संख्यामा मानिसहरू हराइरहेको बताएका छन्। ज्यान गुमाउने व्यक्तिहरूको शवहरू चितवन र नवलपरासी पूर्वमा ठूलो संख्यामा भेटिएका छन्। नारायणगढबाट ईश्वर जोशी भन्छन्।
5: जुन नदी तटीय क्षेत्रहरूमा भेटेको शवहरू चाहिँ भरतपुर ल्याउने काम भइरहेको छ। अहिलेसम्ममा नदी तटीय क्षेत्रबाट सङ्कलन गरेको शवहरू 132 चाहिँ भरतपुर ल्याइसकेको भनेर प्रमुख जिल्ला अधिकारी गणेश हरियालले चाहिँ जानकारी दिनुभएको छ।
0: शवको व्यवस्थापन त्यहाँ क्षमता छैन भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्ने सोचाइ छ प्रशासनको?
5: चितवनको अस्पतालहरूमा 30 भन्दा बढीको क्षमता नभएको शव व्यवस्थापनको लागि भनेर जानकारी आएको छ। त्यो अवस्था आएपछि अहिले भरतपुरकै एक सरकारी भवनलाई वैकल्पिक शव गृह भनेर चाहिँ स्थापना गरिएको छ, जुन ठाउँमा टेम्परेचरहरू मिलाएर अहिले शवहरू राख्ने व्यवस्था गरिरहेको अवस्था छ।
0: शवहरू जब धेरै संख्यामा चितवनमा फेला परेको भन्ने खबर सँगसँगै आफन्तहरू आउने क्रम छ कि कस्तो छ?
5: हराइरहेकोहरूको खोज तलासको लागि चाहिँ यहाँ हेल्प डेस्क पनि स्थापना गरिएको छ। जुन मिसिङ भएको आफन्तहरूले चाहिँ आएर हेल्प डेस्कमा आएर आफ्नो मिसिङ भएको मानिसहरूको नाम टिपाउन सक्नुहुनेछ। शव पहिचान गर्नको लागि शवमा चाहिँ नम्बरिङ गर्ने र फोटो खिचेर बाहिर चाहिँ लिस्टिङ गरेर राख्ने भन्ने कुरा पनि आएको छ र आफन्तहरू पनि अहिले भरतपुर आउने क्रम बढ्दै गएको छ।
0: सबैभन्दा धेरै क्षति रसुवामा भएको देखिएको छ। त्यहाँको गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले भने,
6: 2 वडा 90% क्षति छ, 5 वडा तपाईँको मोर देन 60% क्षति छ। अब सबै बिरामीहरूलाई जीवित पहिले सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने हो, होल्डिङ सेन्टरमा राख्ने हो, अनि त्यसो उहाँलाई चाहिँ अब सही ठाउँमा के अरे उपचारलाई पठाउने, बाँकी कुरा त अब अन्त्येष पछाडि लास्टलाई ल्याउने काम हो।
0: सर्वसाधारणहरू कति बेपत्ता भएको अथवा जनप्रतिनिधि पनि बेपत्ता भएको
6: काउन्टै छैन? अब जनप्रतिनिधि अब अहिलेसम्म मेरो चाहिँ उपाध्यक्ष, 2 वडाध्यक्ष, 1 कार्यपालिका सदस्य, कर्मचारीहरू नै ठुलो बेपत्ता छ। अब सर्वसाधारण अब यहाँ अब मिसिङको नाम लेखाउनलाई छ, अब ठुलो छ
0: कार्यालयहरू तपाईँहरूको
6: केही छ।
0: गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर 5 की महिला वडा सदस्य बिबी रानी तामाङले बिबिसीसँग भनिन्,
7: माथिबाट त सबै लगिसक्यो, अब मान्छे थुप्रै छैन, अब पालिका सालिका वार सबै लगिसक्यो, अब के गर्नु, अब हामी त के हो बाती पनि छैन।
0: तपाईँहरूको जनप्रतिनिधिको परिवारमा केही भएको छ कि छैन?
7: कर्मचारीहरू कति छ कति छैन भनेको अहिलेसम्म थाहै भएको छैन। अब
0: रसुवाको सिमाना पारी चीनतर्फ पनि नेपालीहरू हराइरहेको खबरहरू आएका छन्। त्यसबारे तिब्बतको ल्हासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
8: हिजोको जुन दुखद घटना छ त्यो घटना लगत्तै हामीले चिनिया पक्षसँगको समन्वयमा चीनतर्फ रहनुभएका नेपालीहरूलाई रेस्क्यु गर्ने, उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा राख्ने हिसाबले काम सुरु गर्यौँ र उहाँहरू हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ र बेजिङबाट र ल्हासाबाट पनि त्यो घटनास्थलतर्फ जुन हाम्रो बोर्डर पोइन्ट छ बोर्डर पोइन्टतर्फ टिम मोबिलाइज भइसकेको छ। अब हिजोको घटनामा भयङ्कर बाढी आएर त्यो अकल्पनीय खालको बाढी आएको हुनाले त्यो बाढीले बोर्डर पोइन्टमा भएका सबै पूर्वाधारहरू बगाएर लग्यो, जसले गर्दा हामीसँग अहिले यतिखेर हामीसँग चाहिँ त्यो बोर्डर पोइन्टमा को को कति हुनुहुन्थ्यो भन्ने कुराको रेकर्ड अध्यावधिक हुन सकेको छैन। त्यो कामका निम्ति चिनिया पक्ष अहिले लागिरहेको छ र सँगसँगै नेपालबाट पनि हामीले त्यो प्रयास जारी राखेका छौँ। यता बोर्डर क्रस गरेर सर्टेन पोइन्टसम्म आइसकेका भनौँ न केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ र उहाँहरू कैलाश यात्रा गर्ने टोली केरुङबाट मुभ भइसकेको छ। अलि अगाडि कैलाश गएर फर्किनुभएका केही नेपालीहरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको लगभग पहिलो टोली भोलि हामी ल्हासा काठमाडौँ फ्लाइटबाट पहिलो टोलीलाई काठमाडौँ पठाउँदैछौँ। तर अब हामीलाई सबभन्दा दुःखद कुरा बोर्डर पोइन्टमै चाहिँ कति नेपाली हुनुहुन्थ्यो, अन्य देशका कति तीर्थयात्रीहरू हुनुहुन्थ्यो, त्यसको एक्ज्याक्ट फिगर अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। हामीले चाहिँ खास गरी नेपाल तर्फबाट जुन टुर अपरेटरहरूसँग जानकारी लिएर प्राप्त भएको एउटा सूची विभिन्न देशका चाहिँ नागरिकहरूको चाहिँ सङ्ख्या त हामीले राखेका छौँ र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ, खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू। बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ, कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ, कोही दुई चार दिन काम गर्ने गरी आउनुहुन्छ, भनेपछि त्यो संख्या चाहिँ हामी यकिन हुन सकेका छैनौँ।
0: ल्हासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै रसुवाको बाढीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो, यस्तो अवस्थामा पूर्व सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउन सकिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल,
9: सबभन्दा गतिलो विधि साइरन हो, आफै बोलिने खालको भाषाको पनि आउनुपर्ने हुन्छ भने सबै खालका मिडियाहरूबाट एकैचोटि बज्न सक्ने, जस्तो उदाहरणको लागि 50-60 टेलिभिजनका च्यानल्सहरू हुन सक्छन्, अरू केही चिज बजिरहेको छ भने पनि समाचारै बजिरहेछ भने पनि त्यसलाई रोकिएर राष्ट्रिय विपद प्राधिकरणले यो विपत्ति आउँदैछ है भन्ने कुरा त्यो बजाउन चाहेको खण्डमा सबै टेलिभिजन च्यानल रेडियो च्यानलको चिजको कन्ट्रोल अटोमेटिकली त्यहाँ सिफ्ट हुन सक्ने खालको प्रणालीहरू बनाउनु पर्ने हुन्छ। सोसियल मिडियाको च्यानल्सदेखि लिएर सबै ठाउँबाट यो प्रदेशको आपतकालीन केन्द्र र हाम्रो संघीय सरकारको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको इमर्जेन्सी अपरेसन्सले पनि बजाउन मिल्ने खालको प्रणाली भयो भने मात्र त्यसलाई प्रणाली भनिन्छ।
10: त्यो बाहेक पनि अब सीमा नजिकै भएको छ आधा घन्टा भित्रै, तर त्यसले चाहिँ अब हामीलाई यति फास्ट गर्नुपर्ने बिग मेसेज त दियो नि होइन,
9: सेकेन्ड सेकेन्डको कति महत्त्व हुँदो रहेछ भन्ने कुराको यसबाट स्पष्ट आकलन गर्न सक्छौँ होइन। त्यो सँगसँगै अर्ली वार्निङ सिस्टम बनाएर हत्या हामीले 2 मिनट अगाडि खबर पाउँथ्यो होला, 2 मिनटमा हामीले ज्यानसम्म बनाउँथ्यो होला, त्यो घर बार पुल पुलिसहरू त्यो सबै तहस नहस भए, यसको दिगो समाधान जोखिमको हिसाब गरेर कहाँसम्म चाहिँ हामीहरूले बाटो पुल बस्तीहरू बसाउनु हुन्छ कि हुँदैन भन्ने कुराको पहिलो काम गर्न त्यो जरुरी छ। अहिले जहाँ बाढीको लेदोले जहाँ लिपिएको छ त्यो ठाउँभन्दा मुनि चाहिँ हामीले घरबारहरू बनाउन मिल्दैन, बनाएर बसी नै हाल्ने हो भने पनि घरको लागि म्यान्डेटरी बिमा गर्नै पर्ने प्रणाली भयो भने मात्र त्यहाँ घरमा बस्न दिउँ, उसलाई त्यो रहरै लागेको छ भने, तर सामान्य अवस्थामा हामीले त्यस्तो स्थानमा बस्ती घरहरूको डिजाइनहरूको कुराहरूमा राज्यले रेगुलेसन गर्नुपर्ने अवस्था आएको छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का पूर्व प्रमुख अनिल पोखरेल प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 1974 AD-बाट सम्बोधन बोलको गीत हामीले सुनिरहेका छौं श्रोता। कार्यक्रमको शुभारम्भमा यहाँहरूले यो गीत सुन्नुभयो र रसुवाको बोटेको सी नदीमा हिजो बुधबार आएको विनाशकारी बाढीले कति जनधनको क्षति भयो अझै यकिन भइसकेको छैन। यहाँहरूले बीबीसी नेपाली सेवामा पनि सुन्नुभएको थियो र मृत्यु हुने र सम्पर्कविहीन हुनेहरूको संख्या अझै यकिन भइसकेको छैन र कैयन आफन्तजनहरू र प्रियजनहरू हराएको खोजीमा झिनो आशासहित विभिन्न स्थानहरूमा हस्पिटलमा अथवा विभिन्न चौकीहरूदेखि लिएर विभिन्न स्थानहरूमा भौतारिरहेको कुराहरू पनि तपाईँहरूले अहिले तपाईँका विभिन्न सोसल मिडियामा पनि सुनिराख्नु भएको छ र विपदको यो कठिन समयमा सत्य तथ्य सूचना बाहिर आउन अझै पनि मानिसहरू कुरिरहेका छन् र रसुवा स्थित भोटेको सी नदीमा हिजो गएको त्यो विनाशकारी बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ। रसुवासहित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाकोट, नवलपरासी लगायतका विभिन्न स्थानहरूमा अहिले शवहरू फेला परिरहेको कुरा पनि तपाईँहरूले सुनिराख्नु भएको छ र सरकारले खोज तथा उद्धारको काम जारी राखेको पनि अनि यसमा देश विदेशबाट पनि विभिन्न सङ्घ संस्थाहरूले सहयोगको घोषणा गरिरहेको कुराहरू पनि हामीले सुनिरहेका छौँ र यसरी भूमि व्यवस्था भनौँ सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि रसुवाको भोटेको सीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा निजी तथा सार्वजनिक जग्गामा भएको क्षतिको विवरण सङ्कलन तथा यो विपद नक्साङ्कन गर्ने निर्णय पनि गरिरहेको छ अहिले र तपाईँहरूलाई थाहा छँदैछ। तपाईँहरूले पनि अहिले तपाईँको कुनै पनि सोसल मिडियामा यिनै समाचारहरू तपाईँहरूले स्क्रोल गरिराख्नु भएको छ र अहिले मितेरी पुलदेखि मलेखुसम्मका 35 पुलहरू रसुवा सडक सम्पर्कबाट विच्छेद भएका समाचारहरू तपाईँहरूले सुनिराख्नु भएको छ र रसुवादेखि यो मैलिङ हुँदै स्याब्रुवेसी रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको पिक्चरहरू तपाईँहरूले हेरिराख्नु भएको छ र रसुवा जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ भने 13 पुल बुधबार हिजो भएको भीषण बाढीले बगाएको छ अनि बुधबार विकास मन्त्रालयका अनुसार पनि भोटेको सी बाढीले कुल 41 पुलमा क्षति पुर्याएको कुराहरू पनि हामीले सुन्दै आइरहेका छौँ अनि यसमा हेलिकप्टरबाट पनि निकै उद्धार गरिएको एउटा बच्चाले भनौँ न अझै नेपालमा यी र यस्ता घटना भयो भने कसरी हामी आफ्नो जीव जोगाउन सक्छौँ अथवा आपतकालीन स्थितिमा हामीले कसरी अरूलाई सूचना दिने अनि कस्तो प्रकारले हामी बाहिर निस्किने र हेलिकप्टर आइरहेको छ घरभित्र मानिस छन् तर कसरी त्यो घरमा मान्छे छ या छैन थाहा पाउनको लागि पनि यी विभिन्न किसिमका उपायहरू जस्तो कि हिजो हामीले देख्यौँ होइन घरभित्र बच्चा छ तर त्यो बच्चा हेलिकप्टर पनि आइरहेको छ हेलिकप्टरमा रहने मानिसहरूलाई थाहा छैन कि त्यो घरमा मान्छे छ या छैन तर त्यो बच्चाले कसरी सूचना दिने त यस्ता कुराहरू पनि थुप्रै रहेका छन् र अहिलेको यो समयमा हामीले कार्यक्रमको शुभारम्भमा जति पनि यो आकस्मिक बाढीले क्षतिग्रस्त भएको अथवा भनौँ न छत बिछत अथवा धनजनको क्षति पुर्याइरहेको छ उहाँहरू सबैको लागि हामीले एउटा गीत सुन्यौँ। 1974 AD-बाट सम्बोधन बोल्ने बोलको गीत थियो। अब भने हामी कार्यक्रमलाई अघि बढाउँ।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL-ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL। जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस।

हजुर, नेपाली चलचित्र कान्छीबाट अरुणा लामा र किरण प्रधानको युगल स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौ। समय दिनको 4:30 गयो, नेपालमा पनि बेलुकीको 9:15 गएको छ। ब्रुनाईमा पनि मध्य रात हुनको लागि अब 29 बाँकी रहेको छ। आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 11 तदनुसार आज बिहिबार 27 अगस्त 2026 हो। आजको दिन पनि तपाईँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत रहोस् हामी यही कामना गर्दछौँ। र अहिलेसम्म आइपुग्दा तपाईँको आजको दिनचर्या के कस्तो भयो त तपाईँले पनि आफ्ना विचारहरू सेयर गर्न सक्नुहुनेछ। फेसबुक मेसेन्जरमा हामीलाई पठाउँदै गर्नुहोला। यदि तपाईँहरूले पनि भनौँ न केही विषयमा कुराकानी गर्न मन पराउनुहुन्छ अथवा तपाईँका विचारहरू हरेक दिन मान्छेको मनमा करिब करिब एक दिनमा 500 देखि 1000 विचारहरू आउँछ अरे, थरी थरीको होइन। सायद तपाईँको मनमा पनि केही होला, त्यस्तो छ भने प्लिज हामीलाई भन्न सक्नुहुनेछ। आउनुहोस्, अब आजको दिन त भइहाल्यो, भोलि फेरि जनै पूर्णिमा रहेको छ। जनै पूर्णिमा नेपालीहरूले क्वाटी पुन्याई पनि भन्छन् है, क्वाटी खाने दिन पनि हो। र यो क्वाटी भनेको जनै पूर्णिमामा अर्थात् यो गुनु पुन्याई पनि भनिन्छ नेवारी भाषामा। र यसरी यो विशेष अवसरको रूपमा खाइने परिकारमध्ये क्वाटी पनि निकै महत्त्वपूर्ण र लोकप्रिय परिकार हो भन्दा पनि फरक पर्दैन। र यसमा विभिन्न किसिमको गेडागुडीहरू, 9 गेडागुडीहरू मिसाएर मुङ मास अनि भटमासदेखि लिएर सानो केराउ अनि मस्याङ होइन, हरियो पहेँलो पिङ्क कलरको यस्तो केराउहरू पनि हुन्छ, मस्याङ चना सिमी बोडी र त्यो बकुल्लाको त्यो सेतो कालो दुवै थरीको पनि मिसाउन सकिन्छ। जसरी भए पनि 9 गेडागुडीहरूको यो झोल बनाएर खाने परम्परा छ। झोल भन्नाले पनि यसलाई अझ विशेष तरिकाले बनाएर खान सक्नुहुन्छ तपाईँले होइन। र यसलाई 2-3 अगाडि भिजाउने अनि त्यसपछि टुसा उमार्ने चलन छ। जब बिस्तारै सानो टुसाहरू उम्रन्छ अनि त्यसपछि यसलाई पकाएर खाँदा अझ त्यसको स्वाद भनौँ न एकदमै मिठो हुन्छ। अनि त्यसलाई पकाउँदा पनि विशेष गरेर विभिन्न प्रकारको गेडागुडीबाट बनाइने क्वाटीको स्वाद नै बडो पौष्टिक हुन्छ भन्ने विश्वास गरिन्छ। र सुरुमा यसलाई पकाउँदा भनौँ न तपाईँले घिउ तेल राखिसकेपछि अनि तपाईँले अदुवा लसुन जिरा मेथी हिङ अनि बेसार अनि धनियाँको गेडाहरू जति पनि तपाईँले के पड्काउनुहुन्छ सुरुमा होइन, घिउ तेल खराइसकेपछि त्यसलाई बास्ना आउने गरेर यसरी त्यो सुरुमा राख्नुहोस्। अनि रातो भइसकेपछि त्यसमा अब गेडागुडी नरम भइसकेको हुन्छ अनि त्यसपछि त्यो भिजेको गेडागुडीलाई त्यहाँ राख्नुहोस् अनि त्यसलाई पनि एकछिन भुट्नुपर्छ। अनि जब त्यो भुटेर त्यसको त्यो काँचको बास्नाहरू जान्छ अनि मजाले अलि रातो रातो हुन लाग्यो भने त्यसपछि तपाईँले आफ्नो स्वाद अनुसारको अदुवा लसुन जिरा मेथी के हाल्नुहुन्छ त्यो मसलाहरू राखेर अनि प्रेसर कुकरमा तपाईँले सिटी पनि लगाउन सक्नुहुन्छ। र सिटी लगाइसकेपछि त्यसमा अब कति सिटीमा पाक्छ त्यो अनुसारले तपाईँले सिटी निकालिसकेपछि फेरि धनियाँ अनि राखेर त्यसलाई माथिबाट छोपिदिनुभयो भने अझ मिठो हुन्छ, बास्ना आउँछ होइन। गेडागुडी आयरन म्याग्नेजियम पोटासियम अनि फोलेट पनि हुन्छ भनिन्छ। र यसरी तपाईँहरूले बनाएर खान सक्नुहुन्छ। सुरुमा त घिउ तेल तताउने अनि जिरा मेथी हिङ अदुवा लसुन र आवश्यक के मसलाहरू छन् त्यो सबै भुटिसकेपछि प्याज टमाटर बेसार धनियाँ जिरा खुर्सानी अनि तपाईँको स्वाद अनुसारको नुन राखेर मजाले पकाउनुहोस्। अनि जब रातो रातो हुन्छ त्यसपछि चाहिँ उम्लिराखेको पानी राख्यो भने अझ छिटो पाक्छ। र यो बाक्लो बाक्लो दाल जस्तो तपाईँले
रोटी भात अथवा चिउरा जेसँग पनि खान मिल्छ. यसैलाई हामी क्वाटी पूर्णिमा पनि भन्छौँ, होइन? भोलिको दिनमा खाने परिकारको कुरा हो श्रोता. मैले आजै भनिदिएँ, यदि तपाईँहरूले पनि हिजो अस्तिदेखि नै गेडागुडी भिजाइसक्नु भएको छ भने ठिकै छ, भिजाउनु भएको छैन भने पनि आज भिजाएर भोलि जस्तो तरिकाले पकाएर खाँदा पनि हुन्छ. यो सबै गेडागुडीको मिश्रणबाट भनौँ न तपाईँलाई फाइदा हुन्छ, तपाईँको हेल्थमा पनि, होइन? अहिले यो मौसम अलिकति भनौँ न पानी परिरहेको छ अत्याधिक गर्मीपछि. हिजो आज रातभरि पानी पर्यो, बिहानीमा पनि पानी परेको थियो, र भोलि यस्तो तरिकाले बनाएर खान सक्नुहुन्छ, इन्जोय गर्नु होला. ओके, आउनुहोस् अब भने हेमन्त राणाको स्वरमा मुस्कान सुनाऊ.

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

हजुर, ओई माया, मैले सम्झने तिमीले बिर्सने यो गीतमा स्वर भर्ने कलाकारहरू रहेका थिए। तपाईँहरूले पनि यो मिठो गीत सुन्ने मौका पाउनुभयो। यो गीतको लागि विमल राज छेत्री र लक्ष्मी मल्लले स्वर भरेका थिए। अब यो गीत सँगसँगै हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि म तपाईँहरू समक्ष राख्न चाहन्छु। र धेरैभन्दा धेरै कार्यक्रमहरू यो समर सिजनमा भइरहेका छन्। समर सिजनदेखि अब यो बिस्तारै बिस्तारै लेट समरमा पनि तपाईँहरूको कार्यक्रमहरू छँदैछ, त्यो विषयमा पनि हामी चर्चा गर्दै जाउँ। हजुर, यसपटक भने थर्ड एनआरएनए कप हुन गइरहेको छ। फुटबल टुर्नामेन्ट हो श्रोता, स्प्रिङ वेस्ट एकाडेमी फेल्थममा हुन गइरहेको छ, पोस्टको TW137EF। र यो फुटबल टुर्नामेन्ट शनिबार 19 सेप्टेम्बरको दिनमा बिहानको 8 बजेदेखि हुँदैछ। 9-a-side टुर्नामेन्ट हो र टिम एन्ट्री फी मेन टिमको लागि 275, भेटरन टिमको लागि 250 र लेडिजहरूलाई भने फ्री एन्ट्री भनिएको छ। र प्राइज पनि मेन टिमको लागि 2500 अनि रनर अपको लागि 1200, भेटरनहरूको लागि 1500 विनर, रनर अप 700 पाउन्ड। लेडिज टिमको लागि फ्री एन्ट्री, विनरले भने जस्ट 250 पाउने छन् अनि रनर अपले पनि ट्रफी एन्ड मेडल्सहरू छँदैछ। त्यसै गरी अर्को स्पोर्ट्स रहेको छ। सगरमाथा गोर्खा नेप्लिस कम्युनिटी स्पोर्ट केन्टले आयोजना गर्ने सगरमाथा कप हो श्रोता, आइतबार 30 अगस्तको दिनमा हुँदैछ र तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। यो एभ्री इयर हुने सगरमाथा कप हो र यसमा पनि विभिन्न टिम क्याटेगोरिजमा तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। मेन टिम, भेटरन, सुपर भेटरनहरूको लागि पनि छँदैछ अनि म्यान अफ द म्याच त भइहाल्यो, टप गोल स्कोरर, ट्रफी अथवा भनौँ न उहाँहरूको लागि पनि केही प्राइजहरू रहेको छ। यस विषयमा थप जानकारीको लागि भने तपाईँले कोअर्डिनेटर मिलन चन्द्र राई, भाइस चेयरम्यान हुनुहुन्छ, उहाँलाई पनि सम्पर्क गर्नुहोला। र यो सगरमाथा कप 2026 भने स्प्रे पोइन्ट पेभिलियन द रिज क्यानिङटन एसफोर्ड केन्टमा हुँदैछ, पोस्ट कोड TN249ET। थप तपाईँहरूले भनौँ न यो तपाईँहरूको आफ्नो गुगल सर्च गरेर पनि तपाईँहरू युकेको विभिन्न स्थानबाट सगरमाथा कप हेर्न अथवा खेल्नको लागि पनि आउन सक्नुहुनेछ। अब त्यसै गरी सेभेन्थ गोर्खा राइफल युकेको 7GR को भने अब आउने अक्टोबर 26 दिनमा शनिबार 10 अक्टोबरको दिनमा भने सेन्ट पौल्स क्याथेड्रल लन्डनमा रेजिमेन्टको गौरवशाली इतिहास अनि सेवा र बलिदानलाई सम्मान तथा स्मरण गर्नको लागि उहाँहरूले स्थायी स्मारक ढुङ्गा स्थापना गरिँदैछ र यो कार्यक्रम हुन गइरहेको छ शनिबार बेलुकी 10 अक्टोबरको दिनमा, दिनको 4 बजेदेखि रातको 10 बजेसम्म तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। हजुर, कार्यक्रम सेभेन्थ गोर्खा राइफल्स युके मेमोरियल अनावरण कार्यक्रम हो। शनिबार 10 अक्टोबरको दिनमा, दिनको 4 बजेदेखि बेलुकीको 10 बजेसम्म स्थान रहेको छ सेन्ट पाउल्स क्याथेड्रल लन्डनमा। ओके, अब त्यहाँ करिब करिब 250-300 7GR का मेम्बर्सहरूको सहभागिता रहने भनिएको छ, इन्जोय गर्नुहोला। आउनुहोस् अब भने हामी यो कार्यक्रमको पहिलो घन्टालाई समापन गर्नको लागि हामी अर्को साङ्गीतिक विश्राम लिउँ र यो गीत सुन्दै हामी कार्यक्रमलाई अघि बढाउँ। अब म तपाईँलाई अब म तपाईँलाई सुनाउँदैछु यो गीत, अब हामी सुनौँ।

0: भोटेको सी नदीमा फेरि बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा जलस्रोत अनुसन्धान केन्द्रले जारी गरेको सूचना अनुसार चीनतर्फबाट प्राप्त भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको छ। तालमा पानीको सतह फुट्ने बढी जोखिम छ। अर्को सूचना जारी नभएसम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धारमा खटिएका उद्धारकर्ता लगायत सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। नेपाली सेनाले हेलिकप्टर र जमिन मार्फत 896 जनाको उद्धार गरेको छ। टिमुरे, स्याप्रु, बेसी, धुन्छे र मैलुङ इलाकाबाट 101 विदेशी सहित 696 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ भने 200 जनाको जमिन मार्फत उद्धार गरिएको छ। साथै त्रिशुलीमा स्थापित आपतकालीन उपचार केन्द्रबाट 354 र धुन्छेको मेडिकल टिमबाट 546 गरी 900 जनालाई स्वास्थ्य सेवा दिइएको सेनाले जनाएको छ। सेनाले खोजी र उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। यसका लागि रसुवा र नुवाकोटमा 4200 भन्दा बढी र नुवाकोटदेखि चितवनसम्म 1200 भन्दा बढी नेपाली सेनाको फौज परिचालन गरिएको छ। सेनाले पृथ्वी राजमार्गको लेदो सफा गरी सड़क सञ्चालन गर्ने र शवको उद्धार गर्ने काम पनि गरिरहेको छ। भोलि नदी किनारमा शव खोजतलास आपतकालीन उपचारका साथै मैलुङ, टिमुरे र स्याफ्रुबेसीका टनेलमा सम्पर्कविहीन भएकाहरूको खोजी उद्धार र त्रिशुली धुन्चे सड़क सञ्चालन गर्ने सेनाको योजना छ। रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुगेको छ। यात्रुवाहक तथा मालवाहक सवारी साधनमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदूर समेत सम्पर्कविहीन बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला,
1: नेपाल हरणीको यातायात सेवा प्रणालीबाट 25 यात्रुवाहक जो काठमाडौँबाट मानसरोवर तर्फ पर्यटकहरूलाई लिएर त्यहाँ तीर्थयात्रुहरूलाई लिएर जाने क्रममा 25 सवारी साधन अहिलेसम्म कहाँ छन् भन्ने कुराको यकिन भएको छैन। 3 स्टाफहरू अन्दाजी 50 सम्पर्कविहीन रहेका छन् स्टाफहरू भने भरत चौलागाई, नवराज खड्का र सुशील श्रेष्ठ सम्पर्कमा उहाँहरू 3 सम्पर्कमा आउनुभएको छ भने 50 स्टाफहरू जो चालक सहचालक मजदुरहरू छन् उहाँ सम्पर्कविहीन हुनुहुन्छ। यो प्रारम्भिक हो, योभन्दा धेरै हुनुहुन्छ अझ अरणिकोबाट। त्यसै गरेर नमस्ते पासाङ लामो, यो चाहिँ नुवाकोटको अझ छेद विच्छेद भएको स्थानका यो संस्था हो। नमस्ते पासाङ लामो यातायात कम्पनी प्रालिकाको तर्फबाट चाहिँ 15 सवारी साधन यहाँ प्राप्त भएको छ। त्यसमा गएका यात्रुहरू चाहिँ कहाँ छन् भन्ने त्यसको विवरण हामीलाई आउन सकेको छैन। यो पासाङ लामोका चाहिँ धेरै सञ्चालकहरू र त्यहाँका व्यवसायी परिवार तथा सम्पत्तिको क्षतिको विवरण आउने क्रम त ठुलो क्षति भएको छ। त्यहाँका व्यवसाय सञ्चालक नुवाकोटमा रहेका अत्याधिक मात्रामा बस, माइक्रो बस, मालबाग ढुवानीका अत्याधिक मात्रामा त्यो भेगमा लगानीकर्ताहरूको काम गर्ने कामदार, चालक, सहचालक अहिले सम्पर्कविहीन हुनुहुन्छ।
0: सरकारले बाढी पहिरो र आगलागी जस्ता प्राकृतिक विपदका बेला उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले सुरक्षा निकायको जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो। सरकारले विपदको बेला अग्रपंक्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका कर्मचारीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय गरिएको जनाएको छ। भोटेको सीमा बाढीपछि सम्पर्कविहीन भएका लाङटाङ खोला जलविद्युत आयोजनाका 18 कर्मचारी सम्पर्कमा आएका छन्। आयोजनाका प्रवर्तक विजय मोहन भट्टराईका अनुसार अझै 42 कर्मचारी सम्पर्कविहीन छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपान र इपान सम्बद्ध जलविद्युत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,05,50,000 रुपियाँ सहयोग गर्ने भएका छन्। इपानको बैठकले भोटेको सी बाढीका कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, तनहुँ लगायत जिल्लाका पीड़ित नागरिकलाई सहयोग गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसको महाधिवेशन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दर्ता गराएको पूरक निवेदनमा आज प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले अन्तर्कालीन आदेश जारी गर्न अस्वीकार गरेको हो। हिमालयन रिइन्स्योरेन्स लिमिटेड की प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल पक्राउ परेकी छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

मबिबिस को शब्द रचनामा गाउने कलाकार रहेका थिए गुलाम अली. किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ. ओके, यो यही मिठो गजल सँगसँगै हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ. तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा. कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँहरूले आज बिहिबारको दिनमा सुन्दै आइरहनु भएको छ छड्के सलाम. छड्के सलाममा आज पनि W2 सुक्रिम राई र उहाँकी श्रीमती हुनुहुन्छ पद्मा राईसँग गरिएको कुराकानीको पाँचौँ श्रृङ्खला तपाईँले सुन्न सक्नुहुनेछ.

हजुर, अहिले पनि नेपालमा विभिन्न किसिमको घटनाहरूको विषयमा तपाईँहरूले सुनिराख्नु भएको छ श्रोता. हिजो गइरहेको बाढी पहिरोको विषयमा र यसै क्रममा हामीलाई केही साथीहरूले पनि सम्पर्क गरिराख्नु भएको छ. चेम थापाज्यूले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. अनि त्यस्तै गरी मिनी कालीकोटी राईजी हुनुहुन्छ, उहाँले पनि नमस्ते रूपादीज्यू, हजुर आरामै हुनुहुन्छ होला भन्नुभएको रहेछ. म एकदमै ठिकठाक छु. र दिदी हजुर लाई सुरुबाट नै रेडियो सुनिरहेको छु र हाम्रो नेपालमा भएको बाढीमा पर्ने सम्पूर्णलाई सम्झिँदै भगवान्सँग प्रार्थना गर्दै एउटा गीत हजुरको रोजाइमा भन्नुभएको छ. पक्कै पनि मिनी कालीकोटी राई बहिनी, म तपाईँलाई एउटा गीत सुनाउने छु. अहिले नेपालमा बाढी पहिरोबाट गएर एकदमै भनौँ न विभिन्न स्थानहरू तहस नहस भइरहेका छन् होइन. सायद तपाईँहरूले पनि कति मेरा साथीहरूले भन्दै हुनुहुन्थ्यो, हिजो अस्ति पोखरा भएर आउने बेलामा त्रिशुलीको बाटो भएर आएको हो, तर आज त्यही त्रिशुलीको बाटो कुनै केही छैन, त्यो बजार केही छैन भनेर पनि भनिराख्नु भएको छ होइन. र अहिले एकदमै भनौँ न अहिले पनि अब 540 पर्यटकहरू सम्पर्कविहीन भइरहेका छन्, 31 जनाको भने उद्धार गरेको छ नेपाल पर्यटन बोर्डले. र नेपाल पर्यटन बोर्डले 31 देशका 540 विदेशी नागरिकहरू हराइरहेको कुरा पनि बताएको छ. पर्यटकको रूपमा उक्त भेकमा गएका मानिसहरूमध्ये सबैभन्दा धेरै भारतका 178 जना छन् भने त्यसपछि धेरै नागरिकहरू हराउनेमा अमेरिकाको 65 जना, युक्रेनको 53 जना, मलेसियाको 51 जना, अस्ट्रेलियाको 35 र ब्रिटेनको 33 जना रहेको कुराहरू पनि तपाईँहरूले विभिन्न सोसल मिडियाबाट सुन्दै आइरहनु भएको छ. र कति समाचारहरू अझै अपुष्ट सूचना तस्बिर र सर्वे दृश्य सामग्रीहरूलाई भने प्रसारण नगर्न पनि अपिल गरिएको छ. र यदि त्यो पुष्ट भएको छैन, अपुष्ट छ भनेपछि त्यस्ता कुराहरू विभिन्न तपाईँहरूको सोसल मिडियामा नराख्नको लागि पनि अनुरोध गरिएको छ. र अहिले भनौँ न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अहिले विभिन्न किसिमका समाचारहरू आइरहेका छन्. रसुवा स्थित भुटेकोसी नदीमा हिजो आएको बाढीको कारण अहिलेसम्म 359 जनाको मृत्यु भएको पुष्टि गरेको छ भने 17 जनाको शव रसुवामा फेला परेको छ. र भुटेकोसी अनि त्रिशुली एवं नारायणी नदीका तटीय क्षेत्रहरूमा अहिले 8 जिल्लामा शव फेला पार्ने क्रम जारी रहेको कुराहरू पनि बताइएको छ. ती सबैको लागि हामी श्रद्धाञ्जली स्वरूप अर्को एउटा गीत पनि सुनौँ. र अहिलेको लागि भने फेरि पनि म तपाईँलाई कुन चाहिँ गीत सुनाऊ त होइन, एकैछिन म तपाईँलाई अर्को गीत सुनाउँछु. तपाईँ प्रतीक्षा गर्नुहोला मिनी कालीकोटी राई र उहाँलाई म एउटा गीत सुनाउन चाहन्छु. एकैछिन हामी यो छोटो धुन सुनाऊ न त.

हजुर, मिनी कालीकोटी राईजीले एउटा गीत रोज्नु सुनाइदिनु भन्नुभएको छ। म तपाईँको लागि एउटा गीत राख्दैछु। स्वरूप राज आचार्यले गाउनुभएको यो हृदय स्पर्श गीत रहेको छ। उहाँले जति पनि हिजो नेपालमा आएको बाढी पहिरोबाट प्रभावित हुनुभएका धेरै जन धनको नोक्सान भइरहेको छ र ज जसले ज्यान गुमाउनु भएको छ उहाँको सम्झनामा भन्नुभएको छ। आउनुहोस्, स्वरूप राज आचार्यले गाउनुभएको यो गीत हामी सुनौँ।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

0: right, left, left, salute on the march, left, salute.
1: कार्यक्रम छड्के सलाम
2: नमस्ते. कार्यक्रम छड्के सलामको यो नयाँ श्रृङ्खलाबाट म योगराज राईको र यो श्रृङ्खलामा गत केही हप्ताबाट चाहिँ हुनुहुन्छ W2 रिटायर सुक्रिम राई अनि उहाँको प्यारी श्रीमती दिदी पद्मा राई हुनुहुन्छ र उहाँ चाहिँ 7 years हुनुहुन्छ. 1976 उहाँ ब्रिगेड अफ गोर्खासँग भर्ती हुनुभयो अनि 1994 उहाँ चाहिँ जो पेन्सन जानुभयो ब्रिगेड अफ गोर्खासबाट. गत हप्तासम्म आइपुग्दा चाहिँ जो उहाँहरू चाहिँ पानी जहाज हुँदै सन कार्लोसमा पुग्नुभयो. त्यहाँबाट रेके जाने क्रममा एक हार्बर हाउसमा अचानक 7 दुश्मनहरूले ताकेर उहाँहरूलाई बसिरहेका थिए तर गोली भने चलाएनन् उहाँहरूले. र उहाँको रेके टिमले जेरोलाई फोन गरेर हेली मगाएर उनीहरूलाई हेलीबाट गुजग्रिनतर्फ उहाँलाई लगियो. त्यसपछि साइबरको टिम चाहिँ त्यही राति त्यहीँ बस्ने निर्णय गर्नुभयो गुज हाउसमै. तर त्यो दिन 3 दुश्मनहरू टाढाबाट आउँदै गरेको उहाँहरूले देख्नुभयो. नजिक आइपुगेपछि साहबले चाहिँ गोली नहाने खुकुरीको सहारा लिएर उहाँलाई क्याप्चर गर्ने निर्णय गर्नु भयो र यहीँबाट आजको यो एपिसोडको कथा सुरु हुन्छ. साहब नमस्कार हजुरलाई.
3: थ्याङ्क यू भेरी मच.
2: हजुर दिदीलाई नमस्कार.
4: धन्यवाद भाइ. हजुर
2: अनि दुश्मन त्यसरी छोप्नु भयो त्यसपछि के भयो? उहाँले सुट गर्नु भएन.
3: सुट गर्नु भएन उहाँले एउटा 2 घोप्ट्यो होइन, 1 उतार्नु पर्यो. त्यहाँदेखि मैले उनीहरूको वेपनहरू लिएपछि अनि मान्छे बोलाएँ, हाम्रो मेरो टिमहरू सबै आयो अनि सर्च गऱ्यौँ. सर्च गरेपछि अनि भित्र लग्यौँ. त्यो 2 चाहिँ एउटा रुममा राख्यौँ होइन, त्यही हार्बर हाउसमा. अनि अर्कोलाई चाहिँ त्यो क्याप्टेनलाई चाहिँ हामीले अर्को रुममा राख्यौँ. त्यो क्याप्टेनको नाम चाहिँ भनौँ सबभन्दा त्यो चाहिँ कमान्डर. तिनीहरूले चाहिँ कहाँ गएर आएको रहेछ भने तिनीहरू चाहिँ ओ ग्रुपमा गएर आएको रहेछ. यहीँदेखि त्यहीँ बस्थ्यो, त्यहाँदेखि आएको रहेछ. अनि त्यसलाई चाहिँ अर्को ठाउँमा राख्यौँ. जेम्स उगा थियो उसको नाम. अनि त्यसको बादमा हामीले राखेको बादमा चाहिँ मलाई किवी उटले चाहिँ हाम्रो कमान्डरले चाहिँ मलाई रिसायो. किन चाहिँ सुट गर्ने, वाइ डिडन्ट सुट देम भने, सुट किन गर्नु भएन भने. मेरो खुसी हो, मेरो अगाडिको दुश्मन मेरो खुसी हो. मारौँ या बचाउँ, तपाईँले पक्रेर जित्नु. मार्नु मात्रै होइन कि, पक्रिनु पनि एउटा जित्ने हो भने त्यहाँ मैले जितेँ भने आई चार्ज यु भने क्या. वेपन हुँदा हुँदै पनि त्यो खुकुरी गर्नु यो मूर्ख हो भने, मूर्ख हो जस्तो होस् तर मैले त्यस्तो सम्झेँ. त्यस कारण मैले बचाएँ, बाँचेँ. तर आखिर मैले जितेँ त, जितेँ बराबर नै हो भने क्या. त्यहाँ भन्दाखेरि आई चार्ज यु भने तर मलाई चार्ज गरेन. एउटा मान्छेको कर्तव्य मात्रै नभएर एउटा मजबुरी, एउटा बाध्यता, एउटा मान्छेको मानवता मोस्ट इम्पोर्टेन्ट हुन्छ क्या. मैले मानवताले मैले के जितेँ भने यसलाई म जित्छु भनेपछि एउटा सम्झेँ मैले जितेँ त होइन. फेरि पाउनुपर्ने केही पनि उसले जित्नु त हो, मार्नु भन्दा उसले बचाउनु मैले चाहेँ होइन.
2: तपाईँलाई मार्ने चाहिँ थियो तर तपाईँले मानवताको कुराले उसलाई बचाउनु भयो.
3: बचाएँ एउटा. त्यसै कारणले मैले त्यही भने जस्तै मार्नु भन्दा बचाउनु राम्रो होइन. त्यसो हुँदाखेरि चाहिँ मैले उसले बचाएँ बचाएँ अनि अहिले
2: बाँचिरहेछु. उहाँ चाहिँ तर्सेर त्यो चाहिँ डिसओरिएन्टेड भयो, नत्र भने त चाहेको भए त 3 तपाईँले च्याप्चु बनाउँथ्यो नि.
3: च्याप्चु बनाउँथ्यो बनाउँथ्यो.
2: उहाँले चाहिँ पक्का तपाईँलाई पक्रिने प्रयास गर्नु भएन?
3: तर्साइँ म छ्याम्मै उधेर माथि गरेको, झन्डै मेरो खुट्टा चाहिँ अलिक क्राक्कै गरेँ होइन. 4 feet 4.5 feet त कहिले पहिला त खालीमा त हान्थेँ म होइन.

0: र झन्डै तर मेरो त्यो त धेरै भने 3 फिट पनि थिएन होला त्यो, त्यसमा झन्डै मेरो खुट्टाले उसले बुटले गर्दाखेरि झन्डै खर्खाकै भयो, तर उनीहरूको बिचमै पुगे कि, बिचमा पुग्दाखेरि तर्चेर गरे तिनैजना हो कि, दुईजना चाहिँ घोप्ट्यो, एकजना उतार्नु पर्यो होइन, अनि उतार्नु पऱ्यो र डन्छप्मी भन्यो त्यहाँदेखि चौकरीमा, त्यहाँदेखि लगेर गएँ होइन, लगेर गएछ अनि पछाड तर त्यही हो कमान्डरले चाहिँ भने किन सुट गरेन, तपाईँले सुट गरेको भने म मर्थेँ, मेरो अगाडिको दुश्मन मेरो क्लियर गर्ने मेरो काम हो भने, क्याप्चर इज बेटर देन किल, द्याट्स वे आई युज द कुकुरी भने के
1: भनेपछि उहाँ पक्रिनु भयो, त्यसपछि चाहिँ भित्र कोठामा थुन्नु भयो,
0: त्यहाँदेखि थुन्यो होइन, थुनेको बादमा
1: हातकडीहरू लाउनु भएन,
0: हातकडी लगाएको, तर रणाईमा हातकडी चाहिँ कस्तो लगाइन्छ भने नि भाइ, हामी नेपालले बोकेपछि जस्तै बदमासहरू अरू, तर लडाईँ भन्ने चिजमा चाहिँ कहिले पनि हातकडी हुँदैन है, हुँदैन, जस्तै लडाईँ भन्ने चिजमा चाहिँ आर्मीलाई के लडाईँमा चाहिँ उसले जब सरेन्डर गर्छ भने उसलाई जस्तै
1: सरेन्डर गरेको त होइन नि त,
0: तर पगिसकेपछि चाहिँ उसले सरेन्डर गरे जस्तै भयो होइन, त्यस कारणले हातकडी भनेको सिभिल कायदामा मात्रै जान्छ,
1: वेपन तपाईँहरूले लिनुभयो,
0: लियौँ त्यहाँदेखि उसलाई सरेन्डर भएपछि उनीहरूको कागज पत्र बनायौँ होइन, त्यहाँदेखि के गर्यौँ को हो के भनेपछि सकिएको, सकेर अनि पछाड म फेरि यसो हेर्नु जाँदाखेरि के भन्यो भने दुईजना चाहिँ कुनामा लुकेर बसिरहेको थियो घोप्टेर होइन, अनि यतापट्टि जेम्स सुगातेकोमा गएँ, त्यही उकोमा होइन क्याप्टेनकोमा गएँ, अनि मलाई पानी माग्यो, अनि मैले पानी दिएँ होइन, पानी दिएँ अनि पानी खायो अनि थ्याङ्क यू भेरी मच भन्यो,
1: एउटा कोठामा थियो
0: दुई अर्को ठाउँमा, अनि उसले के
1: मतलब ढोकावाला थियो, त्यो चाहिँ
0: ढोका चाहिँ कोठा हो नि त, अर्को कोठामा, त्यहाँदेखि अनि उसले चाहिँ पानी मागेर पानी दिएँ अनि पानी खायो मेरो ट्याम्लेटको पानी, त्यहाँदेखि धन थ्याङ्क यू भेरी मच भन्यो, अनि म तपाईँलाई एउटा रिक्वेस्ट गर्नु पर्यो भन्यो, अनि भन्नु भन्यो, म यो पल्लो कोठामा बस्थेँ अनि पन्टोलको ठाउँ बस्थेँ, म मिटिङमा गएर आएको होइन, जस्तै ओ ग्रुपमा गएर आएको हो, म यहीँ बस्थेँ, मेरो ग्रुपहरू सबै पक्रि लगेको छ मलाई थाहा भएन, तर मेरो त्यहाँ मेरो वेलेट थियो, वेलेट चाहिँ कहाँ खसाएँ मलाई थाहा भएन, तर मेरो बेड चाहिँ त्यहाँ थियो, अनि पल्लो उमा म सुत्थेँ, त्यो कोठामा चेक गरिदिनु सक्नुहुन्छ भने, हुन्छ भने त्यहाँदेखि गएर यसो चेक गरेको त एउटा पल्लोपट्टि कुनामा रहेछ झरेको रहेछ वेलेट, यसो चेक गरेँ होइन, वेलेटमा केही पनि थिएन, उसको फ्यामिली फोटोहरू उहरू मात्रै थियो अनि केही पनि थिएन, अनि लिएर अनि दिएँ, लिएर दिएँ, दिएपछि यसो हेर बिस्तारै उघारो बिचाराले होइन, अनि चुम्मा गऱ्यो अनि तर आँसु खसाल्यो होइन, रुयो अनि अनि चुम्मा गऱ्यो, फेरि गरी चुम्मा गऱ्यो उसको फोटोलाई, अनि उसको बुढीको फोटोलाई, त्यहाँदेखि परिवारको फोटोलाई, अनि प्रे गऱ्यो एक मिनट त्यहाँदेखि अनि सकेको बादमा थ्याङ्क यू भेरी मच भन्यो, थ्याङ्क यू भेरी मच,
1: वाइ डिड
0: होइन, वाइ डिडन्ट सुट अस भने क्या, किन सुट गर्नु भएन हामीलाई भने क्या, अनि मैले क्याप्चर इज बेटर देन किल, द्याट्स वे आई युज द कुकरी भने, है थ्याङ्क यू भेरी मच भन्यो है, अनि आई नेभर फर्गेट यु भने होइन, त्यहाँदेखि त्यसलाई राख्यौँ उतापट्टि राख्यौँ, अनि उनीहरूको खाजा पानीहरू सबै गऱ्यौँ होइन, उनीहरूलाई के चाहिन्छ सबै खान, त्यो पक्रिसकेपछि त त्यसलाई त आफू भएको पनि त्यसले त खुवाउनु पो पर्छ है, आर्मीमा त त्यस कारणले उसलाई गरौँ यस्तो गरेर त्यहाँदेखि गरेपछि अनि
1: जेनेभा कन्भेन्सन त फलो
0: गर्नु पर्यो, त्यहाँदेखि भोलि हामीले फोन गर्नुपर्ने, अब हामीले कन्ट्याक्ट गर्नुपर्ने होइन, गुजग्रिनमा हाम्रो त्यो घोडा थियो नि त घरमा, त्यो घोडाले हाम्रो डाइफल एन्टिना उडाइदियो क्या, उडाइदिएपछि के हो कन्ट्याक्ट नै भएन, टायर एन्टेन बनाउनै सकेन, त्यति बेला कुनै दुश्मनहरूले एट्याक गरेको भए हामीलाई खत्तम, हाम्रो कुनै उपाय थिएन है, तर भगवान्को कृपाले दुश्मनहरू आएन, एट्याक गर्नु कोही पनि आएन,
1: डर चाहिँ लागेन त्यो राति त्यहाँ बस्दा, फेरि अरू दुश्मन आएर फेरि हामीलाई ऊ गर्ने कि भनेर,
0: खोइ अरूलाई कस्तो लाग्यो, मलाई चाहिँ अनेस्टली भन्छु एक्सर्साइज गरे जस्तै लाग्यो है, मलाई
1: डरै लागेन
0: त्यहाँदेखि होइन, मैले यसो गरी उठाएँ,
1: रातभरि चाहिँ तिनीहरू आएर तपाईँलाई एट्याक पनि गर्न सक्थ्यो
0: नि,
1: उनीहरू त्यो ढोका बलियै थियो
0: होइन, तिनीहरू ढोका बलियै थियो, तर ढोकामा उनीहरूले केही पनि उनीहरूकोसँग केही थिएन,
1: कोही पनि केही थिएन,
0: तर हामीले सेन्टी बसेको थियौँ होइन, त्यहाँदेखि भोलि बिहान फेरि डाइपोल एन्टेना बनाएर हामीले कन्ट्याक्ट गरेपछि आउँदैछौँ भने होइन, हामी लिनु आउँदैछौँ भनेर लिनु आयो, हेली आयो है, हेली आएर त्यहाँदेखि लग्यौँ अनि ल भने त्यहाँदेखि दुई हामीहरू काम गर्दैछौँ, धेरै न धेरै सामानहरू कति धेरै होइन, त्यहाँदेखि हेलीमा अनि त्यो जेम्स उगातेले भन्यो यो यिनीहरूलाई पनि तपाईँहरूले फटिक गराउनु सक्छ,
1: ए उसैले भन्यो
0: उसले गराउनु सक्छ, यिनीहरू सिपाही हो तर यिनीहरू स्टिल तपाईँहरूले
1: गर्नु
0: सक्छ भने यिनीहरू पनि गराउनु भने नि उनीहरूले नै गरेर अनि तिनीहरूले गर्यो है, गरे सबै उसले होइन
1: राम्रै कोअपरेसन गरे
0: उनीहरूले, कोअपरेसन गरे अनि गरेपछि अनि हात मिलायो, थ्याङ्क यू भेरी मच भन्यो होइन, अनि छोडिदिउँ त्यही उगाते 34 वर्षको मतमा भेटेँ है यो माइन्ड फिल्डमा चेन्ज भएपछि त्यो भरे आउँछ कि अहिले भनौँ
1: अहिले पछि गराउँला त्यो त्यसपछि उहाँ लगेपछि त्यसपछि तपाईँहरूको वार युद्ध सकियो
0: सकेन सके छैन त्यो त 7 जुनमा हो 14 जुनमा मात्रै सकिएको
1: त्यहाँबाट उहाँलाई हेलीमा चढाएर लग्यो
0: लगेपछि
1: कता जानुभयो
0: त्यसको बादमा उनीहरूले पठाएपछि उनीहरू चाहिँ यहाँदेखि ब्याक टु
1: ओके हुन्छ यहाँसम्म राखौँ त्यसपछि सेकेन्ड पार्टमा गरौँ है त सर हजुर उहाँलाई हेलीमा चढाएर दुश्मनहरूलाई लग्यो अर्को ठाउँमा त्यसबाट फेरि यो ब्रेक पछि कुराकानी गर्नेछौँ र अहिलेलाई भने केही गीतहरू सुनाऊ
2: छड्के सलाम

0: त्यो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: रेडियो BFBS गोरखा रेडियो हो।
1: हजुर, यो BFBS गोरखा रेडियो नै हो र अहिले छड्के सलाम कार्यक्रमको यो नयाँ एपिसोडमा चाहिँ हाम्रो डब्लु टु रिटायर सुक्रिम राई र हाम्रो पद्मा दिदीको कुराकानी सुनिरहेका छौँ। र अघिसम्म आइपुग्दा चाहिँ उहाँहरूलाई दुश्मनलाई हेलीमा चढेर लानुभयो र त्यसपछिको स्टोरीबाट हामी क्यारियर गर्नेछौँ। सर, फेरि वेलकम छ हजुरलाई।
2: थ्याङ्क यू भेरी मच।
1: त्यसपछि के भयो, दुश्मन त लग्यो हेलीमा चढेर तिनजनालाई?
2: तिनजना लग्यो, त्यसको बादमा फेरि हामी पछिबाट त्यहाँदेखि फेरि मुभ भयौँ, त्यो घरबाट पनि हिँड्यौँ। तर हामीले के राख्यौँ भने तिनीहरूको IWS अघि नाइट भिजल यति राम्रो, त्यो सानो हो कि, यसो हेर्दाखेरि टल्लैदेखि नै, अनि वेपनहरू लियौँ तिनीहरूको, लिएर हिँड्यौँ
1: चलाउनु
2: चलाउनु नचलाए पनि सजिलो लाग्ने क्या। हाम्रो IWS यति ठुलो थियो नि त, होइन, त्यस कारण एभ्रिथिङ इज हाम्रो भन्दा राम्रो क्या। त्यस कारणले गएपछि अनि कम्पनीसँग काम गरौँ, कम्पनीसँग त्यहाँदेखि मोप भयौँ, त्यहाँदेखि अर्को उमा चाहिँ हामी मोप भएर माथि उमा गयौँ है, माउन्टेन विलियम्समा गयौँ, माउन्टेन विलियम्समा गयौँ। त्यो मतलब पहिलाको बिगेपको म कुरा भन्दिनँ, होइन, त्यहाँ अलिक अप्ठ्यारो छ। त्यहाँदेखि माउन्टेन विलियम्समा गएपछि चाहिँ त्यहाँ बोमबाट भयो क्या, त्यो बोमबाट गर्ने त्यही मार्सेलो रहेछ क्या, उनीहरू मोटर प्लाटुनको रहेछ, उसले चाहिँ बोमबाट गरेर हाम्रो 8 त्यो बोमले चाहिँ, मोटर बोमले चाहिँ घाइते भयो
1: छिर्काले।
2: त्यसमा सबभन्दा सिरियसली हुने चाहिँ 2, एउटा चाहिँ सिग्नल प्लाटुनको गुरुजी, मभन्दा सिनियर, होइन, अर्को चाहिँ कम्पनीको कर्पोल हो, ए कम्पनीको, 2 चाहिँ लाग्यो। उहाँहरूको नाम चाहिँ एउटा जब सिग्नल प्लाटुनको गौरीमान अनि अर्को चाहिँ ज्ञान बहादुर राई, उहाँहरूलाई चाहिँ सबभन्दा सिरियसली चाहिँ विन्डेड भएको चाहिँ हो। अब सबभन्दा कसरी विन्डेड भयो भन्ने चाहिँ तपाईँलाई म भन्छु है, हामी रेके प्लाटुन चाहिँ जब हामी डिटेल भएर गएको थियौँ त्यति बेला चाहिँ हामी ट्रक्टरको सपोर्टरमा थियौँ, हामी 8 स्ट्रेचर ब्यारल लगेर गएको थियौँ है, अनि 2 एउटा अनि 2 डक्टर थियो, अनि हामीले चाहिँ कुनै क्याजुअल्टी भयो भने चाहिँ हामीले चाहिँ डक्टरकोमा पुऱ्याउनु पर्ने, डक्टरदेखि हामीले चाहिँ एउटा हेली बोलाएर लगेर हेलीदेखि चाहिँ पठाउँथ्यो, डक्टरले फर्स्ट एड गर्थ्यो अनि हेलीले चाहिँ लगेपछि चाहिँ युगण्ड पानी जहाजमा चाहिँ पुऱ्याउँथ्यो क्या, त्यो हुन्थ्यो। त्यो हुँदाखेरि सबभन्दा पहिला गौरीमान चाहिँ हाम्रो नजिकै थियो, कर्पोल थियो होइन, सिग्नल प्लाटुनको, उहाँ चाहिँ आया गरे रामझुम बोम आएको थियो, यसको बोम चोइटा लागेर, यहाँ बोम चोइटाले लागेर त्यहाँ फिस जति सास फेर्यो नि उति त्यो ब्लड चाहिँ फिस फिस हुने क्या। त्यहाँदेखि त हाम्रो 0800 पुरा धनबहादुर राई चाहिँ हाम्रो गुरुजी हो, हाम्रो रेकिङमा उसलाई नम्बरी मलाई बचाउनु
1: भन्नुहुन्थ्यो,
2: जाँदै थियौँ अनि गएर ठ्याप्पै राखेर त्यो लगाएर हामीले त्यो फर्स्ट सर्टेक गऱ्यौँ, त्यहाँदेखि लगेर तल डक्टरकोमा पुऱ्यायौँ होइन, स्ट्रेचर बाहिरबाट लगेर पुऱ्यायौँ, अनि त्यो एउटा भयो, त बाँच्दैन जस्तो लागेको थियो तर बाँच्यो होइन। अनि अर्को ज्ञानराज त्यो गुरुजी चाहिँ ऊ अलिक पर्तिर थियो, त्यो पनि बमले बमको चैटा लागेर उहाँको चाहिँ भुँडी केही पनि थिएन,
1: ओहो,
2: भुँडी केही पनि थिएन कि, अनि उहाँ पनि बाँध्ने, उहाँले चाहिँ भन्नुहुँदै थियो होइन, हुन त त्यो अर्कै ग्रुपमा थियो, भन्नुहुँदै थियो अरे अब म बाँध्दिनँ, मारिदिनँ, मेरो वेपन कहाँ छ भनेर भन्नु हुँदै थियो भन्दै थियो। त्यसको बादमा चाहिँ के भयो भने त्यस्तो हुँदै भयो, अरू सामान्य अरू पनि घाइते भयो, खुट्टातिर कता कता लाग्यो क्या, के लाग्यो, तर हामीलाई लागेन, हामी चाहिँ डक्टर ग्रुपमा थियौँ होइन, त्यहाँदेखि त्यस्तो भयो भनौँ न, त्यहाँदेखि त्यस्तो हुँदै त्यो दिन भयो, कतिपय हाम्रो गोर्खालीहरूको पनि मरे, तर त्यो चाहिँ बमको चोइटाले लागेको मात्रै है, दिस इज नट फाइटिङ, एटेकमा गएको होइन, त्यो बसिराख्दा जाँदाखेरि चाहिँ त्यो वेल्स गार्डले मासतिर एटेक भयो, तलतिर चाहिँ त्यो भएको, तर अहिले म त्यही
1: दुश्मनकै
2: मोटर प्लाटुन त्यही मार्सेलो भन्ने चाहिँ तपाईँलाई फोटो देखाउँछु, त्यो रहेछ नि त्यो ठाउँमा, त्यति बेला त्यो दिन गोली पठाउने छ, यस्तो उसले के सुनेछ भने यहाँ गोर्खाली यहाँ माथि छ भने उनीहरूको रेके ग्रुपले भनेछ, अनि उनीहरूले उसले चाहिँ त्यहाँदेखि मोटर खसालेको तिन उनीहरूको ग्रुपले, त्यसको पनि कहानी त्यहाँदेखि गर्दाखेरि माथि खसालेपछि चाहिँ त्यो हामी घाइते भयो नि, अनि फेरि त्यहाँ चाल पाएपछि हाम्रो पार्टीले चाहिँ हाम्रो अर्को गोराको टोलीले चाहिँ त्यो डिस्ट्रोय भएछ, मारेछ
1: उनीहरूलाई,
2: मारेछ है, हो त्यति बेला कहानी अहिले देखाउँछ, उसले चाहिँ गोर्खालीलाई हामी सबै बाँकी राख्दौँ न, सबैलाई हामी डिस्ट्रोय गर्छौँ भन्दै बस्दै, तर त्यही चाहिँ भ्याममै गोल लाग्यो, त्यहाँ मऱ्यो, त्यही चाहिँ पर्फर्मेन्स चाहिँ अहिले देखाउँछ अहिले त्यही मार्सेलोले, अनि रुन्छ के भन्दै ऊ मऱ्यो त भन्ने चिज, म अब यस्तो गएँ के भन्ने कति दुःख कुरा छ, सबै रुन्छ होइन, रुवाउँछ त्यो मार्सेलले, मेरो नानीहरूले परिवारले यसो भन्दै भन्दा भन्दै मर
3: त्यो चाहिँ पक्का आँसु नै खसाउँछ पर्फर्मेन्समा कि। म पनि दुईचोटि
1: हेरेँ
3: माइन्डफिल्डमा गएको,
2: उसले उसले भन्छ नि लन्डन यस्तो भइहाले मेरो छोरा छोरी यस्तो भन्दै यसो भन्दा भन्दा भन्दै ऊ सास गयो होइन, सास गयो भने हो त्यो जुन चाहिँ हामीलाई खसाले नि त्यति बेलाको त्यो कहानी
1: त लक्की पो भएको रहेछ त है खसेको भए त होइन।
2: त्यस कारणले त्यो भएपछि त्यो दिन त्यतिकै त्यहाँदेखि हाम्रो भएपछि त्यहाँ त्यो भएन, अनि त्यसको एकछिनपछि चाहिँ टुटु टुटु टुटु टुटु टुटु टुटु
3: बिकुल बज्यो
2: क्या, मलाई छक्क लाग्यो के को बिकुल भन्दाखेरि त्यहाँ त्यो चाहिँ पिसको हो भने क्या,
3: लडाई शान्ति भयो भनेर बिकुल बजेको
1: रहेछ
2: फ्यामिली फोर्सलाई, त्यहाँदेखि पाइप बजाएका ल लडाइ सकियो अरे भन्दाखेरि त म सँगै मलाई चाहिँ मुटु त्यहाँदेखि खुसी लाग्यो है, अनि मैले बुढिया सम्झेँ त्यहाँदेखि ल
3: नभए त होस् हर लडाइले
1: घर सम्झिएन,
2: हजुर घर सम्झिनँ मैले त्यहाँदेखि मैले ल बाँचे त भने मैले के सोचेँ पत्मा अब म बाँचेँ अब फेरि सोचेँ एकछिन सोचेँ त्यहाँदेखि पक्कै हो भनेर सम्झ्यौँ पक्कै हो भन्ने चिज भयो कि, त्यहाँदेखि एकछिन हेलीहरू अब यो कता कता आयो अब सरेन्डर गरेर अरे सबैतिर भयो अरे यस्तोहरू भने पछि चाहिँ हेलीहरू आयो गुड डु डु डु डु अनि त्यो दुश्मनहरू त्यहाँ यतापट्टि डाँडामा दुश्मनहरू थुप्रै थियो त्यहाँदेखि फर्स्ट एड गर्दै थियो के गर्दै थियो होइन, हाम्रो टोलीले पनि उनीहरूको टोलीले पनि गर्दै थियो त्यहाँदेखि सकिएको त्यहाँ लडाइँ त्यहाँदेखि के गर्दै थियो त्यस्तो भयो। अनि अर्को कुरा चाहिँ हाम्रो गोर्खालीलाई के सम्म भन्न चाहन्छु भने हाम्रो नेपालीलाई चाहिँ बुझेको छैन, लडाइँको दुश्मन चाहिँ पक्का दुश्मन हो तर उसलाई पक्रिसकेपछि ऊ चाहिँ उसलाई चाहिँ ट्रिट चाहिँ जसरी हाम्रो छ त्यस्तै गर्नुपर्छ, नदेखि त्यहाँ चाहिँ कानुन लाग्छ। त्यसकै कारणले लडाइँमा अब तपाईँलाई एउटा ब्रिगेडियरले अवार्ड दुईपट्टि नै पाएछ होइन, पोखरेल लडेको ब्रिटिसको अवार्ड पाएको दुईपट्टि, अर्जेन्टिनाले पनि दिएछ ब्रिटिसले पनि दियो
1: ह्युमानिटीको,
2: त्यो इभन एउटा सिपाहीले भन्छ कोरले हो कुनै सिपाहीले पनि दिएको छ अरे त्यस्तो क्या। त्यस कारणले त्यो यसको
1: पर्खेपछि खानाहरू दिनुभयो त्यो तपाईँले
2: दियौँ हामीले दियौँ होइन, अनि सबै नि सबै उसले नि सिग्नेचर गर्छ त्यो गरेपछि सबै नि, त्यस कारणले हाम्रो पार्टीहरूले दुश्मन भएपछि अर्कै गर्नुपर्छ यस्तो हो होइन। अब म तपाईँहरूलाई के भन्छु भने मैले त्यहाँ तिनजना दुश्मन पक्रेँ नि, अर्जेन्टिनाको मिडियाले के भन्छ तपाईँलाई गोर्खालीहरूलाई कोही अर्जेन्टिनाको मिडियाले भेटेन भने ब्रिटिसले भेटेन भने मिडिया त जज हो नि, दुवैपट्टिको जज गर्छ उसले त भने भेटेन भन्छ, भेटेन भने किन तपाईँले चाहिँ बहादुरी किन पाउनु भएन भन्छ, अनि मैले के भन्छ बहादुरीको म मतलब छैन मलाई भने मलाई उसलाई बचाउनु चाहिँ बाँच्नु चाहिँ त्यति हो मलाई,
1: तपाईँले मारेको भए सायद बहादुरी पाउनु हुन्थ्यो कि होइन, तर मार्ने नै कुरा आउँछ नि त होइन, मानवताको हैसियतले चाहिँ त्यो पाउनुभयो त्यो हिसाबले उहाँहरूले भनेको होला। हुन्छ साहब, यो हप्ताको कार्यक्रमबाट धेरै धेरै धन्यवाद, र नेक्स्ट एपिसोडमा फेरि बाँकी कुराकानी गराउँला है त साहब। थ्याङ्क
2: हुन्छ, थ्याङ्क यू भेरी मच
1: दिदीलाई पनि धेरै
3: धन्यवाद भाइ, हजुर
1: साहब र दिदीलाई धेरै धेरै धन्यवाद, अनि अर्को हप्ता चाहिँ उहाँले चाहिँ यो माइन्ड फिल्ड को बारेमा हामीले कुराकानी गर्नेछौँ, अनि 34 वर्षपछि उहाँले पक्रेको जुन चाहिँ अवसर हुनुहुन्थ्यो उहाँसँगको भेटको हामी कुराकानी गर्नेछौँ। हस्त, यो हप्ता कार्यक्रमबाट मैले बिदा मागे, नमस्ते।
0: छड्के सलाम।

0: Pelain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: लेम्बेक खोला बाढीमा परेर मृत्यु हुनेको संख्या 399 पुगेको छ। प्रहरी प्रधान कार्यालयले रसुवामा सबभन्दा बढी 289 र चितवनमा 137 जनाको समेत विभिन्न स्थानमा शव फेला परेको जनाएको छ। कतिपय शव नवलपरासी पश्चिमसम्म पनि फेला परेका प्रहरीले उल्लेख गरेको छ। हालसम्म 466 जनाको उद्धार भएको तथ्याङ्क छ। हालसम्म 32 देशका 624 नागरिक बेपत्ता रहेको खुलेको छ। यस्तै सरकारले बाढी पहिरो र आगलागी जस्ता प्राकृतिक विपदका बेला उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले सुरक्षा जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो। सरकारले विपदको समयमा अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी सशस्त्र र सेनाका कर्मचारीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय गरेको जनाएको छ। सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि 3 वटै सुरक्षा निकायका 13,295 सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले तथ्याङ्क प्रस्तुत गर्दै प्रभावित क्षेत्रको अवस्था अझै चुनौतीपूर्ण रहेको बताउनु भएको छ। शाहका अनुसार आज बिहिबार 69 हवाई उडान सञ्चालन गरी 573 जनाको उद्धार गरिएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन रसुवामा 1 करोड, नुवाकोटमा 1 करोड र धादिङमा 50 लाख रुपियाँ परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केट लगायत सामग्री बोकेका 10 ट्रक प्रभावित क्षेत्रतर्फ पठाइएको छ। खाद्य थकेर खाद्य सामग्री हेलिकप्टरबाट पनि पुर्याइँदैछ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र सक्रिय गरिएको छ। बीर, राष्ट्रिय ट्रमा, त्रिवी, सिभिल अस्पताल, पाटन र नेपाल प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ। भोटेकोसी बाढीका कारण अलपत्र परेका यात्रीलाई धादिङका स्थानीयले खानपिनको व्यवस्था गरेका छन्। पत्रकार पोषनाथ अधिकारी,
4: यहाँ अहिले एउटा चप्पल छिनेर दुईटा चप्पल हातमा लिएर अलि बगरको बिचाउँछु म।
5: बाढी पस्दै गर्दा कहाँ हुनुहुन्छ तपाईँ?
4: भोटेकोसीमा बाढी आयो भन्ने सूचना पाएपछि सदरमुकाम धादिङ बेसीबाट त्रिशुली नदीको किनारमा आएको थिएँ। मलेखु खण्डबाट हामी गल्छी हुँदै फेरि तल बेनीघाटसम्मको सडक खण्ड र आसपास त्रिशुली नदीको किनारलाई पछ्याइरहेका थियौँ।
5: फुर्के खोलाको पुल बगाएको आँखै अगाडि भयो।
4: हो, हामीले हाम्रो आँखा अगाडिबाट नै राष्ट्रिय राजमार्ग र जिल्लाको सदरमुकाम जोड्ने एकमात्र मोटरेबल पुल बगाएको हामीले नजिकबाटै हेर्यौँ।
5: त्यहाँ अलपत्र हुनुहुन्छ होला, यात्रुहरू पनि निशुल्क खाना खुवाउँदै हुनुहुन्छ स्थानीयहरू भन्ने आएछ।
4: पक्कै पनि स्थानीयहरूले, यो त नेपालीको एक खालको पहिचान पनि हो, दुःखमा सबै सँगै सँगै रहने भन्ने।
3: भोटेकोसी बाढीले गोसाईकुण्ड 3, स्याफ्रुबेसी र नकोट बिदुर 10 2 वेलफेयर पेन्सनरको परिवारमा क्षति गरेको छ। तर दुवै पेन्सनर पनि सकुशल छन्। एडब्ल्युसी बागमतीका क्लस्टर सपोर्ट टिम म्यानेजर सार्सन तेजबहादुर थापा,
6: हाम्रो पेन्सनरको हकमा चाहिँ 2 वेलफेयर पेन्सनर हुनुहुन्छ। एउटा गोसाईकुण्ड 3 स्याफ्रुबेसी बजारमा बस्नु भएको थियो सार्की घले, उहाँ 88 वर्षको, अनि अर्को बिदुर गाउँपालिका 10 कोलोनी भन्छ नुवाकोटको निङमा तामाङ, उहाँ चाहिँ के अरे 83 वर्षको। उहाँहरू चाहिँ असर परेको जुन चाहिँ निङमा तामाङको चाहिँ घर लयो, सम्पूर्ण सम्पत्ति लयो, तर चाहिँ अलिकति 5-10 मिनट पहिला वार्निङ पाएको हुनाले उनीहरूले आफ्नो मान्छेहरूले चाहिँ घरबाट निस्केर अलि माथि जङ्गलतिर गएर सर्भाइभ हुनुभएको छ। अनि उहाँ साप्रवासीको चाहिँ आमा चाहिँ उहाँको पनि आफन्तहरू सबै घरहरू अब उहाँको घरदेखि तलतिरको सबै बगाएर लयो। आफन्ती उहाँको छोरा ज्वाइँ छोरीहरू सबै लयो। उहाँलाई जसरी तसरी अलिकति जोगाएछन् मान्छेहरूले, अनि माथि स्कुलमा लगेर राखिएको अवस्था छ। त्योभन्दा अरू रिपोर्ट चाहिँ आएको छैन, हामीलाई रिपोर्ट आएको त्यो हो। तर समस्या के भयो भने अहिले त्यहाँको टेलिफोन लाइन, बिजुली, पावर सबै छैन, मोबाइल चार्ज गर्न सक्दैनन्, गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ कन्ट्याक्ट गर्न एकदम मुस्किल छ। सुरुमा इनिसियल रिपोर्ट उहाँको आफन्तीबाट हामीले यो पायौँ। पाइसकेपछि अझै उहाँको कोही काठमाडौँमा छ नातिनीहरू, नातिनी बुहारीहरू, उहाँको तर्फबाट हामीले यसरी पाएको छौँ, तर हामी डाइरेक्टली त्यो ठाउँमा अहिले कन्ट्याक्ट गर्न सकिने अवस्था छैन।
3: भोटेकोसी बाढीले 41 पुलमा क्षति पुर्याएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। रौसाका 13 पुल बाढीले बगाएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। रसुवामा मात्र 40 किलोमिटर सडक क्षतिग्रस्त भन्दा पुरै जिल्ला सडक सम्पर्कबाट विच्छेद छ। पृथ्वीराजमार्गमा 13 किलोमिटर बराबर लेदोले पुरिएको छ। सरकारले रसुवालाई सडक सञ्चालमा जोड्न बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी गरेको जनाएको छ। बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै साफ्रेवासी पुग्न सक्ने अवस्था नरहेको पनि जनाइएको छ। बाढी प्रभावित क्षतिग्रस्त पुल रसुवा नुवाकोट दादिङ र चितवनका छन्। खबर यति नै, नमस्कार, म महेन्द्र।
0: BS Gorkha Radio

युवाहरूको संसार युथ ड्रिम्स. यस कार्यक्रममा युवाहरूको चिन्तन, मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ. विश्वमा सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ. युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष, सफलता, चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ. युवा समय भनेको जोस, जाँगर र सृजनात्मक, रचनात्मक, नलेज, एबिलिटिज एन्ड स्किल्सबाट नै घर, परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो. आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ.

0: आजको युथ ड्रिम्समा मेरो गेस्ट हुनुहुन्छ रेक्रुट इन्टेक 2026 का भाइहरू ट्रेनी राइफलम्यान तेन्जिङ शेर्पा अनि ट्रेनी राइफलम्यान पारुहाङ साम्पाङ राई र दुवैजना भाइहरू तपाईँहरूलाई बिएबिएस गरकारी एडिओमा वेलकम छ। रेक्रुट इन्टेक 2026 का भाइहरू गोर्खा कम्पनी आइटी सिकेट्रिकबाट क्विन्स एभेन्यू ओल्ड सर्टमा आउनु भएको थियो नेपाल कपको बेलामा। ट्रेनी राइफलम्यान तेन्जिङ शेर्पा भाइ तपाईँले के पर्फर्मेन्स गर्नुभएको थियो?
1: दिदी मैले चाहिँ यो खास गरी पर्फर्मेन्समा चाहिँ हाम्रो सिकेसी टोलीमा चाहिँ एउटा टेकन्डो टोली र खुकुरी ड्रिल देखाउने टोलीहरू थियो दिदी, र मैले चाहिँ त्यसमा खुकुरी ड्रिल देखाउने टोलीमा थिएँ।
0: तपाईँहरूको खुकुरी ड्रिल्स होइन यो एकदमै राम्रो पनि थियो। अनि त्यस्तै गरी हाम्रो पारुवाङ साम्पाङ भाइ।
2: हजुर दिदी, म पनि सिकेसी टोलीको खुकुरी ड्रिल प्रस्तुत गर्नेमै थिए दिदी।
0: यो एकदमै राम्रो प्याटर्न डिस्प्ले गर्नुभएको थियो, तपाईँहरूले ट्रेनिङ कति लामो गर्ने मौका पाउनुभयो?
2: यसको लागि चाहिँ दिदी हामीले लगभग दुई हप्ता जति चाहिँ हामीले प्र्याक्टिस गरेको थियौँ दिदी। हामीलाई चाहिँ अब हाम्रो सेक्सन कमान्डर गुरुजी मनोज तामाङ गुरुजीले चाहिँ हामीलाई चाहिँ यो सबै प्याटर्नहरू चाहिँ बेसिकदेखि एकदमै मजाले सिकाउनु भएको थियो दिदी।
0: एभ्री इयर नेपाल कपको समयमा न्यू ट्रेनिसहरूको खुकुरी ड्रिल्स हामी हेर्ने मौका पाउँछौँ, र यसपटक भने अलिकति डिफ्रेन्ट हो भाइहरू।
1: दिदी प्याटर्न चाहिँ सेम नै हो दिदी, तर मैले पनि पहिला इन्टेकोहरू चाहिँ हामीले नै हेरेको छैनौँ दिदी, त्यही भएर हामीलाई त्यस्तो प्रपर नलेज चाहिँ छैन।
0: तर
1: यो खुकुरी ड्रिलको यो प्याटर्न चाहिँ सेमै हो दिदी।
0: ओके, तर यस पटक भने उहाँहरूले एकदमै सिक्वेन्समा मिलाएर राख्दा अलिकति नौलो देखेको थियो। अब सोफार अहिलेसम्म गोर्खा कम्पनी आइटिसी क्याट्रिकमा तपाईँहरू नेपालदेखि आएपछि ट्रेनिङ गरेको पनि धेरै लामो भइसक्यो, अब छिट्टै नै क्याप ब्याजिङ पनि हुनेछ तपाईँहरूको, अहिलेसम्म सोफार तपाईँहरूको ट्रेनिङ कस्तो भइरहेको छ?
1: दिदी अहिलेसम्म चाहिँ सोफार सबै स्मुथली राम्रै नै भइरहेको छ दिदी, टाइमहरू बितेको पनि चाल पाइरहेको छैनौँ दिदी, भर्खरै आएको जस्तो लाग्छ, तर निकै पाँच महिना नै हुन लागिसक्यो।
0: ओके, तेन्जिङ शेर्पा भाइ तपाईँ नेपालको कुन ठाउँबाट आउनुभएको?
1: दिदी म चाहिँ जन्मेको चाहिँ काठमाडौँमा हो, तर मेरो गाउँ चाहिँ शङ्खुवासभा हो दिदी।
0: तपाईँ काठमाडौँमा जन्मिनु भयो तर तपाईँको गाउँ चाहिँ शङ्खुवासभा,
1: नेबरिङ डिस्ट्रिक्ट।
0: अनि तपाईँको नाम चाहिँ बडो गजबको रहेछ नि त होइन, तेन्जिङ शेर्पा।
1: हजुर दिदी,
0: पहिलो हिमाल चढ्ने व्यक्तिको नाम हो नि तेन्जिङ शेर्पा होइन?
1: हजुर दिदी।
0: तपाईँ हिमालतिर जाने मौका त पाउनु भयो कि पाउनु भएको छैन?
1: हिमाल चढ्ने मौका चाहिँ पाएको छैन दिदी, तर पछि अब फ्युचरमा मन चाहिँ छ दिदी।
0: ओके, मन चाहिँ छ होइन, राम्रो कुरा हो। तपाईँको यो नाम कसले राखिदिनु भएको?
1: मेरो नाम चाहिँ मेरो ड्याडीले राखिदिनु भएको हो दिदी। मेरो ड्याडी चाहिँ पहिला सानैमा गाइड, माउन्टेनियरिङ गाइड पनि हुनुहुन्थ्यो, र उहाँ ट्रेकिङ सम्बन्धीमा नलेज भएको कारण र उहाँले त्यस्तै सम्बन्धीले नै उहाँले राखिदिनु भएको।
0: मेरो छोरा पनि तेन्जिङ नै होस् भन्ने होइन हिसाबले। ओके, एकदमै खुसी। अनि नेपालमा के गर्नुहुन्थ्यो भाइ तपाईँ ब्रिटिस आर्मी जोइन गर्नुभन्दा अगाडि?
1: दिदी म चाहिँ प्लस टू दिएर बसिरहेको थिएँ दिदी, र ब्याचलर्स पढ्दै थिएँ, र त्यो पढ्ने क्रममा नै म ट्रेनिङहरू पनि गरिरहन्थेँ र स्पोर्ट्समा एक्टिभ थिएँ, र त्यसै गरी मैले चाहिँ ब्रिटिस आर्मीको लागि फर्म पनि फिलअप गरेको थिएँ, र फेज वान सेलेक्सन राम्रै भयो र त्यसले एउटा कन्फिडेन्स बिल्डअप भयो, त्यसैले नै ट्राई गर्दा गर्दा नै सफल भयो भनौँ दिदी।
0: भनेपछि तपाईँ फर्स्ट एटेम्प्ट नै सफल हुनुभएको
1: हो? हजुर दिदी।
0: गुड, अनि तपाईँको स्टडी नेपालमा के थियो? प्लस टू?
1: प्लस टूमा चाहिँ मैले म्यानेजमेन्ट पढेको थिएँ, बिजनेस म्यानेजमेन्ट।
0: अनि तपाईँको हबिजहरू के के छ?
1: मेरो हबिज भन्नुपर्दा चाहिँ म चाहिँ बास्केटबल खेल्न रुचाउँछु दिदी, अरू त खासै त्यस्तो छैन दिदी।
0: ओके, अनि पारुहाङ भाइ तपाईँको सोफार ट्रेनिङ कस्तो भइरहेको छ?
2: मेरो पनि एकदमै राम्रो भइरहेको छ दिदी,
0: अब
2: नेपालबाट आएदेखि एकदमै गुरुजीहरू पनि राम्रो हुन्छ, र सबै गाइडेन्सहरूले चाहिँ एकदमै राम्रो भइरहेको छ दिदी, अनि सोचेको भन्दा चाहिँ धेरै राम्रो भइरहेको छ दिदी।
0: सोचेको भन्दा धेरै राम्रो होइन, जस्तो कि तपाईँहरू जस्तो अब एकदमै र पर्सन हामी जस्तै होइन, अर्डिनरी पिपुल भनौँ न, एउटा सिपाही हुनुको लागि तपाईँहरूले भर मगदुर रूपमा ट्रेनिङ गरिराख्नु भएको छ नि होइन, जब तपाईँ भर्ती हुनुभयो त्यसपछि ट्रेनिङ गर्दा कस्तो फिल भयो? तपाईँले सोचेको जस्तै भइरहेको छ, अलिकता डिफ्रेन्ट?
2: सुरु सुरुमा चाहिँ अब सोचेको भन्दा अलिक डिफ्रेन्ट भएको थियो दिदी, अब सुरुमा अब उताबाट बिग्लै ट्रेनिङ हुन्छ सोचेको थिएँ दिदी, तर अब दिनदिनै आएर अब डेली आफ्नो एडमिनहरू गर्नदेखि लिएर बेड बनाउने त्यो सबै चाहिँ एकदमै त्यो चाहिँ ट्रेनिङ भन्दा नि बढी चाहिँ तिनीहरू चाहिँ गाह्रो लागेको थियो दिदी. अनि त्यो चाहिँ अलिकति सोचेको भन्दा फरक लागेको थियो तर दिदी, तर अब डेली बेसिसमा अब त्यही गर्दै गएपछि अहिले चाहिँ अब
0: हेबिट नै भयो.
2: हजुर दिदी, ठिकै र अहिले चाहिँ सजिलो भइरहेको छ दिदी.
0: अनि नेपालमा त बेड मिलाउनु पर्ने थिएन, भुट टल्काउनु पर्ने थिएन, ड्रेस पनि अप टु डेट बनाइराख्नु पर्ने थिएन, होइन? सबै मम्मी ड्याडीले गरिदिनु हुन्थ्यो होला नेपालमा, यहाँ त अब सबै गर्नु पर्यो, होइन भाइ? ओके, यही नै हो लाइफ भनेको, होइन? सधैँ सिक्दै अगाडि बढ्ने. पारुहाङ भाइ, कतिऔं पटकमा ब्रिटिस आर्मी जोइन गर्नुभएको? तपाईँको नम्बरी तेन्जिङ जस्तै फर्स्ट टाइममै तपाईँ भर्ती हुनुभएको कि?
2: हजुर दिदी, म पनि फर्स्ट टाइममै भर्ती लागेको.
0: भर्ती हुनुको लागि तपाईँहरू जस्तै अब हजारौँ हजार कति धेरै तपाईँका साथीहरू थिए तपाईँभन्दा पछाडि, ती सबै भर्ती हुन सकिँदैन, होइन? यहाँ पनि लिमिट छ, उहाँहरूको चाहना पनि थियो, कोसिस पनि त्यत्तिकै थियो, होइन? अनि पसिना बगाउनु भएको हो, सफल हुन सक्नु भएन, र तपाईँ सफल हुनुभयो. तपाईँको नाम अनाउन्स गरियो नि तपाईँ सफल हुनुभयो भनेर, त्यो समयमा कत्तिको खुसी हुनुभएको थियो तपाईँ?
2: हजुर दिदी, अब त्यो मोमेन्टमा चाहिँ अब एकदमै खुसी भयो दिदी. ल, आफ्नो अब सबै मेहनत चाहिँ अब सबै मेहनत चाहिँ अब एउटा त्यसले चाहिँ एउटा राम्रो प्रतिफल दिएको थियो जस्तो लागिरहेको थियो दिदी.
0: त्यस्तै गरी तेन्जिङ भाइ, तपाईँको पनि यही प्रश्नमा त्यो खुसियालीलाई कसरी व्यक्त गर्नुभएको थियो?
3: दिदी, म चाहिँ फर्स्टमा जब म रुममा थिएँ र तपाईँ सफल हुनुभयो भन्नुभयो, म चाहिँ एकछिन सक भएको थिएँ, म भएँ
0: है.
3: भित्र एउटा कन्फिडेन्स चाहिँ थियो हुन्छु भन्ने, तर अब त्यो भइसकेपछिको रियाक्सन चाहिँ त्यस्तो, म चाहिँ एकछिन हल्का सकमै थिएँ दिदी,
0: अनि
3: भए है भनेर सोचमा. दिदी,
0: सेलेक्सनमा पर्दा कतिजना जति हुनुहुन्थ्यो तपाईँहरू?
3: फाइनल फेजमा मात्रै चाहिँ 500 समथिङ कति नम्बर थियो दिदी फाइनल फेजमा, तर ओभरअल फर्स्टको फर्म सेलेक्सनदेखि चाहिँ 14,000 जति.
0: 14,000 है, तपाईँहरू बडो लक्की, होइन? तेन्जिङ भाइ, ब्रिटिस आर्मी जोइन गर्नुभयो, जब यहाँ आउनुभयो पहिला त सोचेको थियो नि, होइन, लाइफ इजी हुन्छ, तर ट्रेनिङ गर्दा सोचेको भन्दा फरक धेरैले त्यही भन्नुहुन्छ. तपाईँले घरका कम्पनी आइटिसी क्याट्रिकमा गर्नुभएको ट्रेनिङको सबै फेज सजिलो हुन्छ भन्ने छैन, कुन चाहिँ फेज तपाईँलाई सजिलो लाग्यो, कुन चाहिँ बढी टफ लाग्यो?
3: दिदी, फेजको कुरा गर्नुपर्दा चाहिँ मलाई फर्स्ट फेज जुन चाहिँ हामी भर्ती लाग्छौँ, तब त हामी भर्खर सिभिल हुन्छौँ र सिभिलदेखि मिलिटरी आउँदाखेरि जुन त्यो डिसिप्लिन, नयाँ कुरा, सबै नयाँ कुरा हुन्छ. आइरन, लुगामा आइरन लाउनु पर्ने, म्याक्सिटले बेडहरू मिलाउनु पर्ने, त्यो चाहिँ सबै कुराहरू नयाँ भएको कारणले र आफूले गर्न नजानेर चाहिँ त्यो फेज चाहिँ मलाई निकै नै गाह्रो लागेको थियो. र त्यसपछि जुन फेज अहिले नर्मल्ली त्यो फेजको फेज कर बेसिक ट्रेनिङको फेजहरू हुन्छ नि दिदी, त्यो अहिले जुन अहिले भइरहेको छ, अहिले चाहिँ मलाई त्यो इन्भाइरोमेन्टसँग अड्याप्ट भएर नि होला, र गाह्रै भए पनि, तर जुन चाहिँ त्यो फर्स्टमा जुन फिलिङ थियो, त्यो प्रेसर, टाइम प्रेसर, जुन चाहिँ मलाई निकै नै गाह्रो लागेको थियो दिदी.
0: ओके, अनि त्यो ट्रेन्स खन्नु भन्दा पनि गाह्रो लाग्यो, होइन? तपाईँहरूलाई एकोमोडेसन मिलाउन, आइरनिङ गर्न, होइन, बुट टल्काउन, अनि टाइमिङमा खानु पर्यो, टाइमिङमा सुत्नु पर्यो, टाइमिङमा उठ्नु पर्यो, यो चाहिँ गाह्रो लाग्यो, होइन तेन्जिङ भाइ? ओके, फर्स्ट फर्स्टमा. ओके, अनि पारुहाङ भाइ, तपाईँ नेपालमा के पढ्दै हुनुहुन्थ्यो? ब्याचलर थर्ड इयर. कुन युनिभर्सिटी?
2: त्रिभुवन युनिभर्सिटी जोइन गरेँ.
0: तपाईँको सब्जेक्ट?
2: मैले चाहिँ साइकोलोजी लिएको थिएँ.
0: साइकोलोजी, ओके. अनि फ्युचरमा के भन्ने प्लान थियो यदि ब्रिटिस आर्मी जोइन नभएको भए? तपाईँको प्लान बी के थियो भाइ?
2: प्लान त त्यही, ब्याचलर क्लियर गरेर अब बाहिरतिर जाने थियो दिदी, मेरो प्लान त दिदी.
0: ओके, प्लान त अरू. अब यो कुराकानीलाई हामी एकैछिन यहीँ रोकौँ, रोकेर हामी साङ्गीतिक विश्राम लियौँ. हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो गोर्खा कम्पनी आइटिसी क्याट्रिकमा इन्टेक 2026 ट्रेनिङ गर्दै हुने ट्रेनी राइफलम्यान तेन्जिङ शेर्पा र त्यस्तै गरी ट्रेनी राइफलम्यान पारुहाङ साम्पाङ राईसँगको कुराकानी सुनिराख्नु भएको थियो. अझै रमाइलो कुराकानी छँदैछ, हामी अगाडि बढ्दै जानेछौँ. अहिलेको लागि भने छोटो विश्राम.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो BFBS गोर्खा रेडियो हो।

0: बीएफबीएस कर्का रेडियोबाट तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। म रूपा, तपाई हुनुहुन्छ कार्यक्रम युथ ड्रीम्समा। युथ ड्रीम्समा हामी गर्खा ब्रिगेडका विभिन्न युनिटबाट हाम्रा यङ सोल्जर्सहरू भनौ न युथहरूसँगको कुराकानी हामी गर्दैछौ।
1: आउनुहोस् आज भने गर्खा कम्पनी आइटीसी क्याड्रिकमा हुनुभएको यङ राइफलम्यान भाइहरूसँग हामी कुराकानी गरिरहेका छौँ। 9 महिनाको ट्रेनिङ पूरा गर्दै हुनुहुन्छ र अहिले सो फार 5 महिनाको ट्रेनिङ भइसकेको छ। ट्रेनी राइफलम्यान तेन्जिङ शेर्पा र त्यस्तै गरी ट्रेनी राइफलम्यान पारुहाङ साम्पाङ राई। अघि पारुहाङ भाइले भन्दै हुनुहुन्थ्यो, हाम्रो उद्देश्य यदि ब्रिटिस आर्मी जोइन नभएको भए विदेशतिर जाने, अरू प्लानहरू, पैसा कमाउने, होइन अब देश विदेश घुम्ने, यस्तै थुप्रै थुप्रै कुराहरू हुन्छ नि, विशेष गरेर तपाईँहरू जस्तो युथहरूको बिचमा। केही स्किल सिकेर विदेश जाने प्लान थियो कि, अथवा विदेशमा गइसकेपछि त्यही पढ्ने, त्यही स्किल सिक्ने भन्ने प्लानमा हुनुहुन्थ्यो?
2: हजुर, त्यो स्किल्सहरूको बारेमा त त्यस्तो केही प्लान बनाएको थिएन दिदी। अब म चाहिँ ट्रेनिङ पनि गर्दै थिएँ, अब साथै यता क्लासहरू पनि लिँदै थिएँ, अनि म चाहिँ ब्याचलर चाहिँ क्लियर गर्छु अनि मास्टर्स गर्नलाई चाहिँ बाहिर जान्छु भन्ने त्यही अनुसारको प्लान चाहिँ बनाएको थिएँ दिदी। स्किल्सहरू त त्यस्तो केही सिकेको थिएन दिदी।
1: अनि तपाईँहरूको बिचमा, तपाईँहरू जस्तो युथहरू जो स्कुलका, कलेजका, युनिका स्टुडेन्टहरू हुनुहुन्छ, तपाईँहरूको बिचमा विशेष गरेर फ्युचरको बारेमा कस्तो कुरा हुन्थ्यो?
2: नेपालमा अब राम्रोसँग अब राम्रो जब पाउन कि अब राम्रै खत्रै पढ्ने हुनुपर्छ, अब
1: खतरा पढ्ने हुनुपर्छ, होइन खतरा पढ्ने प्लस अनि आफ्नो चिनेको मान्छे जसको जुन कम्पनी छ नि त्यहाँ जागिर गर्नको लागि नातादार पनि हुनुपर्छ होला।
2: हजुर, त्यस्तै छ अब अवस्था नै, जसरी भए पनि अब आफ्नो पढाइलाई अगाडि बढाउँदै अब आफ्नो घर परिवारको आर्थिक स्थिति पनि हेर्ने परिदिदी, त्यसको लागि अब धेरै जसोको चाहिँ अब प्लान चाहिँ अब विदेश जाने र पैसा कमाउने, त्यही त्यस्तै नै कुरा हुन्थ्यो दिदी।
1: है तेन्जिङ भाइ, तपाईँको के थियो प्लान बी यदि ब्रिटिस आर्मी जोइन नगरेको भए?
3: हजुर, म नि मास्टर्स पढ्दै थिएँ, मैले चाहिँ बिआइटी पढिरहेको थिएँ र मेरो प्लान पनि मास्टर्सको लागि नै बाहिर जाने थियो दिदी। मलाई चाहिँ वेबसाइटहरूप्रति इन्ट्रेस्ट थियो र म चाहिँ त्यही स्किल्सहरू सिकेर बाहिर ट्राई गर्छु र फ्रिल्यान्सिङहरू गर्छु भनेर सोचेको थिएँ दिदी।
1: ओके,
3: साथीहरूसँग भेट्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ रमाइलो गफगाफहरू हुन्छ र कहिलेकाहीँ चाहिँ सिरियस टक अब लाइफको बारेमा, किनभने उमेर पनि त भइसक्यो नि त अब।
1: ए हो र,
3: इन्डिपेन्डेन्ट पनि त।
1: गुड गुड, अहिले कति वर्षको तपाईँहरू?
3: म चाहिँ 20 इयर्स भयो दिदी।
1: 20 इयर्स। पारुहाङ भाइ कति वर्ष?
2: म चाहिँ 19 इयर्स।
1: एकदमै राम्रो, 20 वर्ष त पुगिसकियो नि, होइन अब यो भनेको त हामीले देशको लागि केही गर्नुपर्छ अनि आफ्नो घर परिवारको लागि भनेको पनि एकदमै राम्रो कुरा। तपाईँहरू दुवैजनाले मास्टर्स चाहिँ विदेशमै गर्ने प्लान थियो, होइन?
3: हजुर दिदी।
1: पारुहाङ भाइको फ्युचर प्लान के छ?
2: फ्युचर प्लान त दिदी अब बेसी अब ट्रेनिङ फेरि 9 महिनाको ट्रेनिङ चाहिँ मजाले अब राम्रोसँग पास भएर जाने दिदी, आफ्नो रेस्पेक्टेड रेजिमेन्टमा दिदी, करियरको लागि चाहिँ फोकस हुँदै अब राम्रो गर्दै जाने नै प्लान त्यही नै छ दिदी अहिलेको लागि।
1: जिन्दगीमा कहिलेकाहीँ भनेको जस्तो हुँदैन, होइन कहिले जिन्दगी एकदमै सहज रूपले अघि बढ्छ, कहिले अघि बढ्दैन, यो सुख दुःख भन्ने कुरा हुन्छ नै, होइन मान्छेको पनि एउटा राम्रो नराम्रो पाटोहरू हुन्छ, कोही मान्छे पनि 100% पर्फेक्ट हुँदैन र तपाईँको राम्रो गुड पक्ष भनौँ न स्ट्रेन्थ अथवा विक पोइन्टहरू तेन्जिङ भाइ तपाईँको के छ?
3: दिदी मेरो राम्रो पक्ष चाहिँ मलाई कम्युनिकेसन र टिमवर्क नै हो जस्तो लाग्छ दिदी। सानैदेखि टिम स्पोर्ट पनि खेलेर आएको थिएँ, बास्केटबल, त्यसले गरेर बाहिरको अरू नयाँ नयाँ साथीहरूसँग हेर्दाखेरि बोल्ने, राम्रोसँग बोल्ने, त्यसले गरेर कम्युनिकेसनहरू पनि राम्रोसँग राम्रै छ जस्तो लाग्छ। नराम्रो पक्षको कुरा गर्नु पर्दा चाहिँ कहिले काहीँ चाहिँ मोटिभेसन अलि ल्याउन सक्दिनँ कि जस्तो लाग्छ दिदी, त्यसमा चाहिँ म वर्क अन गरिरहेको छु। सुरु सुरुमा त्यस्तो हुन्थ्यो र त्यसमा चाहिँ अहिले वर्क अन गरिरहेको छु, अहिले चाहिँ त्यस्तो अलि फिल हुँदैन।
1: अनि त्यस्तै गरी हाम्रो पारुहाङ भाइको
2: मेरो अब राम्रो पक्ष भने दिदी म चाहिँ अब नयाँ मान्छेहरूसँग चाँडै घुलमिल हुन्छ जस्तो लाग्छ दिदी, अनि टिमवर्क टिममा पनि अलिक काम गर्न चाहिँ अब अलिक म चाहिँ सक्सेस टिमवर्क गर्न चाहिँ अलिक मलाई राम्रो लाग्छ दिदी। मेरो त्यसै गरी नराम्रो पक्ष भन्दा चाहिँ म चाहिँ अब कहिलेकाहीँ चाहिँ अलिक ओभर थिङ्किङ चाहिँ मेरो अलिक नराम्रो पक्ष जस्तो लाग्छ दिदी। फ्री टाइम हुँदा चाहिँ अलिक ओभर थिङ्किङहरू गर्दै बसिन्छ मेरो नराम्रो पक्ष लाग्छ।
1: अब त किन ओभर थिङ्किङ गर्नु पर्यो र होइन, र थिङ्क नै नगर्ने भन्ने पनि होइन, गर्नुपर्छ होइन, तर अत्याधिक मात्र पनि गर्नु भएन. तपाईँहरू दुवैजनाको नाम, एकजनाको तेन्जिङ शेर्पा, अरूको पारुहाङ. पारुहाङ भनेको मिनिङ चाहिँ तपाईँहरूको कम्युनिटीको एउटा राजाको नाम हो क्यारे, राजकुमारको. ओके, बडो गजबको नाम, मलाई खुब मन पर्यो तपाईँहरू दुवैजनाको. अब हामी यो कार्यक्रममा एउटा सिम्पल रिडल पनि खेलौँ. तपाईँहरू अब नेपालदेखि आउनुभएको, तपाईँहरूलाई नेपाली कुरा त पर्फेक्ट छ होइन
3: दिदी?
1: राम्रो छ नि, तपाईँहरू नेपालमा एकदमै अभ्यस्त भइरहेको मान्छे होइन. तपाईँ हामी सबैले एकदमै धेरै मात्रामा प्रयोग गर्छौँ नि इङ्ग्लिस वर्डहरू होइन, हामी अक्सिजन, कम्प्युटर, मोबाइल, पेट्रोल भन्छौँ है, ब्याङ्क भन्छौँ होइन, यस्तो थुप्रै इङ्ग्लिस वर्डहरू है. अब यो इङ्ग्लिस वर्ड मध्ये एउटा म तपाईँहरूलाई सोध्छु, किबोर्डलाई नेपालीमा के भनिन्छ? के भयो?
3: मलाई चाहिँ थाहा भएन दिदी, पारुहाङलाई थाहा छ दिदी?
1: पारुहाङ भाइ, ठिकै छ, ठ्याक्कै भएन होइन, अलिअलि के होला त, अब 100% नभए पनि होइन, यसको 50% अथवा 30% के हुनसक्छ?
3: यसलाई किबोर्ड नै भन्छ कि दिदी?
1: किबोर्ड होइन, हो किबोर्डलाई, यसको नेपाली वर्ड छ. अब तपाईँभन्दा पछिको दुईजना अब नेक्स्ट विक आउने हाम्रो तपाईँकै नम्बरीहरूलाई सोध्छु ल यो. ओके, तपाईँ हामी सबैले पैसा राख्ने भनेको ब्याङ्कमा हो होइन, ब्याङ्क भनेको हाम्रो हजुरबा हजुरआमाहरूले पनि त्यो ब्याङ्क शब्द परिचित हुनुहुन्थ्यो होइन. ब्याङ्कलाई नेपालीमा के भनिन्छ? नेपालमा बैङ्क भनिन्छ नि होइन, बैङ्क. ओके, यो नेपाली वर्ड होइन. ओके, ठिकै छ, होइन वरि छैन, तपाईँहरू मात्र होइन, यहाँ त सबैजना यस्तै हुन्छ भाइहरू, वरि छैन यसको लागि होइन. ओके, अब यो नेपाली शब्द हामी पछि सोध्दै गरौँला, तर तपाईँहरूलाई एउटा चाहिँ आउँछ होला, प्रेसर कुकरलाई नेपालीमा के भनिन्छ? प्रेसर कुकरमा तपाईँ हामीले भात पनि पकाइयो कहिलेकाहीँ होइन, अनि मासुको परिकारहरू पकाएर खाइन्छ, दाल पकाइन्छ है, अरू पनि पकाइन्छ यसमा. खाना पकाउन आउँछ हाम्रो तेन्जिङ भाइलाई? पारुवाङ भाइ, तपाईँलाई कतिको आउँछ? खाना तपाईँले मिठो पकाउनुहुन्छ होला, प्रेसर कुकरमा त पकाउनु भयो होला होइन? ओके, यो यतिकै राखौँ हुन्छ? ओके, नेक्स्ट टाइम पनि तपाईँहरूको नम्बरीबाट उत्तर आएन भने म भन्दैहाल्छु. अब नेपालीहरूको एकदमै प्रचलित उखानहरू छ, एकदमै लोकप्रिय नेपाली उखानहरू छ कि, यो नेपालीहरूको यस्तो राम्रो राम्रो उखान छ कि, जस्तो कि बाँदरको हातमा नरिवल भनेको, यसको मिनिङ के हुनसक्छ?
3: बाँदरको हातमा नरिवल भनेको चाहिँ दिदी, कुनै पनि नयाँ कुरा अथवा त्यो कुरा पनि धेरै बेरसम्म नटिक्ने, कि त उसले समाजले कि त फुटिहाल्ने, कि त बिगारिहाल्ने.
1: यो चाहिँ तेन्जिङ भाइको एन्सर होइन? पारुवाङ भाइ, तपाईँको विचारमा के लाग्छ बाँदरको हातमा नरिवल?
2: मेरो विचारमा पनि दिदी त्यही नै हो, अब कुनै पनि केही चिज दियो भने चाहिँ त्यो जो जो मान्छेलाई दियो त्यो मान्छेको हातमा चाहिँ अब धेरै सम्म नरहने, फुटाइहाल्ने कि हराइहाल्ने.
1: हो, यो साधारण भाषामा होइन,
3: उनीहरूले जति नै पद पाए पनि त्यो पदको सही उपयोग.
1: गुड, बहुमूल्य वस्तुको महत्व नबुझ्ने होइन, सही कुरा. अब तपाईँहरूको एन्टरटेनमेन्ट प्याकेज पनि हुन्छ नि त्यहाँ होइन? ओके, यो समयमा तेन्जिङ भाइ तपाईँको एक्स्ट्रा स्किल के देखाउनुहुन्छ? गाउने, कविता भन्ने, अथवा भाषण गर्ने, अथवा कुनै क्यारिकेचर के छ भाइ तपाईँको, जोक सुनाउने?
3: म चाहिँ यस्तो यो भन्ने कुरामा भन्दाखेरि दिदी, म यस्तो स्पेसिफिक चाहिँ छुइनँ दिदी, तर नम्बरहरूले अब गीत गाउनुहुन्छ, हाम्रो पिएसक्युजीहरूले नि कहिलेकाहीँ आएर हामीलाई पिएसपिसी सापहरूले आएर इन्टरटेन गर्नु र हामीले गरेको बेला चाहिँ दिदी म चाहिँ नम्बरहरूसँग डान्स गर्छु दिदी.
1: कस्तो प्रकारको डान्स गर्नुहुन्छ तेन्जिङ भाइ? कल्चरल टाइपको अथवा हेभी मेटल गीतहरूमा, अथवा हेड स्पिनिङ टाइपको डान्स हुनसक्छ होला होइन?
3: त्यस्तो स्पेसिफिक चाहिँ होइन दिदी, टिपिकल नेपाली अब हामीले जब गीत बज्छ त्यस्तो त्यो स्पेसिफिक त्यो नेपाली नै भनेर
1: नेपाली
3: हजुर त्यो राम्रो चाहिँ त्यो दिदी तर मलाई चाहिँ त्यो स्पेसिफिक चाहिँ आउँदैन हामी चाहिँ म चाहिँ ग्रुपमा सबैजना नाचेको बेला सँगै नाच्नेवालामा चाहिँ परेको थिएँ
1: गुड त्यो त झन् राम्रो हो नि भाइ ग्रुपमा होइन हामी एकदमै राम्रो प्रोफेसनल होइन केही होइन होइन अलिकता म्युजिक आउन साथ खुट्टाहरू स्वत स्फूर्त रूपमा अघि बढ्छन् होइन त अनि हाम्रो पारुहाङ भाइ तपाईँको एक्स्ट्रा स्किल के छ
3: हजुर म पनि अब त्यस्तो केही स्किल त छैन दिदी तर म पनि त्यही डान्सहरू चाहिँ त्यही अगाडि नम्बरले भन्नुभयो जस्तै ग्रुपमा डान्सहरू चाहिँ गर्छु दिदी अनि
1: भाइहरू तपाईँहरूसँग एकदमै मिठो कुराकानी भयो तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद
4: थ्याङ्क यू दिदी हजुरलाई नै हामीसँग यस्तो रमाइलो बसबास गर्नुभयो हामी दुवैजनाको कुराहरू सुनिदिनु भयो लागि थ्याङ्क यू
1: यो त हाम्रो खुसीको कुरा हो भाइहरू तपाईँहरू जस्तै अन्य भाइहरूसँग पनि हामी फ्युचरमा कुराकानी गर्दै जान्छौँ थ्याङ्क यू बाई
4: थ्याङ्क यू दिदी
1: बाई

0: रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

मंगोलियन हार्ट का गायक राजु लामाको सर्वद प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ श्रोता। अब यो गीत पछि भने हामी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौँ। हामीलाई केही साथीहरूले सम्पर्क गर्नुभएको छ। यसै क्रममा खेलमती लिम्बू हुनुहुन्छ, सेवारो जोडले रूपाजी, साँझको कार्यक्रम गौँधुली सुनेर म पनि एकदमै मिठा मिठा गीतहरू सुनेर इन्जोय गरिरहेको छु, र अहिले भने नेपालको खबरले मनै छिया छिया हुन्छ, के गर्नु, केही गर्न सकिँदैन रहेछ भन्नुभएको छ। तपाईँले जस्तै यहाँ नेपाललाई सम्झिनेहरू धेरै हुनुहुन्छ खेलमतीजी। नेपालमै अहिले हामीले विभिन्न सोसल मिडियाबाट पनि नेपालकै खबरहरू तपाईँले जुनसुकै वेबसाइट अथवा भनौँ न प्राय गरेर तपाईँले यहाँको टेलिभिजनमा पनि हिजोदेखि त्यो न्युजहरू आइरहेका छन्, अनि जताततै तपाईँले नेपालकै खबरहरू पढिराख्नु भएको छ, देखिराख्नु भएको छ, अनि के गर्ने यस्तै छ। अब त्यस्तै गरी हाम्रो कैलाश भाइ हुनुहुन्छ ननिटन युकेबाट, उहाँले पनि साँझको कार्यक्रम गोधुली सुनेर इन्जोय गरिरहेको छु दिदी, यदि समयले साथ दिन्छ भने दीपक लिम्बूले गाउनुभएको एउटा गीत सुनाइदिनुहोस् न भन्नुभएको छ। आउनुहोस् म उहाँको लागि दीपक लिम्बूले गाउनुभएको एउटा गीत सुनाउँछु। दीपक लिम्बूलाई साथ दिनुभएको छ अनु चौधरीले, र यो गीत सुनाउँदै आजको यस कार्यक्रमबाट म पनि छुटिन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्, र भोलि भने हामी काठमाडौँको सौगातमा भेट्नेछौँ, र भोलि बिहान काठमाडौँको सौगातमा भेटौँला। अहिलेको लागि भने म पनि छुटिन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। नमस्ते, बाई।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: संयुक्त राष्ट्रसंघका आपतकालीन सहायता संयोजक टम फ्लेचरले पूरै शक्ति लगाएर नेपालमा राहतको काम अघि बढाइएको बताउनु भएको छ। सन्देश जारी गर्दै संयोजक फ्लेचरले नेपालका परराष्ट्र मन्त्री श्री शेर खनालसँग निकट रहेर समन्वय गरिरहेको भन्दै सके जति सहायता लिएर आउने बताउनु भएको छ।
4: Across the UN family and our NGO partners that are now getting health, medicine, water up on the road and to those communities who need them, I'll go now and join the group of the leaders from HQs across the humanitarian community, again, UN agencies, NGOs and partners, bringing that work together. Overnight, I released 2 million from the emergency fund, and I've been in very, very close touch with the foreign minister through the day to make sure we're aligned with the government. It's a massive, massive response needed, and a massive response will come. This is what we do.
3: उहाँका अनुसार जिनेवाबाट क्राइसिस रेस्पोन्स टिम परिचालन भएको छ। यस्तै बेलायतका राजा र रानीले नेपालको बाढीले पुर्याएको क्षतिलाई लिएर पीडा व्यक्त गरेका छन्। राहत र उद्धार जारी रहेका बेला बेलायतले नेपाललाई 50 लाख पाउन्ड आपतकालीन सहायता दिने भएको छ। प्रधानमन्त्री एनडी प्रणहमले नेपालमा वृहत सहयोग प्याकेज दिने घोषणा गर्नुभएको हो।
5: These are such distressing scenes coming out of Nepal, and we feel for the people there and everything that they're going through at this moment in time. Such devastation of communities and already, sadly it seems, such huge loss of life. In the past, Nepal has been there for Britain in our hour of need, and we will be there for Nepal in its hour of need.
3: रसुवाको टिमोरेमा बाढी छलेर भाग्न सफल भएका भन्सार अधिकृतले रातभर जंगलको टहरामा प्रतीक्षापछि सफल उद्धार भएको सुनाएका छन्। भन्सार अधिकृत कबीर गैरीले भाग्न सकेका बाँचे पनि नसकेका सबैलाई बाढीले बगाएको देखेको बताउनु भएको छ।
6: अनि हामीले चाहिँ बाघ बाढी आयो भन्न मात्रै भयो, त्यसपछि जो जो साथीहरू माथि उकालोतिर चढ्नुभयो उहाँहरू बाँच्नुभयो, जो जो साथीहरू उकालो चढ्न सक्नु भएन उहाँहरू चाहिँ बित्नुभयो। सिधा कुरा भन्दा त्यसपछि बाढी आइसकेपछि जति जति मान्छेहरू माथि उकालो चढ्नुभयो उहाँहरूलाई चाहिँ अहिले अब कतिपय अलिकति एक्सेसवालाहरूले आफैले हेलिकप्टर चार्टर गरेर गए, कतिपयलाई अब अहिले हामीलाई चाहिँ नेपाली सेनाले हेलिकप्टर गरेर यहाँ हामी त्रिशुलीमा आएका छौँ होइन। अब मैले अघि देखेअनुसार चाहिँ त्यहाँको अनुमानित अवस्था चाहिँ मानवीय क्षति भनेको जति भागे भनेको 200 भागे होला बढीमा, त्योभन्दा अरू जति मान्छे हुन्थ्यो त्यहाँ बाँकी त्यो सबै मानवीय क्षति छ। घर टहरा कुनै पनि बाँकी छैन होइन, सशस्त्रको ब्यारेक बाहेक अरू कुनै पनि घर टहरा बाँकी छैन, त्यहाँ टोटल्ली आलोलेदोले भरिएको छ, त्यो चाहिँ बगर भइसक्यो अहिले।
3: रसुवाको अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ। सुरुङमा फँसेका 100 जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न जुटेको सेनाले स्पष्ट पारेको छ। नम्बर 1 सेकेन्ड मुम्बई ट्याक्टिकल हेडक्वार्टर त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमान्डमा रहेको सैन्य टोली उद्धारमा खटिएको हो। यस्तै सिक्युआरटी धुन्चे ब्यारेक रसुवाबाट सहसेनानी अभिषेक शाहीको कमान्डमा खटिएको टोलीले स्याफुरवेसी, टिमुरे, मैलुङ, ठुलो हाकु र हाकुवेसीका विभिन्न स्थानबाट थप 533 नागरिकलाई सुरक्षित स्थानमा सारेको छ। बाढी प्रभावित नदी किनारामा नजान प्रहरीले सबैलाई आग्रह गरेको छ। प्रहरी प्रवक्ता टिआइजी अभिनारायण काफ्लेले नदी किनारमा जोखिम रहेका कारण नजान भन्नुभएको हो। उहाँले उद्धार कार्य जारी रहेको भन्दै मृतकको शव व्यवस्थापन र हस्तान्तरणको काम पनि सुरु भएको बताउनु भएको छ।
7: बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छौँ। अहिलेको अवस्थामा नागरिकहरूलाई नदी तथा खोलाको किनार, बाढी प्रभावित क्षेत्र र जोखिमयुक्त स्थानमा नजान तथा नेपाल सरकार तथा सुरक्षा निकायबाट जारी सूचना र निर्देशन पालन गर्नुहुनका साथै आधिकारिक सूचना बाहेक अन्य गलत अफवाह फैलिने खालको मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, डिपफेक जस्ता सूचनाहरू सम्प्रेषण नगर्नुहुन अनुरोध गर्दछौँ।
3: रसुवा त्रिशुली गरुडरमा आएको भीषण बाढीका कारण निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनामा कार्यरत 338 कर्मचारी तथा कामदार सम्पर्कविहीन छन्। 675 मेगावाट क्षमताका 13 जलविद्युत आयोजनामा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानले जनाएको छ। इपान अध्यक्ष मोहन कुमार डागी
8: निजी क्षेत्रबाट निर्माण भइरहेका
2: आयोजनाहरू जो नौवटा आयोजनाहरू प्रभावित भए ती नौवटा आयोजनाहरू मध्ये 338 जना त्यसमा भएका कामदारहरू र मानिसहरू चाहिँ सम्पर्क बाहिर रहेका छन् र 212 जना उद्धारको पर्खाइमा रहेका छन्। यसो गर्दाखेरि झन्नै झन्नै 550 मानिसहरू चाहिँ अहिलेसम्मको रेकर्डमा अहिले आजको अहिले अहिले यो मितिसम्मको रेकर्डमा प्रभावित भएका छन्। मिसिङ भएका 338 भयो र उद्धारको पर्खाइमा रहेका 212 जना रहेका छन्।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: SBS गोर्खा रेडियो
1: कुराकानी गर्नको लागि एक एक्सपर्टलाई मैले कार्यक्रममा ल्याउन सफल भएको छु. इन्टरनेसनली रिकगनाइज क्लाइमेट एन्ड ग्लेसियर पोलिसी एन्ड स्ट्राटेजिस्ट हुनुहुन्छ र इन्टरनेसनल सेन्टर फर ग्लेसियरको अवधारणाकार यानि कि कन्सेप्ट डेभलपर एडिपी कन्सेप्ट लेभल स्टडी टिमका लिडर हुनुहुन्छ अरूप रजौरियाजी. उहाँलाई बिएबिएस गोर्खा रेडियोमा स्वागत छ. अरूपजी नमस्ते, स्वागत छ यहाँलाई. हेलो अरूपजी, मलाई सुन्नु भएको छ?
2: हेलो
1: हजुर, मलाई सुन्नु भएको छ?
2: एक मिनट है, राम्रोसँग आवाज आएको छैन,
1: सुन्नुभयो?
2: थ्याङ्क यू.
1: ओके, अब तपाईँको बारेमा मैले हाम्रो श्रोतालाई जानकारी गराइसकेको छु. तपाईँले के गर्नुभयो, तपाईँको भनौँ न अब यस क्षेत्रको दक्षताको कुरा गरिसकेँ. इन्टरनेसनल रिकगनाइज क्लाइमेट एन्ड ग्लेसियर पोलिसी स्ट्राटेजिस्ट हुनुहुन्छ. देशमा त होइन विदेशमा तपाईँको ठुलो नाम छ. यही अनुभव पढाइले गर्दाखेरि तपाईँको ख्याति चारैतिर छ. अब भनिदिनुहोस्, यो भोटे कोसीमा आएको अचानकको बाढी के कस्तो प्रकारले भएको हो? तपाईँले मलाई अघि जानकारी दिए अनुसार ग्लफ ग्लेसियर लेक आउटबर्स्ट फ्लड पनि हुनसक्छ अथवा अरू पनि हुनसक्छ भन्नुभएको थियो. तपाईँको विचारमा अहिले के होला प्रारम्भिक स्टेजमा?
2: थ्याङ्क यू विनोद, तपाईँलाई धन्यवाद मलाई मेरो ओपिनियन सोधेकोमा. तर मेरो चाहिँ अलिकति अङ्ग्रेजी र नेपाली मिक्स भएर
1: हुँदैन. हाम्रो श्रोतालाई सजिलै पर्छ. तपाईँले झन् टेक्निकल वर्डहरू चाहिँ अङ्ग्रेजीमा भनिदिँदाखेरि अलिक बयान पनि गरिदिनु होला. एनिवे, यो बाढीको बारेमा अलिकति इन्फर्मेसन तपाईँले जे जस्तो पाउनु भएको छ भन्नुहोस् न हामीलाई प्लिज.
2: अब अहिले अहिलेको प्रिलिमिनरी इन्फर्मेसन अनुसार बिहान तपाईँको र मेरो कुरा हुँदाखेरि चाहिँ यो डिसेरी भन्छ नि, उसबाट टाढाको पहिरो गएर खोला बन्द हुने त्यो भन्ने शङ्का पनि थियो. तर जुन म्याग्निट्युडको फ्लड आइरहेछ यो चाहिँ अहिले के देखिन्छ भने यो कि ग्लेसियर लेक आउटबर्स्ट हो कि सुप्रा ग्लेसियर लेक आउटबर्स्ट. अब ग्लेसियर लेक आउटबर्स्ट भनेको श्रोताहरूले के भने यो ग्लेसियरहरू ओभर द इयर्स भएको त्यहाँ मुनि पानी जमिरहेको हुन्छ. अहिले ग्लोबल वार्मिङले गरेर माथिको ग्लेसियरहरू माथिको आइस पग्लिन्छ र अलिकति चेन्जेस भयो भने अनि भाट लाएर त्यो ड्याम फुट्या जस्तो गरेर हजारौँ वर्षको पानी चाहिँ एकैचोटि आउँछ. त्यसलाई ग्लेसियर लेक ब्रस्ट आउटबर्स्ट फ्लड भनिन्छ. सुप्रा ग्लेसियर लेक आउटबर्स्ट भनेको चाहिँ जहाँ ग्लेसियर लेक छ तर पानी नै देखिन्छ, एक पोर्सन चाहिँ पग्लिसकेको हुन्छ. अनि त्यसलाई चाहिँ त्यो फुट्नलाई कि ल्यान्डस्लाइड आउनु पर्यो कि हेभी रेन आउनु पर्यो कि नेचुरल ऊ कजेजहरू हुनु पर्यो. र अहिले मैले प्रिलिमिनरी बुझ्दाखेरि त्यो एरियामा रेनफल पनि धेरै भएको रहेछ. तर वान इन्ट्रेस्टिङ पोइन्ट चाहिँ के छ भने हिजो 2:52 जाँदा बिहान टाइममा यो पेरिफेरी भए नेपाल र चाइनाको बोर्डरमा चाहिँ 4.4 अर्थक्वेक गएको छ.
1: ए 4.4 म्याग्निट्युडको, ओके.
2: त्यहाँ अब त्यो स्पेसिफिक ठाउँ चाहिँ
1: ओके, तपाईँ स्पेसिफिक ठाउँ भन्दै हुनुहुन्छ?
2: म भन्दैछु चाहिँ सियाङ नेपाल बोर्डर रिजन.
1: ओके, सियाङ
2: तपाईँको ल्याटिट्युड लन्जिट्युड हेर्ने हो कि 28.5/85.5 फ्रजाइल सिचुएसनमा चाहिँ अलिकति हल्यो भने त भट्ट गइहाल्यो अरे, किनभने ओभर द इयर्स विथ ग्लोबल वार्मिङ उसको ब्ल्याक कार्बन जुनको इन्डिया र पाकिस्तानको एग्रिकल्चर रेजिड्यु बर्न भएर आएको र हिमालमा डिपोजिट हुन्छ. हाम्रो हिमालको कस्तो ग्लेसियरको कस्तो प्रब्लम भइरहेछ भने 20-25% त ओभरअल ग्लोबल वार्मिङले पग्लेको छ.
1: ओके, हाम्रो ग्लेसियरै पग्लेको छ. यो चाहिँ टप लेभल मात्र होइन, भित्रभित्र जुन चाहिँ सेडिमेन्टेड ग्लेसियरहरू पनि पग्लिसकेका छन्
2: त्यहाँबाट. अब त्यो एग्रिकल्चर बेसी बर्निङ हुन्छ,
1: ओके,
2: एग्रिकल्चर बेसी बर्निङ पन्जाबमा
1: भन्नुहोस्
2: पाकिस्तानी प्लेन्ट यो चाहिँ मेकनाइज फार्मिङबाट सुरु भएको छ. पहिला पहिला हाम्रो गाउँमा पनि त्यसले काट्थ्यो, अब अहिले हार्भेस्टरहरू युज भयो, गर्दाखेरि 6 इन्ची 8 इन्ची 10 इन्ची त्यो बालीको धानको त्यही हुन्छ. अनि गाउँलेहरूले के अब प्रोफेसनल फार्मिङ फार्मर्सहरूले के गरिदिन्छ, त्यो आगो लगाइदिन्छ.
1: हो, पराली बाल्ने भनेर भन्छ, पराली होइन,
2: पराल बाल्ने होइन, खेतमै बाल्ने,
1: खेतमै बाल्ने. ओके,
2: खेतको चाहिँ ब्ल्याक कार्बन, द्याट इज कल्ड कार्बन, जुन काठमाडौँमा कुवालो भन्छ, यो भन्छ, काठमाडौँको पोल्युसन डज नट इभन कन्ट्रिब्युट 5% टु द्याट. इट्स अल कमिङ फ्रम इन्डियाको प्लेन्सबाट, नर्थ इन्डियन प्लेन्सबाट, बिहान पन्जाबबाट यो गएर हिमालमा ब्ल्याक कार्बन भएर डिपोजिट हुन्छ. त्यसले के गर्छ भने ज्याकेट लगाएको जस्तो इफेक्ट हुन्छ. सो युनिभर्सली त अलमोस्ट 25% ग्लेसियर त हाम्रो ग्लोबल वार्मिङले पग्लिँदै रहेछ. यो ब्ल्याक कार्बनले, साउथ एसियन ब्ल्याक कार्बनले 20-25% गर्दा हाम्रो 50% ग्लेसियर
1: गर्छ.
2: अनि ग्लेसियर पग्लेपछि के हुन्छ, यो ट्रिगर अहिले भर्खर ब्रड पिक्समा के भयो, त्यो एभलान्स कसरी आयो, इट्स अल ड्यु टु जुन फ्रिक्वेन्सी अफ एभलान्सेसहरू आइरहेछ, ग्लेसियर लेक आउटबर्स्ट भएको छ. अहिले 10-15 वर्षमै नेपालमा रिपोर्टेड 45 भइसक्यो ग्लेसियर लेक आउटबर्स्ट.
1: मतलब पुरानो रेकर्ड भन्दा अहिले चाहिँ यसको फ्रिक्वेन्सी चाहिँ बढ्दो छ, हैन,
2: बढ्दो छ.
1: ओके,
2: अब पहिला भोटेको चाहिँ बाथ्यो, अब मैले 2003 को जब म प्रोजेक्ट डाइरेक्टर थिएँ, इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट भन्ने गाउँमा, धुम भन्ने गाउँमा चाहिँ पुरानो पुरानो ठुल्ठुलो चाइनिज ट्रकहरू, मसिनेरी, बुलडोजरहरू थियो. अब त्यहाँ बाटो नै छैन, कहाँबाट आयो भने त्यो बेलामा यो क्लाइमेट चेन्ज पनि इस्यु थिएन, देश रिट्रिट पनि इस्यु थिएन. अनि त्यहाँ बुझ्दाखेरि गाउँलेहरूले त्यसलाई चाहिँ चिया बनाउन, पन्चरो बनाउन, कुकुरी बनाउन त्यहाँको फलाम लाने रहेछ. त्यो ट्रक र बुलडोजरहरू चाहिँ चाइनाबाट बगाएर ल्याएर
1: बाटो नबाटोमा, बाटो नभएको ठाउँमा त्यहाँ चाहिँ बुलडोजर र ट्रकको चाहिँ डिपोजिट भएको चाहिँ कहाँबाट भन्दाखेरि ग्ले यो चाहिँ फ्लडले, फ्ल्यास फ्लडले ल्याएको रहेछ.
2: अनि त्यहाँबाट अब यस्तो इन्सिडेन्ट, अब जुन अहिले भर्खर मैले इन्फर्मेसन पाइरहेको छु, हेलो,
1: म सुन्दैछु, सुन्दैछु, भन्नु,
2: सुनिरहनु भएको छ,
1: सुनिरहेको छु.
2: अनि संसारभरिकै श्रोताहरूले नै सुनिरहनु भएको छ कि क्लियर छ कि छैन,
1: एकदम क्लियर छ, तर बेला बेलामा ड्रप भएको छ, दर्जन माछ, तपाईँले भनेका कुराहरू, तपाईँ एक्सपर्टको चाहिँ ओपिनियनहरू सुन्दै सुन्दै हुनुहुन्छ, ल प्लिज क्यारी अन. ओके,
2: अनि अब यसमा चाहिँ यो फ्रिक्वेन्सी बढी नै भइरहेछ. अब यो हेर्दाखेरि दिस इज नट अ मेजर थिङ, अब यो एउटा यति भनौँ हाम्रो पर्सपेक्टिभमा सानो नै ग्लेसियरले चाहिँ यति ड्यामेज गर्यो नि. अहिले भर्खर बलेकोदेखि त्रिशुलीमा 3 पक्की पुल बगाइसकेको छ.
1: ओहो, अब लेटेस्ट अपडेट यो
2: त्यो पाएको अहिले, होइन, अब उतापट्टि 2-3 हाइड्रो पावरहरू ड्यामेज भएको छ भने उता विदुरको पुल पनि उडाइसक्यो अरे.
1: ओके,
2: त्यहाँ अब अघि मैले एउटा क्लिप हेरेको थिएँ, त्यो ठुल्ठुलो ट्रक कन्टेनरहरू सलाइको बट्टा घुमेको जस्तो गरेर खोलामा घुमिरहेको फोर्स भन्नुहोस् त,
1: एक्ज्याक्टली.
2: अब मलेखुको त्यत्रो त्यो धादिङ, मलेखु त्यो धादिङ जाने पुल पनि बगायो भनेर सुनि. अब दिस इज अल हेयरसे हो, आधिकारिक रूपमा के पनि आएको छैन, बट ड्यामेज हेज बिन भेरी इन्टेन्सिभ र यसको चाहिँ रिकन्स्ट्रक्सन इज गोइङ टु टेक लट अफ टाइम. इट्स जस्ट होप देयर इज नट मच लस अफ ह्युमन लाइफ, बट द वे वेन वी सी इट, ह्युमन लाइफहरू पनि यो तल डाउनस्ट्रिममा चाहिँ गभर्मेन्ट एकदम इफेक्टिभ वार्निङ गरेर मान्छेहरू ऊ भयो, तर जुन यो फर्स्ट उसमा आयो 10 बजेतिर बिहानको, त्यसमा चाहिँ धेरै जनधनको चाहिँ ऊ क्षति भएको छ भनेर रिपोर्ट
1: ओके अरूपजी तपाईँलाई सोधिहालौँ मैले पनि पढ्दैछु तपाईँसँग कुराकानी गर्दा गर्दा नयाँ अपडेटहरू के आइरहेको छ भनेर अब यो बाढीको जोखिम चाहिँ सुस्तासम्म रहन सक्ने अहिले अनुमान गरेको छ होइन त्यसले भन्दा मतलब इट्स ह्युज थिङ त्यसले गर्दाखेरि अब हाम्रो देशले र अन्तर्राष्ट्रिय समुदायले पहिला के गर्नुपर्ने थियो यसलाई चाहिँ मिटिगेट गर्नको लागि र ओके पहिला जे गरेको थियो त्यसमा चाहिँ अझै सुधार गर्नुपर्ने के हुन् र अब इन फ्युचर हामीले नेपालले खेल्नुपर्ने रोल के हो छोटकरीमा भन्नुहोस् न प्लिज पहिलादेखि
2: यसमा के छ भने नेपाल जस्तो अविकसित देशको कन्ट्रिब्युसन इज मिनिमल हामी अलमोस्ट हामीले 0.4% मात्र ग्रिन हाउस ग्यास इमिट गर्छ तर कन्सिक्वेन्सेस कसले बढ्छ भने कसले बढ्छ हामीलाई चाहिँ यसको जम्मै जनधन क्षति हामीले व्यवहार्नु पर्छ दुई तिन हप्ता अगाडि यस्तै जुनेजो भन्ने ठाउँ अलास्कामा यस्तै ग्लेसियर लेक आउटबर्स्ट
1: ओके
2: जस्तो अमेरिकाको इन्फ्रास्ट्रक्चर छ रिकभरी छ जुन गर्दाखेरि देयर आर ओन्ली वान अर टू ओ लस अफ ह्युमन लाइफ आई एम नट श्योर इभन द्याट ह्यापन्ड
1: या
2: तर इट वाज अ मेजर ग्लेसियर लेक आउटबर्स्ट इन अलास्का तर दे ह्याड द रिसोर्सेस अब अहिले हाम्रो चार पाँचवटा आर्मीको हेलिकप्टर उडिरहेको छ प्राइभेट सेक्टरको उडिरहेको छ तर त्यो वी आर सम अफ द बेस्ट रेस्क्युअर्स इन द आर्मी एन्ड द पुलिस तर त्यो इज द्याट इनफ किन यसको त यो त हामीले गरेको होइन नि अब द कस्ट रिकभरी कस्ट विल बी विल गो रिकभरी एन्ड रिकन्स्ट्रक्सन विल गो इन टु बिलियन्स अफ डलर्स यो कसले गर्ने हामीले पल्युट गरेर चाहिँ हिमालको हिउँ भएन त यो सन्दर्भमा मैले 3 वर्षदेखि मेरो कन्सेप्ट चाहिँ वी निड एन इन्टरनेसनल सेन्टर फर ग्लेसियर्स किन यो हाम्रो हिमाल मात्रको होइन यो द सेम थिङ इज ह्यापनिङ इन अलास्का दिस इज ह्यापनिङ इन पेरु दिस इज ह्यापनिङ इन द एटलस माउन्टेन दिस इज ह्यापनिङ इन अल माउन्टेन रेन्जेस
1: Okay.
2: This is happening in the Alps. तर अहिले मेजर के छ भने जुन हाम्रो हिन्दुकुश हिमाल छ त्यसमा चाहिँ हाम्रो पानीले 2 billion पिपललाई सस्टेन गर्छ मान्छे मात्र होइन कल्चर इको सिस्टम बायोडाइभर्सिटी हजारौँ वर्षदेखि अफगानिस्तानदेखि भियतनामको मिकोङ रिभर हिमालको पानी तर यो हामीले युएनकै डेटा अनुसार हामीलाई यो संसारले मतलब भनौँ ग्लोबल कम्युनिटीले नेपाललाई कमसे कम 2 billion dollars पर इयर दिनुपर्ने लेट मी करेक्ट यु नट एज इट इज एज रिपेट्रिएसन
1: ओके
2: अहिले उहाँहरूले कति दिन्छ थाहा छ तपाईँलाई पर क्यापिटल नेपालीको $3 भनेको यहाँ जाभा भन्ने कफी सप छ काठमाडौँमा एक कप कफीको पैसा हो
1: ओके
2: होइन
1: सो अब
2: दिस हेज टु बी इन्टरनेसनलाइज द गभर्मेन्ट हेज टु भेरी फोर्सफुल अहिले अहिलेको प्रधानमन्त्रीले गजबसित गर्नुभयो यत्रो क्राइसिस हुने बित्तिकै इमिडिएटली यी कल्ड हाई लेभल मिटिङ अफ सेक्युरिटी मिनिस्टर रिलेटेड अब कसरी गर् हाउ डु गो अबाउट भनेर होइन दिस इज अ भेरी पोजिटिभ स्टेप
1: गुड ओके अब
2: मैले इन्टरनेसनल ग्लेसियर सेन्टर मैले चाहिँ म टिम लिडर पनि थिएँ एसियन डेभलपमेन्टको चाहिँ कन्सेप्ट लेभलमा तर सबैमा गर्दाखेरि यो के भयो भने हेरको लागि हामीले आइएइए जस्तो आइपिसिसी जस्तो इन्टरनेसनल एटोमिक एनर्जीको जस्तो चाहिँ एउटा संस्था चाहियो इन्टरनेसनल यो ग्लेसियर्सहरूलाई मोनिटर गर्न
1: Right. अब इन्टरनेसनल सेन्टर फर ग्लेसियर
2: इन्टरनेसनल सेन्टर फर ग्लेसियर्स एन्ड पर्मफ्रोस्ट
1: ओके
2: अहिले पाकिस्तानमा हाम्रो निम्पुजाजीहरू हेभ बिन फॉलन विक्टिम टु पर्मफ्रोस्ट एन्ड ग्लेसियर रिट्रिट हो
1: ओके
2: तपाईँ त्यति फ्रिक्वेन्टली त एभलान्च दिज के टु काराकोरम इज अ भेरी हाई रिस्क रे तर नट दिस फ्रिक्वेन्टली नि यसरी हुने
1: ओके
2: किन हाम्रो शेर्पाज आर वान अफ द बेस्ट इन द वर्ल्ड उहाँहरूले त कहाँनिर म एकचोटि कुमाउँदै कहाँनिरबाट यु पहिरो आउँछ भनेर स्वाट स्वाट थाहा हुन्थ्यो
0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ हाम्रो खुसी हाम्रो काम हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ उत्पीडन डर धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन् तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ यो निशुल्क छ गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ

0: प्रायोरिटीमा हुन्छ र के एडभाइस हुन्छ भनिदिनुहोस् न, किनभने आई थिङ्क इट वी आर वे बिहाइन्ड इन टाइम होइन, किनभने इट्स ह्यापनिङ सो फ्रिक्वेन्टली एन्ड ऱ्याम्पान्ट कि यो चाहिँ अब एकपछि अर्को गर्दै गर्दाखेरि जीवधनको मात्र होइन कम्युनिटी होइन यो सब सिभिलाइजेसनलाई नै यसले चाहिँ असर पर्ने भयो। तपाईँले भने मुताबिक ह्युमन कल्चर इकोसिस्टम बायोडाइभर्सिटी यो होल रिजनलाई नै र संसारका विभिन्न ठाउँमा पर्ने भएपछि वाट क्यान यु एडभाइस देम इन वाट प्रायोरिटी प्लिज भनिदिनुहोस्।
1: थ्याङ्क यू, तर एउटा कुरा हामी पछाडि पढ्या भन्नु मिल्दैन यसमा विनोदजी, किनभने क्लाइमेट चेन्ज 25 वर्ष अगाडि कसैले पनि कुरा गर्दैन थियो।
0: ओके,
1: देयर इज नो साइन्स द्याट क्यान से यु डु दिस भनेर क्लाइमेट चेन्ज, जस्तो हामीले पुर्खेली हेर्ने भने बाढी कसरी बाढीबाट बच्ने घरेलुबाट कसरी बच्ने भन्ने त्यो ट्रेडिसनल नलेज हो, द्याट हेज बिन पास डाउन टु जेनेरेसन्स। ड्राउटमा भूपरीमा कसरी प्रेरीमा कसरी बाँच्ने भने ह्युमन ह्याभ गन थ्रु द्याट, बट क्लाइमेट चेन्ज भनेको यो लास्ट 25-30 इयर्सको
0: ओके,
1: सो त्यो ट्रेडिसनल नलेज छैन टु हाउ टु एड्रेस क्लाइमेट चेन्ज। सो म यसमा के भन्छु भने लर्निङ बाई डुइङ, यो कस्तो छ भने द पुअरेस्ट आर द मोस्ट भनरेबल हियर, किन हामीले त यो क्लाइमेट चेन्ज कहिले सुरु भयो 1860 जब चाहिँ स्टिम इन्जिन म्यानुफ्याक्चर भयो युकेमा, देन द एरा अफ इन्डस्ट्रियलाइजेसन स्टार्टेड अनि ग्लोबल वार्मिङ सुरु भयो। अब सर्टन लेभलसम्म त उसले पृथ्वीले एब्जर्ब गरिरहेको थियो त्यो सबै, जेको पनि टिपिङ पोइन्ट हुन्छ, अब टिपिङ पोइन्ट पुग्न ला, अब यसरी ग्लेसियरहरू ग्लेसियरले फर इक्जाम्पल खुम्बु लेक खुम्बु ग्लेसियर फुट्यो भनेदेखि त त्यो त इट इज सच ए ह्युज ग्लेसियर कि हाफ अफ पटना विल बी इन द बे अफ बङ्गाल, नेपालको त छोडिदिनुहोस्, विराटनगर यो हनुमाननगर ड्यामहरू त छोडिदिनुहोस्, it is that serious. That is why the originator of this concept of International Glacier Center.
0: And that's
1: अब यसमा मैले सपोर्ट त पाइरहेको छ, अब यस्तै यस्तै हो भने तपाईँको फ्रन्ट लाइन आउँछ, तर भोलि अलिकति भयो भनेदेखि यो चाहिँ पोलिटिकल फ्रन्ट लाइनमा आउँदैन।
0: तर
1: त्यसैले what needs to be done is sensitize people, sensitize ग्लोबल लिडर्स, अब जस्तो अब टर्कीमा कोप हुँदैछ कन्फरेन्स अफ पार्टिज अन क्लाइमेट चेन्ज, अब त्यस्तो ठाउँमा नेपाल सुड भेरी स्ट्रङली प्रेजेन्ट केसेस लाइक दिस, नट ओन्ली नेपाल, देयर आर अदर लो इन्कम इकोनोमिज वर एक्सपिरियन्स द सेम लाइक भुटान पाकिस्तान।
0: त्यो इन्टरनेसनल सेन्टर फर ग्लेसियर एन्ड प्रमाफोर्स भन्नु तपाईँले भन्नुभएको छ, त्यो सेन्टर चाहिँ नेपालमै हुनुपर्छ भन्ने तपाईँको जोरदार माग होइन त, अथवा चाहिँ यो चाहिँ
1: भिजन तपाईँ यो जोरदार, म त त्यो स्टडीको टिम लिडर हो, मैले नेपाली भएर नेपाल भन्ने बित्तिकै द्याट बिकम्स अ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट, इट विल बी द कन्ट्रिज द मेम्बर कन्ट्रिज द्याट विल डिसाइड
0: ओके
1: त्यो कहाँ हुन्छ भने
0: ओके,
1: उता पनि यस्तै सिरियस सेन्ट्रल एसियामा ताजिकिस्तान किर्गिस्तान काजिकिस्तानमा उनीहरूको प्रब्लम यहाँको भन्दा यहाँको त हामी कहाँ धेरै ग्लेसियर छ, उनीहरूको त ग्लेसियरै सिद्धिसक्यो, खानपानी नै हुँदैन हल्दिनमा,
0: भन्या मतलब ग्लेसियर सकिएपछि त हाम्रो अहिलेको यो हिमाली क्षेत्रमा पहाडी क्षेत्रमा भएको जुन चाहिँ अहिले हाइड्रोहरू बनिरहेको छ दे विल अल ड्राई आउट होइन त, भोलि पर्सि के बिजुली केले बिजुली निकाल्ने के पानी खाने त्यस्तो स्थिति पनि आउन सक्छ।
1: अब यही ट्रेन्ड भइरह्यो भने बाई 2030 नेपालको 80% ब्याक अफ द एन्भलोप डेटा हो अहिले 80% 70-80% अफ अल हाइड्रोज द्याट बिलियन्स अफ डलर्स ह्याभ बिन इन्भेस्टेड विल गो आउट अफ बिजनेस, पानी नै हुँदैन।
0: ओके अरूपजी, मेरो अलिक समयको उभाव तपाईँले हामीलाई एकदमै इन्लाइटन गरिदिनु भयो होइन, त्यसको लागि धन्यवाद छ। तपाईँ र मेरो कुरा सरकार व्यक्तिको खानमा पुगोस् सरकारको खानमा पुगोस् र अलिकति तादुरका साथमा अगाडि बढुन् त्यो हाम्रो शुभकामना छ अथवा चाहिँ हाम्रो इन्करेजमेन्ट छ। इन द मेन टाइम अघि तपाईँले

0: कार्यक्रम रेन्जको कुरा गर्नुभयो, ब्रड पिकको कुरा गर्नुभयो, आज संजोगको कुरा हो। हाम्रो प्यारा निम्स भाइ नेपालका हिरो, विश्वका हिरो, ब्रिगेड अफ गोर्खाजका हिरो होइन, को अन्त्येष्टि छ बेलायतको मिल्टन एभी ब्लान्डफोर्ड फोरममा जुन चाहिँ डोरसेटमा छ, तपाईँले पनि उहाँलाई फलो गरिरहेको व्यक्ति हुनुहुन्छ। आजको यो फ्युनरल सर्भिसमा हामी जान सकेनौँ तर हाम्रा रिप्रेजेन्टेटिभ पुग्नुभएको छ, धेरै गोर्खाली परिवारहरू र विश्व प्रसिद्ध व्यक्तिहरूको त्यहाँ चाहिँ आगमन छ। तपाईँको तर्फबाट दुई शब्द बोलिदिनुहोस् न यो समयमा प्लिज।
1: हाम्रो निम पूर्जा पनि एक दुईचोटि यस्तोमा पुरा भाव हो, उहाँसँग एउटा कटारी प्रिन्सेस पनि आसमा भन्ने हुनुहुन्थ्यो, सँगै क्लाइम गर्नुहुन्थ्यो, उहाँसँग नै मेरो चाहिँ दुई चारचोटि इन्टरेक्सन भयो। यो ग्लेसियर उहाँले नै चाहिँ आई ट्राभल अल नर्थ पोल टु साउथ पोल एन्ड एभ्रिवेयर इट इज रिट्रिटिङ, वाट डु यु डु भनेर भन्दा मैले दिस इज वाइ आई एम एडभोकेटिङ एन इन्टरनेसनल सेन्टर क्लेचर्स भने। मलाई चाहिँ भित्री मनमा के लाग्छ भने जुन त्यो ब्रड पिकको चाहिँ एभलान्स आयो द्याट इज क्लाइमेट इन्ड्युस्ड हो, किन त्यो पर्टिकुलरली कार्यक्रममा कस्तो छ भने त्यहाँ पर्माफ्रोस्ट भन्छ। पर्माफ्रोस्ट भनेको जुन आइसले ढुङ्गाहरूलाई बाँधेर राख्छ नि त्यसले पर्माफ्रोस्ट भन्छ। जब आइस पग्लिन्छ ढुङ्गा छ अनि तल ओर्लिहाल्छ। नेपालमा त्यतिको चाहिँ पर्माफ्रोस्टको छैन तर करोक्राममा ब्रड पिकमा, तर उहाँले नेपाललाई चिनाइदिनु भयो, नेपालले चाहिँ लिड गर्न सक्छ भनेर चाहिँ संसारलाई देखाउनु भयो। अरू विदेशीको भरिया मात्र होइन कि हामी नै चाहिँ लिड गर्न सक्छौँ, त्यति क्षमता नेपालमा छ, नेपालीमा छ भनेर चाहिँ उहाँको क्लाइन्टेलहरूसँग कुरा गर्दाखेरि दे अलवेज वान्टेड निम पूर्जा एन्ड मेबी बिकज हि हेड वान अफ द रिजन वाज ब्रिटिस आर्मीको ट्रेनिङ पनि ट्रेनिङ हो स्यासको भए। सो अल दिज इस्युजले गरेर माई डिपेस्ट एन्ड मोस्ट सिन्सियर कन्डोलेन्सेस टु हिज फ्यामिली, छोरी हिमानी, वाइफ र उहाँको दाई कमललाई तपाईँहरूले प्लिज कन्भे गरिदिनु भयो भने, बिकज हि वाज अल्सो वरियर फर ग्लेसियर कन्जर्भेसन एडाप्टिङ हाउ वी एडजस्ट टु ग्लेसियर।
2: BFBS Gurkha Radio.

0: पर्यटकहरू चाहिँ जस्तो उत्तर प्रदेशमा 35 करोड चाहिँ जनसङ्ख्या छ, त्यसको चाहिँ 10% 5% मात्रै आए पनि चाहिँ लुम्बिनी क्षेत्रका होटल व्यवसायहरूको चाहिँ यो होटल सञ्चालन गर्न सहज हुन्छ। त्यो अवस्थाले चाहिँ पछिल्लो समय चाहिँ इन्डियनहरू चाहिँ भारतीयहरू चाहिँ धेरै चाहिँ नेपालमा चाहिँ यो भ्रमण गर्न इच्छुक देखिएको अवस्थाले गर्दाखेरि चाहिँ लुम्बिनी, भैरवा, बुटवल यो सेरोफेरोका होटल व्यवसायहरू चाहिँ भारतीय पर्यटकहरूसँग चाहिँ मात्रै आकर्षित यो यसमा चाहिँ आश्रित देखिन्छन्। त्यो हिसाबले गर्दाखेरि नेपाली भन्दा पनि चाहिँ र तेस्रो मुलुकका भन्दा पनि चाहिँ लुम्बिनीका होटलहरू चाहिँ भैरवका होटलहरू चाहिँ भारतीय पर्यटकहरूको उसमा चाहिँ चलेको देखिन्छ।
1: ओके, बडो राम्रो कुरा गर्नुभयो तपाईँले। अब 32 करोड उत्तर के भन्छ प्रदेशको
0: 35 करोड
1: भन्नुभयो नि होइन, त्यसमा पनि 5% भन्दाखेरि ओ हो 5% भन्दाखेरि पनि धेरै हुँदो रहेछ नि त। यहाँ मेरो यसो मैले मोटामोटीको 1 करोड जति जाँदाखेरि झन् 2-3 लाख मात्रै आयो भने पनि पुग्छ नि हामीलाई त, होइन त? त्यो धेरै आउनै पर्दैन होइन। एनिवे, अहिले अस्ति पछिल्लो समयमा तपाईँले पनि रिपोर्ट गर्नुभयो, हाम्रो दिल केसी र अन्य साथीहरूले पनि पूर्वदेखि पश्चिमसम्म के रिपोर्ट गर्नुभएको छ भने यो गर्मी महिनामा पर्यटकको समय होइन, हाई सिजन होइन, त्यसले गर्दाखेरि व्यवसायीहरू सुस्त स्थितिमा हुन्छन् भनेको इन्डियन टुरिस्टहरू गर्मी छल्नको लागि शीतल खोज्दै खोज्दै डाँडा काँडा नेपालतिर आउँदाखेरि चाहिँ बडो राम्रो भयो, व्यापार राम्रो भयो, यहाँ चाहिँ पर्यटकहरूको आगमन राम्रो भयो। अलिअलि त्यति हो कि उनीहरूको तौर तरिका मात्रैमा कमी कमजोरी देख्यो, नभए चाहिँ केही न केही एक्टिभिटी भयो भनेर सुन्दाखेरि खुसी लागेको थियो। तर अब तपाईँले भने जस्तो यस्तो राम्रो राम्रो भनौँ न अब इन्फ्रास्ट्रक्चरहरू बनेका छन्, होटेल 5-5 तारे विभिन्न फेसिलिटी राखेर गर्दाखेरि केही प्रतिशत आए पनि राम्रो हुने भयो, राम्रो भयो। तर यति हो तपाईँको भनाइ मुताबिक के बुझिन्छ भने अकुपेन्सी र एक्टिभिटी त्यति देखिँदैन, कसरी बनिरहेका छन्, किन बनेका होलान् भन्ने एउटा बिहाइन्ड द सिन के छ त, के खेल हो भनेर तपाईँको अलिकति जिज्ञासा जस्तो बुझ्यो। अलिकति केही बुझ्नु भएको छ तपाईँले यत्रो इन्भेस्टमेन्ट किन त?
0: खास गरी चाहिँ पर यो नेपालीहरू चाहिँ परनिर्भरता नै देखिन्छ यसमा चाहिँ नेपालीहरूले चाहिँ होटलमा लगानी गर्नुको तात्पर्य चाहिँ भैरव स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेछ, यसबाट चाहिँ तेस्रो देशका पर्यटकहरू चाहिँ नेपालमा आगमन हुनेछ र चाहिँ कम्तीमा पनि चाहिँ यो लुम्बिनी क्षेत्र के अरे होटल क्षेत्रमा यसको जुन लगानी छ त्यो चाहिँ लगानी चाहिँ के अरे चाहिँ जोसमा पर्दैन भन्ने किसिमले चाहिँ जुन अब चाहिँ उहाँले चाहिँ लगानी गर्नुभयो त्यो अवस्था देखिएन। र तेस्रो पटक चाहिँ अब पछिल्लो पटक चाहिँ त्यो अवस्थामा चाहिँ मोडिफाई भएर चाहिँ के देखिन्छ भन्दाखेरि चाहिँ अब सबै होटल व्यवसायहरू चाहिँ अब सब लगभग चाहिँ भारतीय टुरिस्टसँग मात्रै चाहिँ निर्भर हुने अवस्था देखिएको कारणले गर्दा चाहिँ उहाँहरू सबैको चाहिँ के ध्यान चाहिँ लुम्बिनी क्षेत्रको भैरवाको चाहिँ टुरिज्मको विकासको लागि चाहिँ भारतीयहरू चाहिँ आउनुपर्छ र चाहिँ के अरे चाहिँ नेपाल सरकारले पनि चाहिँ जस्तो नेपाल भारत सीमा क्षेत्रमा चाहिँ उहाँलाई जुन आउने जुन के अरे चाहिँ सुविधा दिनु जुन छ पहिला जुन धेरै शास्ति थियो तर अहिले धेरै कम भएको छ, उहाँलाई चाहिँ चेकजाँच गर्ने दुःख दिने बोर्डर एरियामा जुन थियो त्यो चाहिँ अहिले धेरै घटेको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ भारतीयहरू टुरिस्टहरू चाहिँ आवागमन समेत पछिल्लो समय सहज भएको अवस्थाले गर्दाखेरि चाहिँ लुम्बिनी क्षेत्रमा, भैरव क्षेत्रमा, बुटवल क्षेत्रमा यो सेरोफेरोमा जुन होटलमा लगानी भएको छ त्यो लगानी चाहिँ अब तत्कालको लागि चाहिँ भारतीय पर्यटकहरूलाई नै देखेर लगानी गरेको देखिन्छ र भोलिको दिनमा चाहिँ अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल चल्ला त्यसपछि लुम्बिनीमा पनि अब पर्यटकहरू आउलान् त्यो अवस्था छँदैछ, त्यसपछिको अवस्था छँदैछ। तर चाहिँ तत्काललाई चाहिँ अब सबै होटल व्यवसायको चाहिँ एकमात्र ध्यान ठुला खास गरी ठुला व्यवसायीहरू चाहिँ होटल व्यवसायहरू चाहिँ भारतीय पर्यटकहरूमै लगानी के अरे चाहिँ आश्रित भएको चाहिँ पछिल्लो गतिविधिले देखिन्छ।
2: तिमी अनलाइनमा हो?
3: अँ हो।
2: के गर्दै गरेको?
3: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
2: ए ल ल हुन्छ हुन्छ।
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
1: अरू विषयमा जानुपर्ने भएको हुनाले मैले यसलाई छोटाएँ, तर पनि अन्तमा यही विषयमा के सोध्न चाहन्छु भने छोटकरी भनिदिनुहोला, जति ठुलो होटल बन्यो त्यत्तिकै सञ्चालनको भार हुन्छ, अब आय आर्जन दैनिक रूपमा भएन भने त्यसले आफूलाई बर्डनमा भनेर त्यसको भार थाम्न सकिन्न होइन, त्यसले गर्दाखेरि अरबौँको लगानी तर इन्कम दिल्लीमा भएन भने त्यो ब्याङ्कबाट लोन लिएकै होलान् होइन, आफ्नै घरको पैसा अरब अरब त कसको होला जस्तो लाग्छ मलाई, त्यसले गर्दाखेरि उहाँले कसरी मेन्टेन गर्नुभएको छ आर्थिक, यो फाइनेन्सियली कसरी भायबल भइरहेको छ, मेरो त्यही हो नडुबुन्, किनभने व्यवसायले सोचेरै गरेका हुन्छन्, भिजनै लिएर बसेका हुन्छन्, आशावादी भएर नै गरेका हुन्छन्, मिलिजुली गरेका हुन्छन्, उनीहरू नडुबुन् भन्ने मात्रै मेरो एउटा चाहिँ आशय। खैर यसमा पछि अपडेट दिनुहोला।
0: होटल क्षेत्रमा लगानी गरेको भन्ने पनि एउटा किसिमको चाहिँ त्यो गुनासो चाहिँ उनीहरूले बाहिर चाहिँ आइरहेको हुन्छ, तर यो अब बाहिर कमाएर चाहिँ यसमा त्यसले चाहिँ होटलमा लगानी गरेपछि होटल सुरक्षित हुन्छ र सरकारको पनि त्यसमा ध्यान पुग्दैन भन्ने किसिमको पनि एउटा चाहिँ तर्क छ, तर त्यो तर्कमा पनि चाहिँ वास्तवमा नेपालीहरूले लगानी जुन गरेका छन् त्यो चाहिँ स्वागत योग्य नै हुनुपर्छ भन्ने लाग्छ।
1: के हुनुपर्छ भन्नुभयो?
0: स्वागत योग्य नै हुनुपर्छ।
1: स्वागत योग्य, ओके। त्यो बारेमा अझै खोज अनुसन्धान र तपाईँले चाहिँ रिसर्च गर्नै पर्ने हो होइन। यो बाहेक अब सुपा देउरालीको कुरा गर्दै हुनु चाहिँ के हो त्यो? मलाई थाहा छ त्यो चाहिँ एउटा ठुलो पर्यटक मात्र नभएर धार्मिक स्थल हो होइन, अब त्यो बारेमा के छ त?
0: यो अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक स्थल हो सुब्बा देउराली मन्दिर, र यो मन्दिरसँग चाहिँ भूतपूर्व सैनिक लाहोरीहरूसँग पनि यसको चाहिँ चिनारी जोडिएको छ, यसको चाहिँ कुरा जोडिएको छ। किम्बदन्ती नै हो, किम्बदन्तीका अनुसार चाहिँ धेरै पहिला चाहिँ अर्घाखाँचीका एक युवाले चाहिँ सुब्बा देउराली मन्दिरको सुब्बा देउराली भगवतीको मातासँग चाहिँ एउटा वर मागेका थिए। भारतीय सैनिकमा भर्ती हुन हिँडेका उनले चाहिँ भारत भर्ती हुन सफल भए। छुट्टीमा घर आउँदा चाहिँ उनले चाहिँ के अरे त्यहाँ बलिको रूपमा चाहिँ बोका चढाउने भाकल गरेका थिए। भर्ती भएपछि भाकल त पुरा भयो, तर चाहिँ लाहुरे छुट्टीमा घर आउँदा उनले आफूले चाहिँ गरेको वाचा पुरा गर्दैनन् अथवा भाकल पुरा गर्दैनन्। धेरै पछि ती लाहुरे सुब्बा देउराली मन्दिरको बाटो हुँदै आउजाउ गर्दा देवीले भाकल पुरा नगरेको भन्दै लाहुरेलाई भी मन्दिरको त्यही नजिकको मन्दिरको पारिपट्टिको भित्तामा टाँसी दिइन् भन्ने चाहिँ एउटा किम्बदन्ती छ, र अहिले पनि चाहिँ मन्दिरको किनारमा चाहिँ रहेको एउटा भित्तामा चाहिँ सैनिक आकारको चाहिँ एउटा चित्र देखिन्छ। त्यो चित्रलाई चाहिँ अहिले पनि चाहिँ लाहुरे टाँसिएको भनेर भनिन्छ। त्यो हिसाबले चाहिँ यो सुपा देउराली मन्दिर चाहिँ एउटा लाहुरेको जीवनसँग पनि यसो जोडिएको छ। सन्धि खर्च नगरपालिका साथमा रहेको यो प्रसिद्ध मन्दिरमा भक्तजनबाट चाहिँ सङ्कलन भएको भेटीको रकमबाट चाहिँ शिक्षा स्वास्थ्य पूर्वाधार र सामाजिक विकासमा ठुलो खर्च भएको छ। भेटीबाट चाहिँ सन्धि खर्च र सिद्धगङ्गा नगरपालिकाका केही विद्यालय समेत सञ्चालन भएका छन्। मन्दिरमा एकै दिन चाहिँ 1000 बढी मानिस चाहिँ करिब 1000 बढी मानिस भाकल पुरा भएको भन्दै बलि चढाउन समेत आउने गर्दछन्। त्यो हिसाबले चाहिँ सुपा देउराली मन्दिरमा चाहिँ भाकल गरेको कुरा चाहिँ पुग्छ भन्ने एउटा चाहिँ किम्बदन्ती छ। मन्दिरका अध्यक्ष गणेश थापाका अनुसार चाहिँ सुपा देउराली क्षेत्रको चाहिँ आदर्श मावि खाँचीकोट त्यसै गरी आधारभूत विद्यालय देउराली अर्को देउराली आधारभूत विद्यालय के अरे चाहिँ को सञ्चालन चाहिँ मन्दिर यसको चाहिँ भेटीबाट चाहिँ चलेको छ। यी विद्यालयहरू चाहिँ दैनिक करिब करिब यहाँ 1,00,000 चाहिँ भेटी उठ्ने अनुमान गरिन्छ, जसबाट चाहिँ 18 पुजारी समेत चाहिँ यो मन्दिरमा चाहिँ आश्रित छन्। त्यही कारणले भन्दा चाहिँ यो चाहिँ लाहुरेको जीवनसँग समेत जोडिएको सुब्बा देउराली मन्दिर यद्यपि यो किम्बदन्ती मात्र हो तर यसको धेरै इतिहास पनि छन्। तर चाहिँ यो चाहिँ अति महत्त्वपूर्ण र चाहिँ यसको चाहिँ मन्दिर मात्र होइन, यसले गर्दाखेरि चाहिँ अर्घाखाँची जिल्लाका केही सामुदायिक विद्यालयका विद्यार्थीहरूले ठुलो सुविधा पाएका छन् भन्ने कुरा हो।
1: ओके, अब तपाईँले भनेको कुरामा मेरो ध्यान एउटा चाहिँ केमा गएको छ भने नि छविजी, दैनिक 1,00,000 भेटी उठ्ने भने त गजबको होइन, व्यवस्थित राम्रो भएर छ, त्यस कारणले एकाउन्टिङ भएर त यो 1,00,000 भनिएको हो होइन। अब तपाईँले समाचार ठिकै छ, ए मैले त्यही बुझेँ मैले ठ्याक्कै 1,00,000 सधैँ त कहाँबाट हुन्छ र होइन, बढी पनि होला घटी पनि होला कुरा, तर मेरो मैले कहाँ जोड्न चाहन्छु भने अहिले चाहिँ भेटीको कुरा गर्दाखेरि भारतका विभिन्न मठ मन्दिरहरूमा चाहिँ भेटीको भनौँ न चोरी भएका कुराहरू सुनिरहेका छौँ। नेपालमा पनि केही प्रश्नहरू उठेका छन्, ठुला ठुला अब धार्मिक स्थलहरूमा चाहिँ भेटी व्यवस्थित हुनुपर्छ भनिएको छ, त्यहाँ पनि त्यस्तै भएर यो हिसाब किताब निस्क्या होला होइन त?
0: हजुर हजुर अब निश्चित रूपमा चाहिँ यो चाहिँ यो मन्दिर चाहिँ परापूर्व कालदेखिको मन्दिर हो र यो मन्दिरमा भाकल गर्दाखेरि चाहिँ त्यसले चाहिँ भाकल पुरा नगरेको उसमा चाहिँ सजाय समेत भएको अवस्था गर्दाखेरि चाहिँ यस यो मन्दिरको व्यवस्थापन समिति अनि यो पुजारीहरूले चाहिँ सायद त्यस्तो बदमासी गर्दैनन् जुन नागरिकले भोगे भन्ने कुरा चाहिँ हो
1: नि। ओके ल त अब धेरै जस्तो भिजिटर्सहरू लोकल हुन्छन् कि बाहिरबाट पनि आउँछन्?
0: यो निश्चित रूपमा चाहिँ हजुरले भनेको चाहिँ लुम्बिनी प्रदेशको ऐतिहासिक अब स्थल त हुँदै यो मन्दिर चाहिँ तर नेपालबाट मात्रै होइन यो चाहिँ काठमाडौँदेखि लिएर चाहिँ झापा पूर्वको झापा पश्चिमको महाकालीदेखि लिएर भारतको तपाईँ दिल्ली अब चाहिँ बम्बईदेखि लिएर चाहिँ यो धेरै प्रसिद्ध मन्दिर हो जिल्लाको क्षेत्रीय जो मन्दिर चाहिँ त्यो हिसाबले चाहिँ पूर्व पश्चिमदेखि लिएर चाहिँ भारतका तीर्थयात्री समेत चाहिँ यहाँ चाहिँ के अरे भाकल अथवा चाहिँ वर माग्न पहिला आउने र भाकल पुरा भएको अवस्थामा फेरि चाहिँ यो लिएर चाहिँ आउने एउटा चाहिँ चलन चाहिँ एकदमै बढी छ।
1: ओके अब दुई विषयमा हामीले धेरै समय दियौँ, इन्ट्रेस्टिङ पनि थियो, इन्फर्मेटिभ पनि थियो, थ्याङ्क यू भेरी मच। तर दुई विषय बाँकी छ, तपाईँको छोट गरे भन्दै होला नेपाली चेलीको उद्धार भारतमा भएको र होमस्टेको बारेमा भनिदिनुहोस् त प्लिज छोट गरेमा।
0: निश्चित रूपमा चाहिँ गुल्मी जिल्लाको चाहिँ सत्यवती क्षेत्रलाई सरकारले 100 गन्तव्य सूचीको उसमा चाहिँ राखेपछि यो क्षेत्र सत्यवती क्षेत्र चाहिँ अहिले चाहिँ आन्तरिक पर्यटकहरूको चाहिँ प्रमुख आकर्षणको केन्द्र बनेको छ। खास गरी चाहिँ पर्यटक सङ्ख्या यहाँ बढ्दै गएपछि सत्यवती लुम्पेकी महिलाहरूले चाहिँ होमस्टे सञ्चालन गरेका छन्, त्यसबाट चाहिँ महिलाहरूले चाहिँ आय आर्जन गरेका छन्, जसमा 18 महिलाहरू जोडिएका छन्। अर्को महत्त्वपूर्ण कुरा के भन्दाखेरि सत्यवती गाउँपालिका सँगै चाहिँ लाहोरीहरूको चाहिँ महत्त्वपूर्ण गाउँ भाषे पनि जोडिएको छ। भाषेमा पनि चाहिँ यो सत्यवती क्षेत्रमा आउने पर्यटकहरू चाहिँ भारसे समेत घुम्न आउने भएको हुनाले चाहिँ यो भारसे र अनि सत्यवती गाउँपालिका चाहिँ एकदमै यो अलिकति चाहिँ पछिल्लो समय चाहिँ पर्यटकहरूको चाहिँ एकदम आन्तरिक अथवा चाहिँ आन्तरिक पर्यटकहरूको चाहिँ एकदम गन्तव्य बनेको छ। र चाहिँ यसमा चाहिँ स्थानीय 15 समेत परिवार यसमा होमस्टेमा जोडिएकोले गर्दाखेरि चाहिँ यो क्षेत्र चाहिँ अब यसबाट चाहिँ स्थानीय महिलाको चाहिँ आय आर्जन भएको छ। र चाहिँ सत्यवती गाउँपालिका अहिले चाहिँ नेपालको चाहिँ पछिल्लो गन्तव्य सूचीमा परेपछि चाहिँ यसको चाहिँ पर्यटकीय गतिविधि यहाँ चलायमान भएको छ। यसले गर्दाखेरि चाहिँ बाराखाती जिल्लामा के अरे गुल्मी जिल्लामा जुन बसाइसराईको समस्या थियो त्यसमा केही हदसम्म चाहिँ यसको चाहिँ समाधान हुन्छ कि भने चाहिँ यहाँको
1: रोजगारीको लागि अब विदेश जानु पर्दैन होइन त, रोजगारलाई विदेश जानु पर्दैन, आफ्नै गाउँठाउँमा केही गरे भने राम्रो हुन्छ भन्ने कुरा हो। र बन्धक बनाएको चेलीको अलिकति अपडेट दिइहाल्नुहोस् त, त्यसपछि म तपाईँसँग बिदा लिन्छु।
0: मूल पर्व अखिल नेपाल भारतीय एकता समाजले चाहिँ भारतको मुम्बईमा 4 बन्धक बनाएकी नेपाली चेलीको चाहिँ उद्धार गरेको छ। यद्यपि मूल पर्व अखिल नेपाल भारत एकता समाजले चाहिँ वर्षौँदेखि चाहिँ भारतमा चाहिँ यसरी चाहिँ बन्धक बनाइएका, हराएका अनि त्यहाँ चाहिँ ठगिएका, लुटपाटमा परेका नेपाली खास गरी नेपाली महिला चेलीहरू चाहिँ यसले चाहिँ सहयोग गरिदिइरहेको छ। पछिल्लो समय चाहिँ एकता समाजको सक्रियतामा चाहिँ र स्थानीय प्रहरीको चाहिँ सहयोगमा चाहिँ ती महिलालाई चाहिँ उद्धार गरी नेपाल पठाइएको छ। यद्यपि चाहिँ ती महिलाको चाहिँ नाम चाहिँ गोप्य राखिएको छ। जनमोर्चा निकटको राष्ट्रिय जनमोर्चा निकटको मसाल निकटको यो सङ्गठन एकता समाजले चाहिँ धेरै वर्ष पहिलेदेखि नै भारतका विभिन्न सहरमा चाहिँ अलपत्र परेका, बेचिएका, फसाइएका चेलीको चाहिँ उद्धार गर्दै आएको छ। यो हिसाबले चाहिँ अब नेपाली चेलीहरू अझै पनि चाहिँ यत्रो जमाना, यत्रो सञ्चार क्षेत्रको युगको जमानामा पनि चाहिँ नेपाली चेलीहरू फसाउने के अरे चाहिँ बेचिने यो अवस्था चाहिँ अन्त्य भएको छैन। यसमा चाहिँ योभन्दा 2 अगाडि पनि चाहिँ यसै गरी चाहिँ एकता समाजले चाहिँ 4 चेलीलाई चाहिँ फेरि नेपाल फिर्ता गराएको थियो। त्यो अवस्थाले हेर्दाखेरि चाहिँ नेपाली चेलीहरू अझै पनि चाहिँ भारतमा बेचिने अब को समस्या चाहिँ फसाइने समस्या चाहिँ यो देखिँदै आएको छ र यसमा चाहिँ एकता समाजले चाहिँ महत्त्वपूर्ण चाहिँ काम गर्दै आएको छ।
1: ओके आज यति नै गरौँ, थ्याङ्क यू सो मच, राम्रो कुरा सुनाउनु भयो यहाँले। हस् त मैले बिदा लिएँ है त।
0: हस् नमस्ते, बाई।

0: विगतको दोस्रो दिनसम्म 39,000 बढी स्लिपिङ ब्याग चाहिने देखिएकोमा हालसम्म 150 थान मात्रै वितरण गरिएको छ। सरकारले सबभन्दा बढी पानी बोक्ने बाल्टी 4,200 थान पठाइएको जनाएको छ। यस्तै करिब 200 मात्रै बिस्कुट वितरण गरिएको छ। प्राधिकरणका अनुसार 8,600 बढी पाल, सोही सङ्ख्यामा खाना पकाउने र खाने साधन, बत्ती र खाना लगायत दैनिक आवश्यक वस्तु आवश्यक देखिएको छ, तर आवश्यकताको सङ्ख्यामा निकै कम वितरण भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। विनाशकारी बाढीमा परेर नदीले बगाएका मृतकको शव भारतमा पनि फेला परेका छन्। भारतमा पुगेपछि गण्डक नदी भनिने नारायणी नदीबाट भारतीय सुरक्षाकर्मीले 3 शव फेला पारेर नेपालमा बुझाएको बताएका छन्। उत्तर प्रदेश प्रहरीका हवलदार प्रिस मोहनले महाराजगंजको निस्पौल क्षेत्रमा शव फेला पारेर बुझाइएको स्थानीय सञ्चार माध्यमसँग बताउनु भएको छ। लिन्दीखोला बाढीमा परेर मृत्यु हुनेको संख्या 399 पुगेको छ। प्रहरी प्रधान कार्यालयले रसमा सबभन्दा बढी 289 र चितवनमा 137 जनाको समेत विभिन्न स्थानमा शव फेला परेका जनाएको छ। कतिपय शव नवलपरासी पश्चिमसम्म पनि फेला परेका छन्। सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि 3 सुरक्षा निकायका 13,295 सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले तथ्याङ्क प्रस्तुत गर्दै प्रभावित क्षेत्रको अवस्था अझै चुनौतीपूर्ण रहेको बताउनु भएको छ। शाहका अनुसार आज बिहिबार 69 हवाई उडान सञ्चालन गरी 573 जनाको उद्धार गरिएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन रसामा 1 करोड, नुवाकोटमा 1 करोड र धादिङमा 50 लाख रुपियाँ परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्याङ्कलेट लगायत सामग्री बोकेका 10 ट्रक प्रभावित क्षेत्रतर्फ पठाइएको छ। थप खाद्य तथा गैर खाद्य सामग्री हेलिकप्टरबाट पनि पुर्याइँदैछ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र सक्रिय गरिएको छ। भोटेकोसीले तहस नहस पारेको ठाउँ हो र स्वाको सिमानाका टिमुरे क्षेत्र। टिमुरेमा यति बेला मानव उपस्थिति शून्य प्राय छ। बाढीको वितण्डका एकजना साथी टिमुरेका स्थानीय नेपाल चीन सीमा पार व्यापार संघका अध्यक्ष कामी नोर्पु तामाङ।
1: मेरो होटलमा 274 जना टुरिस्टहरू, ती टुरिस्टहरू ब्रेकफास्ट खाने क्रममा होला। म चाहिँ मेरो कुलदेउता पूजा भएको हुनाले 4:30 म र मेरो परिवार लगेर म चाहिँ अलिकति योभन्दा हाइट साइडमा मेरो चाहिँ सानो घर थियो, त्यहाँ पूजा गर्न गएको हुनाले मात्र जोगे हो, नत्र भने हामी पनि जोग्ने थिएन।
2: अनि तपाईँको त्यहाँको होटलमा बसेका पाहुना कर्मचारी
1: कोही पनि छैन, सबै चिरिप्पै हो,
2: केही पनि छैन,
1: केही पनि छैन, होटल भने छैन, केही पनि छैन, केही पनि छैन। यति मान्छे चाहिँ टुरको अवस्थामा थियो र कति मान्छे मर्यो भने थाहा छैन। अनि व्यवहार व्यवसायहरूको डिब्बाहरू यति चलेको अवस्था थियो, अनि व्यवहारीहरू त्यतिको थियो भन्छ। कार्यालयको मान्छे मात्रै 19 त्यहाँ मरिसकेको अवस्था छ। 600 त्यो लोड अनलोड गर्ने लेबरहरूको सङ्ख्या छ, अब त्यसको पनि एकेन भएको छैन। र डिब्बा ड्राइभरहरू त्यो पनि गइसक्यो। र अर्को कुरा, रसवाघरीदेखि सब्रु बेसी भन्ने ठाउँसम्म चाहिँ सरकारले चाहिँ पुरै बाटो पिस गर्ने क्रममा छ। त्यो 3 पोइन्टमा उनीहरू बसिरहेको थियो, एउटा टिमोरे, एउटा फेलुङ खोला र एउटा सब्रु बेसीमा थियो। र चाइनिजहरू कति मर्यो र चाइनिजसँग काम गर्दा भने कति मर्यो भने त्यो पनि एकिन छैन हजुर। र हाइड्रोको कर्मचारीहरू भने एउटा पनि बाँचेको आधार छैनन्। यति छिर भएको छ कि हामीले सोच्नै नसक्ने, र नेपाललाई यति अरबौँको क्षति छ। तल सब्रु बेसी बन्यो भने एउटा टुरिस्ट एरिया हो, त्यो पनि भगाएको छ। त्रिशुली यो नुवाकोटको यहाँ धेरै के अरे भागहरू पनि तपाईँको पुरै छेद विच्छेद भएर त्यहाँको भन्ने मान्छे कति मर्यो होला भन्ने थाहा छैन।
2: तपाईँले त्यो बाढी आएको देख्नुभयो कि देख्नु भएन?
1: मैले मजाले प्रत्यक्ष देखेँ सर।
2: तपाईँले हेर्दा हेर्दै तपाईँको गाउँ सकियो?
1: मैले हेर्दा हेर्दै गाउँ कस्तो अवस्थामा पुऱ्यायो भने त्यसको बल भनेको तपाईँको त्यहाँ तपाईँको 2 मिनटमा त्यो गाउँ सखा बनाइदियो हजुर। ठुलो बजार हो टिमुरे बजार भनेको, लगभग घर मात्र 500-600 हाम्रो होटल र ठुल्ठुलो बिल्डिङहरू, तपाईँ नेपाल सरकारको पनि आफिसहरू 17 ए लेभलको ब्याङ्कहरू थियो हजुरको। नेपाल सरकारकै वन सरकारले पनि त्यही थियो, सुख भन्दरगाह पनि त्यही अवस्थामा थियो, र पुलिसको आफिस पनि त्यही हो, सशस्त्रको आफिस पनि त्यही हो, र आर्मीको पनि त्यही हो भएको। मैले हेर्दा हेर्दै त्यो भल भनेको पुरै त्यस्तो अवस्थामा आयो कि त्यो घरहरू तल भएको घरहरू माथि आकाशमा उडेर त्यसरी चाहिँ एउटा हावा हुरी चल्दाखेरि यो कागज पत्र चाहिँ माथि उडाएर जान्छन्, त्यस्तै घरहरू चाहिँ माथि माथिबाट उडाएर जान्थ्यो।
2: टिमुरेको 500-600 घर नै केही पनि छैन? अब
1: छैन छैन छैन, त्यहाँको नक्सै चेन्ज भइसकेको छ हजुर, सबै तपाईँ ध्वस्त भइसकेको अवस्था छ।
0: तामाङसँगको थप कुराकानी भोलिको शुक्रबारे बहसमा प्रसारण हुनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेशायरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: SBS Gorkha Radio.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: क्षेत्र अझै जोखिममा रहेको चेतावनी बाढी पूर्वानुमान महाशाखाले दिएको छ। चीनबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषण अनुसार बुधबार बाढी उत्पन्न भएको ठाउँमा नदी थुनिएर ताल बनेको महाशाखाले जनाएको छ। सो तालको आकार बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख गरिएको छ। महाशाखाले अर्को सूचना जारी नहुँदासम्म भोटेकोची नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। संयुक्त राष्ट्रसङ्घका आपतकालीन सहायता संयोजक टम फ्लेचरले पूरै शक्ति लगाएर नेपालमा राहतको काम अघि बढाइएको बताउनु भएको छ। सन्देश जारी गर्दै संयोजक फ्लेचरले नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग निकट रहेर समन्वय गरिरहेको भन्दै सके जति सहायता लिएर आउने बताउनु भएको छ।
4: Across the UN family and our NGO partners that are now getting health, medicine, water up on the road and to those communities who need them, I'll go now and join the group of the leaders from HQs across the humanitarian community. Again, UN agencies, NGOs and partners bringing that work together. Overnight, I released 2 million from the emergency fund, and I've been in very, very close touch with the foreign minister through the day to make sure we're aligned with the government. It's a massive...
3: उहाँका अनुसार चिनिमाबाट क्राइसिस रेस्पोन्स टिम परिचालन भइसकेको छ। परराष्ट्र मन्त्रालयले बाढीमा हराएका विदेशी नागरिकका लागि आपतकालीन नियन्त्रण कक्ष सञ्चालनमा ल्याएको छ। मन्त्रालयले तत्कालबाट लागू हुने गरी कक्ष सञ्चालनका लागि वेबसाइटमा टेलिफोन नम्बर सार्वजनिक गरेको छ। ती नम्बरका वाट्सएप मार्फत पनि सम्पर्क गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ। सम्बन्धित विदेशी व्यक्ति तथा संस्थाले कक्षमा सम्पर्क गरेर जानकारी लिन सक्ने पनि मन्त्रालयले जनाएको छ। रसुवा त्रिशुली कोरिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति छ। यात्रुवाहक तथा मालवाहक सवारी साधनमा व्यापक क्षति हुनुको साथै चालक सहचालक र सवारी मजदुर समेत सम्पर्कविहीन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। महासङ्घका अध्यक्ष पुण्यप्रसाद चिटौला,
5: यात्रुवाहक तथा मालवाहक सवारी साधनमा व्यापक क्षति हुनुका साथै चालक सहचालक र सवारी मजदूर समेत सम्पर्कविहीन बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला,
6: नेपाल अरनीको यातायात सेवा प्रणालीबाट 25 यात्रुवाहक जो चाहिँ काठमाडौँबाट चाहिँ मानसरोवर तर्फ चाहिँ पर्यटकहरूलाई चाहिँ लिएर त्यहाँ चाहिँ तीर्थ यात्रुहरूलाई लिएर जाने क्रममा 25 सवारी साधन अहिलेसम्म कहाँ छन् भन्ने कुराको यकिन भएको छैन। 3 स्टाफहरू अन्दाजी 50 सम्पर्कविहीन रहेका छन् स्टाफहरू भने भरत चौलागाई, नवराज खड्का र सुशील श्रेष्ठ सम्पर्कमा उहाँहरू 3 सम्पर्कमा आउनुभएको छ भने 50 स्टाफहरू जो चालक सहचालक मजदुरहरू छन् उहाँ सम्पर्कविहीन हुनुहुन्छ। यो प्रारम्भिक हो, योभन्दा धेरै हुनुहुन्छ अझ अरनिकोबाट। त्यसै गरेर नमस्ते पासाङ लामो, यो चाहिँ नुवाकोटको अझ छेद विच्छेद भएको स्थानका यो संस्था हो। नमस्ते पासाङ लामो यातायात कम्पनी प्रणालीको तर्फबाट चाहिँ 15 सवारी साधन यहाँ प्राप्त भएको छ। त्यसमा गएका यात्रुहरू चाहिँ कहाँ छन् भन्ने त्यसको विवरण हामीलाई आउन सकेको छैन।
3: भोटेकोसीको बाढीको विषयमा सञ्चार माध्यमले सार्वजनिक गरेका केही सामग्रीप्रति प्रेस काउन्सिलले आपत्ति जनाएको छ। केही मिडियाले विभत्स र भ्रमपूर्ण तस्विर र भिडियो समेत राखेको भन्दै काउन्सिलले आपत्ति जनाएको छ। विपदका बेला मिडियाले पालना गर्नुपर्ने आचार संहिताबारे नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष शिव गाउँले,
7: पत्रकार आचार संहिताको दृष्टिकोणले राख्नै नहुने र दिनै नहुने सामग्रीहरू पनि दिइराखेका छन्। त्यो पनि अझ पेसा व्यवसायभित्र राम्ररी आफ्नो परिचय बनाएकै सञ्चारकर्मीहरूले पनि त्यो गल्ती गरिरहेको देखिन्छ। विवाद छ, मान्छेको मनोविज्ञानलाई नै एकदम नकारात्मक तर लाने, मान्छेलाई एकदम भावविह्वल बनाउने र अन्यथा जोखिमपूर्ण निर्णय गर्न उक्साउने सम्मका त्यस्ता तस्विरहरू त्यस्ता भिडियोहरू पनि प्रसारण भइरहेका छन्। ती अविलम्ब रोकिनुपर्छ। कोही पनि पत्रकार हुँ भन्ने र सञ्चारकर्मी हुँ भन्ने मान्छेले त्यस्तो प्रसारण गर्नु हुँदैन। अहिलेसम्म गरेको छ भने पनि त्यो हटाउनुपर्छ। र दोस्रो कुरा भनेको चाहिँ खास गरी यो आम सर्वसाधारणको तर्फबाट भनेर कतिपय फेसबुक पेजमा, रिल्सहरूमा, टिकटकहरूमा र अरू खालको सोसल मिडियाहरूमा राखिएका सामग्रीहरू असाध्यै आपत्तिजनक छन्। कतिपय एउटा निधन भइसकेको मान्छेको बडीबाट विभिन्न सामग्रीहरू थुत्न खोजेको भनेर भिडियोहरू प्रसारण भइरहेका छन्। यो पत्रकार आचार संहिताको कुरा मात्रै होइन, हाम्रो समाजको एउटा निष्ठा र नेपाली समाजको एउटा मनोवृत्ति नै यसो देखाउँछ। त्यसले नेपाली समाजमा चाहिँ ठुलो मात्रामा मान्छेहरू त्यस्ता छैनन्, सबै मान्छेहरू अहिले शोकमा छन्, कसरी मदत गर्न सकिन्छ भनेर मान्छेहरू मदत गर्नका लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने सोचाइमा छन्।
3: खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

एफपी सरकार रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्का हामी पहिलो घन्टामा छौँ। त बाँचिएर सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने 10 तरिकाको बारेमा, महँगो मेकअप सामग्री बाँचिनु सुक्नु वा छालासँग नमिल्नु धेरै महिलाले भोग्ने आम समस्या हो। मेकअपका सामग्री सस्तो नहुने भएकाले एउटा उत्पादन बिग्रियो भने फेरि नयाँ किन्नुपर्दा बजेटमा पनि असर गर्छ। तर धेरै अवस्थामा मेकअप सामग्री पूर्ण रूपमा बिग्रिएको हुँदैन, केवल यसको बनावट परिवर्तन भएको हुन्छ। सही तरिकाले प्रयोग गर्ने जानेमा यस्ता सामग्रीलाई पुनः उपयोग गर्न सकिन्छ। यद्यपि कुनै पनि मेकअप सामग्रीको म्याच सकिएको, दुर्गन्ध आएको, रङ वा बनावट असामान्य रूपमा परिवर्तन भएको छ वा आँखा तथा छाला पोल्ने भयो भने त्यसलाई पुनः प्रयोग गर्नु हुँदैन। विशेष गरी आँखामा प्रयोग हुने मस्कारा, आइलाइनर र लिक्विड उत्पादनको प्रयोगमा अतिरिक्त सावधानी अप्नाउनुपर्छ। यदि मेकअप सामग्री केवल भाँचिएको, अलिकति सुक्न थालेको वा रङ नमिलेको मात्र हो भने यी 10 चाहिँ तपाईँले स्मार्ट यी ह्याकहरू चाहिँ निकै उपयोगी हुन सक्दछ। सर्वप्रथम रहेको छ भाँचिएको लिपस्टिकबाट बनाउनुहोस् क्रिम ब्लस। भाँचिएको वा सकिन लागेको लिपस्टिकलाई सानो कन्टेनरमा राखेर त्यसमा 2-3 थोपा फेस सिरम वा मोइस्चराइजर मिसाउने, यसबाट प्राकृतिक देखिने क्रिम ब्लस तयार हुन्छ जसले गालामा स्वस्थ र हाइड्रेटेड चमक दिँदछ। र दोस्रो चाहिँ रहनेछ सुकेको कन्सिलरबाट बनाउन सकिन्छ स्किन टिन्ट। यो बारेमा पनि म चर्चा गर्नेछु, तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: BFBS गोर्खा रेडियो।

त्यसै गरी अहिलेकै समयमा आउनुहोस्. अब भने दोस्रो पनि यो ह्याकको बारेमा चाहिँ म कुरा गर्नेछु. सुकेको कन्सिलरलाई बनाउनुहोस् स्किन टिन्ट. सुकेको कन्सिलरमा केही थोपा एलोभेरा जेल वा मोइस्चराइजर मिसाएर राम्रोसँग घोल्ने. यसलाई तपाईँले राम्ररी घोलिसकेपछि हल्का स्किन टिन्ट तयार हुन्छ, जुन दैनिक अफिस, कलेज वा सामान्य कार्यक्रममा प्रयोग गर्न उपयुक्त हुँदछ. तेस्रोमा रहेको छ सुकेको मस्कारालाई फेरि प्रयोग योग्य बनाउन सकिन्छ. मस्कारामा 2-3 थुप्पा तपाईँले चाहिँ कन्ट्याक्ट लेन्स सोल्युसन वा स्टेराइल आई ड्रप हालेर चाहिँ ट्युबलाई हातको बिचमा केही बेर खोट्नुहोस्. यसो गर्दा मस्कारा फेरि सहज रूपमा लगाउन मिल्छ. म्याच सकिएपछि वा आँखामा सङ्क्रमण गराउन सक्ने मस्कारालाई भने प्रयोग गर्नु हुँदैन. र अवश्य पनि यो बारेमा चर्चा रहनेछ, तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पिएफपी स्कोरका रेडियो सुन्ने हुनुहुन्छ श्रोता। कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा छौँ र बाँचिएर सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने 10 तरिका बारेमा म चर्चा तपाईँको माझमा गरिरहेको छु। त्यसै गरी हामी चर्चा गर्ने क्रममै अब पनि 4 रहेको छ फुटेको आई स्याडोबाट नयाँ तपाईँले नेल पलिस बनाउन सक्नुहुन्छ। फुटेको आई स्याडोलाई पिसेर क्लियर नेल पलिसमा मिसाउने यसरी घरमै आफैलाई मनपर्ने रङको ग्लिटर वा म्याट नेल पलिस पनि बनाउन सकिन्छ। यसै गरी 5 रहेको छ भ्यासलिन र लिपस्टिकबाट तपाईँले चाहिँ टिन्टेड लिप बाम बनाउन सक्नुहुन्छ। थोरै भ्यासलिनमा लिपस्टिकको सानो भाग मिसाएर टिन्टेड लिप बाम तयार गर्न सकिन्छ जसले ओठ नरम राख्दै हल्का प्राकृतिक रङ पनि दिन्छ र यसै बारेमा म चर्चाहरू गर्दै गर्नेछु। त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ अहिले कार्यक्रम हामी हल्का फुल्काको पहिलो घन्टामा छौँ र चर्चा गरिरहेको छु यस समय भाँचिएर सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने 10 तरिकाको बारेमा म चर्चा गरिरहेको छु र छैटौँमा रहेको छ नमलीको फाउन्डेसनलाई सही बनाउने उपाय। फाउन्डेसन धेरै गाढा वा फिक्का भए त्यसमा मोइस्चराइजर वा अर्को सेडको फाउन्डेसन मिसाएर प्रयोग गर्न सकिन्छ। यसरी गाढा वा फिक्का भएको फाउन्डेसनमा अर्को सेडको फाउन्डेसन मिसाउँदा छालाको रङसँग मिल्ने नयाँ सेड तयार हुन्छ र नयाँ फाउन्डेसन किन्नु पर्दैन। सातोमा रहेको छ फुटेको कम्प्याक्ट वा फेस पाउडर प्रयोगको फेरि। यदि कम्प्याक्ट पाउडर फुटेको छ भने त्यसलाई राम्रोसँग पिसेर केही थोपा तपाईँले रबिङ अल्कोहल मिसाउने त्यसपछि चम्चाको पछाडिको भागले थिचेर समाउनुहोस् र केही घन्टा सुक्न दिने। यसो गर्दा पाउडर पुनः पहिले जस्तै सेट हुन्छ र सजिलै प्रयोग गर्न सकिन्छ र अवश्य पनि यसबारेमा चर्चाहरू हुँदै गर्नेछ श्रोता। तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFBS गोरखा रेडियो। फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोरखा रेडियो हो।

PFP सरकार रेडियो सुनेर अनुसारले कार्यक्रम हामी छौँ श्रोता हल्का फुल्काको पहिलो घन्टामा र चर्चा गरिरहेको छ यस समयमा पाचिएर सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने 10 तरिकाको बारेमा म चर्चा गरिरहेको छु र आठौँमा रहेको छ सुक्न लागेको जेल अनलाइनरलाई नरम बनाउने उपाय. जेल अनलाइनको अनलाइनरको चाहिँ आइलाइनरको चाहिँ यो डिब्बालाई केही मिनट तातो पानी भएको बलमा राख्ने वा त्यसमा एक थोपा मेकअप मिक्सिङ मिडियम मिसाउने. यसरी आइलाइनर फेरि नरम बन्छ र लगाउन सजिलो हुँदछ. र अझै छन् हामीहरूसँग यसबारेमा चर्चा गर्ने क्रम, तर अहिलेको लागि हामी कार्यक्रम हल्का फुल्काको पहिलो घन्टाबाट बिदा लिने समय आएको छ. कार्यक्रमको दोस्रो घन्टामा अवश्य पनि यसबारेमा चर्चा गर्दै गर्नेछु, तर अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ. कतै नजानुहोला, भेटौँ कार्यक्रमको दोस्रो घन्टा.

0: मित्र राष्ट्रहरूले बाढी पछिको राहतका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। भारतीय वायुसेनाका 3 हवाई उडान भइरहँदा बेलायत, अमेरिका, क्यानाडा लगायत देशहरूले सहयोग गर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीपछि घोषणा गरिएको राहत नेपाल पठाइँदै गरेको बताउनु भएको छ।
1: We've spoken to the leadership and we let them know anything they want we'll have. And there were 50, maybe 60 Americans over there. We haven't gotten the full list yet, but hopefully they're okay. Somebody will be lost, unfortunately.
0: बाढी प्रभावित क्षेत्रमा उड्ने ओछ्याउने लगायत 39,000 थान सामग्री चाहिने विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विपदको दोस्रो दिनसम्म 39,000 बढी स्लिपिङ ब्याग चाहिनेमा हालसम्म 150 थान मात्रै वितरण गर्न सकिएको छ। सरकारले सबभन्दा बढी पानी बोक्ने बाल्टी 4,200 थान पठाइएको जनाएको छ। यस्तै करिब 200 मात्रै बिस्कुट वितरण गरिएको छ। प्राधिकरणका अनुसार 8,600 बढी पाल, सोही संख्यामा खाना पकाउने र खाने साधन, बत्ती र खाना लगायत दैनिक अत्यावश्यक वस्तु आवश्यक देखिएको छ। नुवाकोटका स्थानीय अधिकारीले ठूलो विपदका कारण उद्धार राहत अझै व्यवस्थित गर्न समस्या परिरहेको बताएका छन्। घटनाको दोस्रो दिन नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मीले उद्धार राहतलाई व्यवस्थित बनाउने क्रम प्रयास जारी रहेको बताउनु भएको छ।
2: सिस्टमेटिक नभएको हुनसक्छ र त्यति हुँदाहुँदै पनि सम्पूर्ण तिनै तर्फको सरकारहरू खास गरी हाम्रो संसार मन्त्रीको घटनाहरू केही क्याबिनेटको बैठक सबै यहाँ आउनुहुन्छ धेरै कामहरू हामीलाई सजिलो भएको अवस्था पनि छ र एक किसिमको कामहरू पनि रोकिएको स्थितिमा यहाँ अपनाले एक किसिमको रोजगार कन्टिन्यू गर्न नसक्ने अवस्था तिनीहरू सञ्चालन गर्दछ।
0: भटेकोसी बाढीले तहस नहस पारेको ठाउँ हो रसुवाको सिमानाका टिमुरे क्षेत्र। टिमुरेमा यति बेला मानव उपस्थिति शून्य प्राय छ। भटेकोसी बाढीको वितरणका एकजना साक्षी टिमुरेका स्थानीय नेपाल चीन सीमापार व्यापार संघका अध्यक्ष कामी नर्पु तामाङ।
3: मेरो होटलमा 274 टुरिस्टहरू, ती टुरिस्टहरू ब्रेकफास्ट खाने क्रममा होला। म चाहिँ मेरो कुलदेउता पूजा भएको हुनाले 4:30 म र मेरो परिवार लगेर म चाहिँ अलिकति योभन्दा हाइट साइडमा मेरो चाहिँ सानो घर थियो, त्यहाँ पूजा गर्न गएको हुनाले मात्रै जोग्यो, नत्र भने हामी पनि जोग्ने थिएन।
0: अनि तपाईँको त्यहाँको होटलमा बसेका पाहुना कर्मचारी
3: कोही पनि छैन, सबै चिरिप्पै हो,
0: केही पनि छैन,
3: केही पनि छैन, होटल भने छैन, केही पनि छैन, केही पनि छैन। यति मान्छे चाहिँ टुरको अवस्थामा थियो र कति मान्छे मर्यो भने थाहा छैन। अनि व्यवहार व्यवसायहरूको डिब्बाहरू यति चलेको अवस्था थियो अनि व्यवहारीहरू त्यतिको थियो भन्छ। कार्यालयको मान्छे मात्रै 19 त्यहाँ मरिसकेको अवस्था छ। 600 त्यो लोड अनलोड गर्ने लेबरहरूको सङ्ख्या छ, अब त्यसको पनि एकेन भएको छैन र डिब्बा ड्राइभरहरू त्यो पनि गइसक्यो। र अर्को कुरा, रसुवाघरीदेखि सब्रु बेसी भन्ने ठाउँसम्म चाहिँ सरकारले चाहिँ पुरै बाटो पिच गर्ने क्रममा छ। त्यो 3 पोइन्टमा उनीहरू बसिरहेको थियो, एउटा टिमोरे, एउटा फेलुङ खोला र एउटा सब्रु बेसीमा थियो। र चाइनिजहरू कति मर्यो र चाइनिजसँग काम गरेर भने कति मर्यो भने त्यो पनि एकिन छैन हजुर। र हाइड्रोको कर्मचारीहरू भने एउटा पनि बाँचेको आधार छैनन्। यति छिर भएको छ कि हामीले सोच्नै नसक्ने र नेपाललाई यति अरबौँ अरबौँको क्षति छ। तल सब्रु बेसी बन्यो भने एउटा टुरिस्ट एरिया हो, त्यो पनि भगाएको छ। त्रिशुली यो नुवाकोटको यहाँ धेरै के अरे भागहरू पनि तपाईँको पुरै छेद विच्छेद भएर त्यहाँको भन्ने मान्छे कति मर्यो होला भन्ने थाहा छैन।
0: तपाईँले त्यो बाढी आएको देख्नुभयो कि देख्नु भएन?
3: मैले मजाले प्रत्यक्ष देखेछु।
0: तपाईँले हेर्दा हेर्दै तपाईँको गाउँ सकियो?
3: मैले हेर्दा हेर्दै गाउँ कस्तो अवस्थामा पुऱ्यायो भने त्यसको बल भनेको तपाईँको त्यहाँ तपाईँको 2 मिनटमा त्यो गाउँ सखा बनाइदियो हजुर। ठुलो बजार हो टिमुरे बजार भनेको, लगभग घर मात्र 500-600 हाम्रो होटल र ठुल्ठुलो बिल्डिङहरू, तपाईँ नेपाल सरकारको पनि अफिसर हो, 17 ए लेभलको ब्याङ्कहरू थियो हजुरको, नेपाल सरकारकै भन सरकारले पनि त्यही थियो, सुख भन्दरगाह पनि त्यही अवस्थामा थियो र पुलिसको अफिस पनि त्यही हो, सशस्त्रको अफिस पनि त्यही हो र आर्मीको पनि त्यही हो भएको। मैले हेर्दा हेर्दै त्यो भल भनेको पुरै त्यस्तो अवस्थामा आयो कि त्यो घरहरू तल भएको घरहरू माथि आकाशमा उडेर त्यसरी चाहिँ एउटा हावा हुरी चल्दाखेरि यो कागज पत्र चाहिँ माथि उडाएर जान्छन्, त्यस्तै घरहरू चाहिँ माथि माथिबाट उडाएर जान्थ्यो।
0: तामाङसँगको थप कुराकानी भोलिको शुक्रबारी बहसमा प्रसारण हुनेछ। अब खबर फटाफट।
4: त्रिशुली नारायणी नदीमा सब खोजी तीव्र, चितवन सहित विभिन्न जिल्लामा मृतकको संख्या बढ्दो, सब पहिचान तथा व्यवस्थापनमा चुनौती, बेपत्ताका परिवारलाई सूचना र सहयोगका लागि प्रशासन सक्रिय। रसुवाको बाढीपछि सयौं यात्रु तथा स्थानीय सम्पर्कविहीन विदेशी पर्यटकको अवस्थाबारे खोजी जारी। कञ्चनपुर, हुम्ला, मकवानपुर र महोत्तरीका परिवारद्वारा आफन्तको खोजीका लागि प्रशासनसँग आग्रह।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

PFP स्कोरका रेडी सुनेर हुन्छ हामी कार्यक्रम हल्का फुल्काको यो दोस्रो घण्टामा प्रवेश गरेका छौँ। तपाईँ सम्पूर्णलाई स्वागत छ म सेनेको तर्फबाट र आजको दिनमा चाहिँ कार्यक्रम हल्का फुल्कामा इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू राखिरहेको छु र रोचक मात्र नभएर निकै नै इन्फर्मेटिभहरू पनि रहेको छ। त अहिलेको समय भाँचिएर सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने 10 तरिकाको बारेमा चाहिँ म चर्चा गरेको छु र कार्यक्रमको पहिलो घन्टामा चाहिँ हामी 8 यसको अवश्य पनि जानकारी राखिएका थियौँ र कार्यक्रमको यो अहिले सेकेन्ड यानि कि फाइनल आवरमा पनि 9 रहेको छ। बाँकी रहेको फेस सिरमलाई मेकअप प्राइमरका रूपमा प्रयोग गर्ने यो बारेमा नि म चर्चा गर्नेछु। तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पिएफपी स्कोरका रेडियो सुन्ने हुनुहुन्छ अहिले कार्यक्रम हल्का फुल्काको हामी यो दोस्रो घण्टामा छौँ श्रोता र यसै क्रममा चर्चा गरिरहेको छु भाँचिए र सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने 10 तरिकाको बारेमा म चर्चा गरिरहेको छु यसै गरी 9 रहेको छ बाँकी रहेको फेस सिरमलाई मेकअप प्राइमरका रूपमा प्रयोग गर्ने फेस सिरमको बोतल लगभग सकिए भने त्यसमा रहेको बाँकी सिरम निकालेर मेकअप गर्नु अघि अनुहारमा लगाउन सकिन्छ यसले छाला मुलायम बन्छ मेकअप लामो समय टिक्छ र फाउन्डेसन राम्रोसँग ब्लेन्ड हुन्छ यसै गरी 10 रहेको छ बाँकी रहेको मेकअप रिमुभरले ब्रस सफा गर्ने मेकअप रिमुभरको बोतलमा अलिकति मात्र उत्पादन बाँकी छ भने त्यसलाई ब्रस वा मेकअप स्पन्ज सफा गर्न प्रयोग गर्न सकिन्छ यसले मेकअप ब्रसमा जमेको फाउन्डेसन ब्लस र आई स्याडो हट्छ ब्याक्टेरिया कम हुन्छ र ब्रसको आयु पनि बढ्दछ र अवश्य पनि श्रोता मेकअप सामग्री लामो समय टिकाउनु अप्नु पर्ने केही उपाय पनि म तपाईँको माझमा राख्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पिएफपी स्कोरकार रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम अहिले हामी छौँ हल्का फुल्काको यो दोस्रो घन्टामा र चर्चा गरिरहेको छ तपाईँको माझमा भने अहिलेकै समय भाँचिएर सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने तरिकाहरूको बारेमा चर्चा गरेको थिएँ र फाइनली मेकअप सामग्री लामो समय टिकाउन अप्नाउनु पर्ने केही उपाय छ. मेकअप सामग्रीलाई प्रत्यक्ष घाम र अत्यधिक गर्मीबाट टाढा राख्ने, प्रयोगपछि ढक्कन राम्रोसँग बन्द नगर्ने, मस्कारा वा लिक्विड उत्पादनमा बारम्बार हावा पस्ने गरी ब्रसभित्र बाहिर नगर्ने, मेकअप ब्रस र स्पन्ज हप्तामा कम्तीमा एकपटक सफा गर्ने, मेकअप सामग्री कसैसँग साझा नगर्ने, विशेष गरी आँखा र ओठमा प्रयोग हुने उत्पादन, थोरै सृजनाशीलता, सही जानकारी र यी स्मार्ट मेकअप ह्याकहरू अप्नाएर आफ्नो मनपर्ने मेकअप सामग्रीलाई लामो समयसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ. यसले अनावश्यक खर्च कम गर्नुका साथै वातावरण मैत्री जीवनशैली अप्नाउन पनि सहयोग पुर्याउँछ. त्यसैले अर्को पटक कुनै मेकअप सामग्री भाँचियो, सुक्यो वा छालासँग नमिल्यो भने तुरुन्तै फालिहाल्नुको सट्टा यी सजिला उपायहरू एकपटक अवश्य अप्नाएर पुन प्रयोग गर्न सकिँदछ. र कार्यक्रममा रद्दी गर्नु श्रोता, अब भने केही क्षणमा म फेरि पनि केही रोचक तथ्यहरू तपाईँको माझमा राख्दै गर्नेछु, तर त्योभन्दा अगाडि लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

bhí FBS go radio sannéan an sara a gaidir crom le hamí tón sruta halka fulka go dos ranta mar aile mo gaming the heat crafting sama Gen Z bit look priya bande gai kai cha train passion ko bare ma si ma char sa gane ni su asa boli yuva postaf no jivan saili ruchi ra manoranjan ko mamila ma agila posta banda nikkei farak de hinsan digital pravidi smartphone ra samajik sanja sangai hurki gai posta तीन को ठूलो समय स्क्रीन में बिताई कौन सा अनि पहले स्क्रीन बाट के समय टाढा रहेर मानसिक शांति सिर्जनशीलता आत्मअभिव्यक्ति र सामाजिक सम्बन्ध बढाउने खालका प्यासन तथा गतिविधि प्रति उनीहरू आकर्षित भएको छ विशेष गरी सामाजिक सञ्जालले पुराना प्यासनलाई चाहिँ नयाँ रूपमा लोकप्रिय बनाउँदै महत्त्वपूर्ण भूमिका खेलेको छ कुनै समय हजुरआमा हजुरबुवा पोसासँग जोडिनु बुनाई क्रोसिया बेकिङ वा बर्ड वाकिङहरू यो चाहिँ बर्ड वाचिङ जस्ता गतिविधि अहिले युवामा चाहिँ कुल र ट्रेनिङ प्यासन बनेका छन् त्यस्तै गेमिङ डिजिटल आर्ट र म्युजिक प्रडक्सनको प्रविधि र सिर्जनाशीलता एउटै ठाउँमा जोडेको छ यी प्यासन केवल समय बिताउने माध्यम मात्र होइनन् कतिपय गतिविधिले तनाव कम गर्न एकाग्रता बढाउन नयाँ सिप सिक्न सामाजिक सम्बन्ध विस्तार गर्न तथा भविष्यमा आम्दानीको स्रोत बनाउन समेत मद्दत गर्न सक्छ पहिलो रहेको छ बर्ड वाचिङ प्रकृतिसँग जोडिने नयाँ तरिका बर्ड वाचिङ अर्थात् चराचुरुङ्गी हेर्ने र तिनका प्रजाति पहिचान गर्ने गतिविधि अब उमेर ढल्किएका मानिसको रुचिमा मात्र सीमित छैन नयाँ पुस्ताले यसलाई प्रकृतिसँग नजिक हुने फोटोग्राफी गर्ने र नयाँ कुरा सिक्ने रोचक माध्यमको रूपमा लिन थालेको छ मोबाइल एप र डिजिटल प्रविधिले बर्ड वाचिङलाई अझ सहज बनाएको छ विभिन्न एप मार्फत चराको आवाज सुनेर प्रजाति पहिचान गर्न स्थान र समयको विवरण राख्न तथा आफूले देखेका पक्षीको रेकर्ड बनाउन सकिन्छ अब रियल लाइफ पोकेमन अनुभव यो बारेमा पनि म चर्चा गर्नेछु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पिएफपिएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र अहिलेको यस समयमा म चर्चा गरिरहेको छु तपाईँको माझमा गेमिङदेखि क्राफ्टिङसम्म जेन्सी बिच लोकप्रिय बन्दै गएकै छ ट्रेन्ड प्यासनको बारेमा त्यसै गरिरहेको छ रियल लाइफ पोकेमन अनुभव विभिन्न प्रजातिका पङ्क्षी खोज्दै हिँड्नु धेरै युवाका लागि रियल लाइफ पोकेमन हन्ट जस्तै रोमाञ्चक अनुभव बन्न थालेको छ दुर्लभ पन्छी भेटेपछि त्यसको तस्विर खिच्ने र रेकर्ड राख्ने उत्साहको थप मनोरञ्जन बनाएको छ अब सामाजिक सञ्जालको प्रभाव युवाहरूले आफूले खिचेका पङ्क्षी तस्विर र भिडियो सामाजिक सञ्जालमा सेयर पनि गरेका छन् यसै गरी डिजिटल आर्ट र म्युजिक प्रडक्सनको सृजनाशीलतालाई डिजिटल रूप कला र सङ्गीत सधैँ युवाको रुचिका यो पढ्ने विषय हो तर डिजिटल प्रविधिको विकाससँगै कला सिर्जना र सङ्गीत उत्पादन गर्ने तरिका निकै महत्त्वपूर्ण भएको छ पहिले सङ्गीत उत्पादन गर्न महँगो स्टुडियो र धेरै उपकरण आवश्यक पर्थे अहिले सामान्य कम्प्युटर ट्याब्लेट र स्मार्टफोनको सहयोगले पनि बिट सङ्गीत र डिजिटल आर्ट तयार गर्न सकिन्छ अब क्रिएटिभ कन्टेन्ट क्रिएसनको पनि कुरा आउँछ युवाहरू डिजिटल इलेक्ट्रिसियन र ग्राफिक डिजाइन एनिमेसन फोटोग्राफी भिडियो एडिटिङ तथा साथै म्युजिक तयार गर्न रुचाइरहेका छन् यसले उनीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पनि दिइरहेको छ अब प्यासनबाट करियरसम्म डिजिटल आर्ट र म्युजिक प्रडक्सनको विशेष पक्ष के हो भने यसलाई भविष्यमा चाहिँ फ्रिलान्सिङ कन्टेन्ट क्रिएसन डिजाइन म्युजिक प्रडक्सन वा डिजिटल मार्केटिङ जस्ता क्षेत्रमा करियरसँग जोड्न सकिन्छ सामाजिक सञ्जालले पनि यसलाई ठुलो प्लेटफर्म दिएको छ आफ्नो सिर्जना पोस्ट गर्ने युवाले देशभित्र मात्र होइन विश्वभरका दर्शकमाझ पुग्ने अवसर पनि पाएको देखिन्छ यसै गरी अहिले केही क्षणमा हामी अवश्य पनि चर्चा गर्ने नै छौँ यसबारेमा तर अहिलेको लागि पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

BFB स्कोरकार्ड रेडियो सुनेर अनुसारै समयमा चर्चा गरिरहेको छ तपाईँको माझमा श्रोता रहेको छ जसरी गेमिङदेखि क्राफ्टिङसम्म जेएनसी बिच लोकप्रिय बन्दै गएकै छ ट्रेन्ड प्यासनको बारेमा म चर्चा गरेको छु र यसै गरी अन्तमा आइरहेको छ अहिले प्यासन अब केवल समय बिताउने माध्यम मात्र होइन जेएनसीमा लोकप्रिय भइरहेका यी प्यासनलाई हेर्दा एउटा महत्त्वपूर्ण परिवर्तन देखिन्छ युवा पुस्ता प्रविधिबाट भाग्न खोजेको होइन प्रविधिसँगै जीवनमा सन्तुलन खोजिरहेको छ बर्ड वाचिङले प्रकृतिसँग जोड्छ क्राफ्टिङले सृजनाशीलता बढाउँछ बेकिङले तपाईँलाई चाहिँ व्यावहारिक सिप सिकाउँछ डिजिटल आर्टले प्रतिभा प्रदर्शन गर्ने अवसर दिन्छ र पजल र गेमिङले मनोरञ्जनसँगै चुनौती दिन्छ भने हाइकिङ वा क्याम्पिङले प्रकृतिसँगको सम्बन्ध बलियो बनाउँछ त्यसैले अहिलेको पुस्तामा प्यासन केवल ट्रेन्ड मात्र होइनन् सही तरिकाले अप्नाएमा यिनले सिप विकास मानसिक विश्राम सामाजिक सम्बन्ध आत्मविश्वास र करियरसँग नयाँ सम्भावना समेत खेल्न सक्छन् पुराना प्यासनलाई आधुनिक प्रविधि र नयाँ सोचसँग जोड्दै चेन्सीले रोमाञ्चक यो मनोरञ्जनले चाहिँ शैलीलाई चाहिँ नै नयाँ रूप दिइरहेको पाइन्छ त अवश्य पनि श्रोता कार्यक्रम हल्का फुल्काबाट बिदा लिने समय आइसकेको छ आज निकै नै फाइदाजनक भएको छ यी विभिन्न रोचक तथ्यहरू भन्ने विषयमा तपाईँले पाइसक्नु भएको छ श्रोता र कार्यक्रमको हामी नेक्स्ट विकमा फेरि पनि भेट्नेछौँ भन्दै म सुने पनि बिदा लिनेछु नमस्ते बाई

0: AM FM Online Online Apps तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने यो BFBS गोर्खा रेडियो हो
1: यो अन्तरिक्ष कार्यक्रमको पृथ्वी निगरानी संयन्त्र कोपरनिकसले रसुवा पारीका विस्तृत तस्विर सार्वजनिक गर्न थालेको छ। कोपरनिकस युका अनुसार इमर्जेन्सी म्यानेजमेन्ट सर्भिस ऱ्यापिड म्यापिङलाई क्रियाशील बनाइएको छ। बाढीको विस्तृत क्षति मूल्याङ्कनका लागि म्यापिङ उपयोग गर्न सकिने कोपरनिकस युले जनाएको छ। कोपरनिकसले हाल केर्खु र बेत्रावतीमा पुगेको क्षतिका जानकारी उपलब्ध गराएको छ। त्रिशुली तथा नारायणी नदीमा भेटिएका शवको पहिचान तथा व्यवस्थापनका लागि छलफल सुरु गरिएको छ। चितवनका सिडिओ गणेश अरालको संयोजकत्वमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, होटल व्यवसाय लगायतले छलफल गरेका हुन्। शवको पहिचान तथा व्यवस्थापनका लागि सबै पक्षबाट आवश्यक सहयोग र समन्वय गरिने सिडिओ अरियालले बताउनु भएको छ।
2: हामीले चाहिँ सबको चाहिँ खोजीका कुराहरू सबलाई ल्याएर राख्ने कुराहरू, त्यसपछि गएर पीडित र प्रभावितको लागि चाहिँ हेल्प डेस्क राख्ने कुराहरू, अनि उनीहरूलाई खाना बस्नको चाहिँ फ्रीमा चाहिँ निशुल्क खाना र बस्नको प्रबन्ध गर्ने कुराहरू र त्यसपछि गएर अरू व्यवस्थापकीय प्रबन्धहरू गर्ने गरी हामीले चाहिँ यति निर्णय गरेका छौँ।
1: परराष्ट्र मन्त्रालयले बाढीमा हराएका विदेशी नागरिकका लागि आपतकालीन नियन्त्रण कक्ष सञ्चालनमा ल्याएको छ। मन्त्रालयले तत्कालबाट लागू हुने गरी कक्ष सञ्चालनका लागि वेबसाइटमा टेलिफोन नम्बर सार्वजनिक गरेको छ। ती नम्बरका वाट्सएप मार्फत पनि सम्पर्क गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ। सम्बन्धित विदेशी व्यक्ति तथा संस्थाले कक्षमा सम्पर्क गरेर जानकारी लिन सक्ने पनि मन्त्रालयले जनाएको छ। बेलायतले नेपाललाई 50 लाख पाउन्ड आपतकालीन सहायता दिने भएको छ। बेलायतले नेपाली रुपियाँ 1 अर्ब बराबरको सहायता दिने भएको हो। प्रधानमन्त्री एन्डी बर्नहामले नेपालमा वृहत सहायक प्याकेज दिने घोषणा गर्नुभएको छ।
3: These are such distressing scenes coming out of Nepal, and we feel for the people there and everything that they're going through at this moment in time. Such devastation of communities and already, sadly it seems, such huge loss of life. In the past, Nepal has been there for Britain in our hour of need, and we will be there for Nepal in its hour of need.
1: यस्तै श्रीलङ्काले नेपाललाई 15 करोड रुपियाँ बराबर सहयोग घोषणा गरेको छ। श्रीलङ्काको विदेश मन्त्रालयका अनुसार राष्ट्रपति अनुरा कुमारा दिशानायकले 10 लाख डलर मानवीय सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको उल्लेख गरेको छ। बाढी प्रभावित नदीका किनारमा नजान प्रहरीले सबैलाई आग्रह गरेको छ। प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले नदी किनारमा जोखिम रहेका कारण नजान भन्नुभएको हो।
4: बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छौँ। अहिलेको अवस्थामा नागरिकहरूलाई नदी तथा खोलाको किनार, बाढी प्रभावित क्षेत्र र जोखिमयुक्त स्थानमा नजान तथा नेपाल सरकार तथा सुरक्षा निकायबाट जारी सूचना र निर्देशन पालन गर्नुहुनका साथै आधिकारिक सूचना बाहेक अन्य गलत अफवाह फैलिने खालको मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, डिपफेक जस्ता सूचनाहरू सम्प्रेषण नगर्नु हुन अनुरोध गर्दछौँ।
1: भोटेकोसीको बाढीको विषयमा सञ्चार माध्यमले सार्वजनिक गरेका केही सामग्रीप्रति प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ। केही मिडियाले विभत्स र भ्रमपूर्ण तस्विर र भिडियो समेत राखेको भन्दै काउन्सिलले आपत्ति जनाएको छ। विपदका बेला मिडियाले पालना गर्नुपर्ने आचार संहिताबारे नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष शिव गाउँले
5: पत्रकार आचार संहिताको दृष्टिकोणले राख्नै नहुने र दिनै नहुने सामग्रीहरू पनि दिइराखेका छन्। त्यो पनि अझ पेसा व्यवसायभित्र राम्ररी आफ्नो परिचय बनाएकै सञ्चारकर्मीहरूले पनि त्यो गल्ती गरिरहेको देखिन्छ। विभत्स मान्छेको मनोविज्ञानलाई नै एकदम नकारात्मक तर लाने, मान्छेलाई एकदम भावविहोल बनाउने र अन्यथा जोखिमपूर्ण निर्णय गर्न उक्साउने सम्मका त्यस्ता तस्विरहरू, त्यस्ता भिडियोहरू पनि प्रसारण भइरहेका छन्। ती अविलम्ब रोकिनुपर्छ। कोही पनि पत्रकार हुँ भन्ने र सञ्चारकर्मी हुँ भन्ने मान्छेले त्यस्तो प्रसारण गर्नु हुँदैन। अहिलेसम्म गरेको छ भने पनि त्यो हटाउनुपर्छ। र दोस्रो कुरा भनेको चाहिँ खास गरी यो आम सर्वसाधारणको तर्फबाट भनेर कतिपय फेसबुक पेजमा, रिल्सहरूमा, टिकटकहरूमा र अरू खालको सोसल मिडियाहरूमा राखिएका सामग्रीहरू असाध्यै आपत्तिजनक छन्। कतिपय एउटा निधन भइसकेको मान्छेको बडीबाट विभिन्न सामग्रीहरू थुत्न खोजेको भनेर भिडियोहरू प्रसारण भइरहेका छन्। यो पत्रकार आचार संहिताको कुरा मात्रै होइन, हाम्रो समाजको एउटा निष्ठा र नेपाली समाजको एउटा मनोवृत्ति नै यसको देखाउँछ। त्यसले नेपाली समाजमा चाहिँ ठुलो मात्रामा मान्छेहरू त्यस्ता छैनन्, सबै मान्छेहरू अहिले शोकमा छन्, कसरी मदत गर्न सकिन्छ भनेर मान्छेहरू मदत गर्नका लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने सोचाइमा छन्। तर केही अपवाद स्वरूप मान्छेहरूले गर्ने यस्तो गैर जिम्मेवार र अनैतिक आपराधिक कामहरू जुन सामाजिक सञ्जालमा भइरहेको छ ती आपत्तिजनक छन् र
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र अझै जोखिममा रहेको चेतावनी बाढी पूर्वानुमान महाशाखाले दिएको छ। चीनबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषण अनुसार बुधबार बाढी उत्पन्न भएको ठाउँमा नदी थुने र ताल बनेको महाशाखाले जनाएको छ। सुतालको आकार बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख गरिएको छ। महाशाखाले अर्को सूचना जारी नहुँदासम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका 13,295 सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले तथ्याङ्क प्रस्तुत गर्दै प्रभावित क्षेत्रको अवस्था अझै चुनौतीपूर्ण रहेको बताउनु भएको छ। शाहका अनुसार बिहिबार 69 हवाई उडान सञ्चालन गरी 573 जनाको उद्धार गरिएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन रसमा 1 करोड, नुवाकोटमा 1 करोड र धादिङमा 50 लाख रुपियाँ परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केट लगायत सामग्री बोकेका 10 ट्रक प्रभावित क्षेत्रतर्फ पठाइएको छ। थप खाद्य तथा गैर खाद्य सामग्री हेलिकप्टरबाट पनि पुर्याइँदैछ। रसुवाको अप्पर त्रिजोली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ। सुरुङमा फँसेका 100 जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न जुटेको सेनाले स्पष्ट पारेको छ। नम्बर 1 सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमान्डमा रहेको सैन्य टोली उद्धारमा खटिएको हो। यस्तै सिक्युआरटी धुन्चे बारेक रसुवाबाट सहसेनानी अभिषेक शाहीको कमान्डमा खटिएको टोलीले स्याफ्रोबेसी, टिमुरे, मैलुङ, ठुलो हाकु र हाकुबेसीका विभिन्न स्थानबाट थप 533 नागरिकलाई सुरक्षित स्थानमा सारेको छ। बाढीमा परेर मृत्यु हुनेको संख्या 389 पुगेको छ। प्रहरी प्रधान कार्यालयले रसुवामा सबभन्दा बढी 289 र चितवनमा 137 समेत विभिन्न स्थानमा सब फेला परेको जनाएको छ। कतिपय सब नवलपरासी पश्चिमसम्म पनि फेला परेका प्रहरीले जनाएको छ। विनाशकारी बाढीमा परेर नदीले बगाएका मृतकको सब भारतमा पनि फेला परेका छन्। भारतमा पुगेपछि गण्डक नदी भनिने नारायणी नदीबाट भारतीय सुरक्षाकर्मीले 3 सब निकालेर नेपालमा बुझाएको बताएका छन्। उत्तर प्रदेश प्रहरीका हवलदार ब्रिज मोहनले महाराजगंजको निस्पौल क्षेत्रमा सब फेला पारेर बुझाएको स्थानीय सञ्चार माध्यमसँग बताउनु भएको छ। रसुवाको टिमरेमा बाढी छलेर भाग्न सफल भएका वनचार अधिकृतले रातभर जङ्गलको टहरमा प्रतीक्षापछि सफल उद्धार भएको अनुभव सुनाएका छन्। वनचार अधिकृत करवीर गैरीले भाग्न सकेका बाँचे पनि नसकेका सबैलाई बाढीले बगाएको देखेको बताउनु भएको छ।
4: अनि हामीले चाहिँ भाग बाढी आयो भन्न मात्रै भयो, त्यसपछि जो जो साथीहरू माथि उकालोतिर चढ्नुभयो उहाँहरू बाँच्नुभयो, जो जो साथीहरू उकालो चढ्न सक्नु भएन उहाँहरू चाहिँ टिक्नुभयो। सिधा कुरा भन्दा त्यसपछि बाढी आइसकेपछि जति जति मान्छेहरू माथि उकालो चढ्नुभयो उहाँहरूलाई चाहिँ अहिले अब कतिपय अलिकति एक्सएसवालाहरूले आफैले हेलिकप्टर चार्टर गरेर गए, कतिपयलाई अब अहिले हामीलाई चाहिँ नेपाली सेनाले हेलिकप्टर गरेर यहाँ हामी त्रिशुलीमा आएका छौँ होइन। अब मैले अघि देखेअनुसार चाहिँ त्यहाँको अनुमानित अवस्था चाहिँ मानवीय क्षति भनेको जति भाग्यो भनेको 200 भाग्यो अलनबडीमा, त्योभन्दा अरू जति मान्छे हुन्थ्यो त्यहाँ बाँकी त्यो सबै मानवीय क्षति छ। घर टहरा कुनै पनि बाँकी छैन होइन, सशस्त्रको ब्यारेक बाहेक अरू कुनै पनि घर टहरा बाँकी छैन, त्यहाँ टोटल्ली कालो लेदोले भरिएको छ, त्यो चाहिँ बगर भइसक्यो अहिले चाहिँ।
3: अब खबर फटाफट।
5: त्रिशुली नारायणी नदीमा सब खोजी तीव्र, चितवनसहित विभिन्न जिल्लामा मृतकको संख्या बढ्दो, सब पहिचान तथा व्यवस्थापनमा चुनौती, बेपत्ताका परिवारलाई सूचना र सहयोगका लागि प्रशासन सक्रिय। रसुवाको बाढीपछि सयौं यात्रु तथा स्थानीय सम्पर्क विहीन, विदेशी पर्यटकको अवस्थाबारे खोजी जारी, कञ्चनपुर, हुम्ला, मकवानपुर र महोत्तरीका परिवारद्वारा आफन्तको खोजीका लागि प्रशासनसँग आग्रह। बाढीबाट जलविद्युत आयोजना, प्रसारण लाइन, पुल र सड़कमा ठूलो क्षति, 431 मेगावाट विद्युत उत्पादन बन्द, वैकल्पिक प्रणाली मार्फत प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनर्स्थापनाको प्रयास। भारत सहित अन्तर्राष्ट्रिय समुदायबाट राहत सहयोग, IFRC द्वारा करिब 19 करोड सहायता घोषणा, संयुक्त राष्ट्रसंघद्वारा ऐक्यबद्धता व्यक्त, प्रभावितका लागि थप मानवीय सहायता परिचालन गर्ने प्रतिबद्धता। मौसममा अझै जोखिम कायमै, विभिन्न प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, बाढ़ी पहिरो र गेग्रान बहावको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह।
3: राष्ट्रहरूले बाढीपछिको राहतका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। बिएपिएस गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

नमस्ते 89.5 मेगाहर्ज एफएममा ब्रुनाईका श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट बिएफपिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने कार्यक्रम लिएर उपस्थित भएको छु म लाल शाही। मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन। आज शुक्रबार 28 अगस्त 2026 साल, तदनुसार भदौ 12 गते 2083 विक्रम सम्वत। हजुर, शुक्रबारको कार्यक्रम सुरु भयो र अबको तीन घन्टा म तपाईँको साथमा रहनेछु। मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ र आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। हामीलाई टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा 3224167 अनि 3220098। यी दुईमध्ये कुनै एकमा गर्न सक्नुहुन्छ। यदि ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ र मिलिट्री नम्बरको पहुँच हुनेले हामीलाई 94133284 पनि फोन गर्न सक्नुहुनेछ। हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। मेरो देश नेपाल। हजुर, थुप्रै कलाकारहरू मिलेर गाउनु भएको गीत, देशप्रेमको भावना झल्कने गीत, यो गीतबाट आजको कार्यक्रमको उठान भइसकेको छ। ब्रुनाईको समय अहिले बिहानको 7:13 गएको छ। अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे। यो प्रेरक भनाई खलिल जिब्रानको हो। उहाँ भन्नुहुन्छ, Generosity is giving more than you can and pride is taking less than you need. उदारता भनेको आफ्नो क्षमताभन्दा बढी दान गर्नु हो र स्वाभिमान भनेको आफूलाई आवश्यक पर्ने भन्दा कम लिनु हो। हजुर, यहाँ कुरा छ जेनेरोसिटी र प्राइडको। यदि तपाईँमा स्वाभिमान छ भने कुनै कुरो चाहिने भन्दा कम लिनुहोस् न, ताकि बाँकी तपाईँ आफै झो गर्न सक्नु हुनेछ। यदि तपाईँ एकदमै उदार हुनुहुन्छ र उदारता देखाउन चाहनुहुन्छ भने आफूले सक्ने भन्दा बरु बढी दिनुहोस्। बल्ल पो उदारताको एउटा उदाहरण हुन्छ। टुडे इन हिस्ट्री, सन 1837 साल आजको दिन ठ्याक्कै 28 अगस्तका दिन को कुरा हो यो। फार्मासिस्ट जोन ली एन्ड विलियम पेरिन्स म्यानुफ्याक्चर वुस्टरशायर सस। तपाईँले वुस्टरशायर सस कतिको प्रयोग गर्ने गर्नुहुन्छ, विशेष गरी स्टेकतिर चलाइन्छ। हुन त साधारणतया अन्य सालडहरूमा पनि हालेको हामी देख्छौँ। यो युकेका दुईजना फार्मासिस्टहरूले 1837 सालमा वुस्टर भन्ने ठाउँमा नै सुरु गरेका रहेछन् र तपाईँले यो वुस्टरशायर सस किन्दाखेरि बाहिर ब्रान्ड पनि देख्नुहुन्छ, ली एन्ड पेरिन्स भन्ने देख्नुहुन्छ। ती दुवैजनाको नामबाट स्थापित रहेछ वुस्टरशायर सस। फेमस बर्थडे, सन 1965 साल 28 अगस्तमा जन्मेकी हुन् शनाया ट्वेन, कनेडियन ग्रामी अवार्ड विनिङ कन्ट्री सिङ्गर हुन्, चर्चित सिङ्गर उनको समयमा। अहिले त केही पाको उमेरको अवस्थामा छिन्नु नि। उनको जन्म ओन्टेरियो, क्यानाडाको ओन्टेरियो सहरको विन्जर भन्ने ठाउँमा भएको थियो सन 1965 साल 28 अगस्तमा। अब हेल्थ टिप्स, स्ट्रेचिङ एकदमै जरुरी छ। तपाईँले आफ्नो मसल स्ट्रेच गर्नु, कुनै पनि फिजिकल एक्सर्साइज आदि इत्यादिमा प्रवेश गर्नुभन्दा अगाडि स्ट्रेचिङको एकदमै जरुरी छ। मसललाई अलिकति लुज गर्ने अनि
तनाक तुनुक गर्ने, एकदमै झर्रो शब्दमा भन्नुपर्दा तन्काउने, त्यसरी स्ट्रेस गरियो भने कुनै एक्सर्साइज गर्नुभन्दा 5-10 मिनट अगाडि त्यसले तपाईँको अन्य एक्सर्साइजका लागि एकदमै सहजीकरण गर्ने गर्दछ। मसलहरू ठिक ठाउँमा राख्नको लागि यो अत्यन्तै जरुरी छ। कुनै एक्सर्साइज गर्नुहुन्छ भने 5-10 मिनट अगाडि स्ट्रेचिङ गर्न नबिर्सनुहोला। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस आजको तापक्रम यहाँ यतिखेर, र आज अधिकतम तापक्रम 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया तन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम छ, घाम लाग्ने, बदली हुने र मेघ गर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना पनि छ, विशेष गरी साँझ पख। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया काठमाडौँमा लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज। अब लागौँ युकेतिर, लन्डनको तापक्रम अहिले 18 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 23 डिग्री सेल्सियस पुग्ने अनुमान छ। लन्डनको मौसमी अवस्था सामान्यतया लाइट रेन एन्ड अ मोडरेट ब्रिज भनिएको छ, हल्का पानी पर्ने सङ्केत छ मध्याह्नतिर। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। आज कार्यक्रममा यो पहिलो घण्टामा वैदेशिक विनिमय दर सुनाउनेछु अनि दोस्रो घण्टामा राशिफलबाट कार्यक्रम अगाडि बढ्नेछ अनि दोस्रो घण्टाको डेली सप्लिमेन्ट आजको सन्दर्भ हुनेछ अनि कार्यक्रमको तेस्रो घण्टामा केही अन्तर्वार्ताहरू छन्। गत 26 तारिक अस्ति निर्मल पूर्जा रिमेम्बरेन्स सर्भिस भएको थियो र हाम्रा सहकर्मी धनराज राईजी ग्यारिसन जिम्नेजियममा पुग्नुभएको थियो उक्त कार्यक्रमका लागि र उहाँले केही व्यक्तित्वहरूसँग कुराकानी गर्नुभएको छ। त्यो कुराकानी म सुनाउनेछु कार्यक्रमको तेस्रो घण्टामा, बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि एउटा मिठो गीतबाट कार्यक्रमलाई अगाडि बढाउने मेरो जमर्को छ र स्वप्न सुमन अनि समीर श्रेष्ठले गाउनुभएको गीत म टक्र्याउँछु, जे छौ तिमी।

0: तिमी अनलाइनमा हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू
0: लेखेँ
1: अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल, हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: ESBS गोर्खा रेडियो।

सुना सुना सुन्दरी अन्जु पन्तरा एसडी योगीलाई सुन्दै हुनुहुन्थ्यो मिठो गीत। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। कार्यक्रमको यो पहिलो घण्टामा छौँ हामी र तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक छँदैछ। आज ब्रिटिस फोर्सेस ब्रुनाईमा 2RGRका गोर्खा मेजर साहेब मेजर दिल्ली कुमार राई एमभिओ उहाँको फेयरवेल टो आउट कार्यक्रम राखिएको छ। यो ट्रेडिसनल फेयरवेल कार्यक्रम हो र बिहानैदेखि सुरु हुन्छ। हुन त पक्का पक्का टो आउट कार्यक्रम भने पौने 11 बजेदेखि 10:45 बजेदेखि सुरु हुनेछ। ग्यारिसन जिम्नेजियमको बाहिर अर्थात् सेन्ट्रल कुक हाउसको बाहिरपट्टिबाट लाइनअप गरिने छ स्ट्रिट, अनि त्यसपछि उहाँलाई टो आउट गरेर गार्ड रुमसम्म पुर्याइनेछ, अनि त्यसपछि त्यहाँ गार्ड अफ अनर प्रेजेन्ट गरिनेछ उहाँको सम्मानमा, र त्यसपछि मेजर दिल्ली कुमार साहेब पल्टन छाड्नुहुनेछ। र आज यो कार्यक्रम बिहान 9 बजेदेखि नै सुरु हुनेछ, तर टो आउट भने 10:45 बजे सुरु हुनेछ। र सबै ब्रिटिस फोर्सेस ब्रुनाईवासीलाई उक्त कार्यक्रममा आमन्त्रण गरिएको छ।

मिठा गीत सुन्दै हुनुहुन्थ्यो, शङ्का गर्ने छुट हुन्छ, निरा राणाभाट सम्भावनाको गीत। हाम्रा काठमाडौँ न्युज टिमका एक सदस्य हुनुहुन्छ निरा राणाभाट, र उहाँले नै गाउनु भएको यो गीत हो। बडो मिठो गीत थियो, शङ्का गर्ने छुट हुन्छ। ब्रिटिस फोर्सेस बनाईवासीका लागि योगा एन्ड मेडिटेसन विथ पण्डितजी आउँदो 3 सेप्टेम्बरमा हुने भएको छ। बिहान 9:15 बजे सुरु हुन्छ यो कार्यक्रम चिटचाट कम्युनिटी सेन्टरमा। पण्डितजीले केही समय यता हरेक महिनाको पहिलो बिहिबारका दिन उक्त कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ र त्यसैको निरन्तरता हो यो। र धेरै महानुभावहरू लाभान्वित भइसक्नु भएको छ उक्त कार्यक्रमबाट, नछुटाउनुहोला। योगा एन्ड मेडिटेसन विथ पण्डितजी आउँदो 3 सेप्टेम्बरका दिन बिहान 9:15 बजे चिटच्याट कम्युनिटी सेन्टरमा हुनेछ यो कार्यक्रम। र यसका लागि रेजिस्टर गर्नुपर्ने हुन्छ, एउटा क्युआर कोड फेला पार्नुहुनेछ हाइभ वेबसाइटमा वा सिग्नल च्याट ग्रुपमा, र त्यो वेबसाइट माफ गर्नुहोला, त्यो क्युआर कोड स्क्यान गरेर आफ्नो अटेन्डेन्स तपाईँले जनाउनु पर्ने हुन्छ, र उक्त कार्यक्रममा जाँदाखेरि योगा म्याट लिएर जान नबिर्सनुहोला। जिन्दगी सँगै जिउने हो। अब शिव परियार र नीता आचार्यको स्वरमा यो गीत हामी सुन्छौँ।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

सुन्दै हुनुहुन्थ्यो राजन राज शिवाकोटी र मिलन नेवारलाई ओइलियो फुलको थुङ्गो। प्रभातकालीन आवाज कार्यक्रममा अब भने पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 152 रुपियाँ 57 पैसा, बिक्री दर 153 रुपियाँ 17 पैसा। युरो एकको खरिदर 177 रुपियाँ 58 पैसा, बिक्री दर 178 रुपियाँ 28 पैसा। पाउन्ड स्टर्लिङ एकको खरिदर 207 रुपियाँ 9 पैसा, बिक्री दर 207 रुपियाँ 91 पैसा। स्विस फ्रान्क एकको खरिदर 189 रुपियाँ 29 पैसा, बिक्री दर 190 रुपियाँ 4 पैसा। अस्ट्रेलियन डलर एकको खरिदर 109 रुपियाँ 48 पैसा, बिक्री दर 109 रुपियाँ 91 पैसा। कनेडियन डलर एकको खरिदर 109 रुपियाँ 89 पैसा, बिक्री दर 110 रुपियाँ 33 पैसा। सिङ्गापुर डलर एकको खरिदर 119 रुपियाँ 94 पैसा, बिक्री दर 120 रुपियाँ 41 पैसा। जापानिज यन 10 खरिदर 9 रुपियाँ 57 पैसा, बिक्री दर 9 रुपियाँ 60 पैसा। चाइनिज युआन एकको खरिदर 22 रुपियाँ 70 पैसा, बिक्री दर 22 रुपियाँ 79 पैसा। साउदी अरेबियन रियाल एकको खरिदर 40 रुपियाँ 64 पैसा, बिक्री दर 40 रुपियाँ 80 पैसा। कटारी रियाल एकको खरिदर 41 रुपियाँ 85 पैसा, बिक्री दर 42 रुपियाँ 2 पैसा। थाई भाट एकको खरिदर 4 रुपियाँ 64 पैसा, बिक्री दर 4 रुपियाँ 66 पैसा। युएई डिरहाम एकको खरिदर 41 रुपियाँ 54 पैसा, बिक्री दर 41 रुपियाँ 71 पैसा। मलेसियन रिङ्गित एकको खरिदर 37 रुपियाँ 83 पैसा, बिक्री दर 37 रुपियाँ 98 पैसा। साउथ कोरियन वान 100 खरिदर 11 रुपियाँ 3 पैसा, बिक्री दर 11 रुपियाँ 8 पैसा। स्वेडिस क्रोनर एकको खरिदर 16 रुपियाँ, बिक्री दर 16 रुपियाँ 6 पैसा। डाइनिस क्रोनर एकको खरिदर 23 रुपियाँ 76 पैसा, बिक्री दर 23 रुपियाँ 85 पैसा। हङकङ डलर एकको खरिदर 19 रुपियाँ 46 पैसा, बिक्री दर 19 रुपियाँ 54 पैसा। कुवैती डिनार एकको खरिदर 497 रुपियाँ 21 पैसा, बिक्री दर 499 रुपियाँ 17 पैसा। बारेन डिनार एकको खरिदर 404 रुपियाँ 69 पैसा, बिक्री दर 406 रुपियाँ 28 पैसा। र अन्तमा ओमानी रियाल एकको खरिदर 396 रुपियाँ 30 पैसा, बिक्री दर 397 रुपियाँ 86 पैसा। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौँ, तृष्णा गुरुङको माया पिरती।

उडी जाने हो कि हेमन्त राणाको मिठो गीत सुन्दै हुनुहुन्थ्यो। हामी हेमन्त राणाको यो गीतको साथसाथमा कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आइपुग्यौँ र पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु। दीपक गुरुङको स्वरबद्ध यो गीत यो संसारमाबाट मनोरञ्जन लिँदै गर्नुहोला यो गीतबाट। त्यसपछि आठ बजेको समाचार सुन्नुहुनेछ, ब्रुनाईको समय आठ बजे भनेको हुँ र समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ अनि दोस्रो घण्टाको सुरुवात आजको राशिफलबाट गरिनेछ अनि दोस्रो घण्टामा आज डेली सप्लिमेन्ट हुनेछ आजको सन्दर्भ। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् दीपक गुरुङको यो गीत यो संसारमा।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बाढी आए पनि विद्युत सेवा नियमित राख्न सफल भएको बताउनु भएको छ। केही सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा समेत प्राधिकरणका कर्मचारीले निरन्तर काम गरेर विद्युत सेवा सञ्चालनमा राखेको जानकारी उहाँले दिनुभएको छ। कुल विद्युत उत्पादन क्षमताको करिब 10% विद्युत प्रणालीबाट बाहिरिए पनि